शुभ प्रभात आदरणीय श्रोता साथीलाई, यो प्रसारण हो आकाशवाणी खरसाङको। समय यस बेला बिहानको 6:25 अनि 24 सेकेन्ड भइरहेछ। श्रोता, आज हो मंगलबार, विक्रम सम्वत 2083 भदौ 9 गते अनि शक सम्वत 1948 भाद्र 3 गते, साथै सन् 2026 25 तारिक अगस्त महिना। आजको बिहानी अधिवेशनमा प्रसारण गरिने विविध रोचक प्रस्तुतिहरू लिएर हजुर समक्ष उपस्थित भइसकेकी छु मधकोशीका प्रतिमा। आजको सुन्दर बिहानीमा यहाँहरू सम्पूर्णमा हार्दिक स्वागत अनि न्यानो अभिवादन। श्रोताले हाम्रो कार्यक्रमहरू FM 103.5 MHz आकाशवाणी खरसाङ लगायत आकाशवाणी दार्जिलिङ FM 102.2 MHz साथै न्युज अन एयर एप अनि प्रसार भारती OTT वेब्स प्लेटफर्ममा पनि सुन्न सक्नुहुनेछ।

सफलताको खुसी मनाउन राम्रो कुरो हो, तर त्योभन्दा जरुरी आफ्नो असफलताबाट सिक्नु हो। आदरणीय श्रोता, आकाशवाणी खरसाङको प्रस्तुति यस बिहानीको आध्यात्मिक कार्यक्रम अर्चनामा सम्पूर्ण श्रोतालाई हार्दिक स्वागत अनि न्यानो अभिवादन म सञ्चालिका अनिताको तर्फबाट।

यस बिहानीको आध्यात्मिक कार्यक्रम अर्चनामा श्रोताले सुन्नुहुनेछ प्रकृति र मानवको सम्बन्ध विषयमाथि एक आध्यात्मिक चिन्तन, जसलाई प्रस्तुत गर्नका निम्ति यहाँ आकाशवाणी खरसाङको स्टुडियोमा उपस्थित हुनुहुन्छ दार्जिलिङ निवासी महेश।

नमस्कार, रेडियो कार्यक्रम अर्चनाको आजको श्रृङ्खलामा शुभ बिहानी टक्राउँदै म महेश राई तपाईँहरू सबैलाई हार्दिक स्वागत गर्दछु। आजको मेरो चिन्तन आजकै समसामयिक दृष्टिकोणले हेर्दा अत्यन्तै महत्त्वपूर्ण रहेको छ, त्यसैले ध्यानपूर्वक सुनिदिनुहुन्छ भन्ने नम्र निवेदन गरिरहेको छु। हामी दिनहुँ अनेकौँ दौडधुपमा व्यस्त हुन्छौँ, काम कर्तव्य र जिम्मेवारीको संसारमा अल्झिँदा हामीले आफ्नो जरालाई प्राय बिर्सिसकेका हुन्छौँ। त्यो जरा जसले हामीलाई जीवन दिएको छ, श्वासमा प्राण भरेको छ। हो, म कुरा गर्दैछु हामी हाम्रो प्रकृति र यो श्वास प्रश्वास बीचको अद्भुत आध्यात्मिक सम्बन्धको। आजको यो बसाइमा हामी छलफल गर्दैछौँ प्रकृति र मानवको सम्बन्ध, एक आध्यात्मिक चिन्तन। श्रोता साथीहरू, कहिलेकाहीँ जीवनको भिडबाट केही क्षण टाढा बसेर सोच्न मन लाग्छ, हामी वास्तवमा को हौँ, कहाँबाट आएका हौँ र यो सुन्दर संसारसँग हाम्रो सम्बन्ध के हो। आज बिहानको सूर्योदयलाई सम्झनुहोस्, सायद कसैले देख्नुभयो होला, सायद कसैले व्यस्तताका कारण देख्नु भएन, तर सूर्य भने हिजो जस्तै आज पनि मुस्कुराउँदै उदायो। उसले कसैसँग केही मागेन, कसैमाथि भेदभाव गरेन। धनी होस् वा गरिब, शक्तिशाली होस् वा कमजोर, उसको उज्यालो सबैका लागि समान रह्यो। यही त प्रकृतिको धर्म हो, दिनु, केवल दिनु। हामीले कहिले रुखलाई आफ्नो लागि फल खाएको देखेका छैनौँ, नदीले आफ्नै लागि पानी बगाएको देखेका छैनौँ, फुलले आफ्नै लागि सुगन्ध फैलाएको छैन। प्रकृतिको प्रत्येक अस्तित्वले हामीलाई एउटा मौन शिक्षा दिइरहेको छ। साँचो जीवन भनेको केवल आफूका लागि होइन, अरूका लागि पनि बाँच्नु हो। प्रिय श्रोताहरू, आज मानिससँग सबै थोक छ, ठुला ठुला भवन छन्, आधुनिक प्रविधि छ, संसारलाई हातको मोबाइलमा ल्याउने क्षमता छ, तर एउटा कुरा भने बिस्तारै हराउँदै गइरहेको छ, मनको शान्ति। किन यस्तो भइरहेको छ? सायद यसको उत्तर हामीले प्रकृतिबाट टाढा हुँदै जानुमा लुकेको छ। पहिले बिहानको चराको आवाजले मानिस बिम्जन्थ्यो, आज मोबाइलको अलार्मले उठाउँछ। पहिले नदीको किनारमा बसेर मन हलुङ्गो बनाइन्थ्यो, आज सामाजिक सञ्जालमा स्क्रोल गर्दै समय बित्छ। पहिले आकाश हेरेर सपना देखिन्थ्यो, आज स्क्रिन हेरेर दिन बित्छ। हामीले सुविधा त पायौँ तर प्रकृतिसँगको संवाद गुमायौँ। आध्यात्मिक दृष्टिले हेर्ने हो भने प्रकृति कुनै बाहिरी वस्तु होइन, यो त हाम्रो आफ्नै विस्तार हो। हाम्रो शरीर माटो, पानी, हावा, आगो र आकाश, यी पाँच तत्त्वले बनेको छ। हाम्रो हाड र मासु पृथ्वी हो। हाम्रो रगत र शरीरको तरल पदार्थ जल हो। हाम्रो शरीरको तापक्रम अग्नि वा तेज हो। हाम्रो हरेक सासमा चलिरहेको हावा वायु हो। अनि हाम्रो चेतना र यो शरीर रहने खाली ठाउँ आकाश हो। यी पाँच तत्त्व प्रकृतिमा पनि छ। त्यसैले प्रकृतिलाई पीडा दिनु भनेको अन्तत आफ्नै अस्तित्वलाई पीडा दिनु हो। यसरी हेर्दा प्रकृति र मानव फरक कुनै कुरामा छैन। प्रकृति आमा हुन् भने मानव उहाँकै एक अभिव्यक्ति। तर विडम्बना, आधुनिकताको नाममा भौतिक सुख र स्वार्थको दौडमा मानवले आफूलाई प्रकृतिभन्दा अलग गरेर प्रकृतिमाथि विजय प्राप्त गर्ने मालिक ठान्न थाल्यो। यहीँबाट सुरु भयो आध्यात्मिक विचलन र पर्यावरणीय सङ्कट।

आदरणीय श्रोता, अध्यात्म भनेको केवल मन्दिर वा गुम्बामा गएर पूजा गर्नु मात्र होइन, अध्यात्मको वास्तविक अर्थ हो सम्पूर्ण सृष्टिमा एउटै परमात्मा वा चेतनाको दर्शन गर्नु। जब हामी एउटा रुखलाई केवल काठको रूपमा नहेरेर एउटा जीवित आध्यात्मिक अस्तित्वको रूपमा हेर्छौँ, तब हाम्रा आँखामा श्रद्धा जाग्छ। हाम्रा पूर्वजहरूले पिपल, तुलसी, बर र शमीका रुखहरूलाई पूजा गर्ने परम्परा त्यसै बसाएको होइन, त्यो त प्रकृतिप्रतिको कृतज्ञता व्यक्त गर्ने एउटा गहिरो आध्यात्मिक माध्यम हो। जब मानवले प्रकृतिलाई उपभोगको वस्तु मात्र मान्छ तब विनाश सुरु हुन्छ, तर जब उसले प्रकृतिलाई ईश्वरको साक्षात रूप मान्छ तब त्यस संरक्षण र करुणाको जन्म हुन्छ। हाम्रा महान दार्शनिक र सन्तहरूले सधैँ भन्दै आएका छन्, संसारका सबै प्राणी र वनस्पतिमा एउटै प्राण छ। यदि हामीले एउटा रुख काट्छौँ भने कतै न कतै हामीले आफ्नै भावी पुस्ताको सास काटिरहेका हुन्छौँ। जब हामी नदीलाई प्रदूषित गर्छौँ हामी आफ्नै रगतको शुद्धतामा विष घोल्दै गरेको हुन्छौँ। त्यसैले प्रकृतिको विनाश गर्नु भनेको वास्तवमा आत्महत्या सराह हो र प्रकृतिको सेवा गर्नु नै ईश्वरको सच्चा अर्चना हो। आजको आधुनिक मानव बाहिर त धेरै सम्पन्न भएको छ तर भित्रभित्रै अशान्त, एकाकी र तनावग्रस्त छ। किन? कारण स्पष्ट छ, हामीले प्रकृतिसँगको आफ्नो नाता तोड्यौँ। जब मानिस कङ्क्रिटको पर्खालभित्र थुनिन्छ र प्रकृतिको हरियालीबाट टाढा हुन्छ उसको मन आध्यात्मिक रूपमा पनि सुक्खा हुन थाल्छ। तर जब ऊ केही क्षणका लागि भए पनि नाङ्गो घोडाले माटोमा हिँड्छ, नदीको सिरसिरे हावा महसुस गर्छ वा टोलाएर आकाशका ताराहरू हेर्छ, उसको भित्री मनमा एउटा अलौकिक शान्ति आउँछ। यो शान्ति अरू कोही होइन, यो त आत्माको आफ्नै घर फर्किने अनुभूति हो। प्रकृति नै मानवको पहिलो र अन्तिम घर हो। आध्यात्मिक चिन्ताले हामीलाई लोभबाट सन्तुष्टितर्फ लैजान्छ, त्यसैले हामीलाई म र मेरोको सङ्कुचित घेराबाट माथि उठाएर वसुदैव कुटुम्बकम, संसार नै मेरो परिवार हो को व्यापक भावनातिर डोर्याउँछ। र यो परिवारमा केवल मानिस मात्र पर्दैन, नदी, पहाड, जङ्गल, चराचुरुङ्गी र जलचरहरू पनि उत्तिकै

आदरणीय श्रोतावर्ग, आज कार्यक्रम अर्चना मार्फत म यही आह्वान गर्न चाहन्छु कि आउनुहोस् प्रकृति र मानवको यो पवित्र र आध्यात्मिक सम्बन्धलाई पुनः जीवित पारौँ। हामीले धेरै ठुला ठुला कुराहरू गरिरहन पर्दैन, ससाना पाइलाहरू नै काफी छन्। हप्तामा वा महिनामा कम्तीमा एउटा बिरुवा रोपौँ र त्यसलाई हुर्काउने सङ्कल्प गरौँ। जल जङ्गल र जमिनको संरक्षणलाई आफ्नो धर्म मानौँ। दैनिक केही समय प्रकृतिको समीप्यमा बिताएर आफ्नो भित्री आत्मासँग जोड्ने प्रयास गरौँ। एकै शब्दमा समेटेर भन्ने हो भने प्रकृतिको महसुस गरौँ, साथै रक्षा गरौँ। प्रकृतिको रक्षा नै हाम्रो रक्षा हो। प्रकृतिलाई दिने हरेक प्रेम र सम्मान फर्केर हाम्रै जीवनमा शान्ति र समृद्धिका रूपमा आउँछ। प्रकृतिलाई पूजा गर्नु नै जीवनको वास्तविक अर्चना हो। प्रकृतिको काखमा शान्त र प्रसन्न रहनुहोस्। एकछिन आँखा बन्द गरेर सोच्नुहोस्, यदि पृथ्वीमा एउटा पनि रुख नभएको भए के हुन्थ्यो? यदि नदीहरू सुकिसकेका भए, यदि चराहरूको गीत कहिले नसुनिने भए के हुन्थ्यो? यदि हिमालहरू केवल तस्बिरमा मात्र बाँकी रहने भए, सायद जीवन त रहन्थ्यो तर त्यो जीवनमा आनन्द रहँदैनथ्यो। प्रकृतिले हामीसँग कहिले केही मागेको छैन, उसले केवल दिएको छ हावा, पानी, अन्न, औषधि, छाया, सुन्दरता र जीवन। तर बदलामा हामीले उसलाई के दियौँ? वन विनाश, नदी प्रदूषण, धुवा, प्लास्टिक, लोभ र असन्तुलन। आज जलवायु परिवर्तन, बाढी, पहिरो, खडेरी र असामान्य मौसम केवल वैज्ञानिक विषय मात्र होइन, यी प्रकृतिको मौन चेतावनी हुन्। मानव प्रकृतिले भनिरहेकी छ, म तिमीलाई सजाय दिन खोजिरहेकी छैन, म त केवल तिमीलाई सम्झाइरहेकी छु कि तिमी मेरो अंश हो। प्रिय श्रोताहरू, हामीले सानो हुँदा आमाको काखमा शान्ति पाउँथ्यौँ, ठुलो भएपछि त्यो काख छुट्यो तर अर्कै एउटा काख सधैँ खुला रह्यो, प्रकृतिको काख। जङ्गलमा केही समय बस्दा मन किन शान्त हुन्छ? वर्षाको सुगन्धले किन बाल्यकाल सम्झाउँछ? हिमाल देख्दा किन श्रद्धा जाग्छ? समुद्रको छालले किन मनको बोझ हल्का बनाइदिन्छ? किनकि हाम्रो आत्माले प्रकृतिलाई चिन्छ, हाम्रो चेतनाले प्रकृतिको भाषा बुझ्छ, हामीले मात्र त्यो भाषा बिर्सिएका छौँ। आज संसारलाई सबैभन्दा बढी आवश्यक कुरो नयाँ प्रवृत्ति मात्र होइन, नयाँ चेतना पनि हो। यस्तो चेतना जसले एउटा रुख काट्नु अघि दुईपटक सोचोस्, एउटा नदी फोहोर बनाउन अघि आफ्नो अन्तकरणलाई सोधोस्, एउटा जीवलाई पीडा दिनु अघि त्यसमा पनि जीवन धड्किरहेको महसुस गरोस्। यही आध्यात्मिकता हो। आध्यात्मिकता भनेको संसार छोडेर भाग्नु होइन, संसारलाई अझ प्रेम गर्नु सिक्नु हो, प्रकृतिलाई सम्मान गर्नु हो, प्रत्येक जीवमा परमात्माको अंश देख्नु हो। आज तपाईँ जहाँ हुनुहुन्छ त्यहाँबाट आकाशतिर एकपटक फर्केर हेर्नुहोस्, एउटा गहिरो श्वास लिनुहोस्। त्यो श्वास तपाईँले बनाउनु भएको होइन, त्यो प्रकृतिको उपहार स्वरूप दिएको हो। त्यसैले आज एउटा सानो सङ्कल्प गरौँ, एउटा रुख रोप्नेछौँ, पानीको सम्मान गर्नेछौँ, प्रकृतिलाई फोहोर बनाउने छैनौँ र आफ्नो सन्तानलाई पनि प्रकृतिलाई प्रेम गर्न सिकाउनेछौँ। किनकि हामीले प्रकृतिलाई बचायौँ भने मात्र प्रकृतिले हाम्रो भविष्य बचाउनेछ। प्रकृतिलाई माया गर्नुहोस्, किनभने प्रकृतिलाई माया गर्नु भनेको ईश्वरलाई माया गर्नु हो र प्रकृतिको रक्षा गर्नु भनेको आफ्नै भविष्यको रक्षा गर्नु हो। यही भावपूर्ण चिन्तनका साथ आजको कार्यक्रम यही समाप्त गर्दछु। फेरि अर्को भेटमा नयाँ विषय, नयाँ अनुभूति र नयाँ प्रेरणासहित उपस्थित हुनेछौँ। तबसम्मका लागि प्रकृतिलाई माया गरौँ, जीवनलाई सम्मान गरौँ र मनलाई शान्त बनाऊ। धन्यवाद, नमस्कार।

आकाशवाणी खरसाङको प्रस्तुति यस बिहानीको आध्यात्मिक कार्यक्रम अर्चनामा श्रोताले सुन्नुभयो प्रकृति र मानवको सम्बन्ध विषयमाथि एक आध्यात्मिक चिन्तन जसलाई प्रस्तुत गर्नुभयो महेश राई ज्यूले। साथमा सुन्नुभयो केही नेपाली अनि हिन्दी भजनहरू। हवस् त श्रोता, तपाईँको आजको दिन मङ्गलमय रहोस् यही कामना ईश्वर अघि राख्दै हजुरहरूबाट प्रस्तुता मनन तामाङ अनि सञ्चालिका अनिता पनि बिदा चाहन्छौ। नमस्कार।

पुनः स्वागत जनाउँदछौँ श्रोता साथीलाई आकाशवाणीको खरसाङ केन्द्रमा। समय बेला बिहानको 7:05:18 भइरहेछ। कार्यक्रम शुभ प्रभात अबको यो प्रस्तुतिमा प्रथममा आज हाम्रा कृषक दाजुभाइहरूलाई खेतीपाती बारे सल्लाहमा वैज्ञानिक तरिकाले अन्नको संरक्षण कसरी गर्नुपर्छ त्यस विषयमा जानकारी गराइरहेछौँ। के तपाईँहरूलाई थाहा छ अन्न भण्डारमा राख्दा कति मात्रामा क्षति हुन्छ भनेर? विशेषज्ञहरूको अनुमान अनुसार यदि हामीले 10 बोरा अन्न संरक्षण गर्यौँ भने त्यसमा 1 बोरा अन्न क्षति भएर जान्छ। त्यसको कारण किरा मुसा चरा अनि अरू कारणले क्षति हुन सक्छ। अन्नलाई सुरक्षित राख्नु हो भने सबैभन्दा पहिले किराहरूबाट मुक्त राख्नुपर्छ। अन्न उत्पादन गर्न जतिको कठिन छ त्यतिकै त्यसलाई सुरक्षित राख्नु पनि छ। त्यसको खुबै सजिलो उपाय छ, चाहे अनुसार अन्नलाई सुकाउनुपर्छ, त्यसपछि केलाएर सेलाएर मात्र संरक्षण गर्नुपर्छ। अन्नलाई भण्डार गर्दा राख्ने ढुकुटी सिमेन्टको पक्का कोठा अथवा मेटेलिक बिनमा मात्र संरक्षण गरे सुरक्षित हुन्छ। जति सक्दो अन्न राख्ने भण्डार वैज्ञानिक तरिकाले बनाएको हुनपर्छ, जस्तो कि खिड्कीमा तारको जाली, भेन्टिलेटर हुनु अत्यन्तै आवश्यक छ। अन्न राख्ने खाली भाँडालाई मोलाथियन ईसी 5% औषधि 1 भाग त्यसमा 100 भाग पानीको अनुपातमा पानी मिसाएर स्प्रे गर्नुपर्छ। यदि बोरा छ भने नयाँ हुनुपर्छ। पुरानो भएका ती बोराहरूलाई मोलाथियनको 0.1% घोल बनाएर 10 मिनटसम्म चोबालेर राख्नुपर्छ अनि त्यसलाई राम्ररी सुकाएर मात्र प्रयोग गर्नुपर्छ। अन्न हालेको बोराहरूलाई काठ वा बाँसले बनाएको ताक तथा पोलिथियन सिटमा देवलदेखि 2 फिटको दूरीमा राख्नुपर्छ। 15-15 दिनको अन्तरमा भण्डार घरमा निरीक्षण गर्नुपर्छ। अन्न राखेको बोरामा बेला बेलामा मोलाथियनको घोल बनाएर स्प्रे गर्नुपर्छ। यदि अन्नमा किराहरू देखा परे 3 हप्तामा 1 पल्ट इडिबीको धुवा कोठाभित्र हालिदिनुपर्छ। तर तेल जातीय पदार्थ राखेको ठाउँमा इडिबी वा एथिलेन डी ब्रोमाइडको धुवा लगाउनु हुँदैन।

श्रोता यो आकाशवाणीको नेपाली प्रसारण सेवा र यहाँहरू सबैलाई पुनः स्वागत। म प्रतिमाको त केही छन् आनन्द लिनेछौँ भजनहरू सुनेर।

0: श्रोताले सुन्नुभयो अनुराधा पौडवालको स्वरमा भजन र अघिल्लो क्रममा समय भएको छ समाचारको।
1: नमस्कार, यो आकाशवाणी हो, समाचार सबिना गिरीबाट सुन्नुहोस्। प्रथममा प्रमुख समाचार। प्रधानमन्त्री नरेन्द्र मोदीले युवा राजनयिकहरूलाई ती देशहरूमा जमिनी स्तरमा जुडाउलाई बलियो बनाउन र स्थानीय समुदायहरूसित भारतको सम्बन्धलाई गहिरो बनाउन आह्वान गर्नुभयो। केन्द्रीय गृहमन्त्री अमित शाहले सबै एजेन्सीहरूलाई घुसपेट रोक्न कडा कदम चाल्न निर्देशन दिनुभएको छ। विदेश मन्त्री डाक्टर एस जयशंकरले मस्कोको क्रेमलिनमा रूसका राष्ट्रपति भ्लादिमिर पुतिनसँग भेट गर्नुभयो। डाक्टर जयशंकर दुई दिवसीय रूस भ्रमणमा हिज मस्को पुग्नुभएको छ। केन्द्रीय वित्त मन्त्री निर्मला सीतारमण आज कनाडा अनि अमेरिकाको आधिकारिक भ्रमणमा जानुहुनेछ। अनि केन्द्र सरकारले पश्चिम बंगाल सरकारलाई नागरिकता संशोधन अधिनियम सीएए अन्तर्गत योग्य आवेदकहरूलाई सुनवाई गर्ने र नागरिकता प्रमाणपत्र जारी गर्ने अधिकार दिएको छ। अब समाचार विस्तारमा। प्रधानमन्त्री नरेन्द्र मोदीले युवा राजनयिकहरूलाई ती देशहरूमा जमिनी स्तरमा जुडाउलाई बलियो बनाउन र स्थानीय समुदायहरूसित भारतको सम्बन्धलाई गहिरो बनाउन आह्वान गर्नुभयो। नयाँ दिल्लीको सेवा तीर्थमा आई

0: एफएसको 2025 ब्याचका अधिकारी प्रशिक्षार्थीहरूसँग अन्तर्क्रिया गर्दै श्री मोदीले अधिकारी प्रशिक्षार्थीहरूलाई आफ्नो नेटवर्क विस्तार गर्न र परम्परागत कूटनीतिक सर्कलभन्दा बाहिर मानिसहरूसँग उनीहरूको सम्बन्ध गहिरो बनाउन प्रोत्साहित गर्नुभयो। श्री मोदीले प्रशिक्षार्थी अधिकारीहरूलाई भारतको सभ्यतागत शक्तिलाई प्रौद्योगिकी नवीनता र प्रभावकारी संचारको साथ संयोजन गरेर भारतको विश्वव्यापी सहभागितालाई अझ बलियो बनाउन आग्रह गर्नुभयो। प्रधानमन्त्रीले शिक्षार्थी अधिकारीहरूलाई भारतको विश्वव्यापी आर्थिक संलग्नतालाई प्रोत्साहन दिन उत्प्रेरकको भूमिका खेल्न आह्वान गर्नुभयो। उहाँले भारतीय दूतावासहरूको डिजिटल उपस्थितिलाई बलियो बनाउने महत्वमा पनि जोड़ दिनुभयो। श्री मोदीले भन्नुभयो, वेबसाइट प्राय पहिलो माध्यम हो जसका माध्यमबाट मानिसहरू कुनै संस्थासँग सम्पर्क गर्छन्। उहाँले व्यावसायिक तथा अन्य सेवालाई पहुँचयोग्य, उत्तरदायी र नागरिक केन्द्रित बनाउन प्रौद्योगिकीको अधिकतम प्रयोग हुनुपर्ने बताउनुभयो। प्रधानमन्त्री मोदीले भारतलाई आफ्नो सभ्यता, सांस्कृतिक र भौगोलिक शक्ति प्रदर्शन गरी आकर्षक विश्व पर्यटकीय गन्तव्य बनाउन आग्रह गर्नुभयो। उहाँले विश्वभरिका युवाहरूमा भारतप्रति चासो जगाउन नो इण्डिया क्विजको प्रयोग गर्न सुझाव दिनुभयो। उहाँले यस्तो पहलहरूलाई अझ आकर्षण बनाउन आर्टिफिसियल इन्टेलिजेन्स र गेमिङको प्रयोगलाई प्रोत्साहित गर्नुभयो। केन्द्रीय गृहमन्त्री अमित शाहले सबै एजेन्सीहरूलाई घुसपेट रोक्न कड़ा कदम चाल्न निर्देशन दिनुभएको छ। नयाँ दिल्लीमा नौ राष्ट्रिय सुरक्षा रणनीति सम्मेलन 2026 को उद्घाटन गर्नुहुँदै श्री शाहले विभिन्न राष्ट्रिय सुरक्षा चुनौतीहरूलाई सम्बोधन गर्न मानक सञ्चालन प्रक्रियाहरू एसओपी निर्माण गर्न बहु एजेन्सी केन्द्र एमएसी प्लेटफर्महरूमा उपलब्ध जानकारीले एआई आधिकारिक विश्लेषण गर्न निर्देशन दिनुभयो। आतंकवाद र कट्टरपन्थीसँग प्रभावकारी रूपमा लड्न श्री शाहले गृह मन्त्रालयको प्रहार योजनाको कार्यान्वयनको लागि प्रशिक्षण भागेकाहरूलाई फिर्ता ल्याएर मामिलालाई तीव्र पार्ने र अनुपस्थितिमा मामिलाको प्रावधान प्रयोग गर्ने र गैर कानूनी गतिविधि रोकथाम अधिनियम यूएपीए मामिलाहरूको अनुसन्धान गर्दा व्यापक र एकीकृत दृष्टिकोण अपनाउने कुरामा जोड़ दिनुभयो। विदेश मन्त्री डाक्टर एस जयशंकरले मस्को क्रेमलिनमा रूसका राष्ट्रपति भ्लादिमिर पुतिनसँग भेट गर्नुभयो। दुई नेताहरूले भारत रूस सम्बन्धलाई अझ सुदृढ पार्ने र व्यापार, आर्थिक सहयोग र ऊर्जा लगायत विभिन्न क्षेत्रहरूमा सहयोग विस्तार गर्ने बारेमा चर्चा गर्नुभयो। डाक्टर जयशंकरले राष्ट्रपति पुतिनलाई प्रधानमन्त्री नरेन्द्र मोदीलाई शुभकामना व्यक्त गर्नुभयो र आफ्नो व्यक्तिगत सन्देश पनि दिनुभयो। उहाँले व्यापार, ऊर्जा, उर्वरक र परमाणु सहयोग लगायत धेरै क्षेत्रहरूमा दुई देशहरू बीचको सम्बन्ध निरन्तर बलियो भएको उल्लेख गर्नुभयो। राष्ट्रपति पुतिनले भारतलाई उर्वरक आपूर्ति बढाउने प्रस्ताव राख्नुभयो। उहाँले भन्नुभयो, रूसले भारतीय किसानहरू र कृषि क्षेत्रलाई सहयोग गर्न कदम चालिरहेको छ। राष्ट्रपति पुतिनले यस वर्ष दुई देशहरूबीचको व्यापारमा भएको वृद्धिलाई पनि उल्लेख गर्नुभयो। डाक्टर जयशंकरले प्रधानमन्त्री मोदी विश्लेषकमा हुने एससीओ शिखर सम्मेलनको क्रममा राष्ट्रपति पुतिनलाई भेट्न र ब्रिक्स शिखर सम्मेलनको लागि भारतमा स्वागत गर्न उत्सुक रहेको बताउनुभयो। दुई नेताहरू बीचको वार्षिक बैठक पनि पारस्परिक रूपमा सुविधाजनक समयमा हुने अपेक्षा गरिएको छ। यसअघि डाक्टर जयशंकरले रूसका प्रथम उप प्रधानमन्त्री डेनिस मन्तुरोवसँग भारत रूस अन्तर सरकारी आयोगको बैठकको सहअध्यक्षता गर्नुभयो। बैठकमा बजार पहुँच विस्तार गर्ने, शुल्क अनि गैर शुल्क अवरोधहरू हटाउने, भुक्तानी प्रणालीलाई सुदृढ पार्ने र 2030 सम्ममा 100 अरब डलरको द्विपक्षीय व्यापार लक्ष्य हासिल गर्न व्यावसायिक सहयोग बढाउने जस्ता विषयमा चर्चा भएको थियो। डाक्टर जयशंकर दुई दिवसीय रूस भ्रमणमा हिज मस्को पुग्नु भएको छ। उहाँले रूसका विदेश मन्त्री सर्गोई लाउरोलाई पनि भेट्नुहुनेछ र क्षेत्रीय तथा विश्वव्यापी मामिलाहरूमा चर्चा गर्नुहुनेछ। समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नका लागि सोसियल मिडिया ह्यान्डल एक्समा @AIRNews कर्सिङ अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। अब रहल समाचार। केरलममा आज उत्रादम उत्सव मनाइँदैछ। यो 10 दिवसीय ओनम पर्वको अन्तिम दिन हो। राज्यमा भोलि थिरुओनम त्यौहार मनाइनेछ।
1: उथरादम सिर्फ तिरु ओडम से पहले का दिन ही नहीं है बल्कि ये त्योहार की तैयारियों और आखिरी समय की खरीदारी करने का भी दिन है। पारंपरिक उथरादा पाशिल ने राज्य के बाजारों में रौनक ला दी है। घरों को रंग बिरंगे ओड़ा पूक्कलम फूलों की रंगोली से सजाया जा रहा है और साथ ही कल परोसे जाने वाले पारंपरिक ओड़ा साध्या ओडम के खास भोज की तैयारियां भी चल रही है। पूरे केरल में कल से ओडम और पर्यटन सप्ताह समारोह शुरू हो गए हैं। तिरुवनंतपुरम और कई जिलों में इन समारोह के अंतर्गत कई तरह के सांस्कृतिक कार्यक्रम आयोजित किए जा रहे हैं। तिरुवनंतपुरम से स्मिति की रिपोर्ट के साथ समाचार कक्ष से मैं सरफिरोजी।
0: भारतीय चीनी तथा जैव ऊर्जा उत्पादक संघ ISMA का महानिदेशक दीपक बल्लानीले हिज देशमा चीनीको पर्याप्त भण्डार उपलब्ध रहेको बताएको छ। उहाँले अनुमान र त्रासमय कभी आएसँगै चीनीको मूल्य घट्ने सम्भावना रहेको छ। पछिल्लो 20 दिनमा चीनीको मूल्यमा वृद्धि अनुमान र त्रासका कारण भएको उहाँले बताउनुभयो। श्री बलानी राष्ट्रिय राजधानीमा ISMA को संवाददाता सम्मेलन अवधि एक समाचार एजेन्सीसित कुरा गरिरहनु भएको थियो। देशमा चीनीको भौतिक उपलब्धतामा कुनै समस्या नरहेको उहाँले भनाई थियो। इथानोलको मुद्दामा उहाँले चीनीलाई इथानोलमा डाइभर्सन गर्दा मूल्यमा वृद्धि भएको भन्ने सुझावलाई अस्वीकार गर्नुभयो। उहाँले भन्नुभयो, आन्तरिक खपत हाम्रो प्राथमिकता हो। ISMA का अध्यक्ष नीरज सिरगाउकरले भन्नुभयो, संघले व्यापारीहरूको लागि चीनी राख्ने सीमा 400 टन भन्दा घटाएर 200 टन गर्ने माग गरेको छ ताकि खुद्रा बजारमा थप स्टक उपलब्ध हुन सकोस्। सरकारले गहुँको आटा र सम्बन्धित उत्पादनहरूमा लगाएको निर्यात प्रतिबन्ध हटाएको छ जसले गर्दा आटा मैदा सुजी र अन्य गहुँमा आधारित उत्पादनहरूको विदेश निर्यातको लागि मार्ग प्रशस्त भएको छ। विदेश व्यापार महानिर्देशालयद्वारा जारी गरेको सूचना अनुसार सरकारले गहुँको आटा र सम्बन्धित उत्पादनहरूको निर्यात नीतिलाई तत्काल प्रभावबाट संशोधन गरेको छ। निर्देशालयद्वारा जारी गरेको सूचनामा सरकारले गहुँ र ड्युरम गहुँका केही निर्देश वर्गहरूको निर्यातलाई प्रतिबन्धबाट छुट दिएको छ। पश्चिम बंगाल सरकारले आपतकालीन अवस्थामा प्रतिक्रिया दिन अग्निवीरहरूलाई भर्ती गरेर नयाँ राष्ट्रिय आपदा मोचन बल अर्जुन वाहिनी गठन गर्दैछ। मुख्यमन्त्री सुवेन्दु अधिकारीले सेप्टेम्बरसम्म यो बल सञ्चालनमा आउने बताउनुभयो। सैनिक बोर्ड मार्फत अहिलेसम्म 200 कर्मचारी छनौट भइसकेको छ। यीमध्ये 100 जना कोलकातामा 50 जना पहाड़ी क्षेत्रमा र 50 जना सागरमा तैनात गरिनेछ। केन्द्रीय वित्तमन्त्री निर्मला सीतारमण आज कनाडा अनि अमेरिकाको आधिकारिक भ्रमणमा जानुहुनेछ। वित्त मन्त्रालय अनुसार यस भ्रमणको उद्देश्य द्विपक्षीय आर्थिक अनि वित्तीय साझेदारीलाई बलियो बनाउन, निवेश बढाउन अनि साझा वैश्विक आर्थिक प्राथमिकताहरूमाथि सहयोगलाई अघि बढाउन हो। कनाडामा श्रीमती सीतारमणले कनाडाका वित्तमन्त्री फ्रान्सवा फिलिप सेम्पेनसित पहिलो आर्थिक तथा वित्तीय वार्तामा भाग लिनुहुनेछ। श्रीमती सीतारमणले मुख्य कार्यकारी अधिकारी अध्यक्ष अनि वरिष्ठ प्रतिनिधिहरूसित एक निवेश राउण्ड टेबलमा भाग लिनुहुनेछ। यस बातचितको उद्देश्य भारत र कनाडा बीच व्यापारिक सम्बन्धलाई बढावा दिनु, निवेशको अवसरहरू चिन्हित गर्नु अनि लामो अवधिको व्यावसायिक साझेदारीलाई अघि बढाउनु हुनेछ। केन्द्र सरकारले पश्चिम बंगाल सरकारलाई नागरिकता संशोधन अधिनियम CAA अन्तर्गत योग्य आवेदकहरूलाई सुनवाई गर्ने र नागरिकता प्रमाणपत्र जारी गर्ने अधिकार दिएको छ। केन्द्रीय गृहमन्त्रीले यस सम्बन्धमा एक राजपत्र अधिसूचना जारी गरेको छ। मुख्यमन्त्री सुवेन्दु अधिकारीले पत्रकारहरूसँग कुराकानी गर्नुहुँदै भन्नुभयो, लगभग 2,03,000 आवेदकहरूमध्ये 23,000 मानिसहरूलाई योग्य घोषित गरिएको छ र अहिलेसम्म नागरिकता प्रमाणपत्र जारी गरेको छ। उहाँले रहल आवेदनहरू द्रुत गतिमा प्रशोधन गरिनेछ र प्रमाणपत्रहरू सम्बन्धित जिल्ला म्याजिस्ट्रेटहरू मार्फत हस्तान्तरण गरिने बताउनु भएको छ। अन्तमा प्रमुख समाचार पुनः एकचोटि। प्रधानमन्त्री नरेन्द्र मोदीले युवा राजनयिकहरूलाई ती देशहरूमा जमिनी स्तरमा जुडावलाई बलियो बनाउन र स्थानीय समुदायहरूसित भारतको सम्बन्धलाई गहिरो बनाउन आह्वान गर्नुभएको छ। केन्द्रीय गृहमन्त्री अमित शाहले सबै एजेन्सीहरूलाई घुसपेट रोक्न कडा कदम चाल्न निर्देशन दिनुभएको छ। विदेश मन्त्री डाक्टर एस जयशंकरले मस्को क्रेमलिनमा रूसका राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेट गर्नुभयो। डाक्टर जयशंकर दुई दिवसीय रूस भ्रमणमा हिज मस्को पुग्नु भएको छ। अनि केन्द्र सरकारले पश्चिम बंगाल सरकारलाई नागरिकता संशोधन अधिनियम CAA अन्तर्गत योग्य आवेदकहरूलाई सुनवाई गर्ने र नागरिकता प्रमाणपत्र जारी गर्ने अधिकार दिएको छ। आकाशवाणीबाट समाचार पूरा भयो। अहिले 9 बजे समाचारको अर्को श्रृंखला लिएर पुनः उपस्थित हुनेछौ। सुन्दै गर्नुहोला आकाशवाणी।

श्रोता, हामी आकाशवाणीको नेपाली प्रसारण सेवाबाट बोलिरहेका छौँ र अघिल्लो हाम्रो प्रस्तुति सङ्गीत प्रभाको नेपाली गीत सङ्गीतका सुमधुर धुनसँगै तपाईँको मनलाई आनन्दित बनाउन, भावनालाई तरङ्गित बनाउन र सङ्गीतप्रतिको प्रेमलाई अझ गाढा बनाउन हामी लिएर आएका छौँ सङ्गीत प्रभाको यो प्रस्तुति। पहिलो आवाज रहेको छ थुप्देन भुटियाको, सङ्गीत दीप वैभवको छ नि शब्द पुरन गिरीको।

संगीत प्रभाको यो दोस्रो प्रस्तुति यहाँले सुन्नुभयो विमला राईको स्वरमा, जसमा शब्द रहेको थियो श्री पुरुष ढकालको, पनि संगीत ओम विक्रम विष्टको। र अघिल्लो प्रस्तुति राखिरहेछौँ गायन सुब्बाको स्वरमा, शब्द कमल रेग्मीको छ भने संगीत पूजन लोहागनको।

0: पहिलो सशक्त स्वदेशी मोबाइल ब्रान्ड बन्ने आलेख विदेश सेवा डेस्क एनएसटी आकाशवाणी। इलेक्ट्रोनिक्स र सूचना प्रविधि मन्त्रालयले रूपियाँ 62,500 करोड़ बजेटरी परिव्ययको साथ मोबाइल फोन निर्माण योजना एमपीएमएसलाई अधिसूचित गरेको छ। यस योजनाको उद्देश्य स्केल विस्तार गरेर उच्च घरेलु मूल्य अभिवृद्धि डीभीए मार्फत मोबाइल उत्पादन आपूर्ति श्रृंखलालाई गहिरो बनाएर र घरेलु विनिर्माण क्षमताहरूलाई सुदृढ गरेर विश्वव्यापी प्रतिस्पर्धात्मकतालाई बढ़ावा दिनु हो। एमपीएमएसले भारतीय मोबाइल फोन ब्राण्डलाई प्राविधिक सर्वभौमिकता हासिल गर्न अधिक आर्थिक मूल्य प्राप्त गर्न रोजगारी सृजना गर्दा डिजाइन र अनुसन्धान तथा विकासमा भारतीय पेटेन्टलाई प्रोत्साहित गर्न सहयोग पुर्याउनेछ। केन्द्रीय इलेक्ट्रोनिक्स एवं सूचना प्रविधि मन्त्री श्री अश्विनी वैष्णवले भन्नुभयो, मोबाइल फोन निर्माण योजनाले भारतीय स्वामित्वको मोबाइल ब्राण्ड बौद्धिक सम्पत्ति र डिजाइनको विकासलाई महत्वपूर्ण प्रोत्साहन प्रदान गर्नेछ। वास्तविक भारतीय स्वामित्वको महत्वमा जोड़ दिँदै केन्द्रीय मन्त्रीले भन्नुभयो, डिजाइन बौद्धिक सम्पत्ति र ब्राण्ड भारतीय स्वामित्वमा हुनुपर्दछ र सम्बन्धित बजार खण्डमा उत्कृष्ट उत्पादनहरूसँग प्रतिस्पर्धा गर्न सक्षम हुनुपर्दछ। उहाँले बौद्धिक सम्पत्ति वास्तवमै भारतीय स्वामित्वमा छ भनी पुष्टि गर्न सरकारले विस्तृत समीक्षा गर्ने र उद्योगसँग परामर्श गरेर गैर वित्तीय र अन्य सहयोगका उपायहरू विकास गर्ने बताउनुभयो। प्रधानमन्त्रीको मेक इन इण्डिया दृष्टिकोणले आर्थिक वर्ष 2014-15 इलेक्ट्रोनिक्स उत्पादनलाई 7 गुणा वृद्धि गर्न र निर्यात 11 गुणा बढ़ाउन प्रेरित गरेको छ। इलेक्ट्रोनिक्स निर्माण क्षेत्र एक प्रमुख रोजगारदाताको रूपमा देखा परेको छ। विशेष गरी टाड़ा टाड़ाका गाउँका युवा पुरूष र महिलाहरूका लागि धेरै निर्माण संयन्त्रहरूले एकै स्थानमा 5,000 भन्दा बढ़ी मानिसहरूलाई रोजगार दिएका छन् र केही सुविधाहरूमा रोजगारी 20,000 पुगेको छ। यो वृद्धि मुख्य रूपमा मोबाइल फोन निर्माणद्वारा संचालित भएको छ। मोबाइल फोनले अब भारतको इलेक्ट्रोनिक्स उत्पादन र निर्यातको एक प्रमुख हिस्सा ओगटेको छ र विश्वव्यापी मूल्य श्रृंखलाहरूमा भारतको स्थितिलाई सुदृढ गर्न महत्वपूर्ण भूमिका खेलिरहेको छ। भारतमा प्रयोग हुने 99.2% मोबाइल फोनहरू आज भारतमा निर्मित छन् र भोल्युमको आधारमा भारत विश्वको दोस्रो ठूलो मोबाइल फोन निर्माता कम्पनी बनेको छ। स्मार्टफोन 2025 भारतको एकल सबैभन्दा ठूलो निर्यात उत्पादन श्रेणीको रूपमा देखा पर्यो, जसले डिजेल इन्धन र कट हीरा जस्ता परम्परागत प्रमुख निर्यात वस्तुहरूलाई उछिनेको छ। टीएस 1 अन्तर्गत योग्यता इलेक्ट्रोनिक्स म्यानुफ्याक्चरिङ सर्भिस ईएमएस कम्पनीहरू सहित मोबाइल फोन निर्माताहरूमा विस्तार गरिएको छ, जसले आर्थिक वर्ष 2025-26 न्यूनतम 10,000 करोड़ रूपियाँको कारोबारको साथ भारतमा दत्ता गरेका छन्। विद्यमान ब्राण्डहरूले आर्थिक वर्ष 2025-26 बिक्रीभन्दा प्रत्येक वर्ष 5,000 करोड़ रूपियाँको वार्षिक सीमा पूरा गर्नुपर्नेछ। भारतमा 10,000 करोड़ रूपियाँको कुल वार्षिक बिक्री प्राप्त गरेपछि मात्र नयाँ ब्राण्ड योग्य हुन्छ र त्यसपछि उसले 5,000 करोड़ रूपियाँको वार्षिक सीमा बिक्री आवश्यकता पूरा गर्नेछ। TS2 अन्तर्गत योग्यता ईएमएस कम्पनीहरूसहित मोबाइल फोन निर्माताहरूमा विस्तार गरिएको छ, जसले आर्थिक वर्ष 2025-26 न्यूनतम 1,000 करोड़ रूपियाँको कारोबारको साथ भारतमा दत्ता भएका र भारतमा दत्ता निगमित भारतीय ब्राण्डको सबै मापदण्डहरू पूरा गर्दछ। आईपी ट्रेडमार्क भारतभित्र राखिएको छ। भारतीयहरूसँग व्यवस्थापन नियन्त्रण 51% भन्दा बढ़ी शेयर भारतीयको स्वामित्वमा रहेको छ।
1: अघिल्लो क्रममा आकाशवाणी दिल्ली केन्द्रको समाचार रिले गरी सुनाइरहेछौ।
2: श्रवणी से समाचार प्रभात के साथ मैं मुकेश कुमार। प्रधानमंत्री नरेंद्र मोदी ने युवा राजनयिकों से पोस्टिंग वाले देशों में जमीनी स्तर पर

जीवन आफैमा अनेक रङले भरिएको सुन्दर संसार हो। यही रंगीन संसारभित्र कला छ, संगीत छ, साहित्य छ, संस्कृति छ र प्रेरणादायी व्यक्तित्वहरूको अनगिन्ती कथा छन्। यिनै विविध रङ र सृजनालाई एउटै चौतारीमा प्रस्तुत गर्ने हाम्रो प्रयास हो कार्यक्रम रङ बिरङको संसार। यस कार्यक्रममा हामी नेपाली कला, संगीत, चलचित्र, साहित्य, संस्कृति तथा विभिन्न क्षेत्रमा योगदान पुर्याएका व्यक्तिहरूको जीवन यात्रा, सृजना र प्रेरणादायी कथाहरू तपाईँहरू माझ प्रस्तुत गर्ने गर्छौं। र श्रोता साथीहरूलाई हार्दिक स्वागत अनि वादन सहित सप्रेम नमस्कार म प्रतिमाको। आजको कार्यक्रममा नेपाली आधुनिक संगीतका एक महान तथा सदाबहार गायक अरुण थापाको जीवन, संगीत यात्रा र उहाँले नेपाली संगीतमा पुर्याउनु भएको अतुलनीय योगदान बारे चर्चा गर्नेछौ। अरुण थापा नेपाली संगीतका त्यस्ता गायक हुनुहुन्थ्यो जसको स्वर सुन्न साथ धेरै श्रोताको मन भावुक बन्थ्यो। उहाँका गीतहरूमा प्रेम, बिछोड, आशा, संघर्ष र जीवनका गहिरा अनुभूतिहरू झल्कन्छन्। त्यसैले उहाँलाई नेपाली आधुनिक संगीतका अमर गायकका रूपमा सम्मान गरिन्छ। अरुण थापाको जन्म 6 जनवरी 1952 कलकत्तामा भएको थियो। उहाँ जन्मिएपछि केही समयमै परिवार नेपाल फर्कियो। त्यसपछि बाल्यकाल काठमाडौँमै बित्यो। उहाँले काठमाडौँकै विद्यालय र कलेजमा अध्ययन गर्नुभयो। सानैदेखि गीत संगीतमा विशेष रुचि थियो। विद्यालयमा हुने सांस्कृतिक कार्यक्रमहरूमा गीत गाउनुहुन्थ्यो र साथीहरूबाट निकै प्रशंसा पाउनुहुन्थ्यो। त्यति बेला नेपाली आधुनिक गीत बिस्तारै लोकप्रिय हुँदै थियो। अरुण थापा पनि त्यही वातावरणबाट प्रभावित हुनुभयो। उहाँले विभिन्न नेपाली तथा विदेशी गायकहरूको गीत सुन्नुहुन्थ्यो र आफ्नै शैलीमा गीत गाउन अभ्यास गर्नुहुन्थ्यो। उहाँको स्वर प्राकृतिक रूपमा मधुर थियो। सन् 1971 रेडियोबाट औपचारिक रूपमा आफ्नो गायन यात्रा सुरु गर्नुभयो। त्यो समय रेडियोमा गीत गाउनु भनेको ठूलो उपलब्धि मानिन्थ्यो। रेडियोबाट उहाँका गीतहरू प्रसारण हुन थालेपछि लोकप्रियता दिन प्रतिदिन बढ्दै गयो। अरुण थापाको विशेषता भनेको भावनापूर्ण गायन थियो। उहाँ गीत मात्रै गाउनुहुन्नथ्यो तर गीतभित्रको भावना पनि श्रोतासम्म पुर्याउनुहुन्थ्यो। त्यसैले उहाँका गीत सुन्दा धेरै मानिसले आफ्नै जीवनका कथा सुने जस्तो अनुभव गर्थे। थापाले धेरै चर्चित गीतहरू गाउनु भएको छ। ती मध्ये जति माया लाए पनि, ऋतुहरूमा तिमी हरियाली बसन्त हौ, चोट के हो व्यथा के हो, साँझको जुनसँगै भुलु भुलु लाग्यो मलाई, टीका भुली गएछु लगायतका गीत आज पनि उत्तिकै लोकप्रिय छन्। रेडियो, टेलिभिजन, साङ्गीतिक कार्यक्रम र सामाजिक सञ्जालमा आज पनि यी गीतहरू उत्तिकै रुचाइका साथ सुनिन्छ।

अरुण थापाले आफ्ना गीत मार्फत मानिसका भावना बोल्नुहुन्थ्यो। उहाँका धेरै गीतहरू प्रसिद्ध गीतकार र संगीतकारसँगको सहकार्यमा बनेका थिए। अरुणको आवाजमा एउटा छुट्टै मिठास थियो, त्यसैले उहाँले गाएको गीतहरू कसैले गाए पनि श्रोताले उहाँकै गीत सम्झन्थे। अरुण थापाको जीवन भने सधैँ सहज थिएन। व्यक्तिगत जीवनमा धेरै उतार चढाव भोग्नुभयो। आर्थिक समस्या, पारिवारिक चुनौती र स्वास्थ्य समस्याले उहाँलाई बेला बेलामा दुःख दिन्थ्यो। तर यी सबै कठिनाईका बीच पनि संगीतलाई कहिले छोड्नु भएन। उहाँका धेरै गीतहरूमा जीवनका दुःख, पीडा र संघर्षका अनुभूतिहरू यही कारण झल्कन्छ। निकै सरल, मिलनसार र विनम्र स्वभावका व्यक्ति हुनुहुन्थ्यो। लोकप्रियता पाए पनि उहाँमा घमण्ड भने थिएन। संगीत प्रतिको समर्पण असाधारण थियो। अरुण थापाको जीवनको अर्को विशेषता भनेको उहाँले थोरै गीत गाएर पनि धेरै ठूलो सफलता हासिल गर्नुभयो। उहाँका गीतहरूको संख्या धेरै नभए पनि प्रत्येक गीत नेपाली संगीतको संसारमा अमूल्य सम्पत्ति बनेका छन्। आज पनि नयाँ पुस्ताका गायकहरूले उहाँका गीतहरू गाएर सम्मान व्यक्त गर्छन्। चर्चित गीत ऋतुहरूमा तिमी हरियाली बसन्त हौले अन्तर्राष्ट्रिय स्तरमा समेत प्रशंसा कमाएको थियो। सन् 2003 बीबीसी वर्ल्ड सर्भिसले आयोजना गरेको एक अन्तर्राष्ट्रिय मतदानमा यो गीत विश्वका लोकप्रिय गीतहरू मध्ये 7 स्थानमा परेको थियो। यो नेपाली संगीतका लागि ठूलो गौरवको विषय हो।

तर समय सँगसँगै उहाँको स्वास्थ्य बिग्रन्दै गयो। कलेजो र फोक्सो सम्बन्धी समस्याले लामो समयसम्म सतायो। अन्तमा 22 जुलाई 1999 काठमाडौँमा निधन भयो। उहाँको निधनले नेपाली संगीत क्षेत्रलाई ठूलो क्षति पुग्यो। तर कलाकारको शरीर समाप्त भए पनि कला कहिले समाप्त हुँदैन। शारीरिक रूपमा हामी बीच नरहे पनि उहाँका गीतहरू आज पनि नेपालीहरूको मनमा जीवित छन्। आज पनि कुनै रेडियोमा अरुण थापाको गीत बज्न साथ धेरै श्रोताको मन सम्झनामा डुब्छ। उहाँका गीतले प्रेम गर्नेहरूलाई प्रेम सम्झाउँछन्, बिछोड भएकाहरूलाई आफ्नो कथा सम्झाउँछन् र जीवनसँग संघर्ष गरिरहेकाहरूलाई धैर्य र आशा दिन्छ। अरुण थापाले नेपाली आधुनिक संगीतलाई एउटा नयाँ उचाइ दिनुभयो। उहाँको गायन शैली, भावपूर्ण प्रस्तुति र संगीत प्रतिको समर्पणको कारण सधैँ नेपाली संगीत इतिहासमा अमर रहनुहुनेछ। श्रोता, अरुण थापा केवल एक गायक मात्र होइन, नेपाली आधुनिक संगीतका अमूल्य सम्पत्ति हुन्। उहाँको स्वर पुस्तौसम्म नेपालीहरूको मनमा गुन्जिरहनेछ।

हवस् त श्रोता, अब कार्यक्रमबाट बिदा लिने समय भएकोले गर्दा कार्यक्रम प्रस्तुता लेखनाथ राई अनि म प्रतिमा यहाँहरूबाट आज्ञा चाहन्छु। नमस्कार।

0: Census 2027. Our census, our progress.
1: प्रधानमन्त्री ग्रामीण आवास योजना भारत सरकारको ग्रामीण क्षेत्रमा बसोबास गर्ने आर्थिक रूपमा कमजोर तथा आवासविहीन परिवारलाई पक्का घर उपलब्ध गराउने प्रमुख योजना हो। यो योजना सन् 2016 कार्यान्वयनमा आएको हो। यसको उद्देश्य ग्रामीण क्षेत्रमा सुरक्षित, टिकाउ र आधारभूत सुविधा सहितको घर निर्माणमा सहयोग गर्नु हो। यस योजनाको मुख्य उद्देश्य आवासविहीन ग्रामीण परिवारलाई पक्का घर उपलब्ध गराउनु, कमजोर तथा गरिब परिवारको जीवन स्तर सुधार गर्नु, घरसँगै शौचालय, बिजुली, खानेपानी तथा खाना पकाउने सुविधा जस्ता आधारभूत सेवामा पहुँच बढाउनु, साथै ग्रामीण क्षेत्रमा सुरक्षित र सम्मानजनक आवासको व्यवस्था गर्नु हो। यस योजना अन्तर्गत योग्य लाभार्थीहरूलाई घर निर्माणका लागि सरकारी आर्थिक सहायता प्रदान गरिन्छ। मैदानी क्षेत्रमा 1,20,000 र पहाडी दुर्गम क्षेत्रमा 1,30,000 सहायता व्यवस्था गरिएको छ। साथै शौचालय निर्माणका लागि अन्य सरकारी योजनासँग समन्वय गरी सहयोग उपलब्ध गराउन सकिन्छ। प्रधानमन्त्री ग्रामीण आवास योजना भारतका ग्रामीण तथा आवासविहीन परिवारका लागि महत्वपूर्ण सामाजिक सुरक्षा कार्यक्रम हो। यसले मानिसलाई सुरक्षित पक्का घर उपलब्ध गराउनका साथै ग्रामीण क्षेत्रमा स्वच्छता, स्वस्थ, सम्मानजनक जीवन र समग्र विकासमा योगदान पुर्याउँदछ। प्रधानमन्त्री ग्रामीण आवास योजनाका लाभ उठाउनका लागि केही आवश्यक शर्तहरू पूरा गर्नपर्छ। जस्तै लाभार्थी भारतका नागरिक र स्थायी बासिन्दा हुनपर्छ। परिवारमा कुनै सदस्यको घर छैन भने उसले पाउन सक्छ। अनि आर्थिक कमजोर र निम्न वर्गले आवेदन गर्न सक्छन्। अनि परिवारमा कुनै सदस्यले आयकर तिर्छ भने त्यो पात्र हुँदैन। प्रधानमन्त्री ग्रामीण आवास योजनाको लागि आवश्यक कागजातहरूमा आधार कार्ड, मतदाता पहिचान पत्र, आय प्रमाणपत्र, रासन कार्ड, ब्याङ्क पासबुकको जेरक्स कपी, पासपोर्ट साइज फोटो अनि मोबाइल नम्बर हुन आवश्यक छ।

0: अब समय भएको छ समाचारको।
1: नमस्कार, यो आकाशवाणी हो। 9 बजेको प्रमुख समाचारको साथमा म सबिना गिरी। प्रधानमन्त्री नरेन्द्र मोदीले युवा राजनयिकहरूलाई ती देशहरूमा जमिनी स्तरमा जुडावलाई बलियो बनाउन र स्थानीय समुदायहरूसित भारतको सम्बन्धलाई गहिरो बनाउन आह्वान गर्नुभयो। केन्द्रीय गृहमन्त्री अमित शाहले सबै एजेन्सीहरूलाई घुसपेट रोक्न कडा कदम चाल्न निर्देशन दिनुभएको छ। विदेश मन्त्री डाक्टर एस जयशंकरले मस्कोको क्रेमलिनमा रूसका राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेट गर्नुभयो। डाक्टर जयशंकर 2 दिवसीय रूस भ्रमणमा हिज मस्को पुग्नुभएको छ। राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल हिज बेजिङ पुग्नुभयो। उहाँले चीनका राष्ट्रिय सुरक्षा सल्लाहकार वाङ यीसित आज 25औं चरणको विशेष प्रतिनिधि स्तरीय वार्ता गर्नुहुनेछ। केन्द्रीय वित्त मन्त्री निर्मला सीतारमण आज कनाडा अनि अमेरिकाको आधिकारिक भ्रमणमा जानुहुनेछ। बिहारमा गंगा र अन्य प्रमुख नदीहरूको जलस्तर बढेसँगै पटना लगायत धेरै जिल्लाहरूमा बाढ़ीको अवस्था अझ गम्भीर बनेको छ। भागलपुर र बेगुसराय जिल्लाका तटबन्धकहरूमा फाटो आएको छ, जसमा कारण

मानिस प्रभावित भएका छन्। केन्द्र सरकारले पश्चिम बंगाल सरकारलाई नागरिकता संशोधन अधिनियम सीएए अन्तर्गत योग्य आवेदकहरूलाई सुनवाई गर्ने र नागरिकता प्रमाणपत्र जारी गर्ने अधिकार दिएको छ। पश्चिम बंगाल सरकारले आपतकालीन अवस्थामा प्रतिक्रिया दिन अग्निवीरहरूलाई भर्ती गरेर नयाँ राष्ट्रिय आपदा मोचन बल अर्जुन वाहिनी गठन गर्दैछ। भारतीय चिनी तथा जैव ऊर्जा उत्पादक संघ आईएसएमए का महानिदेशक दीपक बल्लालीले हिज देशमा चिनीको पर्याप्त भण्डार उपलब्ध रहेको बताएको छ। सरकारले गहुँको आटा र सम्बन्धित उत्पादनहरूमा लगाएको निर्यात प्रतिबन्ध हटाएको छ, जसले गर्दा आटा, मैदा, सुजी र अन्य गहुँमा आधारित उत्पादनहरूको विदेश निर्यातको लागि मार्ग प्रशस्त भएको छ। आकाशवाणीबाट 9 बजेको प्रमुख समाचार पूरा भयो। अहिले 9:25 मिनटमा समाचारको अर्को श्रृंखला लिएर पुनः उपस्थित हुनेछौ। सुन्दै गर्नुहोला आकाशवाणी।

श्रोताले हाम्रो कार्यक्रम सुन्दै हुनुहुन्छ। एफएमएक्स 3.5 मेगाहर्ज, आकाशवाणी खरसाङ लगायत आकाशवाणी दार्जिलिङ, एफएमएक्स 10.2 मेगाहर्ज न्यूज अन एप, साथै प्रसार भारती ओटिटी वेब्स प्लेटफर्ममा।

श्रोताहरूलाई पुनः मनोरञ्जन गराइरहेछौँ हिन्दी चलचित्रका गीतहरूबाट र पहिलो गीत लिएका छौँ लता मङ्गेशकर अनि एसपी बालसुब्रमण्यमको स्वरमा एक दुजे के लिए चलचित्रबाट, सङ्गीत लक्ष्मीकान्त प्यारेलाल छ, शब्दहरू आनन्द बक्सीको।

श्रोताले अन्तिम गीत सुन्नुभयो सरगम चलचित्रबाट मोहम्मद रफी अनि आशा बस्लेको युगल शर्मा, जसमा सङ्गीत रहेको थियो लक्ष्मीकान्त प्यारेलको निशब्द आनन्द बक्सीको रगीको अघिल्लो क्रममा आकाशवाणी कोलकाता केन्द्रको बङ्गला समाचार रिले गरी सुनाइरहेछौँ। सुन्दै गर्नुहोस् आकाशवाणी खरसाङ।

0: श्रोता मित्र, यो मिठो गीत पश्चात यहाँहरू सम्पूर्णलाई फेरि पनि कार्यक्रममा स्वागत भन्दै आजको विषयमा हामी कुराकानी गरिरहेछौँ, भारतमा नेपाली नागरिकहरूलाई रोजगारको अवसरहरूमाथि। अब हामी कुरा गरौँ नेपालको कर्णाली प्रदेशको जुम्ला क्षेत्रका टङ्कराज भमको। उहाँले ब्ल्याङ्केट व्यापारको सिलसिलामा भारत आउनुभएको हो। हिमाली क्षेत्रबाट आएका टङ्कराजले व्यापारलाई आफ्नो आय आर्जनको मुख्य माध्यम बनाउँदै परिवारको आर्थिक अवस्था सुधार गर्ने प्रयास गरिराख्नु भएको छ।
1: अहिले हामी एकजना महानुभावसँग भेटिसकेका छौँ र भारत नेपालदेखि भारतमा व्यापारको निम्ति आउनुभएका एकजना व्यापारीसँग हामी भेटिसकेका छौँ। आउनुहोस्, उहाँसँग केही कुराकानी गरौँ। हजुरको शुभ नाम के हो?
2: मेरो शुभ नाम टङ्कराज बम।
1: र टङ्कराज बम कहाँदेखि हो तपाईँ?
2: हामी कालीकोट जुम्ला पश्चिम।
1: कालीकोट जुम्लादेखि। र यहाँनिर के ल्याउनु भएको छ अहिले तपाईँले?
2: अहिले हामीसँग ब्ल्याङ्केटहरू
1: ब्ल्याङ्केटहरू छ है। कसरी बेच्नुहुन्छ यो ब्ल्याङ्केटहरू?
2: त्यही छ, अब हेरेर पाउँछ 2,000, 3,500, 3,000, अब त्यस्तै चिज पनि हेरेर हुन्छ, पैसा पनि अब त्यस्तै हेरेर हुन्छ।
1: यो तपाईँले ल्याउनु चाहिँ कहाँदेखि ल्याउनुहुन्छ?
2: यो ल्याउनु चाहिँ हामीले नेपाल
1: नेपालदेखि सिधै ल्याउनुहुन्छ है। अनि नेपालदेखि जुन चाहिँ भारत आउनुहुन्छ तपाईँहरू यो व्यापार गर्नुको लागि होइन, तपाईँहरूलाई बाटोमा केही असुविधाहरू केही हुन्छ?
2: त्यस्तो त त्यति साह्रो केही पर्दैन, तर हामीले ट्रान्सपोर्टमा ल्याउँछ।
1: ट्रान्सपोर्टमा ल्याउनुहुन्छ है। अनि भारत आएर व्यापार गर्नुमा कतिको सुविधा छ तपाईँलाई?
2: हामीलाई त्यति साह्रो त केही हुन्न, अब त्यही हो, अलिअलि कहाँ कहीँ नाफा आयो भने त्यति नै हो, अरू त्यति साह्रो त केही हुन्न।
1: बिक्री बट्टाहरू कस्तो के हुँदैछ आज?
2: आज त केही छैन त्यति साह्रो, पहिले कहीँ हुन्न हो, अहिले त अब जमाना पनि चेन्ज भइसक्यो नि त, त्यस्तै त के हुन्छ।
1: तपाईँहरू डेली उताबाट आउनुहुन्छ कि यतै बस्नुहुन्छ?
2: हामी सिलगढी दार्जिलिङमा बस्छ।
1: ए, र यहाँनिर व्यापार गर्नु गरेको कति साल भयो तपाईँले?
2: मैले गरेको अहिले 3 साल भयो।
1: 3 साल भयो है। अनि योभन्दा पूर्व चाहिँ तपाईँ नेपालमा के गर्नुहुन्थ्यो?
2: नेपालमा त्यही हो, खेतीपाती गर्थ्यो, पहिला त अब पढ्थ्यो।
1: र नेपालमा जुन चाहिँ खेतीपाती गर्नुहुन्थ्यो होइन, नेपालमा जुन चाहिँ आय स्रोत कमाउने कामहरू गर्नुहुन्थ्यो होइन, अनि नेपालमा ज्यादा तपाईँले कमाउनुहुन्छ कि भारतमा आएर ज्यादा कमाउनुहुन्छ?
2: हामीले त अब त्यही हो, नेपालमा पनि कमाउँथ्यो, तर अब भारतमा आएर यसो न जो पनि 2-4 सय अब घर खर्च काम चल्छ कि भनेर, यो हिँडको महिना अब हाम्रो घरमा काम पनि हुन्न, त्यसैले अब काममा अब यता आएको।
1: 3 वर्ष भयो बस्नुभएको तपाईँ है, के फरक पाउनुहुन्छ नेपाल र भारतमा?
2: त्यति फरक त केही छैन।
1: अनि यहाँनिर आउँदाखेरि तपाईँले यसरी सामान बेच्दाखेरि तपाईँलाई नेपाल जस्तै लाग्छ कि कस्तो छुट्टै अनुभव हुन्छ?
2: नेपाल जस्तै लाग्छ, नेपाल जस्तै अनुभव हुन्छ, एकदम दामी, अब नेपाल जस्तै छ नि त, नेपालको जस्तै अनुभव हुन्छ।
1: अनि यहाँ तपाईँले बोल्नु सुविधा असुविधाहरू के हुन्छ नेपाली भाषाहरूमा?
2: एकदम सुविधा हुन्छ यहाँतिर, अब तलतिर चाहिँ अलि असुवै हुन्छ, किनकि तलतिर हिन्दी बोल्छ नि त।
1: र जुन चाहिँ चाडबाड हुन्छ त्यसमा चाहिँ घर जानुहुन्छ कि यतै बस्नुहुन्छ?
2: जान्छ त, यो हिउँदको सिजनको यो 3 महिना हुन्छ नि, त्यतिखेर मात्रै हामी यहाँ बस्छ, त्यसपछि त गइहाल्छ।
1: हजुर, हामीसँग कुराकानी गरिदिनु भयो, हजुरलाई धेरै धेरै धन्यवाद।
0: साना व्यापारबाट सुरु गरेर पनि राम्रो भविष्य निर्माण गर्न सकिन्छ भन्ने उदाहरण टङ्कराज बम हुनुहुन्छ। अब कार्यक्रमको अन्तिम चरणमा हामी कुराकानी गर्नेछौँ जुम्लाका बिर्ख थापासँग। उहाँ नेपालका विभिन्न हिमाली क्षेत्रबाट संलग्न गरिएका जडीबुटीको व्यापार गर्दै भारतसम्मको बजार विस्तार गरिराख्नु भएको छ। नेपाली जडीबुटीको माग बढ्दै जाँदा यसले स्थानीय उत्पादनलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन पनि मद्दत पुर्याएको हो।
1: हजुरको शुभ नाम के हो?
3: मेरो बिर्ख थापा हो।
1: बिर्ख थापा कहाँदेखि हुनुहुन्छ?
3: म नेपाल जुम्लादेखि।
1: नेपाल जुम्ला। र यहाँनिर भारत आउनुभएको कति साल भयो यो व्यापारको निम्ति?
3: यो व्यापारको निम्ति सिटी गोल औँठीहरू जडीबुटीहरू बेच्दै गरेको 10 वर्ष जति भयो होला।
1: 10 वर्ष। र नेपाल र भारतमा के फरक पाउनुभयो हजुरले?
3: यस्तो नेपाल र भारत भने चाहिँ अब नेपालमा 80 रुपियाँ हुन्छ, यहाँ 80 रुपियाँ हुन्छ, त्यही यता आएको।
1: अनि भारतमा व्यापार गर्न हजुरलाई कतिको सुविधा असुविधा के कस्तो कठिनाइ वा कस्तो कस्तो कुराहरू छ?
3: कुनै कुनै ठाउँ कठिनाइ हुन्छ, कुनै कुनै ठाउँ कठिनाइ हुन्न, कुनै कुनै ठाउँ सुविधा हुन्छ, कुनै ठाउँ सुविधा हुन्न।
1: यहाँनिर दार्जिलिङ भेकमा आउँदाखेरि सम्पूर्ण यहाँनिर नेपाली भाषीहरू हुनुहुन्छ है, हजुरहरू त नेपाली भाषी पनि हो, भाषी पनि हो। अनि यहाँनिर नेपाली भाषीहरूलाई भेट्दा कस्तो अनुभव लाग्छ हजुरलाई?
3: धेरै राम्रो लाग्छ, कतिपय मान्छेहरू धेरै धेरै राम्रो छ यहाँको।
1: हुन्छ, हामीसँग कुराकानी गरिदिनु भयो हजुरलाई धेरै धेरै धन्यवाद।
3: हुन्छ हुन्छ, धन्यवाद दाजु।
0: नेपालदेखि भारतको यात्रामा बिर्खराज थापा भन्नुहुन्छ, भारतमा आएर व्यापार गर्न नेपाली नागरिकहरूलाई अत्यन्तै सुलभ र सहज बनिरहेको अवस्था कुराकानीमा गर्नुहुन्छ। बिर्ख थापाको यात्राले नेपालका प्राकृतिक स्रोत र उत्पादनलाई व्यवसाय मार्फत व्यापार बजारमा पुर्याउन सकिने सम्भावना देखिएको छ।

प्रिय श्रोता मित्रहरू, आज हामीले भारतमा व्यापार र रोजगारीको खोजीमा रहेका चार नेपाली नागरिकहरूका अनुभवबारे जानकारी लियौँ। उहाँहरूका सङ्घर्ष सफलताको कथाले जहाँ भए पनि मेहनत र लगनशीलताले सफल हासिल गर्न सकिने सन्देश दिन्छ। यस्तै मिठो विषयवस्तुमाथि म अर्को कार्यक्रममा फेरि पनि उपस्थित हुने बाचाको जानकारी गराउँदै आजको बसाइबाट प्रस्तुता मनन तामाङ लगायत मनोहरराजलाई दिनुहोस् बिदा। हजुरहरू जहाँ हुनुहुन्छ, जस्तो हुनुहुन्छ, खुसी रहनुहोस्, आनन्दित रहनुहोस्। हवस् त, नमस्ते।

श्रोताले यो आधुनिकी सुन्नुभयो कर्म शेर्पाको शर्मा, सङ्गीत प्रसाद रणक पलिको थियो भने शब्द कमल रेग्मीको

0: अब समय भएको छ समाचारको।
1: नमस्कार, यो आकाशवाणी हो। मुख्य समाचार मनीष कानुबाट सुन्नुहोस्। प्रधानमन्त्री नरेन्द्र मोदीले युवा राजनयिकहरूलाई ती देशहरूमा जमिनी स्तरमा जुडाउलाई बलियो बनाउन र स्थानीय समुदायसित भारतको सम्बन्धलाई गहिरो बनाउन आग्रह गर्नुभएको छ। केन्द्रीय गृहमन्त्री अमित शाहले सबै एजेन्सीलाई घुसपेट रोक्न कडा कदम चाल्न निर्देशन दिनुभएको छ। केन्द्रीय वित्त मन्त्री निर्मला सीतारमण आज क्यानाडा अनि अमेरिकाको आधिकारिक भ्रमणमा जानुहुनेछ। विदेश मन्त्री डाक्टर एस जयशंकरले मस्कोको क्रेमलिनमा रुसका राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेट गर्नुभयो। डाक्टर जयशंकर दुई दिवसीय भ्रमणमा हिजो रुसको मस्को पुग्नुभएको छ। केन्द्र सरकारले पश्चिम बङ्गाल सरकारलाई नागरिकता संशोधन अधिनियम सिएए अन्तर्गत आवेदकहरूलाई सुनवाई गर्ने र नागरिकता प्रमाणपत्र जारी गर्ने अधिकार दिएको छ। पश्चिम बङ्गाल सरकारले आपतकालीन अवस्थामा प्रतिक्रिया दिन अग्निवीरलाई भर्ती गरेर नयाँ राष्ट्रिय आपदा मोचन बल अर्जुन वाहिनी गठन गर्दैछ। भारतीय चिनी तथा जैविक ऊर्जा उत्पादन सङ्घ आइएसएमएका महानिर्देशक दीपक बल्लानीले हिजो देशमा चिनीको पर्याप्त भण्डार उपलब्ध रहेको बताउनु भएको छ। सरकारले गहुँको आटा र सम्बन्धित उत्पादकहरूमा लगाएको निर्यात प्रतिबन्ध हटाएको छ, जसले गर्दा आटा, मैदा, सुजी र अन्य गहुँमा आधारित उत्पादकहरूको विदेशी निर्यातको लागि मार्ग प्रशस्त भएको छ। भारतले दक्षिण सुडानमा संयुक्त राष्ट्र मिसनमा तैनात शान्ति सैनिकहरूमाथि भएको आक्रमणको कडा निन्दा गरेको छ। अमेरिकाले आर्थिक बहिष्कार अभियान अन्तर्गत इरानको सैन्य गतिविधि, खरिद सञ्चालन तथा पेट्रोलियम र पेट्रोकेमिकल व्यापारसँग कथित सम्बन्ध रहेको आरोपमा लगभग 60 संस्थान, व्यक्ति र पञ्जी पानी जहाजहरूमाथि प्रतिबन्ध लगाएको छ। युपिआईले डिजिटल भुक्तानीको क्षेत्रमा परिवर्तन ल्याउँदै आज 10 पुरा गरेको छ। यो भारतको डिजिटल भुक्तानी प्रणालीको मेरुदण्ड बनेको छ।

श्रोता, यो समय हो बिहानको 10:02 अनि 28 सेकेन्ड भइरहेको र हाम्रो कार्यक्रम प्रसारण भइरहेछ FM 103.5 MHz आकाशवाणी खरसाङ अनि आकाशवाणी दार्जिलिङ FM 102.2 MHz साथै न्युज अन एयर पनि प्रसार भारती ओटिटी वेब्स प्लेटफर्ममा।

यो समय केवल नयाँ दिनको सुरुवात मात्र होइन, आजको दिनलाई सही योजना र सकारात्मक सोचका साथ अघि बढ्ने अवसर पनि हो। त्यसैले आजको हेलो खरसाङ कार्यक्रममा हामी तपाईँहरूसँग विभिन्न उपयोगी तथा मनोरञ्जनात्मक सामग्री लिएर उपस्थित भएका छौँ र आज तपाईँको साथमा छु म प्रतिमा। यहाँहरू सबैलाई हार्दिक स्वागत, अभिवादन अनि सप्रेम नमस्कार। र कार्यक्रमको सुरुवात गरिरहेछौँ यस साङ्गीतिक कोशीलीबाट जो रहेको छ बाजीगर चलचित्र अनि गुन्जनी आवाज कुमार सानु अल्का याग्नेको। यसरी नै सङ्गीत रहेको छ अन्नु मल्लिकको भने शब्द नवाब आर्जुको।

यस साङ्गीतिक कोसेलीपछि श्रोता अब हामी जानकारीतर्फ लाग्नेछौँ र आजको दिनको विशेषताहरूबारे यहाँहरूलाई जानकारी गराइरहेछौँ। आज हो 25 तारिक अगस्त महिना र आजको दिनमा हामी पाउँछौँ नेसनल आई डोनेसन विक अर्थात् राष्ट्रिय नेत्रदान सप्ताह। ईश्वरले प्राणीलाई आँखा वरदान स्वरूप दिनुभएको छ। आँखाको अभावमा जीवन व्यर्थ छ। आँखा नभए जीवन यात्रा समेत असम्भव हुनेछ। साथै विश्वको सौन्दर्य हेर्नुदेखि वञ्चित रहनेछ। यसै कारण शरीरको प्रथम ज्ञान इन्द्रिय हो आँखा, जसको दृष्टिद्वारा विश्वको सौन्दर्य हेर्नु मात्र होइन तर यसले जीवनलाई सठिक निर्देश पनि गर्छ। राष्ट्रिय नेत्रदान सप्ताह मानिसहरूलाई नेत्रदानको महत्वबारे जानकारी गराउने र मृत्यु पश्चात आँखाको कोर्नियादान प्रेरित गर्ने उद्देश्यले मनाइने जनचेतनामूलक अभियान हो। नेत्रदानबाट दृष्टिविहीन व्यक्तिलाई पुनः दृष्टि प्राप्त गर्न सहयोग पुग्न सक्छ। यस सप्ताहका कार्यक्रममा विभिन्न अस्पताल, स्वास्थ्य संस्था तथा सामाजिक सङ्घ संस्थाले नेत्रदानको महत्व, प्रक्रिया र यस सम्बन्धी भ्रमहरूबारे जनचेतना फैलाउने कार्यक्रम सञ्चालन गर्छन्। मानिसहरूलाई मृत्यु पश्चात आफ्नो आँखाको कोर्निया दान गर्न इच्छापत्र वा सहमति दिने विषयमा जानकारी दिइन्छ। नेत्रदानले दृष्टिविहीन व्यक्तिको जीवनमा ठूलो परिवर्तन ल्याउन सक्छ। एउटा व्यक्तिले दान गरेको आँखाको कोर्नियाले आवश्यकता अनुसार दृष्टि पुनर्स्थापनामा सहयोग गर्न सक्छ। त्यसैले नेत्रदानलाई मृत्युपछि पनि अरूको जीवनमा उज्यालो बाँड्ने महान कार्यको रूपमा लिइन्छ। नेत्रदानको महत्व दृष्टिविहीन व्यक्तिलाई दृष्टि प्राप्त गर्न सहयोग हुन्छ। समाजमा मानव सेवा र परोपकारको भावना बढ्छ। नेत्रदान सम्बन्धी गलत धारणा र अन्धविश्वास हटाउन मद्दत गर्दछ। भारतमा प्रत्येक वर्ष 25 अगस्तदेखि 8 सितम्बरसम्म राष्ट्रिय नेत्रदान सप्ताह मनाइरहेछ। यो 15 दिने राष्ट्रव्यापी अभियानको उद्देश्य नेत्रदानको महत्वको बारेमा जागरूकता सृजना गर्नु र धेरै व्यक्तिहरूलाई नेत्रदानको लागि प्रतिज्ञा गर्न प्रोत्साहित गर्नु हो। भारतमा लाखौँ मानिसहरू कोर्निया दृष्टिविहीनबाट पीडित भएकोले नेत्रदान दृष्टिको उपहार दिने सबैभन्दा शक्तिशाली तरिकामध्ये एक हो।

0: গণনার প্রথম পর্যায়ে গৃহ তালিকাকরণ ও গৃহ গণনা অর্থাৎ আপনার বাড়ির গণনা হবে। আসুন আপনাদের অংশগ্রহণের দ্বারা এটিকে সফল করি আর বিকশিত ভারত 2047 এর দিকে আরো এক ধাপ এগিয়ে যাই।
1: श्रोता, आजको दिनको दोस्रो विशेषतामा हामी पाउँछौँ दुर्गा मल्लको पुण्यतिथि। शहीद दुर्गा मल्ल नेपाली भाषा तथा गोर्खा समुदायका लागि मात्र नभई भारतको स्वतन्त्रता आन्दोलनका एक वीर साहसी र प्रेरणादायी व्यक्तित्व हुनुहुन्थ्यो। उहाँले ब्रिटिस शासनबाट भारतलाई स्वतन्त्र गराउने सङ्घर्षमा आजतिन फौजमा रहेर महत्वपूर्ण भूमिका निर्वाह गर्नुभयो र अनन्त मातृभूमिको स्वतन्त्रताका लागि आफ्नो जीवन बलिदान गर्नुभयो। उहाँको त्याग साहस राष्ट्र प्रेम र आज सबैको लागि प्रेरणाको स्रोत बनेको छ। दुर्गा मल्लको जन्म 1 जुलाई 1913 देहरादुनको डोडवाला क्षेत्रमा भएको थियो। उहाँका पिता गङ्गाराम मल्ल गोर्खा राइफल्समा कार्यरत सैनिक हुनुहुन्थ्यो र आमा पार्वती देवी। 1931 18 वर्षको उमेरमा दुर्गा मल्ल गोर्खा राइफल्समा भर्ती हुनुभयो। सैनिक जीवनमा अनुशासन साहस र कर्तव्य निष्ठाको परिचय दिनुभयो। तर ब्रिटिस सेनामा सेवा गर्दा गर्दै पनि उहाँको मनमा आफ्नो देशलाई ब्रिटिस शासनबाट मुक्त गराउने भावना बलि हुँदै गयो। दोस्रो विश्वयुद्धको समयमा भारतीय स्वतन्त्रताको आन्दोलनको नयाँ दिशा लियो। नेताजी सुभाष चन्द्र बोसको नेतृत्वमा आजतहित फौज अर्थात् इन्डियन नेसनल आर्मीले ब्रिटिस शासन विरुद्ध सङ्घर्ष गरिरहेको थियो। 1942 दुर्गा मल्ल आजतहित फौजमा सहभागी हुनुभयो अनि अन्य गोर्खा सैनिकहरूलाई पनि आजतहित फौजमा सहभागी हुन प्रेरित गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्नुभयो। उहाँ देशको स्वतन्त्रता र स्वाभिमानका लागि आफ्नो जीवन समेत बलिदान गर्न तत्पर हुनुभयो। ब्रिटिस सरकारले पक्राउ गरी 1944 दिल्लीको लाल किल्लामा मृत्युदण्ड दिएको थियो। उहाँको पुण्यतिथि प्रत्येक वर्ष 25 अगस्तमा विभिन्न कार्यक्रमका साथ स्मरण गरिन्छ। यस दिन उहाँको वीरता त्याग देशप्रेम र बलिदानलाई सम्झँदै श्रद्धाञ्जली अर्पण गरिन्छ। विशेष गरी नेपाली भाषी समुदायमा दुर्गा मल्ललाई साहस र देशभक्तिको प्रतीकको रूपमा सम्मान गरिन्छ। उहाँको मृत्युदण्डको दिन आज 25 अगस्त विश्वभरिका भारतीयहरूले बलिदान दिवसको रूपमा मनाउँछन्। शहीद दुर्गा मल्लको पुण्यतिथिमा आकाशवाणी खरसाङ हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछ।

श्रोताले गीत सुन्नुभयो उदित नारायणको स्वरमा डर चलचित्रबाट, सङ्गीत शिव हरिको थियो नि, शब्द आनन्द बक्सीको। आज 25 अगस्त हिन्दी सिने जगतका लोकप्रिय अभिनेता राजीव कपूरको जन्मदिन र उहाँको छोटो जीवनी यहाँहरूलाई जानकारी गराइछौँ। राजीव कपूर भारतीय चलचित्र क्षेत्रका चर्चित अभिनेता, निर्माता तथा निर्देशक थिए। उनी प्रसिद्ध कपूर परिवारका सदस्य भएकोले बलिउडमा कपूरको विशेष पहिचान थियो। राजीवको जन्म 25 अगस्त 1962 मुम्बईमा भएको थियो। उहाँको पिता प्रसिद्ध अभिनेता तथा निर्देशक राज कपूर र माता कृष्ण कपूर हुन्। राजीव कपूरले 1983 अभिनय यात्रा सुरु गरेका थिए। त्यसपछि विभिन्न हिन्दी चलचित्रमा अभिनय गरे। 1985 राम तेरी गङ्गा मैली अभिनय करियरको सबैभन्दा चर्चित चलचित्रमध्ये एक हो र यसै चलचित्रबाट राखिरहेछौँ सुरेश वाटकर अनि साथीहरूको स्वरमा।

त कार्यक्रम सुनेर श्रोताले हामीलाई साथ दिनुभएकोमा हार्दिक धन्यवाद टक्राउँदै अब भने कार्यक्रमबाट बिदा लिने समय भएकोले मधुवसीका प्रतिमा यहाँहरूबाट आज्ञा चाहन्छु। सुन्दै गर्नुहोस् आकाशवाणी खरसाङ।

0: नमस्कार आदरणीय श्रोतागण, हामी आकाशवाणीको खरसाङ केन्द्रबाट बोलिरहेका छौं। समय यस बेला बिहानीको 10:30 अनि 48 सेकेन्ड भइरहेछ र अब यहाँहरू अघि प्रस्तुत छ एक वार्तालाप। विषय छ बलिदान दिवसले दिएको सन्देश।
1: देशका लागि जिउनेहरू धेरै हुन्छन्, तर देशका लागि आफ्नो जीवन अर्पण गर्नेहरू इतिहासका पानामा मात्र होइन हाम्रो हृदयमा सधैँ जीवित रहन्छन्। भारतीय स्वतन्त्रता आन्दोलनमा आफ्नो जीवनको आहुति दिने वीर योद्धा, नेपाली समाजका गौरव तथा अमर शहीद दुर्गा मल्लको बलिदानलाई स्मरण गर्दै आज हामी विशेष कार्यक्रम लिएर उपस्थित भएका छौँ। दुर्गा मल्लको बलिदान केवल एक व्यक्तिको बलिदान थिएन, त्यो थियो देशप्रेम, साहस, स्वाभिमान र मातृभूमि प्रतिको अटुट समर्पणको प्रति। आजको यस विशेष अवसरमा हामीसँग हुनुहुन्छ गाडीधुरा नदी परिवारका शहीद दुर्गा मल्ल बलिदान दिवस समारोहका प्रतिनिधिहरू अनुप रामुदामु अनि सुभाष छेत्री, जससँग हामी दुर्गा मल्लको जीवन, उहाँको सङ्घर्ष, बलिदान दिवसको महत्व र नयाँ पुस्ताले उहाँबाट लिनुपर्ने प्रेरणाका विषयमा कुराकानी गर्नेछौँ। दुर्गा मल्ललाई सम्झनु भनेको इतिहास सम्झनु मात्र होइन, देशका लागि केही गर्ने आफ्नो जिम्मेवारी सम्झनु पनि हो। नमस्कार, स्वागत तमाम आदरणीय श्रोताहरूमा। म उमेश कार्की डोलीको यहाँहरूलाई स्वागत जनाउँ आकाशवाणी खरसाङको यो स्टुडियोमा।
2: धन्यवाद।
1: हामी यहाँहरूलाई सोझै प्रश्न गर्न लागिरहेको छौँ। शहीद दुर्गा मल्लको बलिदान दिवसलाई आजको पुस्तासम्म पुर्याउने उद्देश्यले यो समारोह समिति कसरी अगाडि बढिरहेको छ?
2: सम्पूर्णमा न्यानो अभिवादन। र गाडीधुरा नवदीप परिवार 1977 सालमा गठन भएको एउटा क्लब हो। यसको माध्यमबाट धेरै सामाजिक कार्यहरू हामीले गर्दै आइरहेका छौँ। तीमध्ये शहीद मेजर दुर्गा मल्लको शालिग अनावरणको कार्यक्रम सबैभन्दा महत्त्वपूर्ण र ठुलो हामी ठान्दछौँ। हामीले गाडीधुरा चोकमा 2021 स्थापित गरेका थियौँ। त्यस पश्चात हामीले निरन्तर रूपले हरेक साल बलिदान दिवस पालन गर्दै आइरहेका छौँ। गाडीधुरा नवदीप परिवारको उद्देश्य भनेको हाम्रो वीर गोर्खा जाति, साथसाथै विभिन्न क्षेत्रमा कार्य गर्ने गोर्खा जातिले जुन किसिमले सुनाम आज विश्वभरि नै फैलाइरहेका छन्, यसलाई अगाडि ल्याउन र उहाँहरूलाई सही पहिचान दिनको निम्ति गाडीधुरा नवदीप परिवारले कार्य गर्दै आइरहेको हो।
1: शहीद दुर्गा मल्लको बलिदान दिवस मनाउनुको मुख्य उद्देश्य के हो?
3: हामीले जुन नयाँ अहिले पुस्ताहरू छ उहाँहरूले पनि हाम्रो योद्धा स्वतन्त्र सेनानी सुभाष चन्द्र बोसको सेनामा है आइएनएमा उहाँ वीर योद्धा हुनुहुन्थ्यो र उहाँले पनि हाम्रो देशको निम्ति बलिदान दिएको, समर्पित भएर प्राणको आहुतिसम्म दिनुभयो, यो विषयमै बुझाउनुको लागि चाहिँ हामीले यो कार्यक्रमहरू गरेर अनि हामीले यो स्ट्याचु पनि हामीले खडा गरेको थियौँ।
1: दुर्गा मल्लको जीवन र बलिदानलाई आजको पुस्ताले किन सम्झनु पर्छ?
2: आजकल के भइसकेको छ, नयाँ पिँढीहरूले हाम्रो योगदान देश निर्माणमा, देशको साहित्य, सङ्गीत, कला र देशलाई आजको यो स्वतन्त्र बनाउनमा जे जति पनि योगदानहरू छ, यो योगदानको कहीँ कतै मूल्याङ्कन भएको जस्तो हामीलाई लाग्दैन, विशेष गरेर नयाँ पिँढीहरूले। र हामीले यो बलिदान दिवसलाई यस्तो श्रद्धाञ्जली कार्यक्रम यस्तो बनाऊ भन्ने हाम्रो चाहना हो कि भोलिको दिनमा हामीले शहीद मेजर दुर्गा मल्लको बारेमा यो हामीले जानकारी गराउँदैछौँ भने आउने पिँढीहरूले यस्ता हाम्रो धेरै विभूतिहरू छन् जसको चाहिँ आजसम्म हाम्रो समाजमा मूल्याङ्कन भयो जस्तो हामीलाई लाग्दैन, उनीहरूको बारेमा खोज गरून्, उनीहरूको बारेमा लेखुन्, उनीहरूको बारेमा पढुन्, उनीहरूको बारेमा हाम्रो समाजलाई जानकारी गराउन् भन्ने उद्देश्यले चाहिँ हामीले यो बलिदान दिवसलाई मनाउनु पर्छ भन्ने हाम्रो चाहना हो।
1: दुर्गा मल्ल भनेको एउटा समुचित देशको जसलाई स्वतन्त्र बनाउनुको निम्ति उहाँले जुन त्याग र बलिदान दिनुभयो, उहाँको त्याग र बलिदानलाई आजको पुस्तासम्म ल्याउने यहाँले एउटा पहल गरिरहनु भएको छ र भारतीय स्वतन्त्रता आन्दोलनमा दुर्गा मल्लले पुर्याउनु भएको योगदानलाई तपाईँ कसरी मूल्याङ्कन गर्नुहुन्छ?
2: अब हामीले जुन अवस्थामा हामी आज छौँ, स्वतन्त्र देशमा हामी स्वतन्त्र भएर जिउन पाइरहेका छौँ, हुनका लागि उहाँको योगदान, शहीद मेजर दुर्गा मल्लको योगदानको कुनै मूल्य छैन, उहाँको अमूल्य योगदान हो, यसलाई हामीले शब्दमा बयान पनि सायद गर्न सक्दैनौँ। र त्यो कलिलो उमेरमा आफ्नो परिवार, आफ्नो घर छोडेर देशको निम्ति आहुति दिने उहाँ एक वीर योद्धा थिए भने हामीले उहाँको मूल्याङ्कन चाहिँ यसरी गर्न सायद सक्दैनौँ जस्तो मलाई लाग्छ।
1: उहाँले त्यसै देशलाई जुन राष्ट्रप्रतिको जुन माया हुन्छ त्यो देखावटी होइन तर व्यवहारिक रूपमा गरेर देखाउनु भयो अनि त्यो नै हाम्रो निम्ति एउटा उहाँको मूल्याङ्कन हो। उहाँले गरेको कामहरू जुन प्रकारले समर्प समर्पण गर्नुभयो देशप्रतिको र त्यो समर्पणबाट हामीले जुन शिक्षा लिएर उहाँको सिद्धान्तलाई त्यसलाई अङ्गीकार गरेर अगाडि बढ्यौँ भनेदेखि त्यो नै साँच्चै सही मूल्याङ्कन हुन्छ त्यो हामी यसरी बुझिरहेका छौँ। र दुर्गा मल्लको देशभक्ति र बलिदानलाई आजका युवाहरूले के प्रेरणा लिन सक्छन्?
3: अहिलेका युवाहरूले त एकदमै प्रेरणा लिनुपर्ने कुरा हो यस विषयमा। भन्नुपर्दा हाम्रो अहिलेका पिँढीहरू धेरैलाई नै थाहा छैनन् दुर्गा मल्ल को हुन्, कुन प्रकारको बलिदान दिनुभएको, उहाँको योगदान देशप्रति के छ भन्ने कुरो हाम्रा धेरै युवाहरूलाई नै अनभिज्ञै हुनुहुन्छ। र यस विषयलाई अब हाम्रो युवाहरूलाई म यही आह्वान गर्न चाहन्छु, हाम्रो वीर योद्धाहरू देशप्रतिको जुन चाहिँ हाम्रो योद्धाहरू हुनुहुन्थ्यो जसले हाम्रो देश स्वतन्त्रताको लागि लड्नुभयो, उहाँहरूलाई पनि हाम्रो युवा पिँढीले युवा पुस्ताले चिन्नुपर्छ, हामीले उहाँहरूलाई बुझ्नुपर्छ, पढ्नुपर्छ युवाहरूलाई।
1: दुर्गा मल्लले जुन प्रकारले देशप्रतिको स्वाधीनता आन्दोलनमा जुन प्रकारले सहयोग पुर्याउनु भयो, जुन प्रकारले समर्पण गर्नुभयो र स्वतन्त्र पछाडि यस्ता पुरै हाम्रा स्वाधीनता सेनानीहरू छन् जसले देशको स्वाधीनतामा ठुलो योगदान पुर्याएका छन्, जसका कथाहरू जसका इतिहासहरू अझै खोजिनु आवश्यक छ, जान्नु आवश्यक छ हामीले त्यसलाई। हामी आज दुर्गा मल्ललाई मात्र होइन तर दुर्गा मल्लसँग सँगै खटेका देशका स्वाधीनता आन्दोलनमा सहित भएका ती सहितहरूलाई नमन पनि गर्छौँ यहाँबाट। अनि देश स्वाधीनता पछिका जति पनि हाम्रा सहितहरू भए देशको रक्षार्थ उहाँहरूलाई पनि आज हामी यहाँबाट नमन गर्नुपर्छ। दुर्गा मल्ल बलिदान दिवसलाई संस्थागत रूपमा मनाउन थाल्नुको पृष्ठभूमि के छ?
2: परिवार गाडी धुरा लगभग 49 वर्षको यो लामो अवधि हामीले विशेष गरेर गाडी धुरामा विभिन्न किसिमको कार्यक्रमहरू गर्दै आए तापनि हामीलाई भान हुन्थ्यो कहीँ हामीले यस्तो कार्य पनि गर्नुपर्छ जसबाट हाम्रो समाजमा विभिन्न क्षेत्रमा हाम्रो जातिलाई योगदान दिने विभूतिहरूलाई स्मरण गराउनु पर्ने केही न केही कार्य गर्नुपर्छ भन्दा हामीले 2021 शहीद मेजर दुर्गा मल्लको शालिग अनावरण गरेको हो। र त्यस पश्चात चाहिँ अब एउटा भव्य शालिग अनावरण भइसकेपछि त्यसको मूल्याङ्कन हुनुपर्छ, किनभने हामीले देखिरहेका छौँ धेरै ठाउँहरूमा यस्ता विभिन्न विभूतिहरूका शालिगहरू निर्माण गरिएर है अनावरण गरिएर राखिएको छ, तर आज कतिपय ठाउँमा जाँदाखेरि त्यो शालिगको अवस्था एकदमै शोचनीय भएको पनि हामीले देखेका छौँ। र यसरी हामी जन्म जयन्ती साथसाथै 25 अगस्तको दिन जुन बलिदान दिवस हुन्छ है उहाँलाई फाँसी लगाइएको दिन, यो दुईवटा प्रमुख दिनहरूमा चाहिँ हामीले उहाँलाई स्मरण गराउनु पर्छ। तर यो दुईवटा मुख्य प्रमुख दिनहरूमा चाहिँ हामीले यो कार्यक्रम गर्दा चाहिँ के हुन्छ भने समाजमा अन्य क्षेत्रमा रहेका विभूतिहरू जसले चाहिँ समाजलाई एउटा आफ्नो सर्वस्व जीवन दिएर योगदान बलिदान दिइरहेको छ उनीहरूलाई पनि हामी स्मरण गर्न सक्छौँ, साथसाथै जुन शालिग हामीले अनावरण गरेको छौँ त्यसको पनि हामीले संरक्षण गर्न सक्छौँ भन्ने उद्देश्यले चाहिँ यसको पृष्ठभूमि चाहिँ त्यसै कारण चाहिँ हामी बलिदान दिवस हर साल पालन गर्ने गरेका छौँ।
1: यहाँले भन्नुभयो मूर्ति मात्रै स्थापना गरेर भएन तर त्यसको सम्मान र संरक्षण पनि त्यति निकै
2: महत्त्वपूर्ण
1: है। यहाँले यो विशेष कुरा यहाँ जोड्नु भयो। यहाँ सुभाष छेत्रीज्यूलाई के प्रश्न राख्न चाहन्छु भने यस वर्षको समारोहका मुख्य कार्यक्रम के छन्?
3: 2026-25 अगस्तको दिन हामीले जुन चाहिँ कार्यक्रमहरू राखेको छौँ यसको मुख्य कार्यक्रम चाहिँ श्रद्धाञ्जली कार्यक्रमै छ। हाम्रो श्रद्धाञ्जली कार्यक्रम प्रथम हुनेछ शहीद मेजर दुर्गा मल्ल। श्रद्धाञ्जली कार्यक्रम पछि ब्लड डोनेसन क्याम्प हामीले गरेको छौँ। हाम्रो मेजर दुर्गा मल्लले त हामीलाई प्राणको आहुति दिएर धेरै ठुलो उहाँको भूमिका है यसमा हामी अब दुईमत छैनौँ, तर हामी समाजले पनि हामीले पनि केही एक युनिट ब्लड दिएर हाम्रो समाजमा भइरहेको बिमारी मानिसहरूको लागि हामीले पनि एउटा सहयोग गरौँ एउटा योगदान पुऱ्याउँ भनेर त्यस दिन हामीले एउटा ब्लड डोनेसन क्याम्प पनि आयोजन गरेको छौँ। अनि त्यस दिन हामीले कविता वाचन प्रतियोगिता म कवि आयोजन गरेको छौँ त्यस दिन।
2: त्यो दिन विशेष गरेर हामीले श्रद्धाञ्जली कार्यक्रम त्यस पश्चात ब्लड डोनेसन क्याम्प हामीले राखेका छौँ, साथसाथमै हामीले विभिन्न स्कुलका छात्र छात्राहरूलाई लिएर साथसाथै त्यो नेपाली साहित्यलाई माया गर्ने रुचाउने नव कवि कवियत्रीहरूलाई लिएर म कवि शब्दको द्वन्द दोस्रो प्रकरण हामीले गर्न लागिरहेका छौँ। र हाम्रो यो कार्यक्रममा गाडीधुरा नवदीप परिवारले विगत सालदेखिको गाडीधुरा नवदीप परिवारलाई खडा गर्नुमा एउटा महत्त्वपूर्ण योगदान दिने भीम लकान्द्रीज्यू उहाँको नाम गरेर हामीले विगत सालदेखि भीम लकान्द्री स्मृति सम्मान पुरस्कार घोषणा गरेका थियौँ। र विगत सालमा हामीले जिटिए आइडल भएको थियो त्यसमा एउटा सफल आयोजना गरेर त्यसलाई निर्देशित गर्नुहुने त्यस्ताका कार्यकारिणी सभासदलाई हामीले प्रथम वर्ष प्रदान गरेका थियौँ भने यसचोटि हामीले उही दुई पुरस्कार नेपाली सिने जगतका निर्देशक पटकथा लेखक गीतकार अभिनेता तुलसी घिमिरेज्यूलाई हामीले यो भीमलकान्त स्मृति पुरस्कार प्रदान गर्न लागिरहेका छौँ र साथसाथै हामीले यसपालिदेखि हाम्रो क्लबलाई आजको स्थितिसम्म पुर्याउन योगदान दिनुहुने कमल छेत्रीज्यूको नाममा पनि यसचोटिदेखि अन्य पुरस्कारको पनि घोषणा गरेका छौँ। त्यो हो कमल छेत्री स्मृति सम्मान पुरस्कार र यो पुरस्कार चाहिँ हामीले शिक्षा जगतमा आफ्नो सर्वस्व जीवन नै शिक्षालाई समर्पित गरेर पङ्खाबारी उच्चतर माध्यमिक विद्यालयमा कार्य गरी अवकाश प्राप्त भए बापत पनि आध्यात्मिकपट्टि धेरै उहाँको समाज सेवापट्टि धेरै उहाँले ध्यान पुर्याइरहनु भएको अति आदरणीय सनु गोले सर उहाँलाई हामीले यो कमल छेत्री स्मृति सम्मान पुरस्कारले अलङ्कृत गर्ने तय गरेका छौँ र हाम्रो कार्यक्रमहरू यही नै छ। योपालि
1: समारोहमा यो जुन नयाँ पुस्ताकाको सहभागिता बढाउन तपाईँहरूको समितिले के कस्ता कार्यक्रमहरू समावेश गरेको छ?
2: विशेष गरी हामीले नयाँ पुस्ताहरूलाई अब बलिदान दिवस हो है, नयाँ पुस्ताहरूलाई हामीले साहित्य संगीत कला क्षेत्रमा पनि अग्रसर होस् भन्ने हाम्रो चाहना छ। किनभने हेर्नुहोस् आज हामी देख्छौँ अहिले मोबाइलको युगमा आज कविता लेख्न पनि एआईलाई अलिकति दियो भने कविता भावना समेत लगाएर एउटा कविता लेख्ने जमानामा चाहिँ नानीहरूले आफैले अगाडि आएर केही गरोस् भन्ने हाम्रो उद्देश्यले हामीले एउटा कविता वाचन प्रतियोगिता राखेका हौँ। त्यस पश्चात हामीले हाम्रै क्षेत्रको एउटा डान्स एकाडेमी छ अवस्था थापा र उहाँले एउटा शहीदहरूलाई समर्पण गरेर नृत्य प्रस्तुत गराउनुहुनेछ उहाँको स्टुडेन्टहरूलाई, त्यो छ। र साथसाथै धेरैभन्दा धेरै वरिपरिको स्कुलहरूलाई हामीले पत्रचार गरेर विद्यार्थी नानीहरूको सहभागिता त्यो कार्यक्रममा होस् भन्ने हामीले गरेका छौँ। किनभने त्यस कार्यक्रममा तुलसी घिमिरे जस्ता विभूति है, सनु गोले सर जस्ता विभूतिहरू र यस्ता सिके श्रेष्ठ सर जस्ता हाम्रो महान विभूतिहरू त्यहाँ आउनुहुन्छ। उहाँहरूको वक्तव्यहरू उहाँहरूले दिनुभएको समय नै नानीहरूको लागि एउटा प्रेरणा होस् भन्ने हाम्रो चाहना छ।
1: शहीद दुर्गमल्लको बलिदानको जति पनि हामीले व्याख्या गरे पनि त्यो हामी त्यसको व्याख्या पनि गर्न सक्दैनौँ अनि उहाँको योगदान छ त्यसको मूल्याङ्कन पनि हामी सायद गर्न सक्दैनौँ।
2: अवश्य अवश्य
1: उहाँको जुन इतिहास छ, उहाँ पछिल्लोहरूको कामहरूको जुन योगदान छ, के चिजहरूलाई पाठ्यक्रम तथा हाम्रो शैक्षिक सामग्रीमा अझ प्रभावकारी रूपमा यसलाई समेट्नु पर्ने आवश्यकता कसरी?
2: तपाईँले एउटा यस्तो कुरो मलाई प्रश्न गर्नुभयो, यसमा हामी गाडीधुरा नवदीप परिवारले धेरै मन्थन गरिरहेका छौँ र यो पाठ्य पुस्तकमा त हामीले अवश्य नै यसलाई समावेश गरेको हुनुपर्छ। किनभने आजको युगमा हामीले विभिन्न यस्ता स्वतन्त्रता सेनानीहरूको बारेमा पाठ्य पुस्तकमा पढ्ने गर्छौँ, नानीहरूलाई बुझाउने गर्छौँ, तर अभाग्यवश धेरै यस्ता विभूतिहरूको बारेमा हामीले एकदमै कम्ती पढ्न पाइरहेका हामीले अनुभव भइरहेको छ। र हामीलाई चाहिँ लाग्छ शहीद मेजर दुर्गा मल्लको जन्म जयन्ती जुन हामी 1 जुलाईको दिन मनाउने गर्छौँ या त बलिदान दिवस 25 अगस्तको दिन 1944 जब उहाँलाई लाल किल्लामा फाँसी लगाइएको थियो, यो दिनलाई चाहिँ एउटा देशव्यापी नै एउटा छुट्टी होस् अथवा यसलाई शोकको तरिकाले मनाउने पालन गर्ने अथवा जन्म जयन्तीलाई उत्सवको रूपमा मनाउने कुनै पनि यस्तो होस् भन्ने हाम्रो चाहना छ र हामी आगामी दिनमा यसबारेमा पनि कार्य गर्न अग्रसर हुनेछौँ।
1: यस समय हामी एउटा देशभक्ति गीत

0: पुनः हामी हाम्रा श्रोताहरूलाई स्वागत जनाउँछौँ र हामी चर्चा गरिरहेका छौँ गाडीधुरा नवद्वीप परिवारको शहीद दुर्गा मल्ल बलिदान दिवस समारोह समितिका प्रतिनिधिहरूसँग मसँग हुनुहुन्छ अनुप रामुदामु अनि सुभाष छेत्री र हामी चर्चा गरेछौँ बलिदान दिवस यहाँले भव्य रूपमा पालन गरिरहनु भएको छ दुर्गा मल्लको जन्मस्थल तथा उहाँसँग सम्बन्धित ऐतिहासिक स्थलहरूको संरक्षणमा सम्बन्धित निकायको ध्यान प्राप्त पुगेको छैन यसको निम्ति के गर्नुपर्ने यसलाई कसरी त्यहाँसम्म पुर्याउनु पर्ने यहाँलाई लाग्छ
1: हामीले प्रथमत हाम्रो समाजलाई हाम्रो जातिलाई हाम्रो देशलाई थान गर्नको निम्ति जति पनि विभूतिहरूले योगदान पुर्याएका छन् उहाँहरूको बारेमा निधि खोजी गर्ने अथवा उहाँहरूको बारेमा जानकारी लिने चाहिँ प्रथमत हाम्रै प्रयास हुनुपर्छ जस्तै आज उहाँको जन्मस्थल त्यसको संरक्षण हुनु सकेको छ सकेको छैन भन्नुपर्दाखेरि हामीले नै 1944 उहाँलाई फाँसी लगाइयो 1947 हामी देश स्वतन्त्र भयो तर हामीलाई नै लगभग 50 वर्षभन्दा धेरै लाग्यो हाम्रो विभूतिको शालिगलाई अनावरण गर्न हाम्रै विभूतिलाई चिन्न हामीलाई 50 वर्ष लाग्यो भनेपछि काहीँ न काहीँ हामी नै पछाडि परिरहेका छौँ त्यसर्थ हामीले नै उहाँहरूको बारेमा जानकारी लिएर हामीले नै पहल गर्न चाहिँ जरुरी छ जस्तो चाहिँ हामीलाई मलाई लाग्छ मलाई एउटा भान भयो हामीलाई है लाग्यो मनमा त्यही भएर नै हामीले यो शहीद मेजर दुर्गा मल्लको शालिगलाई अनावरण गरेर यसमा हामीले कार्य गर्न थालेको पनि यो एउटा प्रमुख कारण पनि हो र मलाई लाग्छ हामीले नै पहिला पहल गर्नुपर्छ हाम्रो पक्षबाट नै
0: तपाईँहरूको समितिले यो वर्षभरि जुन चाहिँ शहीद दुर्गा मल्लको सम्झना र योगदानलाई जीवन्त राख्न के कस्ता गतिविधि र योजनाहरू बनाएको छ
2: हामीले प्रत्येक हाम्रो जुन चाहिँ मेजर दुर्गा मल्लको योगदान दिनुभएको छ उहाँले यसलाई हामीले सदैव जीवित राख्ने स्मरणमा राख्नको लागि हामीले कम्युनिटी हलतिर क्लब घरतिर संस्था कार्यालयहरू छ त्यहाँनिर हामीले तस्बिरहरू लाउने कार्यक्रमहरू हाम्रो भइरहेको छ ठुल्ठुला हलहरूमा मेजर दुर्गा मल्लका फ्रेमहरू लाएर सबैलाई एउटा चिनाउने हामीले व्यवस्था गरिरहेको छौँ हामीले अहिलेसम्म शालिग अनावरण गरेको प्रान्त चाहिँ हामीले अहिले 1 जुलाई जन्म जयन्ती मनाउँछौँ है अनि 25 अगस्तको दिन चाहिँ हामीले
0: श्रद्धाञ्जली कुरा जान चाहनुहुन्छ यसमा
1: विशेष गरेर अब हेर्नुहोस् हामीले बलिदान दिवस मनाउने
0: वर्षमा मात्रै नभनेर यसलाई सर्वव्यापी रूपमा सदैवभरि सम्झना गर्ने कस्तो खालको तपाईँको संस्था
1: हाम्रो संस्थागत यहाँ अहिले भर्खर सुभाषज्यूले जुन भन्नुभयो नि हामी उहाँको स्मरणमा उहाँ बलिदान दिवस जन्म जयन्ती हामी पालन गर्दै गरेका छौँ है राष्ट्रिय स्तरको

0: राष्ट्रिय जयन्तीहरू हामी जति पनि हाम्रो नेसनल फेस्टिभल्सहरू जति पनि हुन्छ नेसनल फेस्टिभलहरूको अवसरमा हामी शहीद मेजर दुर्गा मल्लकै शालिगमा नै हामी पालन गर्ने गर्छौँ। त्यसले गर्दाखेरि हामीलाई त्यो शालिगको स्याहार सुसार साथसाथै उहाँको बलिदानको उहाँले गर्नुभएको कार्यको हामीलाई स्मरण भइरहन्छ।
1: आजको समाजलाई बलिदान भन्ने शब्दको अर्थ या पुस्तालाई कसरी बुझाउनुहुन्छ?
0: बलिदान भन्नाले अब एउटा सोझो तरिकाले भन्दा चाहिँ बलिदान चाहिँ कुनै युद्धमा गएर लडाइँ गर्दा अथवा कुनै एजिटेट हुँदाखेरि उसको शहीद भयो भने चाहिँ त्यो बलिदान भन्ने एउटा किसिमको सोच छ नि। तर हाम्रो सोचाइमा चाहिँ के हो भने बलिदान भनेको आज तपाईँले आफ्नो जीवनको क्रिम पिरियड भन्छ नि क्या, तपाईँको जीवनको क्रिम पिरियडलाई श्रोता दर्शकहरूमाझ विभिन्न किसिमको जानकारीमूलक कार्यक्रमहरू गरेर श्रोता दर्शकमाझ पस्किरहनु भएको छ नि, त्यो तपाईँको बलिदान हो नि। होइन, समाजलाई तपाईँले केही नयाँ कुरो राम्रो कुरो सिकाउनु हुँदैछ, त्यो तपाईँको बलिदान हो। आज म एउटा शिक्षकको रूपमा काम गरिरहेको छु, मैले लगभग शिक्षा क्षेत्रमा काम गरेको 25 वर्ष भयो। त्यसरी नै विभिन्न क्षेत्रमा कार्य गर्ने, आज सङ्गीतमा हेर्नुहोस् है, साहित्यमा हेर्नुहोस्, यो जति पनि
1: यसो भन्नु खोज्नु हुँदैछ कि जसले जहाँबाट पनि जे काम गरेछ त्यो चाहिँ समर्पित भएर
0: बलिदानको
1: युवा पुस्तालाई बुझाउनु। दुर्गा मल्लको जीवनबाट साहस, अनुशासन र राष्ट्र प्रेमका कुन कुन पाठ सिक्न सकिन्छ?
0: उहाँ जस्तो विभूतिबाट, विशेष गरेर उहाँको साहसलाई त हामीले अब कुनै उहाँ त्यसको त मूल्य नै छैन, अमूल्य हो। उहाँले त्यो आफ्नो, मैले अहिले भर्खर भने नि, एउटा क्रिम एजमा युवा अवस्थामा है उसले उहाँले एउटा देशको निम्ति समर्पित भन्नुभयो, उहाँ जस्तो साहसी त हुनै सकिँदैन। र त्यो साहसलाई र चाहिँ हामीले कसरी प्रेरणाको रूपमा लिन सक्छौँ भने उहाँले जुन अब देशको स्वाधीनताको निम्ति आहुति दिनुभयो त्यसलाई चाहिँ हामीले कुनै देशको निम्ति, जातिको निम्ति केही कार्य गरेर, समर्पित भएर कार्य गरेर चाहिँ हामीले केही योगदान पुर्याउन सक्यौँ यो समाजमा भने त्यसलाई पनि एउटा प्रेरणाको रूपमा लिन सकिन्छ। यसरी
1: मतलब दुर्गा मल्लले जुन प्रकारले एउटा साहस देखाउनु भयो, त्याग है, उहाँले आफ्नो जीवनमा एउटा जवानीमा एउटा युवा अवस्थामा उहाँले आफ्नो भविष्य निर्माण गर्नुपर्ने समयमा उहाँले देशलाई समर्पित गर्नुभयो। अनि अनुशासनको कुरा गर्दाखेरि हामीलाई कस्तो लाग्छ भने जुन प्रकारले कुनै पनि काम गर्दाखेरि यदि अनुशासित भएन भने त्यो काम सफल हुँदैन
0: होइन।
1: अनि सँगसँगै उहाँले एउटा देशप्रतिको प्रेम नै
0: हो
1: नि, यसो त सबैजना युद्धमा लड्न जान
0: सक्दैन।
1: देशप्रतिको प्रेम भनेको आफूले जे काम गरिरहेको छ, जहाँ बसेर काम गरिरहेछ, त्यो कामलाई इमान्दारी र समर्पण भावले गर्न सक्नु नै त्यो राष्ट्र प्रेम हुन्छ। र दुर्गा मल्लले हामीलाई सिकाएका शिक्षा पनि दुर्गा मल्लको बलिदानलाई राजनीतिक वा जातीय सीमा भन्दा माथि उठाएर राष्ट्रिय योगदानमा का रूपमा स्थापित गर्न के गर्नुपर्छ?
0: मैले यहाँलाई भनिहालेँ है, यो स्वतन्त्रता सेनानी जस्तै सुभाष चन्द्र बोस भन्छौँ हामी है, वीर भगत सिंह, शहीद भगत सिंहको कुरा गर्छौँ, त्यो कुरा गर्दाखेरि हामीमा एउटा देश प्रेम है, उहाँहरूले दिएको समर्पणको हामीलाई स्मरण हुन्छ। त्यसमा जाति, धर्म है, उहाँहरूको कुन राजनीतिदेखि एकदमै छ। तर आज पनि हामी शहीद मेजर दुर्गा मल्ललाई त्यो स्थानसम्म पुर्याउने, मैले अघि पनि भने, पहिला चाहिँ हाम्रो प्रयास हुनुपर्छ। र हामीले यो बलिदान दिवसमा हामी विभिन्न जात, विभिन्न धर्म, विभिन्न राजनीतिक पार्टीसँग संलग्न किन नहोस्, तर हामी चाहन्छौँ यो सबबाट माथि उठेर सबैले उहाँको योगदान, उहाँको बलिदानलाई स्मरण गरौँ र उहाँको योगदानको कदर होस् भन्ने हाम्रो चाहना।
1: यसो त इतिहासमा यस्ता योगदान पुर्याएका धेरै व्यक्तित्वहरू प्राय ओझेलमा पर्दै गएका छन्। दुर्गा मल्लको इतिहास पनि त्यस्तै अवस्थामा पुग्ने खतरा यहाँले देख्नु भएको छ?
0: धेरै छन् यस्ता, धेरैजना सावित्री देवी है कुराहरू गर्दाखेरि अहिले पनि लाई कता कता उहाँहरूको इतिहास, उहाँहरूले दिएको योगदानको बारेमा हामी अनभिज्ञ नै छौँ। र हामीले एउटा सुरुवात गरेका हौँ, हाम्रो सुरुवात हो यो। आज हामी चाहन्छौँ, आज हामीले मेजर शहीद मेजर दुर्गा मल्ललाई हामीले विश्वव्यापी, देश कमसेकम भारत देशभरि उहाँको योगदानको कदर होस् भन्ने हाम्रो चाहना छ भने भोलि यस्तै अन्य हाम्रा विभूतिहरूको पनि मूल्याङ्कन हुँदै जाओस् भन्ने हामीले सुरुवात एउटा गरेको।
1: मतलब तपाईँले एउटा सुरुवात गर्नुभयो दुर्गा मल्लबाट। र यहाँ सुभाषजीलाई प्रश्न गर्न चाहन्छु, सोध्न चाहन्छु कि

0: चाहिँ हाम्रो श्रोतालाई।
1: र सर्वप्रथम त हामी यति नै भन्न चाहन्छौँ, जति पनि देश र राष्ट्रलाई समर्पित भएका जति पनि विभूतिहरू छन्, आउने नयाँ पिँढीले विभूतिहरूलाई इज्जत गर्नुपर्छ, सम्मान दिन सक्नुपर्छ। यदि हामीले हाम्रै विभूतिहरूको सम्मान गर्न सकेनौँ भने भोलि हाम्रो अस्तित्व सङ्कटमा पर्न जान्छ। यसले गर्दा हामी यही सन्देश दिन चाहन्छौँ र साथसाथमा जुन बलिदान दिवस र दाञ्जली कार्यक्रम नवदीप परिवार गाडीधुराले सम्पन्न गरिरहेका छौँ, यस कार्यक्रममा धेरैभन्दा धेरै सहभागिता जनाएर यस कार्यक्रमलाई सफल तुलाइदिनुहुन्छ भन्ने हामी आशावादी छौँ र आउँदो भविष्यमा यस्ता किसिमको कार्यक्रमहरू गर्नमा दर्शक श्रोताबिन्दहरूबाट हामीलाई सहयोग प्राप्त होस् भन्ने हामी कामना गर्न चाहन्छौँ।
0: श्रोता, आजको यस विशेष संवाद मार्फत हामीले अमर शहीद दुर्गा मल्लको जीवन, सङ्घर्ष, साहस र बलिदानलाई सम्झने अवसर पायौँ। दुर्गा मल्लको बलिदान इतिहासको एउटा अध्याय मात्र होइन, यो हाम्रो स्वाभिमानको आवाज हो, देश प्रेमको प्रेरणा हो र नयाँ पुस्ताका लागि जिम्मेवारीको सन्देश हो। उहाँले आफ्नो जीवन दिएर हामीलाई एउटा प्रश्न छोडेर जानुभएको छ, हामीले आफ्नो देश, समाज र मातृभूमिका लागि के गर्दैछौँ। आजका कार्यक्रममा यहाँहरू गाडीधुरा नवदीप परिवारका शहीद दुर्गा मल्ल बलिदान दिवस समारोह समितिका प्रतिनिधिहरू अनुप रामुदामु र सुभाष छेत्रीज्यूलाई हामी हार्दिक धन्यवाद भन्छौँ र शहीदहरू शरीरले विदा हुन्छन् तर उनीहरूको विचार, साहस र बलिदान समयको सीमाभन्दा धेरै परसम्म जीवित रहन्छन्। आउनुहोस्, दुर्गा मल्ललाई केवल सम्झना होइन हाम्रो कर्ममा जीवित राखौँ। अन्तमा एउटै आवाज, वीर शहीद दुर्गा मल्ल अमर रहुन्, उहाँको बलिदान अमर रहोस्, देश प्रेम र राष्ट्रिय स्वाभिमानको भावना सधैँ जीवित रहोस्। म कार्यक्रम सञ्चालक उमेश कार्कीडोली आजको विशेष कार्यक्रमबाट यही सन्देश छोड्दै अब बिदा चाहन्छु। नमस्कार, जय हिन्द।

0: हामी आकाशवाणीको खरसाङ केन्द्रबाट बोलिरहेका छौं र अब प्रस्तुत छ एक रेडियो रिपोर्ट।
1: साहित्य अकादमी नयाँ दिल्ली अनि नेपाली स्नातकोत्तर विभाग दार्जिलिङ सरकारी महाविद्यालयको संयुक्त तत्वावधानमा भारतीय नेपाली साहित्यमा सांस्कृतिक परिदृश्य दुई दिवसीय संगोष्ठी दार्जिलिङ महाविद्यालयको एसेम्ब्ली हलमा आयोजना गरिएको थियो। यो कार्यक्रम रेकर्ड गर्न आकाशवाणी खरसाङबाट एउटा टोली दार्जिलिङको तर्फ प्रस्थान गर्यौं। दिन घमाइलो थियो। दार्जिलिङको यो यात्रामा प्राकृतिक सुन्दरतामा रम्दै आनन्दको साथमा हामी दार्जिलिङ पुग्यौं। महाविद्यालयको मूल गेटबाट उकालो लाग्यौं। विद्यार्थीहरू महाविद्यालयको प्राङ्गणमा यतातै छरिएर सुन्दर मौसमको आनन्द लिइरहेका थिए। हामी महाविद्यालयभित्र प्रवेश गर्छौं, पहिलो तलामा उक्लिएर भवनतर्फ लाग्छौं। साहित्य अकादमीद्वारा पुस्तकहरू बिक्री गर्न भवनको द्वारकै सामु एउटा पसल राखिएको थियो। हामी भवनभित्र प्रवेश गर्छौं। भवनमा विद्यार्थी र साहित्यिक हस्ती विज्ञजनहरूको उपस्थिति रहेको थियो। मञ्च अत्यन्त सुन्दर ढङ्गमा सजाइएको थियो। रङ्गीचङ्गी बलुनहरू चारैतर्फ झुन्डाएको थियो। दुईपट्टि ठुला ठुला ध्वनिका बक्सहरू पनि राखिएका थिए। मञ्चको एक छेउमा भगवान् श्री गणेशको प्रतिमा सयपत्री फुलले सजाएको र एउटा पानस पनि राखिएको थियो। मञ्चमा चौकीहरू लहरको साथमा राखिएको थियो भने मञ्चको एक छेउ सयपत्री मालाले सुन्दर ढङ्गमा सजाएको पोडियम पनि राखिएको थियो। दुवै उद्घोषक रिपन्दी लेप्चा र कवीर बस्नेत मञ्चमा प्रवेश गर्छन् अनि मिठो मुस्कानको साथ उपस्थित दर्शकहरूलाई न्यानो स्वागत जनाउँछन् अनि मञ्चमा बोलाउँछन् साहित्य अकादमी नेपाली परामर्श मण्डलका संयोजक डाक्टर शङ्करदेव ढकाल, विभागीय प्रमुख कार्यक्रम अध्यक्ष डाक्टर सुजाता रानी राय, वरिष्ठ साहित्यिक हस्ती डाक्टर जीवन नामदुङ, साहित्य अकादमी नयाँ दिल्लीका प्रतिनिधि डाक्टर स्नेह चौधरी, डाक्टर अपूर्व शर्मा, साहित्य अकादमी नेपाली परामर्श मण्डल सदस्य आशा मुखिया लामा, डाक्टर सीके राई एवं सचिन राई, दार्जिलिङ महाविद्यालय प्रभारी प्रज्वल लामा अनि मञ्चमा आसीन गराएपछि श्री गणेशको प्रतिमालाई धूप दीप प्रज्वलन गरिन्छ र अध्यक्ष प्रमुख अतिथि एवं विशिष्ट अतिथिहरूलाई खदा लगाएर स्वागत गरिन्छ। साहित्य अकादमीको अङ्ग्रेजी सम्पादक स्नेह चौधरीले स्वागत सम्भाषण राखे पश्चात साहित्य अकादमी नेपाली परामर्श मण्डलका सदस्य आशा मुखिया लामाज्यूले परिचयात्मक मन्तव्य राख्छन्।
2: 1976 एक दिसम्बरमा सर्वप्रथम नेपाली भाषा परामर्श समितिको सभा डाक्टर पारसमणि प्रधानको अध्यक्षतामा सम्पन्न भयो। साहित्य अकादमीको साधारण परिषद जेनरल काउन्सिलमा नेपाली भाषाका प्रतिनिधिको रूपमा सहभागी भएका प्रथम व्यक्तित्व नै डाक्टर पारसमणि प्रधान हुनुहुन्छ। नेपाली भाषा साहित्यिक स्तर, साहित्यको इतिहास र भाषाको योगदान र विकास सम्बन्धी विभिन्न दस्तावेजहरू प्रस्तुत गरे पश्चात नै आज हामी साहित्य अकादमीका सदस्य भएका छौँ नेपाली भाषा, र उहाँलाई नै सर्वप्रथम नेपाली भाषा परामर्श समितिको संयोजक बनाइएको थियो। यहाँ आज नाम नलि नहुने त्यतिखेरका हाम्रा अग्रजहरूमा दिल्ली राम तिमसिना, लक्कीदेवी सुन्दास, हरिप्रसाद गोर्खा राई, तुलसीबहादुर छेत्री, सूर्यकला थापा आदि आदि धेरै छन् र यहाँहरूलाई आजको दिनमा, आजको यो ऐतिहासिक संगोष्ठी सरकार दार्जिलिङ सरकारी महाविद्यालयमा सम्पन्न भइरहेको ऐतिहासिक संगोष्ठीमा ती हाम्रा अग्रजहरूलाई सश्रद्धा नमन गर्दछौँ।
1: बीच भाषण साहित्य अकादमी नेपाली परामर्श मण्डलका संयोजक डाक्टर शङ करदेव ढकालले यसरी राख्नुभयो।
3: दार्जिलिङ सरकारी महाविद्यालयका विभागीय प्राचार्यहरू, विभागीय प्रमुखहरू, आदरणीय साहित्यकार, समालोचक, अध्येता तथा शोधकर्तागण, उपस्थित प्राध्यापक, विद्यार्थी एवं साहित्य प्रेमी महानुभावहरू, सर्वप्रथम भारतीय नेपाली साहित्यको समृद्ध संस्कृति परम्परा र यसका विविध आयमाथि विमर्श गर्ने यस महत्त्वपूर्ण दुई दिने राष्ट्रिय सेमिनारमा मुख्य वक्तव्य राख्ने अवसर प्रदान गर्नुभएकोमा साहित्य अकाडेमी तथा दार्जिलिङ सरकारी महाविद्यालयलाई आभार व्यक्त गर्दछु। आज हामीले छलफल गर्न लागेको विषय भारतीय नेपाली साहित्यको सांस्कृतिक परिदृश्य मात्र एउटा साहित्यिक विषय मात्र होइन, यो हाम्रो इतिहास, हाम्रो सामाजिक स्मृति, हाम्रो चिनारी, हाम्रो भूगोल, हाम्रो सङ्घर्ष, हाम्रो सामूहिक चेतनामा जोडिएको विषय हो। भारतीय नेपाली साहित्यलाई मात्र नेपाली भाषामा भारतमा लेखिएको साहित्य भनेर परिभाषित गर्नु पर्याप्त हुँदैन। यो भारतको बहुभाषिक, बहुसांस्कृतिक र बहुजातीय समाजभित्र नेपाली समुदायले आफ्नो जीवन अनुभव इतिहास संवेदना अस्तित्वबोधलाई भाषा मार्फत अभिव्यक्त गरेको एउटा महत्त्वपूर्ण साहित्यिक परम्परा हो।
1: अध्यक्षीय सम्बोधन दार्जिलिङ महाविद्यालयका स्नातकोत्तर नेपाली विभागका विभागीय प्रमुख डाक्टर सुजाता रानी राईले यसरी राखिन्।
4: दार्जिलिङ सरकारी महाविद्यालयको निम्ति आजको यस क्षण गौरवशाली र ऐतिहासिक महत्त्वले भरिएको छ। कारण यस सभागृहमा हामीले अनेकौँ साहित्यिक सांस्कृतिक र शैक्षिक महत्त्वका कार्यक्रमहरू गरेका छौँ, सँगै हाँसेका छौँ, सँगै रमाएका छौँ। तर आज पहिलोपल्ट साहित्य अकादमी नई दिल्लीको तत्वावधानमा आयोजित यो पहिलो कार्यक्रम सम्पन्न भइरहेको छ र आज हामी सबै नै ऐतिहासिक यस कार्यक्रमको साक्षी बनेका छौँ। यहाँहरू सबैलाई थाहा भएकै कुरा हो, दार्जिलिङ सरकारी महाविद्यालयको यस मञ्चको आफ्नै गरिमा छ। जहाँ पहिलोपल्ट दार्जिलिङको भ्रमणमा आउनुभएका नेपाली नाट्य सम्राट बालकृष्ण समले धारा प्रवाह नाट्य संवाद प्रस्तुत गर्नुभएका थिए, आशु कवि देवकोटाले टेकेको मञ्च पनि यही नै हो, कोकिल कण्ठी अरुणा लामाले यसै मञ्चबाट गायन प्रस्तुत गरेकी थिइन्, अम्बर गुरुङले हार्मोनियम, गोपाल योञ्जन र हिन्दी सिने जगतका देनी बेन्जोप्पाले यसै मञ्चमा बाँसुरी बजाएका थिए।
1: धन्यवाद ज्ञापन गर्नुभयो दार्जिलिङ सरकारी महाविद्यालयका प्रभारी प्रज्वल चन्द्र लामाज्यूले।
5: साहित्य एकाडेमीबाट आउनुभएका मिस स्नेह चौधरी अनि अपूर्व शर्मा, उहाँलाई हामी दार्जिलिङ सरकारी महाविद्यालय साथै दार्जिलिङका वरिपरिका जति पनि छौँ हामी उहाँहरूलाई धन्यवाद दिन्छौँ। र दार्जिलिङ सरकारीलाई तपाईँले चुनिदिनुभयो, जहाँ हाम्रा विशेष गरी हाम्रा नानीहरू स्टुडेन्टहरूलाई साहित्य के हो, संस्कृति के हो, त्यो विषयमा उहाँहरूलाई जान्ने मौका पाउँदैछ आफ्नै कलेजभित्र। र यसरी चुनिदिनु भएकोमा उहाँलाई धन्यवाद दिँदै, अनि विशेष यो प्रोग्राम यहाँ दार्जिलिङमा हुन सकेकोमा डाक्टर सुजाता रानी राई, हेड अफ द डिपार्टमेन्ट अफ पोस्ट ग्रेजुएट डिपार्टमेन्ट अफ नेपाली, उहाँकै देखरेखमा उहाँकै इनिसिएटिभमा भएको कारणले गर्दाखेरि हामी कलेज मार्फत उहाँलाई धन्यवाद नदिनु हुँदैन, किनभने उहाँको कारणले नै यो हुन गएको हो।
1: यसरी समापन हुन्छ उद्घाटन सत्रको। संगोष्ठीको प्रथम सत्र सुरु हुन्छ अनि सत्रको अध्यक्ष हुनुहुन्थ्यो प्रख्यात लेखक डाक्टर जीवन नामदुङ। प्रथम सत्रमा कार्यपत्र प्रस्तुत गरिन् सोनादा डिग्री कलेजका प्राध्यापक रागिनी थापा, मिरिक कलेजका प्राध्यापक विक्रम राई एवं कालिम्पोङ क्लुनी वुमेन कलेजका सह प्राध्यापक मेहरमान सुब्बाज्यूले। रागिनी थापाले भारतीय नेपाली उपन्यास अन्तर्निहित लोक सांस्कृतिक परिदृश्यमाथि आफ्नो कार्यपत्र प्रस्तुत गरिन्, जसको इच्छालक
6: हुन त सांस्कृतिक परिदृश्य हामीले भारतबाट प्रकाशित धेरै उपन्यासहरूमा प्रारम्भदेखि नै संस्कृतिको झलक लगन दोहन जस्ता उपन्यासहरूदेखि नै प्राप्त गर्दै आएका हौँ। तर आज मैले 2020 2025 प्रकाशित चारवटा मात्र उपन्यासलाई यस अध्ययनमा समेटेकी छु, जुन उपन्यासहरू क्रमश म यहाँ उल्लेख गर्न चाहन्छु। दार्जिलिङ अनि जलपाइगुडी क्षेत्रबाट प्रकाशित 2021 विजय पाण्डव कैलाशीको भ्रमित, 2022 पवित्र लामाको महुआ, 2025 छुदेन काबिमुको उर्माल, अनि सन् 2025 प्रकाशित निरङ्कर थापाको मासन, यी चारवटा उपन्यासलाई आज मैले अध्ययनको विषय बनाएकी छु।
1: यसै गरी विक्रम राईज्यूले भारतीय समकालीन लोक साहित्यमा पारलौकिक अस्तित्वको अवधारणामाथि आफ्नो कार्यपत्र प्रस्तुत गरे, जसको केही अंशहरू
7: र नेपाली लोक साहित्य भन्नाले हामी बुझ्छौँ नेपाली कुनै एउटा सिङ्गो जाति होइन, कुनै एउटा जात गोष्ठीलाई होइन, यो विभिन्न जात गोष्ठीहरूको समूह समुच्चय हो। यस नेपाली लोक साहित्यमा हामीले छेत्री, बाहुन, कामी, दमाई, सार्की, राई, लिम्बू, मगर, तामाङ, गुरुङ, लाप्चे, भोटे जति पनि हाम्रा जात समूहका सम छन् उनीहरूका त्यस जातिमा प्रचलित जति पनि लोक संस्कार, संस्कृति, रीतिरिवाजहरू छन् वा मूल्य मान्यताहरू छन् ती सबैलाई समेटेर नै एउटा नेपाली लोक साहित्य बनेको हो। र त्यसै अन्तर्गत मैले यसलाई सीमाबद्ध गर्दाखेरि किनभने नेपाली जाति मैले अघि नै भने एउटा फुलबारी सर हो र जुन फुलबारीमा चाहिँ विभिन्न जातका फुलहरू फुलेका हुन्छन् त्यसरी नै जात गोष्ठीका समूह अनुसारको एउटा जातको रूपमा मैले राई जाति, राई जातिमा पनि प्रचलित लोककथा, लोक साहित्यको एउटा भाग लोककथा, लोककथा राई जातिमा प्रचलित लोकहरू लोककथाहरूको मैले परालो त्यसमा भएका परालौकिक अस्तित्वको अवधारणालाई हेर्ने प्रयास गरेको छु। र म समयलाई ध्यानमा राख्दै आफ्नो विषयतर्फ सोझै म पस्न चाहन्छु। राई जातिलाई चिनाउन र राई जातिमा प्रचलित ती लोककथाहरू बारेमा चर्चा गर्नभन्दा अघि मैले अलिकति सैद्धान्तिक पक्षलाई अलिकति दुई शब्दमा भए पनि छुनुपर्ने हुन्छ। त्यो के हो भने परालौकिक जुन अस्तित्व कुरा छ यो परालौकिक भन्नाले के बुझिन्छ त परालौकिक यो जसलाई चाहिँ पारलौकिक पनि भनिन्छ यो एउटा तत्सम शब्द हो। पार अथवा परा अनि लौकिक यो दुई शब्दले बनिएको परालौकिक, पार अथवा पराको अर्थ हुन्छ परको टाढाको अनि लौकिक भनेको लोकसँग सम्बन्धित, अर्थात् यो दुईवटा शब्दले चाहिँ परको लोकको नेपाली विद्वत शब्दकोशले यसलाई अन्य लोकसँग सम्बन्धित परलोकसँग सम्बन्धित वा अन्य लोकसँग सम्बन्धित परलोकको भनेर अर्थाइएको छ।
1: अन्तमा मेहरमान सुब्बाज्यूले भारतीय नेपाली उपन्यासमा लैङ्गिक विमर्शमाथि कार्यपत्र प्रस्तुत गर्नुभयो।
8: ब्रिटेनको बर्मिङ्घम विश्वविद्यालयमा सन् 1964 समसामयिक सांस्कृतिक अध्ययन केन्द्र अर्थात् सेन्टर फर कन्टेम्पोररी कल्चरल स्टडिजको स्थापना भएपछि सांस्कृतिक अध्ययनको आरम्भ भई विश्वमा आज विकास भएर गइरहेको छ। यस केन्द्रका संस्थापकहरू थिए रिचार्ड होगार्ट, रेमन्ड विलियम्स, इबी थम्सन र स्टुअर्ट हल। सांस्कृतिक अध्ययनका व्याख्याताहरूले संस्कृतिलाई बहुअर्थी रूपमा लिएका छन्। सामान्यत कुनै जाति समूह वा राष्ट्रमाझ प्रचलित रीतिरिवाज, संस्कार, आचार व्यवहार, त्यस जाति वा समूहको भाषा, साहित्य, कला कौशल, दर्शन, धर्म, सङ्गीत, आस्था विश्वास, बौद्धिक विकास, ज्ञान आदिको समष्टि रूप नै संस्कृति हो, जसले सम्बद्ध जातिलाई परिष्कार तथा परिमार्जन गरी सुसंस्कृत र सभ्य बनाउँदछ। तर सांस्कृतिक अध्ययनका व्याख्याताहरूले संस्कृतिको बहुअर्थक परिभाषा दिएका छन्।
9: फर द फर्स्ट टाइम दिस काइन्ड अफ प्रोग्राम इज टेकिङ प्लेस ओभर हियर, इट वाज नट नन टु मी। For the first time, I came to know that this kind of two-day seminar is being held over here. Even I was also once upon a time, I was a convener of Sahitya Academy. During my period, I was unable to conduct this kind of beautiful program. So this is very, very important, very, very nostalgic for me also. As soon as to say Sahitya Academy, I remember, I go back to 1967, 76, 2nd December. In the year 1975, Sahitya Academy recognized Nepali language as one of the modern Indian Nepali languages. For the first time in the year 1976, 2nd December, first advisory board members meeting took place in this Greenery's hotel, and the program was held in municipal chamber. The topic of the program was drama in Nepali drama. Paper presenters were Indra Bahadur Rai, Ishwar Ballabh Kumar Pradhan, Matsanda Pradhan, Rajnayan Pradhan. Chairperson was Paraswani Pradhan. I was also there. That time very young, prominent dramatists were also there, such as Manbhadra Mukhya, Nanda Anki, Mohan Thapa, Pukar Guru were also present. I remember those days. As soon as to say something, I remember, go back to that period. So rather, आई बी

0: It's a little bit nostalgic also, but now after long, long gap, this after sending up 50 years after back, today again we are here, and on the occasion, auspicious occasion, I should say auspicious occasion, such a grand and beautiful program we organized. Lot of thanks to the organizers. How much trouble to raise in order to organize good program, that you know well. Organizers well know how much trouble you have done. We have raised. It is beyond description. So, topic is also very thought-provoking. I congratulated convener Sahib also. The cultural panorama of Indian Nepal literature. Very beautiful, very, very attractive title. Cultural panorama of Indian Nepal literature. Nepali literature is not only here in Darjeeling, Sikkim, Assam. It has been spread all over the countries, beyond country, beyond the political border also. Say, even in Burma, if you go there, you'll get Nepali Association, Nepali magazines, Nepali people, so many things. If you go to Bhutan, there also you get lot of things you get over there. Sikkim is our own, Assam is our own. Sikkim and Assam are our strongest, stronghold of Nepali language and literature. Sikkim and Assam is stronghold of Nepali language. Always keep in your mind. Whatever program, whatever progress is being done over from these two states, that is highly appreciable, highly commendable.
1: यसपछि प्रथम दिनको दोस्रो सत्र सुरु हुन्छ जसको अध्यक्षता नेपाली साहित्यका समालोचक लेखक कवि प्राध्यापक डाक्टर राजकुमार छेत्रीज्यूले गर्नुभएका थिए। दोस्रो सत्रमा कुशल घिमिरेले भारतीय नेपाली चलचित्रमा लोक सांस्कृतिक सन्दर्भमाथि आफ्नो कार्यपत्र प्रस्तुत गर्नुभयो।
2: वर्तमान समयमा संचारका सबैभन्दा महत्त्वपूर्ण प्रभावशाली र प्रचलनमा चलचित्र रहेको छ। विज्ञान र प्रविधिको विकासले चलचित्र हामीसम्म सजिलै आइपुग्छ, यस कारणले पनि चलचित्र अत्यन्त लोकप्रिय छ। संस्कृति भनेको कुनै जनसमुदायले पुस्तौदेखि अपनाउँदै अभ्यास गर्दै र एक पुस्तादेखि अर्को पुस्तामा हस्तान्तर गर्दै आएको जीवनशैली नै लोक संस्कृति हो अथवा संस्कृति हो। संस्कृति भन्नाले विशेष गरी चलचित्रको सन्दर्भमा संस्कृति भन्नाले पहिरन, वेशभूषा, गीत, नृत्य मात्र बुझ्नु हुँदैन भन्ने मेरो धारणा छ। किनकि हामी जब चलचित्रमा संस्कृतिको कुरा गर्छौँ, त्यति बेला हामीले त्यो गीतमा रीतिरिवाज पालन गरेको छ कि छैन, विवाहमा चौबन्दी चोली लगाएको छ कि छैन, कुनै केमा चौबन्दी चोली दौरा सुरुवाल लगाएको छ कि छैन भन्ने पक्षलाई मात्रै संस्कृति सम्झेर हामीले हेर्ने गर्छौँ। तर वास्तवमा मलाई चाहिँ के लाग्छ भने चलचित्र भन्ने कुरा प्राविधिक पक्षको कुरा हो, पैसासँग सम्बन्धित कुरा हो अथवा व्यापारसँग सम्बन्धित कुरा हो। त्यसले गर्दाखेरि चलचित्रले उठाउने जुन विषयहरू हुन्छ, प्रस्तुत गर्ने जुन शैली हुन्छ, त्यसमा आधुनिक रूप, आधुनिक स्वरूपलाई मात्र विशेष प्राथमिकता दिएको हुन्छ र पुरानो हाम्रो जुन संस्कारको कुराहरू छ, पुरानो जुन रीतिरिवाजको कुराहरू छ, पुरानो जुन पहिरनको कुराहरू छ, खानपिनको कुराहरू छ, लोकमान्यताको कुराहरू छ, त्यसलाई चलचित्रले बेसी मात्रामा प्राथमिकता दिएको पाइँदैन।
1: अल्का शर्माले भारतीय नेपाली आख्यानमा जातीय अस्मिताको प्रसङ्गमाथि आफ्नो कार्यपत्र प्रस्तुत गर्नुभयो।
3: कुनै पनि समुदायको साहित्य अध्ययन गर्दा त्यस समुदायले आफूलाई कसरी बुझ्छ, आफ्नो इतिहास र संस्कृतिलाई कसरी सम्झन्छ तथा आफ्नो सामूहिक अस्तित्वलाई कसरी परिभाषित गर्छ भन्ने प्रश्न महत्त्वपूर्ण हुन्छ। यही सन्दर्भमा अस्मिता साहित्यिक, सामाजिक तथा सांस्कृतिक अध्ययनको महत्त्वपूर्ण अवधारणा बन्न पुग्छ। आख्यान भन्नाले घटनाक्रम, पात्र, परिवेश र समयका माध्यमबाट जीवनको कथा प्रस्तुत गर्ने साहित्यिक संरचनालाई बुझिन्छ। नेपाली साहित्यमा कथा र उपन्यास आख्यानका प्रमुख विधान हुन्। यी दुवै विधानले समाज र व्यक्तिका अनुभवलाई फरक आयाम र संरचनामा प्रस्तुत गर्छ।
1: महेश दाहालले भारतीय समकालीन नेपाली आख्यानमा सांस्कृतिक रूपान्तरण अवस्था र अवधारणामाथि आफ्नो कार्यपत्र यसरी राख्नुभयो।
4: संस्कृति के हो भन्ने प्रश्न भन्दा पनि यदि एउटा अध्येताले संस्कृति के होइन भनेर प्रश्न गर्छ भने उसका निम्ति अन्यन्त्र उत्तरहरू, अन्यन्त्र दृश्यहरू प्राप्त हुन्छन्। भन्ने लाग्छ। त्यसरी समाज सापेक्षिक अनुन्यासित रूपमा संस्कृतिले समय क्रम अनुसार आफ्ना विभिन्न प्रक्रमहरूमा आफ्ना परिभाषाहरू प्रस्तुत गर्दै आएको कुरोलाई हामीले स्मरण गरिरहनु परेको छ।
1: अन्ततः दोस्रो सत्रको अध्यक्ष डाक्टर राजकुमार छेत्रीज्यूले अध्यक्षीय सम्बोधन यसरी राख्नुभयो।
5: परम्परा र आधुनिकता, स्थानीयता र विश्वव्यापीकरण, स्मृति र विस्मृति, प्रकृति र विकास बीच समाजका रूपमा प्रस्तुत गर्छ भन्ने कुरा उनको कार्यपत्रको निष्कर्ष रहेको हामी देख्छौँ। यसरी समकालीन आख्यान सामाजिक सांस्कृतिक रूपान्तरणको दर्पण मात्र नभई त्यस परिवर्तनको आलोचनात्मक पुनर्पाठ गर्ने वैचारिक माध्यम पनि हो भन्ने उनको कार्यपत्रको मूल निष्कर्ष हामीले रहेको पायौँ। र यी तिनैजना पूर्व विद्यार्थी साथीहरू, अहिले अध्ययनशील प्राध्यापक अनुज साथीहरूलाई हार्दिक बधाई दिँदै यहाँले कार्यपत्र सँगसँगै मेरो टिप्पणी पनि यहाँले धैर्यपूर्वक सुनिदिनुभयो। यसको निम्ति सबै सबै आदरणीयहरू विद्यार्थी साथीहरू सबै सबैलाई हार्दिक आभार व्यक्त गर्दै मेरो यो यस सत्रको सत्र अध्यक्षीय सम्भाषण यहीँ शेष गर्दछु। धन्यवाद।
1: यसरी समापन हुन्छ प्रथम दिनको संगोष्ठीको। यो रेडियो प्रतिवेदन तपाईँसम्म पुर्यायौं उमेश कार्की डोली सहित मणिगम गुप्ताले। श्रोताहरू, यो कार्यक्रम अब यही समापन हुन्छ। विभिन्न जानकारी एवं मनोरञ्जनको निम्ति सुन्दै गर्नुहोस् होला आकाशवाणी खरसाङलाई।

समाचारको प्रसारणपछि पुनः स्वागत गर्दछौ समस्त श्रोतागणलाई आकाशवाणीको खरसाङ केन्द्रमा। र अब यहाँहरू अघि राखिरहेका छौ केही लोक तथा आधुनिक गीतहरू विविध कलाकारको स्वरमा कार्यक्रम श्रोतार्कै अनुरोधमा। र आजको यस कार्यक्रममा हजुरको साथमा छु तपाईँहरूकै रेडियो सहयात्री म प्रशिला। त सम्पूर्ण श्रोतहरूमा मेरो हार्दिक अभिनन्दन। त कार्यक्रमको प्रथम चरणमा स्वीकार्नुहोस् करण थापाको स्वरमा यो प्रस्तुति, जहाँ सङ्गीत छ प्रणय गुरुङको अनि शब्द एलबी थापाको। र यस गीतलाई सुन्न रुचाउने हाम्रो श्रोताहरू हुनुहुन्छ खरसाङ मन्टिभेटबाट राधा गोले, मीरा मुखिया, निलु प्रधान, अल्का रिया अनि कुसाङ मौलामा, यसरी नै मालबजारबाट अजय धनुका, कालिम्पोङ बमबस्तीबाट देवकला छेत्री, रिमा अग्रवाल, सुब्बा राई, कल्याण छेत्री अनि रामानन्द गुरुङ, सालुगाडाबाट उपासना, जानका सुब्बा, सुषमा अनि आकाश प्रधान, यसरी नै मेन रोड राजविराज नेपालबाट मोहम्मद अताउल्लास, बेगम जिना जहाँ, सोनी प्रवीण अनि इम्तिहास आलम, काठमाडौँबाट सरोज दत्त, चन्द्र दत्त, अवनीश आशिष, तरुण रञ्जन अनि बेबी बेदिका, राजविराज नेपालबाट श्याम कुमार हाकु, तारादेवी हाकु, राजन हाकु, कल्पना हाकु, सुम्निमा हाकु, पिङ्की, खुसबु, श्रुति, पूजा, पूर्णिमा हाकु, सनी हाकु अनि तारादेवी। ताउनुहोस् यी श्रोताहरूकै अनुरोधमा स्वीकार्नुहोस् कार्यक्रमको यो प्रथम प्रस्तुति।

त श्रोताब स्वीकार्नुहोस् कार्यक्रमको यो अघिल्लो प्रस्तुति अनिल फागोको स्वरमा, जहाँ शब्द छ वासुदेव पुलामीको अनि सङ्गीत अनिल फागोकै। र यस गीतलाई सुन्न रुचाउने हाम्रो श्रोताहरू हुनुहुन्छ कोटवा नारायणपुर बाबापट्टि बलियाबाट ओम प्रकाश राई, उषा राई, अमित कुमार राई, हेप्पी राई, दुवेदा निवेदा जिल्ला गाजीपुरबाट प्रतीक राई, रोशनी राई, प्राञ्जल राई, सलैले सुक्न नेपालबाट अरुण कुमार शर्मा, रेणु देवी शर्मा, राहुल कुमार शर्मा, वन्दना कुमारी शर्मा, प्रियङ्का कुमारी शर्मा अनि शर्मा परिवारका सम्पूर्ण सदस्यहरू। यसरी नै रङ्गिनी छत्तिसगढबाट दिनेश वर्मा, करुणा वर्मा, पङ्खाबारी कोठी डाँडाबाट शान्ता गोले, मदन मुखिया, पूर्णिमा वसुन्धरा अनि आदर्श लामा, रोहिणी मार्चेबुङबाट सन्ध्या गुरुङ, प्रतिमा राई, रिन्छेन अनि दक्षिणा थापा। त आउनुहोस् यहाँहरूकै अनुरोधमा स्वीकार्नुहोस् कार्यक्रमको यो अघिल्लो प्रस्तुति।

एफएम 103.5 मेगाहर्जको तरंगमा श्रोताले सुन्दै हुनुहुन्छ आकाशवाणीको खरसाङ केन्द्र। अहिले प्रसारण भइरहेको छ विविध कलाकारको स्वरमा केही लोक तथा आधुनिक गीतहरू, कार्यक्रम श्रोताहरूको अनुरोधमा। राजाको यस कार्यक्रममा हजुरहरूको साथमा छु म प्रशीला। ताउनुहोस् यही गीतहरूको क्रमलाई निरन्तरता दिँदै अब सुनाउन लागिरहेका छौं कार्यक्रमको यो अघिल्लो प्रस्तुति बसन्ती बाला लामाको स्वर अनि संगीत रचनामा, जहाँ शब्द रचना छ कर्ण थामीको। र यस गीतका अनुरोधकर्ताहरू हुनुहुन्छ कालिम्पोङ ताबोङबाट सागर तामाङ, बिमला तामाङ, मणिकुमार तामाङ, घनश्याङ गुरुङ अनि दिपेन शर्मा। यसरी नै मर्मा मिरिकबाट सुलोचना, रश्मि चामलिङ, साधना योञ्जन, दार्जिलिङ मेलिभिल्लाबाट सुरेशना, नेहा, आलोक दृष्टि अनि अनिता। ताउनुहोस् यहाँकै अनुरोधमा स्वीकार्नुहोस् कार्यक्रमको यो अघिल्लो प्रस्तुति।

0: জনগণনার প্রথম পর্যায়ে গৃহ তালিকাকরণ ও গৃহ গণনা অর্থাৎ আপনার বাড়ির গণনা হবে। আসুন আপনাদের অংশগ্রহণের দ্বারা এটিকে সফল করি আর বিকশিত ভারত 2047 এর দিকে আরো এক ধাপ এগিয়ে যাই।
1: त श्रोता कार्यक्रमको अन्ततिर हामी आइसकेका छौँ, यसैले अब भने यहाँहरूको निम्ति राखिरहेका छौँ कार्यक्रमको अघिल्लो प्रस्तुति निखिता थापाको स्वरमा, जहाँ शब्द छ दिनेश अधिकारीको अनि सङ्गीत हरि लामसालको। यस गीतलाई सुन्न रुचाउने हाम्रो श्रोताहरू हुनुहुन्छ जलढाकाबाट नेत्रिका राई, शुभेच्छा अनि दर्शना, बिरपाडा डुवर्सबाट आँचल प्रधान दिव्या, रश्मि लामा अनि प्रियङ्का, नयाँ बजार खरसाङबाट सिमरन, प्रियदर्शिका अनि गरिमा मुखिया, कालिम्पोङ बम्बस्तीबाट रोहन, श्रद्धा, साक्षी, अर्पणा अनि निहारिका, पङ्खाबारी नयाँधुराबाट पुष्पा गोले, अङ्किता अनि पवन लामा। त आउनुहोस् यहाँहरूकै रोजाइमा स्वीकार्नुहोस् कार्यक्रमको यो अघिल्लो प्रस्तुति।

हवस् त श्रोतागण, आजको श्रोताहरूको अनुरोधको कार्यक्रमलाई हामी यही नै अन्त गर्दै अहिलेलाई यहाँबाट आज्ञा चाहन्छौँ। नमस्ते र हाम्रो अघिल्लो कार्यक्रम रहेको छ पाश्चात्य सङ्गीतको कार्यक्रम मेलोडी टाइम।

0: यो प्रसारण हो आकाशवाणी खरसाङको रब पालो समाचारको।
1: नमस्कार, यो आकाशवाणी हो, समाचार अलिशा खवासबाट सुन्नुहोस्। प्रधानमन्त्री नरेन्द्र मोदीले युपिआईको 10 वर्ष पूरा भएको अवसरमा राष्ट्रको यस डिजिटल क्रान्तिप्रति हरेक भारतीयले गर्व गर्नुपर्ने बताउनु भएको छ। उहाँले युपिआई प्रणालीको शुरूआत भारतको डिजिटल भुक्तानी इतिहासको सबैभन्दा महत्वपूर्ण निर्णायक क्षण भएको बताउनुभयो। युनिफाइड पेमेन्ट इन्टरफेस युपिआईले डिजिटल भुक्तानीको क्षेत्रमा रूपान्तरण गरेको 10 वर्ष पूरा गरेको छ। यसलाई सन् 2016 आजकै दिन लन्च गरिएको थियो। यो भारतको डिजिटल सार्वजनिक पूर्वाधारको सबैभन्दा सफल स्तम्भहरूमध्ये एकको रूपमा देखा परेको छ। आज प्रकाशित एउटा अंग्रेजी समाचार पत्रमा लेख मार्फत संसदीय कार्यमन्त्री किरण रिजिजूले संसद राजनीतिक दलहरूको मात्र नभएर भारतका जनताको हो भन्नुभएको छ। उहाँले महत्वपूर्ण विधेयकमाथि छलफल लगायत सरकारका तर्फबाट गरिएका संवादका प्रयासहरूको उल्लेख गर्नुभयो। राष्ट्रिय सुरक्षा सल्लाहकार अनि भारत चीन सीमा मामिलामा विशेष प्रतिनिधि अजित डोबलले आज चीनका उपराष्ट्रपति हान जेङसँग भेट गर्नुभयो। बेजिङ स्थित भारतीय दूतावासले सोशल मीडिया पोस्टमा भनेको छ, 25 चरणको विशेष प्रतिनिधि वार्ता अघि दुवै पक्षबीच सीमा क्षेत्रमा शान्ति कायम गर्ने विषयमा छलफल भएको छ। न्यूयोर्क स्थित टाइम्स स्क्वायरमा प्रवासी भारतीय समुदायका महिलाहरूले एक विशेष कार्यक्रममा भारतीय साडीका रंगहरू र विविध स्वरूपको कालजयी सौन्दर्य, समृद्ध विरासत तथा भारतको सांस्कृतिक विविधतालाई गर्वका साथ प्रस्तुत गरे। केन्द्रीय वित्त तथा कर्पोरेट मामिला मन्त्री निर्मला सीतारमणले सोमबार राष्ट्रिय राजधानीमा ब्रिटिस भर्जिन्स आइल्याण्डका प्रिमियर तथा वित्त मन्त्री नतालियो डी विटलीसँग भेटवार्ता गर्नुभयो। यसका साथै अहिलेलाई मुख्य समाचार पूरा भयो। अघिल्लो समाचार लिएर 2:40 बजेमा फेरि उपस्थित हुनेछौँ। सुन्दै गर्नुहोस् आकाशवाणी।

那么，所有敌人，你看这别个人嘛，他们现在当提起双脚皮鞋看，对人拼命的，他们皮鞋在人家想多年的学习。

Samaya

家前用的竹竿把去年的几只就我们才把大堂的把地震了大妈呀一些人

Sam, Om Bhagavate Vasudevaya.

Ne yazık, ne mundele, ne mundele.

人民消化卡出哪里一年的，当然这些拉得出哪里一年的，我想要钱，你们说钱，这个政府去就要买的，这是吧？

हामी आकाशवाणीको नेपाली प्रसारण सेवाबाट बोलिरहेका छौं र अब प्रस्तुत छ केही लोक तथा आधुनिक गीतहरू। स्वीकार्नुहोस् कार्यक्रमको यो प्रथम प्रस्तुति रोबिन शर्माको स्वरमा।

0: श्रोतागण, अहिले प्रस्तुत थियो केही लोक तथा आधुनिक गीतहरू। यो प्रसारण हो आकाशवाणीको र पालो समाचारको।
1: नमस्कार, यो आकाशवाणी हो, समाचार सुषमा तामाङबाट सुन्नुहोस्। पहिले प्रमुख समाचार। प्रधानमन्त्री नरेन्द्र मोदीले युपिआईको 10 वार्षिकोत्सवको अवसरमा प्रत्येक भारतीयले देशको डिजिटल क्रान्तिमा गर्व गर्नुपर्छ भनी बताउनु भएको छ। विदेश मन्त्री एस जयशंकरले रुसमा भारत रुस अन्तर सरकारी आयोग आईआरआईजीसी टेकको 27 सत्रको सहअध्यक्षता गर्नुभयो। वाणिज्य तथा उद्योग मन्त्री पीयूष गोयलले आज प्रमुख जापानी वित्तीय संस्थाका अधिकारीहरूसँग बैठक गर्नुभयो अनि राष्ट्रिय सुरक्षा सल्लाहकार तथा भारत चीन सीमा मामिलाका लागि विशेष प्रतिनिधि अजित डोभालले आज चीनका उपराष्ट्रपति हान झेङसँग भेट गर्नुभयो। अब समाचार विस्तारमा। प्रधानमन्त्री नरेन्द्र मोदीले युपिआईको 10 वार्षिकोत्सवको अवसरमा प्रत्येक भारतीयले देशको डिजिटल क्रान्तिमा गर्व गर्नुपर्छ भनी बताउनु भएको छ। उहाँले युपिआई प्रणालीको सुरुवातलाई भारतको डिजिटल भुक्तानी इतिहासमा एक निर्णायक क्षणको रूपमा वर्णन गर्नुभयो। युनिफाइड पेमेन्ट्स इन्टरफेस युपिआईले डिजिटल भुक्तानी परिदृश्यलाई रूपान्तरण गरेको 10 वर्ष पूरा गरेको छ। 2016 आजको दिन सुरु गरिएको यो भारतको डिजिटल सार्वजनिक पूर्वाधारको सबैभन्दा सफल स्तम्भमध्ये एकको रूपमा देखा परेको छ। युपिआईले अन्तर सम्बन्धित र वास्तविक समय भुक्तानीलाई सहज बनाउँछ। युपिआई लेनदेनहरू लगभग 13,000 गुणाले बढेको छ। वित्त मन्त्रालयका अनुसार 2016-17 केवल 1,78,00,000 लेनदेनहरू भएको थियो भने 2025-26 युपिआई मार्फत लेनदेनको संख्या 24,162 करोडभन्दा बढी पुगेको छ। सोही अवधिमा लेनदेनको मूल्य पनि 7,000 करोडभन्दा बढेर लगभग 314 करोड पुगेको छ। हाम्रा संवाददाताले बताएअनुसार युपिआईले डिजिटल अन्तरलाई कम गर्न, वित्तीय समावेशीकरणलाई प्रवर्धन गर्न र डिजिटल वित्तीय सेवामा पहुँच विस्तार गर्न महत्त्वपूर्ण भूमिका खेलेको छ। यसले देशभरका मानिसहरू र समुदायलाई सशक्त बनाएको छ र व्यापक आर्थिक सहभागितालाई प्रवर्धन गरेको छ। विदेश मन्त्री एस जयशंकरले रुसमा भारत रुस अन्तर सरकारी आयोग आईआरआईजीसी टेकको 27 सत्रको सहअध्यक्षता गर्नुभयो। उहाँले भारत रुस आर्थिक साझेदारीलाई अझ सुदृढ गर्नुपर्ने आवश्यकतामा जोड दिनुभयो। उहाँले भन्नुभयो, गत सत्रदेखि दुई देशका नेताहरूले विशेष गरी र विशेष अधिकार प्राप्त रणनैतिक साझेदारीहरूलाई अगाडि बढाउन निरन्तर स्पष्ट दिशानिर्देशहरू प्रदान गरेका छन्। उहाँले उल्लेख गर्नुभयो, चुनौतीपूर्ण अन्तर्राष्ट्रिय परिस्थितिहरूको बावजुद दुई देशहरू बीचको सहयोग निरन्तर बढेको छ। विदेश मन्त्री एस जयशंकरले दुई देशहरू बीचको सामानको व्यापार विगत 5 वर्षमा 4 गुणाभन्दा बढी भएको र 2021-22 लगभग 13 अर्ब अमेरिकी डलरबाट 2025-26 लगभग 60 अर्ब अमेरिकी डलर पुगेको बताउनुभयो। रक्षा मन्त्री राजनाथ सिंहले डीआरडीओद्वारा विकसित सबै पारम्परिक मिसाइल प्रणालीको प्रविधिहरू भारतीय रक्षा उद्योगलाई देशमा उत्पादनको लागि हस्तान्तरण गर्न अनुमोदन गर्नुभएको छ। हाम्रा संवाददाताले बताएअनुसार यो पहलको उद्देश्य परिचालन दक्षता बढाउन, आयातमा निर्भरता घटाउनु र घरेलु मूल्य अभिवृद्धि बढाउनु हो। वाणिज्य तथा उद्योग मन्त्री पीयूष गोयलले आज प्रमुख जापानी वित्तीय संस्थाका अधिकारीहरूसँग बैठक गर्नुभयो। बैठकमा भारतमा दीर्घकालीन लगानी बढाउने र भारत जापान आर्थिक सम्बन्धलाई सुदृढ पार्ने बारेमा चर्चा भएको थियो। श्री गोयलले विश्वव्यापी अनिश्चितताको बावजुद पनि भारतीय अर्थव्यवस्था बलियो रहेको बताउनुभयो। उहाँले भारतले गत वर्ष 7.7% आर्थिक वृद्धि दर हासिल गरेको र 2047 $30 ट्रिलियनको अर्थव्यवस्था बन्ने दिशामा अघि बढिरहेको उल्लेख गर्नुभयो। उहाँले जापानी कम्पनीहरूका लागि सेमिकन्डक्टर, एआई, डेटा सेन्टर, नवीकरणीय ऊर्जा र उन्नत उत्पादन जस्ता क्षेत्रहरूमा महत्त्वपूर्ण लगानीका अवसरहरू रहेको बताउनुभयो। केन्द्रीय वित्त तथा कर्पोरेट मामिला मन्त्री निर्मला सीतारमणले हिज राष्ट्रिय राजधानीमा ब्रिटिस वर्जिन आइसल्याण्डका प्रिमियर तथा वित्त मन्त्री नतालियो डी विटलीसँग भेट गर्नुभयो। भेटघाटको क्रममा दुवै पक्षले वित्तीय सेवा, डिजिटल रूपान्तरण, लगानी प्रवर्धन र क्षमता निर्माण जस्ता क्षेत्रमा सहयोगको सम्भावनाबारे चर्चा गर्नुभयो। वित्त मन्त्रालयको यो जानकारी सामाजिक सञ्जाल प्लेटफर्म एक्समा साझा गरिएको हो। राष्ट्रिय सुरक्षा सल्लाहकार तथा भारत चीन सीमा मामिलाका लागि विशेष प्रतिनिधि अजित डोभालले आज चीनका उपराष्ट्रपति हान झेङसँग भेट गर्नुभयो। बेजिङ स्थित भारतीय दूतावासले सामाजिक सञ्जाल पोस्टमा 25 चरणको विशेष प्रतिनिधि वार्ता अघि दुवै पक्षले सीमा क्षेत्रमा शान्ति र स्थिरता कायम राख्ने तरिकाहरूबारे चर्चा गरेको बताएको छ। दुई देशका नेताहरूबीच भएको सहमति अनुसार आर्थिक, राजनैतिक र द्विपक्षीय मञ्चमा द्विपक्षीय सम्बन्धलाई अझ सुदृढ बनाउने उपायहरूबारे पनि विचार विमर्श भयो। समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नका लागि सोसियल मिडिया ह्यान्डल एक्समा @EIR News Khorsang अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। यो आकाशवाणी हो। संचार मन्त्री ज्योतिरादित्य सिन्धियाले भारतको डिजिटल कनेक्टिभिटी यात्रा मानिसहरूलाई जोडेर मात्र नभई भरपर्दो, सुरक्षित र लचिलो नेटवर्कहरू सुनिश्चित गरेर पनि परिभाषित हुने बताउनुभयो। उहाँले आज नयाँ दिल्लीमा सेन्टर फर डेभलपमेन्ट अफ टेलिमेटिक्स सीडटको 43 स्थापना दिवसलाई सम्बोधन गर्नुभयो। श्री सिन्धियाले देशको दूरसञ्चार रूपान्तरणमा सीडटको महत्त्वपूर्ण भूमिकाको प्रशंसा गर्नुभयो। 1984 स्थापना भएदेखि सीडटले स्वदेशी प्रविधिहरू निर्माण गरेर सुरुवात गरेको थियो र आज आफूलाई नवप्रवर्धनको लागि उत्प्रेरकको रूपमा स्थापित गरेको छ। श्री सिन्धियाले कृत्रिम बुद्धिमत्ता, साइबर सुरक्षा र आपदा प्रतिरोधी सञ्चार नेटवर्कहरूमा सीडटको आविष्कारहरूलाई पनि प्रकाश पार्नुभयो। नागरिक उड्डयन मन्त्री के राममोहन नायडूले देशमा कार्गो सञ्चालन विगत केही वर्षहरूमा निरन्तर बढेको र यसको परिमाण लगभग 40% बढेको बताउनुभयो। नयाँ दिल्लीमा पत्रकारहरूसँग कुराकानी गर्नुहुँदै श्री नायडूले सरकारले देशभरि विश्वस्तरीय एयर कार्गो हब र सुविधाहरू विकास गर्ने लक्ष्य राखेको बताउनुभयो। उहाँले प्रधानमन्त्री नरेन्द्र मोदीले देशको लजिस्टिक नेटवर्क विस्तार गर्न जोड दिनुभएको कुरा पनि उल्लेख गर्नुभयो। श्री नायडूले दिल्ली विमानस्थल मा समर्पित एयर कार्गो सुविधा विकास गर्न फेडेक्स र जीएमआर एयरपोर्टहरूले साझेदारी गरेको जानकारी दिनुभयो। केन्द्र सरकारले शुल्कमुक्त आयातित कच्चा चिनी प्रशोधन र बिक्रीको लागि समय सीमा परिमार्जन गरेको छ। आयातकर्ताहरूले अब बिल अफ एन्ट्री फाइल गरेको मितिबाट अधिकतम 2 महिनाको समय पाउनेछन्, जसभित्र उनीहरूले कच्चा चिनीलाई परिष्कृत चिनीमा रूपान्तरण गर्नुपर्नेछ र यसलाई घरेलु बजारमा बेच्नुपर्नेछ। अब कुनै व्यापारी वा आयातकर्ताले विदेशबाट सामान आयात गर्छन्, उनीहरूको सामान पोर्टमा आइपुग्नु अघि वा समयमा सीमा शुल्क विभागमा घोषणा पत्र पेश गर्नुपर्नेछ। झारखण्डमा मनसुनको असर सक्रिय छ। बङ्गालको खाडीमा न्यूनचापीय क्षेत्रको कारणले गर्दा आगामी 4 दिनसम्म राज्यमा वर्षा जारी रहने अनुमान गरिएको छ। सुन्नुहोस् एक रिपोर्ट।
2: आइएमडी राँची के अनुसार पश्चिम बंगाल, उत्तरी ओडिशा और उत्तर पश्चिमी बंगाल की खाड़ी के आसपास निम्न दबाव का क्षेत्र बना हुआ है। इसके प्रभाव से झारखंड में मध्यम से भारी बारिश, मेघ गर्जन और वज्रपात की संभावना है। मौसम विभाग ने 27 अगस्त तक येलो अलर्ट जारी करते हुए रांची, लोहरदगा, हजारीबाग, कोडरमा, रामगढ़, बोकारो, धनबाद, लातेहार, चतरा और गिरिडीह समेत 10 जिलों में भारी बारिश का पूर्वानुमान जताया है। इन जिलों में भारी बारिश के साथ मेघ गर्जन, वज्रपात और 30 से 40 किलोमीटर प्रति घंटे की रफ्तार से तेज हवाएं चलने की भी संभावना है। विभाग ने लोगों को मौसम की स्थिति को देखते हुए सतर्क रहने की सलाह दी है। पिछले 24 घंटे में राज्य के लगभग सभी हिस्सों में बारिश हुई, जबकि पश्चिमी सिंहभूम के कुमारडुंगी में सबसे अधिक 97 मिलीमीटर वर्षा दर्ज की गई। महवेश रहमान, आकाशवाणी समाचार, रांची।
1: यो समाचार युट्युबमा @EIR Khorsang मार्फत पनि सुन्न सक्नुहुनेछ। अन्त्यमा प्रमुख समाचार पुनः एकचोटि। प्रधानमन्त्री नरेन्द्र मोदीले युपीआईको 10 वार्षिक उत्सवको अवसरमा प्रत्येक भारतीयले देशको डिजिटल क्रान्तिमा गर्व गर्नुपर्छ भनी बताउनु भएको छ। विदेश मन्त्री डाक्टर एस जयशंकरले रूसमा भारत रूस अन्तर सरकारी आयोग आईआरआईजीसी टेकको 27 सत्रको सह अध्यक्षता गर्नुभयो। वाणिज्य तथा उद्योग मन्त्री पीयूष गोयलले आज प्रमुख जापानी वित्तीय संस्थाका अधिकारीहरूसँग बैठक गर्नुभयो अनि राष्ट्रिय सुरक्षा सल्लाहकार तथा भारत चीन सीमा मामिलाका लागि विशेष प्रतिनिधि अजित डोभालले आज चीनका उपराष्ट्रपति हान झेङसँग भेट गर्नुभयो। आकाशवाणीबाट सुन्दै हुनुहुन्थ्यो समाचार पूरा भयो। अघिल्लो समाचार लिएर हामी 3:15 पुनः उपस्थित हुनेछौँ। सुन्दै गर्नुहोस् आकाशवाणी।
0: हामी आकाशवाणीको नेपाली प्रसारण सेवाबाट बोलिरहेका छौँ र अब प्रस्तुत गर्न लागिरहेका छौँ यो लोकगीत। तर यसअघि सुनाऊ यी सन्देशहरू।

0: नमस्कार, अब प्रस्तुत छ समसामयिक समीक्षा। विषय छ भारतले खेलमा सहयोगको लागि वास्तविक मञ्च सृजना गर्न ब्रिक्स खेल साझेदारीको आह्वान गर्यो। अनुवादक तथा वाचक मनिष कानु, आलेख विदेश सेवा डेस्क एनएसटी आकाशवाणी। आन्ध्र प्रदेशको विशाखापट्टनममा ब्रिक्स खेल मन्त्रीहरूको बैठक 2026 भारतको सम्पन्न भयो। बैठकले सर्वसम्मतिले ब्रिक्स खेल संयुक्त घोषणा पत्र पारित गर्यो, जसमा सदस्य देशहरूले संवाद, पारस्परिक सम्मान र समावेशिता मार्फत खेलको क्षेत्रमा सहयोगलाई सुदृढ पार्ने आफ्नो प्रतिबद्धता दोहोर्याए। भारतको ब्रिक्स अध्यक्षता 2026 अन्तर्गत आयोजित ब्रिक्स सदस्य देशहरूका मन्त्रीहरू र खेल क्षेत्रका वरिष्ठ प्रतिनिधिहरूले सहयोग प्राथमिकताहरू र खेलकुद विकासको बारेमा चर्चा गरे। आफ्नो सम्बोधनमा युवा मामिला तथा खेल मन्त्री डाक्टर मनसुख मान्डवियाले सदस्य देशहरूको साझा दृष्टिकोणलाई ठोस खेल सहयोगमा रूपान्तरण गर्ने ब्रिक्स खेल साझेदारी सृजना गर्न आह्वान गर्नुभयो। डाक्टर मान्डवियाले हामीले ब्रिक्स स्पोर्ट्स पार्टनरसिप निर्माण गर्नुपर्छ, जुन केवल घोषणा पत्रमा मात्र सीमित नहोस्, यसले स्पोर्ट्समा सहयोगको लागि वास्तविक प्लेटफर्म सृजना गरोस्, चाहे त्यो खेलाडी या प्रशिक्षक आदान प्रदान होस्, संयुक्त प्रतियोगिता होस् वा खेलकुद विज्ञान ज्ञान साझा गर्नुहोस् भनी बताउनुभयो। राष्ट्र निर्माणमा खेलको भूमिकामाथि जोड़ दिनुहुँदै डाक्टर मान्डवियाले प्रधानमन्त्री श्री नरेन्द्र मोदीको नेतृत्वमा भारतले आफ्नो खेल इकोसिस्टमलाई रूपान्तरण गर्दैछ र खेल मैदानबाट मञ्चसम्म अवसरहरू सृजना गर्दैछ भनी बताउनुभयो। केन्द्रीय मन्त्रीले खेलको सामानहरू उत्पादन सुदृढ पार्ने भारतको प्रयासमाथि पनि प्रकाश पार्नुभयो। उहाँले खेलको सामानहरू उत्पादन क्लस्टरलाई प्रबन्धन गर्न चाँडै सुरु हुने योजनाहरूले लगानीलाई बढावा दिने र विश्वव्यापी बजारको लागि घरेलु उत्पादहरूलाई प्रोत्साहित गर्ने बताउनुभयो। डाक्टर मान्डवियाले हामी विश्वव्यापी निर्माताहरू, प्रविधि कम्पनीहरू र लगानीकर्ताहरूलाई मेक इन इण्डिया, प्ले इन इण्डिया र ग्रो विथ इण्डियामा आमन्त्रित गर्दछौ भनी बताउनुभयो। मान्डवियाले प्यारा स्पोर्ट्सलाई प्रवर्धन गर्ने पहलहरू मार्फत खेललाई थप समावेशी बनाउने र खेल क्षेत्रमा महिलाहरूको बढी सहभागिताको लागि नयाँ अवसरहरू सृजना गर्ने भारतको प्रतिबद्धतालाई दोहोर्याउनुभयो। भारतको अध्यक्षतामा खेल क्षेत्रमा सहयोगलाई गहिरो बनाउन तीन प्राथमिकता पहलहरू अगाडि बढाइएको छ। वर्किङ ग्रुप खेल विज्ञान, खेलाडी प्रदर्शन, शासन, एआई डिजिटल रूपान्तरण र नवप्रवर्तनले ब्रिक्स सहयोगलाई सुदृढ गर्नेछ, जसमा भारतले प्रमुख खेलकुद क्षेत्रका विज्ञहरूसँग योगदान गर्नेछ। ब्रिक्स खेल निर्माण सम्मेलनको लागि भारतको प्रस्तावलाई व्यापक समर्थन प्राप्त भएको छ। नोभेम्बर 2026 यसको पहिलो संस्करणको लागि उदयपुर राजस्थानलाई आयोजक सहरको रूपमा प्रस्ताव गरिएको छ। सम्मेलन ब्रिक्स देशहरू बीचको उत्कृष्ट अभ्यास, प्रविधि र नवप्रवर्धन, गुणस्तर मापदण्ड, व्यापार र बलियो आपूर्ति श्रृङ्खलाको आदान प्रदानमा केन्द्रित हुनेछ। यसले निर्माताहरू, निर्माणकर्ताहरू, लगानीकर्ताहरू, टेक्नोलोजी प्रोभाइडर्स, एसएमईहरू, स्टार्टअपहरू र अनुसन्धान संस्थानहरूलाई एकसाथ ल्याउनेछ। 12-13 अक्टोबर 2026 गुजरातको अहमदाबादमा आयोजना हुने खेलहरूले ब्रिक्स देशहरूलाई उनीहरूको विविध परम्परागत र स्वदेशी खेल सम्पदा प्रदर्शन र संरक्षण गर्न प्लेटफर्म प्रदान गर्नेछ। गैर प्रतिस्पर्धी र सांस्कृतिक रूपमा केन्द्रित पहलहरूको रूपमा परिकल्पना गरिएको खेलहरूले सांस्कृतिक आदान प्रदान, मानिस मानिस बीचको सम्बन्ध र पारस्परिक साझेदारीलाई प्रवर्धन गर्नेछ। यस खेलले सहभागी देशका खेलाडी र खेलसँग जुडेका स्वैच्छिक सहभागीहरूलाई पनि सहज बनाउनेछ। प्रत्येक खेलसँग सम्बन्धित सांस्कृतिक महत्व, रीतिरिवाज, ज्ञान प्रणालीलाई ध्यानमा राख्दै साझा सांस्कृतिक संवेदनशीलता, प्रोटोकल र पारस्परिक सम्मानको ढाँचाले सहभागितालाई मार्गदर्शन गर्नेछ। औपचारिक कार्यवाही अघि सहभागी मन्त्री र वरिष्ठ व्यक्तिहरूले विशाखापट्टनममा फिट इण्डिया सन्डेज अन साइकलको 87 संस्करणको भागको रूपमा आयोजित ब्रिक्स मेट्रिक साइकल चलाउने कार्यक्रममा भाग लिनुभयो। युवा मामिला तथा खेलकुद मन्त्री डाक्टर मनसुख मान्डवीय र राज्यमन्त्री सुश्री रक्षा खड्सेको नेतृत्वमा भएको कार्यक्रममा इजिप्ट, इथोपिया, इन्डोनेसिया, युएई, इरान र दक्षिण अफ्रिकाका मन्त्रीहरूले भाग लिएका थिए। यस कार्यक्रमले खेल मार्फत फिटनेस, स्वस्थ जीवनशैली र मानिस मानिस बीचको सम्बन्धलाई प्रबन्धन गर्ने ब्रिक्सको साँचा प्रतिबद्धतालाई प्रतिबिम्बित गर्दछ। प्रतिनिधिमण्डलहरूले युवा विकास, समावेशीकरण, सांस्कृतिक आदान प्रदान र अन्तर्राष्ट्रिय सहयोगलाई अघि बढाउन खेलको भूमिका दोहोर्याए र भारतको ब्रिक्स अध्यक्षताको समयमा भएको प्रगतिको स्वागत गरे। डाक्टर मान्डवियाले ब्रिक्स ढाँचाभित्र खेलमा सहयोग सुदृढ पार्ने निरन्तर प्रतिबद्धताको लागि सबै सहभागी देशहरूको प्रशंसा गर्नुभयो।
1: श्रोतागणले प्रस्तुत थियो समसामयिक समीक्षा। यो प्रसारण हो आकाशवाणीको र अब यहाँ अघि राखिरहेका छौं केही फिल्मी गीतहरू।

0: फिल्मी गीतहरूको आनन्द त अवश्य नै उठाउनु भयो होला र श्रोता भवनी पालो भएको छ समाचारको।
1: नमस्कार, यो आकाशवाणी हो, समाचार अलिशा खवासबाट सुन्नुहोस्। प्रधानमन्त्री नरेन्द्र मोदीले युपीआईको 10 वार्षिकोत्सवको अवसरमा प्रत्येक भारतीयले देशको डिजिटल क्रान्तिमा गर्व गर्नुपर्छ भनी बताउनु भएको छ। उहाँले युपीआई प्रणालीको शुरूआतलाई भारतको डिजिटल भुक्तानी इतिहासमा एक निर्णायक क्षणको रूपमा वर्णन गर्नुभयो। युनिफाइड पेमेन्ट्स इन्टरफेसले डिजिटल भुक्तानी परिदृश्यलाई रूपान्तरण गरेको 10 वर्ष पूरा गरेको छ। 2016 आजको दिन शुरू गरिएको यो भारतको डिजिटल सार्वजनिक पूर्वाधार को सबैभन्दा सफल स्तम्भहरूमध्ये एकको रूपमा देखा परेको छ। युपीआईले अन्तर सम्बन्धित र वास्तविक समय भुक्तानीहरूलाई सहज बनाउँछ। युपीआई लेनदेनहरू लगभग 16,000 गुणाले बढेको छ। वित्त मन्त्रालयका अनुसार 2016-17 केवल 1,78,00,000 लेनदेनहरू भएको थियो भने 2025-26 युपीआई मार्फत लेनदेनको संख्या 24,162 करोड़ भन्दा बढी पुगेको छ। आसामका धेरै भागहरूमा जलस्तर घट्दै जाँदा स्थितिमा सुधार आए तापनि शिवसागर, काचर, गोलाघाट, जोरहाट र नागाव जिल्लामा बाढ़ीको प्रभाव यथावत छ। यी जिल्लाहरूमा 91 गाउँका 19,210 मानिसहरू अझै पनि प्रभावित छन्। प्रशासन र आपदा व्यवस्थापन टोलीहरू प्रभावित क्षेत्रहरूमा राहत र उद्धार कार्यमा संलग्न छन्। आसाम राज्य आपदा व्यवस्थापन प्राधिकरणद्वारा जारी गरिएको पछिल्लो तथ्याङ्क अनुसार सबै नदीहरू खतराको चिन्हभन्दा तल बगिरहेको छन्। यस बाढीमा मृत्यु हुनेको संख्या 106 पुगेको छ। हाल 5 जिल्लाहरू शिवसागर, काचर, गोलाघाट, जोरहाट र नाङ्गाउमा बाढीको प्रभाव यथावत छ। 5 जिल्लाका 10 राजस्व डिभिजनहरूमा कुल 91 गाउँहरू बाढीबाट प्रभावित छन्। हाल राज्यका कुल 3,109.39 हेक्टर कृषि भूमिमा डुबानमा छन्। राज्य सरकारले बाढी प्रभावितहरूका लागि 5 राहत शिविर र 11 राहत वितरण केन्द्रहरू सहित कुल 16 राहत शिविरहरू सञ्चालन गरिरहेको छ। अरुणाचल प्रदेशको पापुमपारे जिल्लामा 2026 मतदाता नामावलीको विशेष गहन पुनरीक्षण एसआईआर समीक्षा गरिएको छ। एसआईआर पर्यवेक्षक विवेक एचपीले युपियामा भइरहेको कामको निरीक्षण गर्नुभयो। उहाँले भन्नुभयो, पारदर्शिता र जनताको विश्वास निर्वाचन प्रक्रियाको लागि आवश्यक छ। एसआईआर अन्तर्गत बुथ स्तरीय अधिकारीहरूले घर घरमा गएर मतदाता जानकारी प्रमाणित गरिरहेका छन्। यसको उद्देश्य भनेको सबै योग्य मतदाताहरूलाई सूचीमा समावेश गर्नु र गलत वा अयोग्य नामहरू हटाउनु हो। आसाममा किसानहरूको भूमि सम्बन्धी समस्याहरूलाई सम्बोधन गर्न हिज गुवाहाटीमा एक बैठक आयोजना गरिएको थियो। कृषि मन्त्री पीयूष हजारिकाले कार्बी आङलोङमा भूमि अभिलेखहरू छिटो सम्पन्न गर्न अधिकारीहरूलाई निर्देशन दिनुभयो। उहाँले भूमि अभिलेखहरू सच्याएपछि किसानहरूले पीएम किसान र अन्य सरकारी योजनाहरूको लाभ सजिलै प्राप्त गर्ने बताउनुभयो। मन्त्रीले अभिलेखहरूको डिजिटलाइजेसन 4-5 महिनाभित्र सम्पन्न गर्न निर्देशन दिनुभयो। बैठकमा आलु खेती र किसानहरूको आय बढाउन राम्रो बजारीकरणको बारेमा पनि चर्चा गरिएको थियो। अरुणाचल प्रदेशकी तामे याकुलाई राष्ट्रिय शिक्षक पुरस्कार 2026 लागि छनौट गरिएको छ। उहाँ नाहर लागुआङको सरकारी माध्यमिक विद्यालयकी प्रधान अध्यापिका हुन्। शिक्षाको क्षेत्रमा 42 वर्षको सेवा र नेसी भाषाको प्रवर्धनका लागि उहाँलाई यो सम्मानद्वारा सम्मानित गरिनेछ। राष्ट्रपति द्रौपदी मुर्मूले 5 सेप्टेम्बरमा नयाँ दिल्लीमा उहाँलाई पुरस्कार प्रदान गर्नुहुनेछ। यस वर्ष देशभरिबाट 48 शिक्षकहरूलाई राष्ट्रिय शिक्षक पुरस्कारको लागि छनौट गरिएको छ। मणिपुरमा सुरक्षा बलहरूले 24 घण्टाभित्र सञ्चालित भिन्न भिन्न अभियानहरूमा केही संदिग्ध उग्रवादी क्याडरहरूलाई पक्राउ गरिनका साथै प्रचुर मात्रामा हतियार, गोला बारूद एवं संचार उपकरणहरू जफत गरेको छ। अधिकारीहरू अनुसार 24 अगस्तको दिन 2800 असम राइफल्सबाट प्राप्त विश्वसनीय गुप्त सूचनाको आधारमा सीडीओ इम्फाल इस्टको खुराई थाङ्गजाम लिकाईबाट सेरेपाका 2 जना सक्रिय सदस्यहरूलाई पक्राउ गरियो। यसै दिन काङ्गोपकी जिल्लाको जे सोप्तुङ गाउँमा मणिपुर पुलिस सीआरपीएफ आरएफ अनि कोब्रोको संयुक्त टिमले गोराबन्दी एवं खोजी अभियान सञ्चालन गर्यो, जसमा दुईवटा देशी 12 बोर बन्दुक, विभिन्न निर्माताको थप 14 12 बोर बन्दुक, 125 राउन्ड 12 बोर गोली, 6 विसेचेफ भाइरल सेट अनि 3 चार्चर जफत गरिएको छ। यस अतिरिक्त एउटा गोल्डन एन्टलर टेलिस्कोप, 18 वीपी वेस्ट र एउटा प्याकेट पनि जफत गरिएको छ। यसका साथै अहिलेलाई समाचार पूरा भयो।

हामी आकाशवाणीको नेपाली प्रसारण सेवाबाट बोलिरहेका छौं र अब यहाँहरू अघि राखिरहेका छौं केही लोक तथा आधुनिक गीतहरू विविध कलाकारको स्वरमा। दाउनो श्रोता, कार्यक्रमको यो पहिलो सांगीतिक कोशीली यहाँहरूको निम्ति रोहित रुचालको स्वरमा, जहाँ शब्द अनि संगीत छ समीर मुखियाको।

जे नै भए पनि बाँच्न जान्नेलाई जीवन अति बहुमूल्य छ। यति राम्रो मानव चोला अभागीले पाइन्न होला। पीर पर्यो भन्दैमा बगाउनुहुन्न आँस।

श्रोतागणले सुन्दै हुनुहुन्छ आकाशवाणीको नेपाली प्रसारण सेवा। रेली प्रसारण भइरहेछ विविध कलाकारको स्वरमा केही लोक तथा आधुनिक गीतहरू। तौनो श्रोता, यही क्रमलाई निरन्तरता दिँदै अब सुनाउन लागिरहेका छौँ कार्यक्रमको यो अघिल्लो प्रस्तुति स्नेहश्री थापाको स्वरमा, जहाँ शब्द रचना छ बिग बसन्त थापाको अनि सङ्गीत महेश्वर लामाको हो।

0: हजुरलाई भर्खरै सुनायौ विविध कलाकारको स्वरमा केही लोक तथा आधुनिक गीतहरू। रब सुन्नुहोस् समाचार।
1: यो आकाशवाणी हो, अब रोशनी छेत्रीबाट समाचार सुन्नुहोस्। मुख्य समाचार। प्रधानमन्त्री नरेन्द्र मोदीले युपिआईलाई भारतको डिजिटल भुक्तानी यात्रामा महत्वपूर्ण क्षण बताउनु भएको छ। 11 देशहरूमा शुरू हुन साथ युपिआईले विश्वव्यापी मान्यता प्राप्त गरेको छ। सरकारले पश्चिम बंगाल सरकारलाई नागरिकता संशोधन अधिनियम अन्तर्गत सुनवाई गर्न र पात्र आवेदकहरूलाई नागरिकता प्रमाण पत्र जारी गर्न अधिकार दिएको छ। राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालले आज पेइचिङमा चीनका विदेश मन्त्री वाङ यीका साथ भारत चीन सीमा विवादबारे वार्ता गर्नुहुनेछ। अमेरिकाले निर्धारित सीमा अन्तर्गत सबै H-1B भिजा आवेदकहरूमाथि वर्तमान शुल्क अतिरिक्त 1.0 लाख डलरको अतिरिक्त शुल्क लगाउने प्रस्ताव राखेको छ। र कोलम्बोमा भारतका साथ अन्तिम क्रिकेट टेस्ट म्याचको तेस्रो दिन श्रीलंकाले पहिलो पारीमा 7 विकेट गुमाएर 216 रन बनाएको छ। श्रीलंका 287 रनले पछि छ। अब समाचार विस्तारमा। प्रधानमन्त्री नरेन्द्र मोदीले युपिआईको 10 वर्ष पूरा भएको अवसरमा भन्नुभएको छ, राष्ट्रको यस डिजिटल क्रान्तिमा प्रत्येक भारतीयले गर्व गर्नुपर्छ। उहाँले युपिआई प्रणालीको शुरूआतलाई भारतको डिजिटल भुक्तानी इतिहासमा एक निर्णायक क्षण बताउनुभयो। श्री मोदीले सोसियल मीडिया पोस्टमा भन्नुभयो, युपिआई 1 दशक अघि शुरू भएको थियो र यो भारतको डिजिटल भुक्तानी यात्रामा अहिलेसम्मको सबैभन्दा निर्णायक फैसला साबित भएको छ। उहाँले देशवासीहरूलाई युपिआईका साथ आफ्नो अनुभव साझा गर्न आग्रह गर्नुभएको छ। गृहमन्त्री अमित शाहले युपिआईको 10 वर्ष पूरा भएकोमा बधाई दिनुभएको छ। सोसियल मीडिया पोस्टमा श्री शाहले भन्नुभयो, डिजिटल इण्डियाले मानिसहरूलाई त्वरित, सजिलो र सुरक्षित डिजिटल भुक्तानीको सुविधा दिएको छ। युनिफाइड पेमेन्ट्स इन्टरफेस युपिआईको सुरुवात आजकै दिन वर्ष 2016 भएको थियो। हाम्रा संवाददाताले बताए अनुसार युपिआईको लेनदेनको संख्यामा लगभग 13,000 गुणा वृद्धि भएको छ।
2: यूपीआई भारत में डिजिटल भुगतान का सबसे महत्वपूर्ण माध्यम बन चुका है और यह लोगों को बैंकिंग एवं वित्तीय सेवाओं से जोड़ने में अहम भूमिका निभा रहा है। महज 10 वर्षों में यूपीआई ने भारत में डिजिटल भुगतान के तरीकों को पूरी तरह से बदल दिया है। इसके माध्यम से लेन देन त्वरित, सरल और अधिक सुलभ हो गया है। यूपीआई की बड़े पैमाने पर तेज और भरोसेमंद सेवा को पूरी दुनिया में सराहा गया है, जिसके कारण आज यूपीआई प्रणाली को 11 देशों ने अपनाया है। इनमें फ्रांस, सिंगापुर, यूएई, श्रीलंका, भूटान और मॉरिशस जैसे देश शामिल हैं। आज दुनिया में होने वाले हर 2 रियल टाइम डिजिटल भुगतान लेन देन में से लगभग 1 भारत में होता है। दुनिया भर में होने वाले डिजिटल भुगतान लेन देन में यूपीआई की हिस्सेदारी लगभग 49% है। दीपेंद्र कुमार, आकाशवाणी समाचार, दिल्ली।
1: केन्द्र सरकारले पश्चिम बंगाल सरकारलाई नागरिकता संशोधन अधिनियम CAA अन्तर्गत सुनवाई सञ्चालन गर्न र पात्र आवेदकहरूलाई नागरिकता प्रमाण पत्र जारी गर्न अधिकार दिएको छ। यस सम्बन्धमा केन्द्रीय गृह मन्त्रालयले एक राजपत्र अधिसूचना जारी गरेको छ। मुख्यमन्त्री शुभेन्दु अधिकारीले पत्रकारहरूलाई बताए अनुसार लगभग 2,03,000 आवेदकहरूमध्ये अहिलेसम्म 23,000 मानिसहरूलाई पात्र घोषित गरिएको छ र उनीहरूलाई नागरिकता प्रमाण पत्र जारी गरिएको छ। रहल आवेदनहरूमा शीघ्र कार्यवाही गरिनेछ र सम्बन्धित जिल्ला मेजिस्ट्रेटहरूको माध्यमले प्रमाण पत्र हस्तान्तरण गरिने मुख्यमन्त्रीले बताउनुभयो। मुख्यमन्त्रीले धार्मिक उत्पीड़नका कारण बंगलादेशबाट भागेका मानिसहरूलाई CAA अन्तर्गत नागरिकताको लागि आवेदन दिन आग्रह गर्नुभएको छ। राष्ट्रिय अन्वेषण अभिकरण एनआईएले साइबर आतंकवाद सम्बन्धी गुजरात मुद्दामा हिजो 5 राज्यहरूमा छापामारी गर्यो। यो खोजी अभियान महाराष्ट्र, गुजरात, तेलंगाना, बिहार र दिल्लीमा गरिएको थियो। आरोप छ कि आरोपीहरूले अपरेशन सिन्दूरको क्रममा केन्द्र सरकारका 54 वेबसाइटहरूमा अत्याधुनिक डिस्ट्रिब्युटेड डिनाइल अफ सर्भिस हमला गरेका थिए। यो एउटा यस्तो साइबर हमला हो जसको उद्देश्य ठूलो संख्यामा फर्जी मेसेज पठाएर वेबसाइट, सर्भर वा अनलाइन सेवालाई ढिलो गर्नु वा पूर्ण पूर्ण रूपमा बन्द गर्नु हो। यी हमलाहरूले महत्वपूर्ण कम्प्युटर संसाधनहरू र सूचना पूर्वाधारलाई लक्षित गरेको थियो। यी हमलाहरूको कथित उद्देश्य देशको सम्प्रभुता, सुरक्षा र एकतालाई कमजोर पार्नु र आम जनतामा डर फैलाउनु थियो। समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नका लागि श्रोताहरूले सोसियल मिडिया ह्यान्डल @AIRNewsKarsiang अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालले आज पेइचिङमा चीनका विदेश मन्त्री वाङ यीका साथ भारत चीन सीमा विवादबारे वार्ता गर्नुहुनेछ। दुवै नेताहरूले अन्य द्विपक्षीय, क्षेत्रीय र अन्तर्राष्ट्रिय मुद्दाहरूमा पनि चर्चा गर्नुहुनेछ। डोभाल वाङको वार्ता अघि विदेश मन्त्री डाक्टर एस जयशंकरले भन्नुभयो, सीमावर्ती क्षेत्रमा शान्ति र स्थिरता चीनका साथ राम्रो सम्बन्धको लागि एउटा पूर्व शर्त हो। श्री डोभाल र श्री वाङ दुवैलाई सीमा वार्ताका लागि नामित विशेष प्रतिनिधि हुनुहुन्छ। यसको स्थापना 2003 भारत चीन सीमा विवादको व्यापक समाधानका लागि गरिएको थियो। यसअघि राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालले चीनका उपराष्ट्रपति हान झेङसित भेटवार्ता गर्नुभयो। पेइचिङ स्थित भारतीय दूतावासले सोसियल मीडिया पोस्टमा भनेको छ, 25 चरणको विशेष प्रतिनिधि वार्ता अघि दुवै पक्षले सीमा क्षेत्रमा शान्ति र स्थिरता कायम राख्ने तरिकाहरूबारे छलफल गरेका छन्। दुवै देशका नेताहरूले आर्थिक, राजनीतिक र बहुपक्षीय मञ्चहरूमा द्विपक्षीय सम्बन्धलाई अझ सुदृढ पार्ने उपायहरूबारे पनि विचार विमर्श गर्नुभयो। रक्षा मन्त्री राजनाथ सिंहले DRDO द्वारा विकसित सबै परम्परागत मिसाइल प्रणालीहरूको प्रविधिहरू देशमा उत्पादनको लागि भारतीय रक्षा उद्योगलाई हस्तान्तरण गर्न अनुमोदन गर्नुभएको छ। हाम्रा संवाददाताले बताए अनुसार यस पहलको उद्देश्य परिचालन दक्षता बढाउने, आयातमा निर्भरता कम गर्ने र घरेलु मूल्यवर्धनमा वृद्धि गर्नु हो।
3: तकनीक का हस्तांतरण एक महत्वपूर्ण कदम है जिससे देश की कंपनियों को ज्यादा भागीदारी का मौका मिलेगा। इससे वे जरूरी योग्यता प्रमाण पत्र और सरकारी नियमों का पालन करते हुए देश में ही इस तकनीक से रक्षा क्षेत्र से जुड़े उपकरणों का उत्पादन कर सकेंगे। इससे मिसाइल प्रणाली के विकास के बाद उसे बड़े स्तर पर औद्योगिक उत्पादन में लाना आसान होगा। यह भारतीय उद्योग की क्षमता का उपयोग करके उन्नत रक्षा प्रणालियों के विकास और निर्माण को बढ़ावा देने के DRDO के प्रयासों का दर्शाता है। इसका मुख्य उद्देश्य देश में रक्षा उपकरण तैयार करने की क्षमता को बढ़ाना, रक्षा उद्योग को मजबूत करना और भारतीय MSME कंपनियों तथा अन्य तकनीकी भागीदारों को इस उत्पादन श्रृंखला में शामिल करना है। दीपेंद्र कुमार के साथ अमन यादव, आकाशवाणी समाचार, दिल्ली।
1: अमेरिकाका गृह सुरक्षा विभागले सबै H1B भिजा आवेदनहरूमा हालको शुल्कको अतिरिक्त 1,03,265 अमेरिकी डलरको नयाँ शुल्क प्रस्ताव गरेको छ। यसमा उच्च डिग्री धारकहरूको आवेदन सामेल छन्। विभागको प्रेस विज्ञप्ति अनुसार प्रस्तावित शुल्क आवेदन बुझाउने समय लिनेछ। विभाग को अनुमान छ कि अनुमानित 85,000 H1B भिजा आवेदनहरूको आधारमा यस शुल्कले प्रति वर्ष लगभग 8.8 बिलियन अमेरिकी डलरको राजस्व प्राप्त हुनेछ। इरानले बढ्दो अमेरिकी प्रतिबन्धहरूको सामना गर्न 2 वर्षे योजना रहेको बताएको छ। अमेरिकाका वित्त मन्त्री स्कट बेसेन्टले इरान विरूद्ध आर्थिक कार्यवाहीको घोषणा गर्दै यसलाई आर्थिक डी डे भनी बताउनुभयो। श्री बेसेन्टले भन्नुभयो, अमेरिकाले इरानसितको आर्थिक सम्बन्ध अन्त गर्नेछ र त्यसलाई आर्थिक सहयोग प्रदान गरिरहने देशहरूलाई अलग्गै राख्नेछ। भारतीय जनता पार्टीले प्रधानमन्त्री नरेन्द्र मोदीले 15 अगस्तमा घोषणा गर्नुभएको सप्तधारालाई विकसित भारत बनाउने रोडम्याप बताएको छ। आज नयाँ दिल्लीमा आयोजित संवाददाता सम्मेलनमा भाजपा प्रवक्ता डाक्टर सम्बित पात्रले भन्नुभयो, सप्तधारामा विनिर्माण, शक्ति, कृषि र खाद्य प्रसंस्करण, प्रौद्योगिकी तथा नवाचार, गति शक्ति, रक्षा शक्ति, हरित तथा समुद्री अर्थतन्त्र र सफ्ट पावर सामेल छन्। एक अंग्रेजी समाचार पत्रमा आज प्रकाशित लेखमा संसदीय मामिला मन्त्री किरेन रिजिजुले संसद राजनीतिक दलहरूको होइन तर भारतका जनताको भएको बताउनु भएको छ। उहाँले महत्वपूर्ण विधेयकहरूमा चर्चासहित संवादका लागि सरकारले गरेका प्रयासहरूको उल्लेख गर्नुभयो। साथै उहाँले विपक्षी नेताहरूलाई संरचित बहसको लागि वास्तविक प्रस्तावहरू अस्वीकार गरेको आरोप लगाउनुभयो। क्रिकेटमा कोलम्बोमा भारतका साथ दोस्रो टेस्ट म्याचको तेस्रो दिन श्रीलंकाले आफ्नो पहिलो पारीमा 7 विकेटमा 216 रन बनाएको छ। श्रीलंका भारतसित 287 रन पछि छ। यसअघि भारतले आफ्नो पहिलो पारीमा 9 विकेटमा 503 रन बनाएको छ। यो समाचार युट्युबमा @AIR कर्सियङ मार्फत पनि सुन्न सक्नुहुनेछ। अब अन्तमा यस बुलेटिनका प्रमुख समाचार। प्रधानमन्त्री नरेन्द्र मोदीले युपीआईलाई भारतको डिजिटल भुक्तानी यात्रामा महत्वपूर्ण क्षण बताउनु भएको छ। 11 देशहरूमा शुरू हुन साथ युपीआईले विश्वव्यापी मान्यता प्राप्त गरेको छ। सरकारले पश्चिम बंगाल सरकारलाई नागरिकता संशोधन अधिनियम अन्तर्गत सुनवाई गर्न र पात्र आवेदकहरूलाई नागरिकता प्रमाण पत्र जारी गर्न अधिकार दिएको छ र राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालले आज पेचिङमा चीनका विदेश मन्त्री वाङीका साथ भारत चीन सीमा विवादबारे वार्ता गर्नुहुनेछ। यसका साथै समाचार पूरा भयो।
0: यो प्रसारण हो आकाशवाणीको र सुन्नुहोस् समस्वरमा यो देशभक्ति गीत।

श्रोतागण, अहिले प्रस्तुत थियो समा स्वरमा यो देशभक्ति गीत। हामी आकाशवाणीको खरसाङ केन्द्रबाट बोलिरहेका छौं र अब प्रस्तुत छ कार्यक्रम खरसंसार।

नमस्ते आदरणीय श्रोताहरू, साप्ताहिक घर संसार कार्यक्रममा आजको श्रृंखला छ सफल दम्पती। र सफल दम्पती कार्यक्रममा आज हामीले तुलसी घिमिरेज्यू अनि उहाँकी धर्मपत्नी भारती गजमेर घिमिरेलाई हजुरहरूसँग केही भलाकुसारी गरेर उहाँहरूको सफल दम्पती चाहिँ के कस्तो प्रकारले व्यतीत भइरहेको छ र यस विषयमा केही भलाकुसारी गर्ने जमर्को कसेका छौं र जसलाई प्रस्तुत गर्नुहुँदैछ उमेश कार्की ड्योलीज्यूले र यहाँको

0: नमस्कार
1: नमस्कार।
0: हाम्रो यो कार्यक्रम सफल दम्पति, हामीले थुप्रै यस्ता सफल दम्पतिहरूलाई हामीले स्टुडियोमा निम्ताएर बात गरेका छौँ। आज आकाशवाणीले यहाँहरूलाई पनि एकजना सफल दम्पति जोडी भनेर हामीले यहाँ ल्याएका छौँ। यहाँहरूलाई कस्तो लागिरहेको छ?
2: त्यसको लागि धेरै धेरै धन्यवाद।
3: कसरी सफल दम्पति भन्नु नै हाम्रो लागि सर्टिफाई गरेको जस्तो भयो। थ्याङ्क यू फर द सर्टिफिकेसन।
2: थ्याङ्क यू सो मच।
0: कस्तो हुनुहुन्छ यहाँहरू?
3: म ह्यान्डसम नै छु अनि ब्युटिफुल नै छु।
0: कति वर्ष भइसक्यो तपाईँहरूको वैवाहिक जीवन?
2: 38 इयर्स।
0: 38 वर्ष भइसक्यो। नानीहरू कति छन् परिवारमा अहिले? छोराछोरीहरू?
3: दुईजना छोरीहरू छन्, भावना र पञ्चमी।
0: यहाँहरू दुवै चलचित्र निर्माणमा हुनुहुन्छ, यो सुरुवात यहाँहरूको भेट कसरी भयो?
3: मैले त भने हामी पहिला त रन्जिताईसँग भेटघाट भयो, त्यसपछि बाहिर भेट, एक दिन घरमा आउन भनेर घरमा बोलाउनु भयो, त्यसपछि एउटा सन्डे होला है, फर्स्ट टाइम हामी सन्डेको दिन गएको थियौँ, त्यसमा सबैसँग भेट भयो, फर्स्ट भेट त्यही हो हाम्रो।
2: बाँसुरीको जुन कुराहरू हुँदै थियो, बाँसुरी फिल्म बनाउने निर्माउने, त्यसको लागि चाहिँ उहाँहरू स्टोरी सिटिङमा, म्युजिक सिटिङमा घरमै बस्नुहुन्थ्यो, आवत जावत भइबस्थ्यो, त्यति बेला चाहिँ भेट भएको हो।
0: यहाँले गीत पनि गाउनु भयो नि?
2: हजुर
0: है,
2: म त एक्चुली सिङ्गर हो।
0: सरको चलचित्रमा यहाँले गीत गाउनु भयो?
2: हजुर।
0: यो बिहे अगाडिको कुरा हो या बिहे पछि हो?
2: नै, बिहे अगाडि नै हो। बाँसुरीमा मैले त्यो चिल्ड्रेन्स गीतहरू गाएँ, दार्जिलिङको सानो रेल त्यो गाएँ, त्यसपछि बच्चाहरूको त्यो गीत चाहिँ मैले गीत गाएको हो, त्यसपछि कुसुम रुमालमा रेली खोला बगर
0: त्यहाँदेखि एकपल्ट सुन्नु नै छ तपाईँको आवाजमै यो गीत अलिकति।
2: रेली खोला बगर काफल

0: दामी सर आवाज सुनेर नै गुरुआमा सत्त आकर्षित हुनुभयो कि
1: आवाजै मात्रै त भन्दैन अब धेरै थियो कुराहरू यिनले मादल पनि खुब राम्रो बजाउँछिन् अनि गीत गाउँछिन् यो इन्भाइरोमेन्ट चाहिँ सानैदेखि सी वाज भेरी अट्याच टु रञ्जित दाई रञ्जित दाईसँग अट्याच त्यसले गर्दाखेरि प्रायः प्रायः
2: उहाँको त्यो स्टोरी सिटिङमा म्युजिक सिटिङ हुन्थ्यो त्यसमा रिदममा मादल चाहिँ मै बजाउँथे त्यो रिदम त चाहिन्छ नि त मादल लिएर बसिहाल्थे मलाई एकदम इन्ट्रेस्ट सानैदेखि फिल्म मेकिङमै रहेछ अब अहिले बुझ्दा चाहिँ फिल्म मेकिङमै इन्ट्रेस्ट रहेछ तर त्यति बेला ठपक्क बसिहाल्थे बाबाको छेउमा
0: सरलाई फिल्ममा काम गर्ने एकजना गायिका पनि चाहिरहेको है यसो मल्टी ट्यालेन्टेड ठिक कुरामा भेट्दाखेरि सायद
1: त्यही सजिलो पनि भयो भनौँ है स्ट्रगलको टाइम थियो त्यो बाँसुरी बनाउनु पनि धेरै स्ट्रगल थियो हामी लागि धेरै स्ट्रगल गरेर बनायौँ त्यसमा अब सँगसँगै हेल्प गरेको
2: त्यसमा मेरो पनि ऊ भयो मलाई पनि इन्ट्रेस्ट भयो
0: पहिलो प्रेमको प्रस्ताव एकअर्का
1: कोही प्रेमको प्रस्ताव मैले नै भने एउटा घरबाट पनि एउटा कस्तो भयो भने टाइम भयो बिहा गर्नुपर्छ भन्ने कुरा गर्दाखेरि वरिपरि यसो हेर्दाखेरि यिनी नजिक यिनी थिइन् अनि मैले प्रस्ताव राखेँ बिहे गर्ने हो मतलब अचम्म लाग्छ एकदम बटारिँदै आई लभ यु भन्नुपर्ने हो थियो कि होइन के भन्नु पर्थ्यो कि त सिधै स्ट्रेट बिहा गर्ने हो भन्ने प्रस्ताव यिनले कसरी लिइन् त्यति बेला थाहा छैन
2: त्यही मन पर्यो मलाई क्या बिहा तिमी मलाई बिहा गर्छौ भन्नुभयो क्या स्ट्रेट बिहाकै कुरा गर्नुभयो त्यो चाहिँ मलाई मन पर्यो
0: तपाईँहरू सहयात्री भएर 38 वर्षको यो यात्रामा आइरहनु भएको छ दुईजनाको भेट भएपछि फिल्म निर्माणमा कतिको सहज भयो सर
1: धेरै सहज भयो कस्तो हुन्छ भने क्रिटिक्स पनि इज गुड क्रिटिक्स है कतिवटा स्टोरीहरूको लाइनहरू नै यो त भएन यो गर्ने धेरै सहज एउटा सानो इन्सिडेन्ट के गर्छु भने जस्तो दर्पण छाया दर्पण छाया लेखिसक्दाखेरि तिनवटा क्यारेक्टर छ नि त एउटा ब्लाइन्ड अर्को हाम्रो दिल्ली ब्लाइन्डमा चाहिँ अन्त केटी यो तिनवटा क्यारेक्टरले एउटा केटीलाई दुईजनाले मन पराउँछ यो ट्रायंगल लभ स्टोरी ट्रायंगल लभ स्टोरीमा सबभन्दा गाह्रो के हुन्छ भने कसलाई मार्ने त एउटा पात्रलाई मार्नुपर्छ या कहीँबाट हटाउनु पर्छ उसलाई र दुईजनाको बिहे गरिदिनुपर्छ त्यो लिएर म एकदमै त्यो माथि सोचिरहेको थिएँ के गर्ने के गर्ने के गर्ने भनेर अन्त एक दिन यिनलाई भने म के सोचेको भन्दा यो यो यो क्यारेक्टर छ यो छ यो तिनजनामा यो दुईजना केटामा एउटालाई चाहिँ कसरी

0: हटाउने भन्दाखेरि यिनले प्याट्ट भनिन् क्या त, केटाहरूलाई किन हटाउने, केटीलाई हटाइदेऊ भनिन् यिनले। अन्त कता कता घन्टी टङ्ग बज्यो क्या माइन्डमा नि। त्यसपछि सोच्नु थाले त्यो पट्टि गर्दाखेरि त्यो माथि अलिकति माथिबाट बनाउँदै ल्याउँदाखेरि अनि त्यो क्लाइमेक्स त्यस्तो भयो। सो द्याट वे धेरैवटा कुराहरूमा यस्तो हुन्छ, कस्तो हुन्छ भने हस्बेन्ड एन्ड वाइफ भएर भन्दा पनि त्यो डिस्कसनहरू हुँदै थालेपछि त्यो रिलेसन रिलेसन कता कता के हुन्छ हुन्छ, अब त्यही हट डिस्कसन हुन्छ, यो नै हो त ऊ नै हो त त्यस्तोहरू पनि हुन्छ। त बट एनिवे रमाइलो हुन्छ।
1: तपाईँहरूको घरमा परिवार बसिसकेपछि, तपाईँहरू दुईजनै सँगै बसिसकेपछि, घरको पारिवारिक समस्याहरूमाथि पनि चर्चा हुन्छ कि चलचित्रमाथि नै यहाँहरूको बेसी चर्चा हुन्छ?
2: होइन, घरको समस्यामाथि त हुन्छै नि, त्यो त छँदैछ प्रायः, त्यही हो, अरूको लाइफहरू जस्तै नै हो हाम्रो पनि, कतिवटा हुन्छ सल्लाह, सरसल्लाहहरू हुन्छ, समस्या त छ नि।
1: सर प्रायः व्यस्त हुनुहुन्छ,
2: हजुर,
1: यहाँ घरमा बस्नुहुन्छ है, नानीहरू पालन पोषण
2: हजुर,
1: कहिले काहीँ यहाँलाई ठुलो समस्या आउँदा सरलाई नभेट्दा कहिले त्यस्तो भइसक्यो नि, आक्रोश पनि आउने त्यस्तो भइगयो छ?
2: कतिपल्ट भएको छ त्यस्तो, तर अब त्यही अब बुझ्नु पर्यो त्यो कुरा, किन जानुभयो होइन, किन हुनुहुन्न सँगै, त्यसमा अब आफ्नो अन्डरस्ट्यान्डिङ त राख्नै पर्छ, किनकि उहाँको कामै त्यस्तो छ। तर प्रायः हामी दुईजना सँगै हुन्छौँ, प्रायः हामी दुईजना सँगै हुन्छौँ, हामी जोइन्ट फ्यामिली थियो है, हाम्रो जोइन्ट फ्यामिली मा देवर प्रोडक्सन उहाँले पनि गर्नुहुन्थ्यो, श्रवण घिमिरे, उहाँको वाइफ, उहाँको बच्चाहरू, हामी सबै सँगै बस्थ्यौँ। त्यसले गर्दा घरमा छोरीहरूलाई मेरो देउरानीले यसो हेरकोर गरिदिनु, प्राय त सँगै हुन्थ्यौँ। तर अब घरको समस्यामा चाहिँ अलिकति उहाँ नहुँदा कतिवटा कति बेलामा चाहिँ अलिकति मलाई
1: ठुलो समस्या,
2: एकदम एकदम प्रब्लम चाहिँ।
1: कहिले काहीँ तपाईँ सरसँग यो विषयहरू लिएर रिसाउनु भएको होइन, आक्रोश व्यक्त गर्नुभएको होइन?
2: रिसाउनु अभियसली त्यो त नेचुरल हो।
1: सरको रियाक्सन कस्तो हुन्थ्यो सर त्यति बेला?
2: सर एकदम साइलेन्ट, त्यही त प्रब्लम छ, उहाँको रियाक्सनै हुँदैन कि, उहाँ मैले बुझ्नै पर्ने हुन्छ कि,
1: हजुर,
2: उहाँलाई थाहा छ, मलाई थाहा छ कि उहाँको प्रब्लम के हो भनेर, उहाँले आफूले चाहिँ भन्दैनन् कि, त्यो चाहिँ छ उहाँको।
1: सर कसरी त्यो समयलाई संयोजित गर्नुहुन्छ, यतातिर तपाईँको प्रोफेसनल छ, अर्कोतिर परिवार छ,
0: कस्तो छ भने यिनीहरूले सजिलो पारेको छ, नानीहरू पनि मेरो कान्छा भाइ ओम प्रकाश बुहारी यिनीहरूले धेरै हाम्रो नानीहरूलाई सम्हालिदिएको हुनाले हामी दुईजनाले धेरै काम, कस्तो भयो सजिलो, कस्तो भयो भने भाइ अनि अब श्रवण त हामीसँगै आयो, आमा भाइ अनि सँगैमा एकदम भरोसाको भएर चाहिँ मेरो बहिनी हुनुहुन्छ शारदा, उसको बिहे पनि कालिम्पोङमै हुनाले, त्यो यिनीहरू छेउछाउमै हुनाले हामीलाई अगाडि बढ्नुमा धेरै सहायता भएको छ।
1: जब नानीहरू सानो हुँदाखेरि नानीहरूलाई स्कुल पढाउनु पर्ने तपाईँहरूको एउटा दायित्व हुन्छ नि, आमा बाबुको है, बेलुकी फेरि नानीहरूको होमवर्क उनीहरूलाई गाइड गर्ने, यस्तो व्यवस्थापन सरले गर्नुहुन्थ्यो? एक कुरा
2: मैले गर्थेँ कति कति बेला, दाई हुँदाखेरि उहाँ हुँदाखेरि उहाँले पनि उहाँलाई पनि उहाँकोमा पनि जान्थ्यो बच्चाहरू, कतिवटा कुरो नबुझ्नु।
1: नानीहरू कोसँग बेसी एट्याच हुनुहुन्छ, बाबासँगै आमासँग?
2: दुवैजनासँग एकदम एट्याच हुन्, एकदम एट्याच, फ्रेन्डली छन् क्या दुईजना,
1: हजुर, दुईजना फ्रेन्डली। आज तपाईँहरू सँगै यो एउटा हाम्रो सुनौलो मौका हो, आकाशवाणीमा लेजेन्डरी फिल्म मेकर्सहरू, एकजना सिङ्गर एकजना गायक, आज हामी यहाँहरूको दुईको आवाजबाट एउटा गीत गाउनु, यहाँको जीवनको स्मरणीय क्षणको लागि सम्झना गरेर एउटा गीत हामी यहाँहरूको दुईको आवाजबाट सुन्न चाहन्छौँ।
0: दुईटा आवाजमा एउटा एकदम सुरको आवाज सुन्नुहोस् र अर्को सबभन्दा बेसुर आवाज पनि सुन्नुहोस्, यिनको सुरिलो छ मेरो अत्यन्तै बेसुर आवाज छ सुर।

0: र पुनः हामी हाम्रा श्रोतालाई स्वागत जनाउँछौँ। यस समय हामी सफल दम्पतिमा आज हामीसँग हुनुहुन्छ बहुआमिक व्यक्तित्वहरू जो सिनी चलचित्र जगतका प्रसिद्ध हस्तीहरू भन्छ, लेजेन्डेरीहरू हुनुहुन्छ यहाँहरू, तुलसी घिमिरे अनि उहाँका श्रीमती भारती घिमिरे अनि गजमेर। र यहाँहरू आज हामीसँग हुनुहुन्छ, हामी यहाँहरूका सफल दम्पतिका कुराहरू छ। सरलाई कोही बेला एकदम समस्यामा परिरहेको हुनुहुन्छ नि, मान्छेको जीवन हो, टेन्सन है, समस्या आइरहेको हुन्छ, चिन्ता बढिरहेको हुन्छ, ती चिन्ताहरू तपाईँ गुरुआमासँग कसरी सेयर गर्नुहुन्छ, गर्नु चाहिँ अनि त्यसको समाधान कहाँ खोज्नुहुन्छ?
1: कतिवटा चाहिँ म एकदम नै सकेसम्म यिनीहरूलाई नभनौँ भनेर सोध्छु, एकदम नभनौँ, किन त्यतिकै टर्यो भने त यिनीहरूलाई त्यो त्यो

0: टेन्सन जुन टेन्सनले म गुज्रिँदैछु त्यो टेन्सन किन दिनु यिनीहरूलाई त्यो फिल भएर जब एकदम नै पाराकाष्ठा हुन्छ त्यसपछि सेयर गर्छु म सेयर गरेपछि फेरि यिनीहरूले जुन रियाक्सन गर्छ त्यसले धेरै अलिकति रिलिफ पनि हुन्छ अनि कहिलेकाहीँ फिल पनि हुन्छ अलिकति अगाडि किन सेयर गरिन रहेछु भन्ने पनि हुन्छ तर सेयर चाहिँ गर्नु पर्दो रहेछ गर्छौँ
1: सर बुढामासँग या नानीहरूसँग कति रिसाउनु भएको होइन
0: खोइ रिसाएको त छैन होला नानीहरूसँग बच्चाहरू त कसँग त कहिले रिसाउँदिनन् है यिनीसँग कहिले काहीँ रिसाए पनि
2: त्यति साह्रो रिस रिस त्यस्तो छैन त्यो रिसाउने बुझे अन्डरस्ट्यान्ड गरिहाल्नुहुन्छ कि बरु म अलिक रिसाउँछु बोल्छु बेसी तर उहाँको चाहिँ
1: त्यो कहिले काहीँ बोलचालै नभएको त्यस्तो दिन्छ कि छैन
2: एकदम छैन म मेरो फेरि कस्तो बानी छ भने रिसाए उहाँको चाहिँ के छ भने म रिसाएको छु भने उहाँले आएर फकाउने भने गर्नुहुन्न उहाँ चाहिँ बो लाग्नुहुन्छ कि अन्त त्यो दोहोरो कुरै हुँदैन अनि झगडा हुने त कुरै आएन अनि त्यही म पनि सोध्छु अब मैले म बोलिनँ भने उहाँ चुप लाग्ने नै हो भनेर फेरि म बेसी धेर बेर चुप लागेर बस्नै सक्दिनँ अन्त म आफै गएर बोल्छु कि तपाईँले सरी भन्नु पर्दैन थियो भन्छु उहाँको मिस्टेक छ भने मेरो मिस्टेक छ भने चाहिँ म आफै गएर सरी भन्छु राखेर नबोलेर त्यो गर्नु हुँदैन जस्तो लाग्छ मलाई चाहिँ क्या त्यो किनकि अब लाइफ लाइफ पार्टनर भएपछि दुईजना मात्र एकाअर्काको लागि हो होइन अनि एकाअर्कासँग रिसाएर नबोलेर त्यो कति दिन महिनो हुन्छ नि कतिजनाको सुन्छु म तर त्यो नगर्नु रहेछ
0: मेरो साथीले भन्थ्यो मैले त मेरो बुढीसँग दुई दिन भयो बोलेको छुइनँ
2: मेरो पनि हुन्छ
0: उसले मेरो बुढीसँग बोलेको छुइनँ भन्थ्यो
2: मलाई चाहिँ त्यो एकदम गलत लाग्छ अब तिम्रो मिस्टेक छ भने तिमी मान सरी भनिहाल उसको मिस्टेक छ भने उसले भन्दैन भने उसलाई क्लियरिफाई गरिदिऊ
1: एउटा यहाँलाई सोध्नु मन लाग्यो कि यो एउटा परिवार एउटा फ्यामिली राम्रो चल्नको निम्ति के कस्तो खालको व्यवस्थापन हुनुपर्छ घर परिवारमा यहाँ कस्तो लाग्छ
0: व्यवस्था सबभन्दा पहिला त आर्थिक व्यवस्था ठिक हुनुपर्छ आर्थिक कुराहरू फाइनेन्सियली पुगीसरी आउनुपर्छ पुगीसरी आउनुपर्छ पुगीसरी आएर अलिकति छ भने चाहिँ सजिलो हुँदो रहेछ फेरि धन थुप्रियो भने चाहिँ फेरि बाँडपुँड त्यो त्यतापट्टि फेरि अर्को समस्या हुँदो रहेछ फिल गरेको छु मैले धेरै पैसा कमायो भने धेरै उयो गऱ्यो भने त्यो बाँडफाँडमा अर्को समस्या हुँदो रहेछ र पुगेसरी आएर हाम्रो जिन्दगीको यात्रा चाहिँ कस्तो छ भने पुगेसरी आओस् गर्दै जाउँ एक दिन त अस्ताउनु नै छ र अस्ताए नै बेलामा चाहिँ कमसेकम हाम्रो पछिको सन्ततिहरू मेरो मात्रै होइन मेरो भाइको नानीहरू सबैजना सेक्योर होस् भन्ने एउटा फिल पनि हुन्छ त्यो एउटा इच्छा एउटा हुन्छ तर अर्कोपट्टिबाट हेर्दाखेरि सबैले आफ्नो आफ्नो भाग्य लिएर त आएकै हुन्छ र म भाग्य बनाइदिन्छु भन्नु पनि मूर्खता हो र पुगीसरी आओस् त्यति
1: यहाँले आफ्नो नानीहरूलाई पनि यो चलचित्र क्षेत्रमै अगाडि बढाउनु सरले निर्माण गर्नुहुन्छ तपाईँहरू सबैजना परिवार लागेर काम गर्नुहुन्छ
2: काम गर्छु
1: कतिको सुविधा हुँदोरहेछ
2: एकदमै मेरो यसपालि मतलब मैले यसपालि झन् फिल गरेँ किनकि दुईजना छोरीहरूले मलाई पुरा सघायो किनकि फाइनेन्सियल प्रोडक्सनको भारो एकदम ठुलो हुन्छ फिल्म मेकिङमा उहाँको त छँदैछ उहाँ त मेन हो होइन त्यसपछिको भारो प्रोडक्सन भयो व्यवस्थाहरू हेर्नुपर्ने त्यो सबैको लागि मैले अरूहरूमाथि भरोसा गर्नु पर्थ्यो कि यसपालि दुईजना छोरी हुनाले गर्दाखेरि सानो छोरी त उसको आफ्नो एउटा अब एज अ एक्ट्रेस उसले डिबिट गर्दै थियो उसको आफ्नै थियो उसले त होइन तर ठुलो छोरीले चाहिँ मलाई पुरै सघाए
1: ठुलो यो कुरा गर्दाखेरि तपाईँहरूको घर परिवारमा कहीँ एउटा फिल्म मेक बनाउँदाखेरि निर्माण गर्दाखेरि अहिले त तपाईँको नानीहरू पनि त्यहाँनिर उनीहरू पनि तपाईँहरूसँग समाहित छन् है सामिप्यमा छन् यो काममा लागिरहेको छन् र कहिलेकाहीँ तपाईँहरूको घर परिवार बसेर सल्लाह हुन्छ कि हुँदैन यो विषय लिएर परिवार नानीहरू पनि बसेर
2: एकदम एकदम
1: नानीहरूले सोध्ने नानी
2: सर सल्लाह नै हुन्छ
0: डिस्कसन गरे
2: नानीहरू सानो छैनन् उमेर ठुलो छोरी मेरो 34 पुग्यो सानो छोरी 28 पुगिसक्यो अनि यिनीहरू ठुलै भइसक्यो अब एकदम
1: कतिको गाइड गर्छन् सर उहाँहरूले
2: एकदम
0: होइन म कस्तो छ भने मेरो जमानाको हिसाबले सोच्दै जाँदाखेरि मैले फिल्म बनाउनु पर्छ अहिलेको जमानाको लागि र मेरो डिस्कसन चाहिँ यो बच्चाहरूसँग हुन्छ दुईजना छोरीहरूसँग यो यो यिनीहरूले कति

0: कुराहरू भन्छन्, होइन बाबा यो त यो यो भएन, यो यसलाई यो टाइपले गर्नुहोस् भनेर भन्छन्। त्यो वेले यिनीहरूको जेनेरेसनलाई बुझ्नुको लागि चाहिँ यिनीहरूलाई बुझ्ने गर्छु म।
1: एउटा परिवार चलाउनको निम्ति, एउटा दाम्पत्य जीवनलाई अगाडि बढाउनको निम्ति कुन कुन चिजको आवश्यकता पर्दछ, के चिज हुनुपर्छ, कस्तो कस्तो खालको सम्झौता गर्नुपर्छ?
2: मलाई चाहिँ सबभन्दा मेन चाहिँ विश्वास, एकअर्कामा सबभन्दा मेन भरोसा र विश्वास चाहिँ हुनुपर्छ। त्यो भएपछि त्यहाँ अरू केही कुनै चिजले दखल गर्दैन जस्तो लाग्छ मलाई।
1: तपाईँ यति सफल हुनुभयो नि, हामी देखिरहेछौँ तपाईँ, यो पछाडिको राज के होला सरलाई?
0: सफल भन्दा पनि हामी सरल भयौँ र सजिलो लागेको छ। सफल भन्दा हामी सफलता त खोइ केलाई सफलता भन्ने हो त्यो पनि अलिकति परिभाषित गर्नु पनि गाह्रो छ, तर काम गर्दै जाँदैछौँ, कतिवटा ताली पाइरहेको छौँ, तालीमा पनि मजा आउँदैछ, गाली अलिकति सतर्क हुँदै जान्छौँ, र त्यो यो सरलताले नै सजिलो बनाएको हो कि जस्तो लाग्छ। सफल भन्दा पनि सरल हामी हो,
1: सरल मतलब सफल हुनुको लागि सरल हुनु पर्यो,
0: हुनुपर्छ
2: जसरी
0: कम्प्लिकेसन राख्नु
1: भएन। सर गुरुआमाले कुन चिज बेसी मन पराउनुहुन्छ जीवनमा, उहाँलाई मनपर्ने कुनै चिज, जस्तो लाउनेकै कुरा गर्नुहोस् न, वस्त्रहरू कस्तो खालको वस्त्र मन पराउँछ?
0: यो उसको क्यारेक्टर मैले दक्षिणामा हालेको छु, दक्षिणा फिल्ममा नि।
1: हजुर,
0: उसलाई गहना पनि त्यति मन पर्दैन, मन पर्छ लेडिजलाई चाहिँ, गहना गहना त्यस्तो टाइपिङ गर्दैन, लुगा फाटा मन पराउँछन्, यिनले
1: कस्तो खालको
0: लुगा फाटा मन पराउँछन्,
1: कुन कलर मन पराउनुहुन्छ होला?
0: यिनलाई आई थिङ्क अफ व्हाइट अफ येलो मन पर्छ जस्तो लाग्छ
2: मलाई।
1: गुरुआमालाई कस्तो खाना मन पर्छ होला?
0: यिनलाई यिनको त्यो एकदम नेपाली फुड, दाल भात सब्जी, यिनीहरू नै एकदम एकदम मन पर्ने यिनलाई यही हो। माछा अनि हाम्रो हाम्रो बहिनीको सासूले बनाएको हिल्सा माछा, त्यो कहिले भुल्नुहुन्न।
1: गुरुआमालाई कुन ठाउँ चाहिँ विशेष मनपर्छ?
0: यसलाई मनपर्ने ठाउँ चाहिँ आई थिङ्क बम्बे मनपर्छ।
1: गुरुआमालाई मन परेको तपाईँको चलचित्र कुन होला?
0: मेरो मलाई उनले मन पराएको आई थिङ्क दक्षिणा, आई थिङ्क है
1: दक्षिणा। गुरुआमालाई तपाईँले जन्मदिनमा दिएको उपहारहरू कस्तो उपहार मनपर्छ?
0: एकदम भेरी अनेस्ट, कतिवटा टाइममा चाहिँ मैले यिनको जन्मदिन भुलेको पनि त्यो त्यहाँदेखि अहिले चाहिँ बच्चाहरूले सम्झाइदिइहाल्छन् पहिल्यै नै है, बर्थडे आउँदैछ भनेर है। अन्त त्यस्तो कुनै एकदम बहुमूल्य गिफ्ट दिएको छैन मैले, कहिले काहीँ अलिकति केही कपडा दिएँ होला एउटा, मैले यो एकदम एक्सक्लुसिभली यो चाहिँ फर यु एउटा घडी, एउटा अलिकति ओभल सेपको घडी दिएको थिएँ, त्यो चाहिँ खुब मन परेको थियो।
1: गुरुआमालाई सोध्छु सरको बारेमा, सरसँग तपाईँको 38 वर्षको यात्रा कस्तो व्यवहार छ सरको?
2: एकदम सिम्पल मान्छे, उहाँलाई ह्याङ्की प्याङ्की केही छैन।
1: सरलाई कस्तो रङ मनपर्छ?
2: उहाँलाई उहाँको येल्लो,
1: येल्लो सर
2: फेभरेट कलर,
1: येल्लो कलर हो। सरलाई कस्तो खालको लुगा लाउनु भन्छ, प्यान्ट सर्टहरू पनि?
2: उहाँलाई एकदम क्याजुअल जिन्स टी सर्ट एकदम कम्फर्टेबल।
1: कस्तो खाना रुचाउनुहुन्छ?
2: रुचाउनु त खाना त्यही हो, सिम्पल खाना नै हो, दाल भात।
1: उहाँको फेभरेट फुड
2: चाइनिज हो, चाइनिज उहाँलाई खुब मनपर्छ, उहाँले बनाउनु मिठो बनाउनुहुन्छ।
0: मन्चुरियन।
1: यहाँले एकअर्कामा आफूलाई धेरै चिनिसक्नु, र अब हामी अन्तिम क्षणमा छौँ, जाँदा जाँदै यहाँले हाम्रो श्रोताहरूलाई एउटा सफल दम्पति हुनको निम्ति यहाँहरूको के सुझाव छ?
2: मैले अघि भनेको जस्तै एकाअर्कामा सबभन्दा मेन त निभ नै त्यही हो, एकाअर्कामा विश्वास राख्नु पर्यो, भरोसा राख्नु पर्यो, अनि माया त चाहियो नै है, अनि त्यही उहाँले भनेको भन्छ, दुःखमा न आत्तिनु, सुखमा नआत्तिनु, त्यही हो।
1: सर के भन्नु चाहनुहुन्छ?
0: एउटा के हुन्छ भने सबभन्दा अर्कै किसिमको हस्बेन्ड एन्ड वाइफको जुन चाहिँ रिलेसन छ नि, त्यो अर्कै उचाइको हो, त्यो भगवान्सितको रिलेसन भन्दा पनि, आमासितको रिलेसन भन्दा पनि, बाबासितको रिलेसन भन्दा पनि, यो अर्कै उचाइको रिलेसन हुन्छ हस्बेन्ड एन्ड वाइफ, किनकि यिनीहरूले एकअर्कालाई त्यो स्थितिमा देखेको हुन्छ जुन स्थितिमा कसैले पनि देखेको हुँदैन। सो त्यो स्थितिमा त्यति विश्वास, त्यति गहिरो विश्वास हुनुपर्छ, एकअर्कामा त्यो विश्वास हुनुपर्छ, कहिलेकाहीँ कम्प्रोमाइज गर्नु पनि पर्छ, कहिलेकाहीँ अलिकति

0: आफू इगोको एउटा शब्द पनि त्यहाँ हस्बेन्ड एन्ड वाइफमा कहिले पनि इगो हुनुहुँदैन, यो एउटा शब्द मात्रै ध्यान दिए पुग्छ, र सरलता र विश्वास यो दुईटा कुरो चाहिँ हुनुपर्छ।
1: अरू भन्दा पनि मैले एउटा अहिलेको जेनेरेसनहरूमा यङ जेनेरेसनहरूमा एकदम बेसी इगो छ, हस्बेन्डलाई पनि इगो छ, वाइफलाई पनि इगो देख्छु म अहिले यङ केटाकेटीहरूको इगो, त्यो चाहिँ एकदम त्यो उहाँले भन्नुभएको जस्तो हुनै हुँदैन, त्यो भयो भने र त यो एकदम अहिले बेसी डाइभोर्सहरू 6 महिनामै डाइभोर्स हुन्छ। इगो पनि राख्नु भएन, अलिकति कम्प्रोमाइज गर्नै पर्छ र एकाअर्कामाथि भरोसा राख्नुपर्छ।
2: धन्यवाद यसरी हामीसँग यहाँहरू आएर बात गरिदिनु भयो है, धेरै कुरा यहाँले साझा गरिदिनु भयो, यहाँहरूको आवाजमा मिठो गीतहरू पनि हामीले
0: सुन्यौँ है,
2: र एउटा रमाइलो भयो छन्
1: हजुर
2: है, यहाँलाई धेरै धेरै धन्यवाद, हामी आभार व्यक्त गर्छौँ र हेरौँ भविष्यमा कुनै समय फेरि पुनः हामी यहाँहरूसँग यसरी बातचित गर्नेछौँ र यहाँलाई धेरै धेरै धन्यवाद।
1: जाँदा जाँदै हामी श्रोतावृन्दलाई एकदम रिक्वेस्ट गर्छौँ, हाम्रो फिल्म पहाड आउँदैछ, तपाईँहरू सबैजना हलमा गएर हेरिदिनु होला, माया गरिदिनु होला, नेपाली फिल्मलाई माया गरिदिनु होला, यो हाम्रो फिल्म हो, यसलाई माया गरिदिनु होला।
2: धन्यवाद
1: धन्यवाद।
3: हवस् त श्रोताहरू, आज हजुरहरूले सुन्नुभयो तुलसी घिमिरे अनि उहाँकी धर्मपत्नी भारती गजमेर घिमिरेसँगको अन्तर्वार्ता, र यस अन्तर्वार्ताको साथसाथै आजको हाम्रो निर्धारित समय पनि सिद्धिएको हुनाले आजलाई हामी हजुरहरूसँग बिदा चाहन्छौँ। हवस् त नमस्ते।

शिक्षा ज्योति कार्यक्रम सुनेर बसिरहनुभएका तमाम श्रोता साथसाथै प्यारा प्यारा विद्यार्थी भाइ बहिनीहरूलाई प्रस्तोता लेखनाथ राईको साथमा यो अशोक शर्माको तर्फबाट हार्दिक स्वागत एवं न्यानो न्यानो अभिवादन। आदरणीय श्रोतागण, कार्यक्रमको थालनीमा हामी प्यारा प्यारा विद्यार्थी भाइ बहिनीहरूलाई यो सुझाव दिन चाहन्छौँ कि विद्यार्थीहरूले आफ्नो भविष्यलाई सुन्दर बनाउनु हो भने विद्यार्थी जीवनमा आफूलाई अनुशासित पनि राख्नुपर्छ। विद्यार्थी जीवनमा अनुशासनको महत्त्वपूर्ण भूमिका रहेको छ। त्यसर्थ विद्यार्थीहरूले जुनसुकै कार्य गर्दा आफू अनुशासित भएर कार्य गर्नुपर्छ। यसका साथै विद्यार्थीहरू सत्यवादी, साहसी, उदार हृदय, आज्ञाकारी, क्षमतावान, संयमी र कर्तव्यपरायण साथै कर्मठ हुनपर्छ।

0: आदरणीय श्रोताहरू, अहिले हामी खरसाङ महकुमा अस्पतालका आँखा विशेषज्ञ डाक्टर अनुपमा विश्वास म्याडमको अघि छौँ र यो नेत्रदान महादान हो भनेर त भनिन्छ, तर नेत्र कस्ता व्यक्तिले गर्नुपर्ने हो अनि कसरी गर्नुपर्ने, साथसाथै कस्ता कुरो सावधानी अप्नाउनु पर्ने ती नेत्रदान दिने व्यक्तिले भन्ने कुरोलाई नै केन्द्रित गरेर आज हामी यहाँ खरसाङ महकुमा अस्पतालका आँखा विशेषज्ञ अनुपमा विश्वास म्याडमको अघि छौँ र उहाँसित जान्ने प्रयास गरौँ, बुझ्ने प्रयास गरौँ। र विशेष त म्याडम, अब यो नेत्रदान एउटा महादान हो भनिन्छ है, हुन त अब यस्तो दानहरू धेरै छ होइन, पिण्डदान भनिन्छ, गाईदान भनिन्छ हामी, अनि रक्तदान भनिन्छ, अनि यो नेत्रदान भनिन्छ, र भारतवर्षमा मात्र नभएर अपितु यो विश्वभरि नै सबभन्दा महादान भन्दाखेरि दुईवटा दानलाई चाहिँ धेरै श्रेष्ठ र महादान र उच्च स्थानमा राखेको छ, जुन दान चाहिँ हो रक्तदान अनि नेत्रदान। र विशेष त आज हामी हजुरसँग बात गर्नेछौँ कि यो नेत्रदान, नेत्रदान कस्ता व्यक्तिले र कस्ता व्यक्तिलाई दिन सकिन्छ र ती व्यक्तिले कस्ता किसिमको सावधानीहरू बरत्नु पर्यो अथवा अप्नाउनु पर्यो भन्ने कुरोलाई केन्द्रित गरेर हजुरसँग यो प्रश्न राखिरहेको छु, यस विषयमा हजुरको विचार हामीसँग साझा गरिदिनुहोस् न।
1: नमस्कार हजुरहरूलाई, थाहा नै छ प्रत्येक वर्ष हामी यो आई डोनेसन फर्टनाइट नेत्रदान हप्ता मनाएर आउँछौँ, तर मेरो विचारमा यो नेत्रदान हप्ता चाहिँ नमनाएर यसलाई हामीले एउटा लाइफको आफ्नो जिन्दगानीको एउटा महान कुरो सम्झेर वा एउटा यस्तो रेस्पोन्सिबिलिटी सम्झेर यो नेत्रदानलाई अप्नाउनु पर्छ। हामीमा अझै पनि प्रत्येक वर्ष हामी नेत्रदानको कुरा गर्छौँ अनि नेत्रदान भन्छौँ पनि सुन्छौँ पनि, तर अझै पनि सुचारु रूपले यसलाई मानिसहरूले अप्नाएको छैनन्, तपाईँ हामीमा त्यो अझै पनि त्यो कमी छ। र यो कमीलाई पुरा गर्नको लागि चाहिँ कसरी चाहिँ हामीमा यो कुरोको माने अवेरनेस आउनुपर्ने हामीभित्रमा, म यसरी नै भनिरहन्छु, हजुरहरूले पनि एउटा चेतावनी दिन कोसिस गर्नुहुन्छ। विगत कति वर्षदेखि यो नेत्रदान जुन चाहिँ भइरहेको छ, हुन त धेरै चेन्जेस आएको छ 2013 यता जति पनि वर्षहरू छन् त्यसमा धेरै परिवर्तन आएको छ। अहिले मानिस धेरै धेरै अगाडि आएर नेत्रदान गर्न तात्पर्य गर्छन्, अझ आएर फर्म फिलअप पनि गर्छन्, तर गरेपछि उहाँको टुङ्गो कहाँ जाने त, कसो गर्ने त भनेर यो जुन चाहिँ सोचाइ छ यसलाई प्र्याक्टिकलिटीमाथि राखेर गर्छु नै भनेर अझै पनि हामीले यसलाई पाएको छैनौँ। सो मलाई लाग्छ यो कुरालाई अझै पनि मानिसहरूले अप्नाएको छैन र हामीलाई सबैलाई नै यो कुरोले असर पार्नुपर्छ, किनभने नेत्रदान एउटा महान दान हो। सबैभन्दा ठुलो कुरो हामीमा के हुन्छ भने एउटा मानिसले चाहन्छ कि म मरेर गए पनि म अमर होस्, त नेत्रदान चाहिँ एउटा यस्तो स्रोत हो जसमा हामी अमर भएर जान्छौँ। हामी जुन आँखा अरूलाई दिन्छौँ त्यो आँखा हमेसा एउटा मानिसदेखि अर्को मानिस त्यो अमर नै भएर जान्छ। हुनसक्छ ती मानिस जसले आँखा दिएको छ उहाँको नाम गोपनीय राखिन्छ है, तरै पनि हाम्रो आँखाले गर्दा हामी अमर भएर जान्छौँ। एकजनाको आँखा कति ठुलो दान गरिरहेछौँ हामीले, अनि एउटा आँखा नेत्रदान गर्दाखेरि दुईजना मानिसले देख्न सकिन्छ। हाम्रो भारतवर्षमा 37 मिलियन सारा विश्वमा भनौँ न अन्धपनको प्रकोप छ, अन्ध हुन्छ मान्छे, त्यसमा हाम्रो भारतवर्षमा 15 मिलियन चाहिँ हाम्रो भारतवर्षमा वर्षेनी अन्धा भएर जान्छ र त्यसमा 1 मिलियन चाहिँ 1 मिलियन नानीहरू पर्छ। त्यो कुरो हामीलाई अझै पनि हामी अवेर छैनौँ। धेरै धेरै धेरै मानिसहरू अन्धोपनले सतिरहेको हुन्छन् तर हामीलाई यसको पत्तो छैन र यसमा 75% 70% चाहिँ हामी अभोइडेबल ब्लाइन्डनेस भन्छ, भनेको मतलब कतिवटा अन्धोपनबाट हामीले आफूलाई बचाउन सक्छौँ आफूमा सचेतन गरेर। अलिकति आँखामा चोट लागे गएर देखाउने, कमान बस्तीतिर काम गरेका मानिसहरूले अलिकति आँखा सेतो भयो, घाउ भयो, कमानमा गर्दा गर्दै कमानको त्यो तपाईँको मिसिनको पातले लाग्यो, घरमा त्यतिकै पानी हालेर बसे, त्यसपछि त्यो सेतो हुन गयो, त्यसपछि त्यो अन्ध हुन जान्छ। र यो कुरोको महत्त्व आफूलाई जो मानिसले धेरै कम दिन छ, जब आफूलाई अत्यन्त जरुरी हुन्छ त्यति बेला मात्रै हाम्रो मानिस आउँछ। त मेरो प्रश्न छ किन त यो आँखाले गर्दै त आज हामी जीविका जीवाइरहेको छौँ, हरेक चीज हाम्रो आँखामाथि निर्भर छ. सो मैले तपाईँहरूलाई आह्वान गर्छु कि यस्तो नेत्रदानको युग छ अहिले र धेरै मानिसहरू अवेर भएको पनि छ. अगाडि आउनुहोस्, अगाडि बढ्नुहोस्. यो कुरालाई बुढापाकालाई पनि बुझाउन जरुरी छ है. उहाँहरूले आफू कसरी अमर हुने त उहाँहरू बितेपछि, त्यो कुरोको तात्पर्य उहाँहरूलाई पनि बुझाउन जरुरी छ.
0: विशेष त अब धेरै यस्ता रोगहरूले पीडित व्यक्तिहरू पनि हुन्छन् है. कति अब यो मधुमेह रोग अनि कतिजनालाई जन्डिस भइरहेका हुन्छन् जो आँखामा पहेँलो आएको हुन्छ, अनि कति हाई प्रेसर उच्च रक्तचाप, त्यस्ता व्यक्ति के यो नेत्रदान गर्न उचित होला ती व्यक्तिहरूको निम्ति?
1: हजुरले राम्रो प्रश्न, एकदमै उत्तम प्रश्न गर्नुभयो. यो

0: मानिसको मनमा हमेसा यो जिज्ञासा भइ नै रहन्छ कि बिमारी मान्छेले आँखा दान गर्नु सकिन्छ कि सकिँदैन. त अहिले पहिले भन्दाखेरि अहिले डब्लुएचओले धेरै धेरै परिवर्तन ल्याइदिएको छन् र भन्छन् पनि कि प्रत्येक मानिसले चाहे त्यो डायबिटिज होस् एचआइभी होस् आँखाको कर्निया यो कालो भाग जुन चाहिँ हाम्रो आँखामा छ यसको कर्निया सेतो छ भने वा यसको कर्निया यसको जुन चाहिँ कालो भाग जुन चाहिँ छ यसमा घाउ भएको छैन भने त्यो आँखा चाहिँ दिन मिल्दैन. तर डायबिटिज एचआइभी हेपाटाइटिस सुगर पेसेन्ट हाइपर ब्लड प्रेसरको अरू कुनै पनि बिमारीले निश्चिन्त रूपले आँखादान नेत्रदान गर्न सक्नुहुन्छ. यसमा कुनै आपत्ति छैन.
1: इच्छुक व्यक्तिले जब आफ्नो आँखा नेत्रदान गर्न चाहने व्यक्तिले कहाँ गएर चाहिँ यो नेत्रदान दिन सकिन्छ र त्यसको केही नियम प्रणाली होला त्यस विषयमा नि अलिकति प्रकाश पार्नुहोस्.
0: हजुरले एकदमै राम्रो प्रश्न सोध्नुभयो. मलाई भन्न मनै लागेको थियो कि अब मानिसले आँखा नेत्रदान दिन्छु भनेर मात्रै हुँदैन है. अहिले हाम्रो अनलाइनको जमाना छ. हेल्थ मिनिस्ट्रीले एउटा पोर्टल खोलेको छन् अघि. यो पोर्टलमा टाइप गरेर eyedonation.com भनेर गर्नुभयो भने त्यसमा फर्म पनि पाइन्छ र त्यो फर्म फिलअप गरेर आफ्नो नाम कतिजनाले अब गोपनीय राख्छन् भने त्यो पनि पाइन्छ र त्यसलाई पोस्ट गर्ने कहाँ दिने त कुन चाहिँ जग्गामा दिने त त्यो पनि सबै अभाइलेबल गरिएको छ. नेसनल कन्ट्रोल अफ ब्लाइन्डनेसले यसलाई प्रायोरिटी दिएको छ र अहिले कुनै पनि क्षेत्रमा टाइप गरेर त्यहाँ निकाल्यो भने वा उहाँहरूलाई असुविधा भयो भने यहाँ आएर उहाँले सोध्न पनि सक्नुहुन्छ है. सोधेर अनि कसरी गर्ने त अगाडि कसरी बढ्ने भनेर इच्छुक गर्नुभयो भने आएर जानकारी लियो भने अति उत्तम हुन्छ.
1: र जुन चाहिँ यो नेत्रदान गरिन्छ है त्यसको सठिक उमेर भन्नुको तात्पर्य कि तपाईँको युवा अवस्थादेखिको वृद्ध अवस्था सबैले नै दिन सकिन्छ कि त्यसको पनि एउटा उमेर राखिएको छ.
0: यो प्रश्न तपाईँले गर्नुभयो एकदमै राम्रो प्रश्न हो. यो मैले मानिसको मनमा हुन्छ तर हाम्रो आँखामा चाहिँ आँखाको नेत्रदान गर्दाखेरि उमेरसँग यसको रिलेसन छ. ठिकै हो. त्यो कुरो कसरी भन्दाखेरि हाम्रो आँखामा जुन चाहिँ सेल्सहरू हुन्छ उमेर हुँदाखेरि एक्टिभ यङ बसेको हुन्छन्. उमेर ढल्दै गएपछि यसका कतिपय सेल्सहरू डिजेनरेट अर्थात् खिँदै गएको भनौँ न नेपालीमा हुँदै गएको हुन्छ. त खिँदै गरेको आँखा हो र दिनु मिल्दैन भन्ने कुरो छैन. एकदमै आँखालाई पीडित आँखा जस्तो मैले अघि भनिहालेँ सेतो भएको आँखा घाउ भएको आँखा ती आँखाहरूले चाहिँ नेत्रदान गर्नु मिल्दैन. तर अरू सबै आँखाले कुनै पनि उमेरमा गर्नु मिल्छ. तर अब मानिस को इच्छा अनुसार कुनै क्रोनिक बिमारी छ उहाँलाई है धेरै बिमारीसँग जुझिरहनु भएको छ र उहाँहरूले इच्छा गर्नुभयो भने चाहिँ रोकथाम केको पनि छ.
1: तर धेरै यस्ता व्यक्तिहरू पनि छन् है जो चाहिँ अब आँखाको रोगले नै पीडित छन्. जस्तै भन्नुको तात्पर्य ग्लोकोमा भयो रेटिना भयो अनि क्याट्राको अपरेसन गरेका हुन्छन् ती व्यक्तिहरूले चाहिँ आँखाको डोनेसन अर्थात् नेत्रदान गर्न सकिन्छ कि सकिँदैन.
0: मैले भनिहालेको थियो आँखाको आफ्नो सर्फेस आँखाको कन्डिसन आफ्ना स्टेटस जुन चाहिँ रानी छ रानीको पुरा विस्तृत जानकारी मिसिनमा हेरेर अनि त्यसको स्टेटस कस्तो छ त एक्टिभ पो छ कि त्यसमा कुनै नराम्रोपन छ कि छैन भनेको मतलब त्यसमा कुनै दागी छ कि छैन त्यो आँखाको अगाडिको भागमा कुनै रोग लागेको छ कि छैन जस्तो ग्लकोमामा प्रेसर बढेर आँखाको अगाडि घाउ हुन जान्छ. अब त्यो घाउ भएको आँखालाई हामी कदाचित निकाल्नु मिल्दैन कदाचित त्यो गर्न त्यो मैले भनिहालेँ. अब कतिवटा सिस्टम छ त्यसमा हेरेर पीडित मानिसको पनि आँखा हेरेर आँखाको स्टेटस हेरेर कन्डिसन हेरेर अनि दिनु मिल्छ.
1: र हजुरले धेरै राम्रो जानकारी हामी र हाम्रा श्रोताहरूमा चाहिँ राखिदिनुभयो है कि आँखाको हामीले कतिको ख्याल राख्नुपर्ने र आँखालाई कसरी सुरक्षित राख्नुपर्ने किनभने यो सुन्दर जीवन हो. यो सुन्दर जीवनलाई अझ सुन्दर बनाउनु पर्ने हो भन्ने सोच हरेक व्यक्तिले मनमा र मस्तिष्कमा राखिराख्नुपर्छ. किनकि यो आँखा मात्र एउटा हाम्रो शरीरको बहुमूल्य अङ्ग. हुन त हाम्रो शरीरको सबै अङ्ग नै बहुमूल्य नै मानिन्छ तर आँखा बिनाको जीवन एउटा अन्धकारमय जीवन हुन्छ है. र हरेक दृश्यलाई अवलोकन गर्न सकिन्छ यो आँखा मार्फत है. र सेतो र कालोको रङको भिन्नतालाई पनि हामीले यस आँखा मार्फतै हामी छुटाउन सक्छौँ. र विशेष त जाँदा जाँदै जति पनि हाम्रा श्रोताहरूले अहिले यो आकाशवाणी खरसाङ सुनेर रेडियो सेटको अघि बसेका छन् ती श्रोताहरूलाई तपाईँ एक डक्टर अर्थात् विशेषज्ञ भएको नाताले के सुझाव के सन्देश राख्न चाहनुहुन्छ आजको यस दिनमा?
0: म उहाँहरूलाई मुरी मुरी धन्यवाद दिन चाहन्छु यो प्रोग्राम सुनिदिएकोमा। यो प्रोग्राममा उहाँहरूले आफ्नो इच्छा प्रकट गरेर यस्ता धेरै मानिसहरू हामी मध्ये छन् जसले यस्तो महान विचार पनि राखेका छन्, तर उहाँहरूले एउटा मौका नपाएर एउटा स्रोत नपाएर एउटा सोर्स नपाएर बसेका मानिसहरू पनि छ। इच्छा त छ तर कहाँ जाने कसो गर्ने भन्ने कुराहरू पनि मनमा धेरै राख्छन्। ती मानिसहरूलाई म आह्वान गर्छु, उहाँहरू आएर सहायता मागे भने हामी अवश्य नै उहाँहरूको हेल्प गर्न अगाडि बढ्छौँ। र त्यति मात्रै होइन, अब सरकारले हाम्रो भारत सरकारले हाम्रो पश्चिम बङ्गाल सरकारले यतिका दिन यति कोसिस गर्नुभएको छ यो नेत्रदानलाई एउटा एकदमै इम्पोर्टेन्ट चिज बनाएर सोसाइटीमा हाम्रो समाजमा योलाई चाहिँ सबै क्षेत्रमा नै उहाँहरू अवेर होस् र एकाअर्काको जुन चाहिँ यो नेत्रदान गरेर अमर रहने यो कुरोहरूलाई सचेतन गराउने चेष्टा गर्नुभएको छ। यो कुरोहरूलाई पनि हामीले विचार गर्नुपर्छ किनभने हामी मानिस हो र हामी अगाडि बढ्ने कोसिस हमेसा हुनपर्छ। सानो सानो कुराले हामी हतोत्साह हुनु भएन, हाम्रो जीवन यसरी नै बित्नेछ तर हामी कहिले पनि हार मान्नु भएन। र यति भनेर म हजुरहरूसँग बिदा लिन्छु है र आह्वान गर्छु कि यो कुरोले हजुरहरूलाई चाहिँ यो वर्षदेखि चाहिँ एकदमै एउटा मनमा अठोट लिएर गर्छु नै भन्ने कुरो जुन चाहिँ छ यसलाई चाहिँ इम्प्लिमेन्ट गरेर आफूमा फङ्सनेबल बनाएर अगाडि आउँछन् भनेर आह्वान गर्छु।
1: र हजुरलाई पनि धेरै धेरै धन्यवाद छ कि आफ्नो व्यस्त समयलाई पहुँचाएर आकाशवाणी खरसाङसँग यसरी हजुरले यो आकाश सम्बन्धी तपाईँले आफ्नो विचारहरू साझा गरिदिनु भएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद छ।
0: हजुरलाई पनि धन्यवाद।

0: श्रोताहरू, हाम्रा विद्यार्थीहरूमा के कस्ता कमजोरीहरू छन् अनि कुन चाहिँ विषयप्रति उहाँहरूले लापरवाही गर्छन् भन्ने कुरोलाई अघि राख्दै आज हामी माझमा दुशान्त रामुदाम सर अहिले हामी माझमा हुनुहुन्छ र सर्वप्रथम त दुशान्त सरलाई यो कार्यक्रम विशेष गरी विद्यार्थी भाइ बहिनीहरूको प्रिय कार्यक्रम शिक्षा ज्योतिमा स्वागत छ सर।
1: धन्यवाद तपाईँलाई पनि।
0: र सर, तपाईँ नेपाली विषयका एक शिक्षक हुनुहुन्छ है, आजको सन्दर्भमा नेपाली विषय कतिको महत्त्वपूर्ण रहिआएको छ त हाम्रा विद्यार्थीहरूको निम्ति?
1: हजुर, र यो जुन प्रश्न अहिले एउटा तत्गाढो भएर उभिएको छ हामी सबैको अघि, र नेपाली भाषा साहित्य भन्ने कुरोलाई आज नेपाली पढाउने शिक्षक र शिक्षिकाहरूको सित मात्रै जोडिएको छ र विद्यार्थीहरूमा यो प्रति आफ्नो भाषा साहित्यप्रति त्यति चासो नरहेको यहाँ हामी महसुस गरेको छौँ।
0: हजुर, र विशेष गरी हाम्रा विद्यार्थी भाइ बहिनीहरू साहित्यप्रतिको कतिको झुकाउ छ त? तपाईँ त एक त नेपाली विषयका एक शिक्षक पनि हुनुहुन्छ र विद्यार्थीहरूले साहित्यप्रति झुकाउ राख्छ कि राख्दैन त?
1: र कति नानीहरूले आफ्नो साहित्य लेखन सृजनाहरूमा एउटा झुकाउ राख्दछ भने यहाँ आदर्शहरू भनौँ 80% नानीहरू अहिले यो आफ्नो भाषा साहित्यदेखि विमुख भनेका छन्, टाढा भनेका छन्।
0: ज्यू, र धेरै विद्यार्थीहरूले परीक्षा दिन जान्छन् हामी देखिरहेका छौँ। भन्नुमा पनि आएको छ सर कि नेपाली विषयको जब दिन आउँछ यो त भइहाल्छ नि नेपाली विषय त भन्ने उहाँहरूले जुन चाहिँ भावना उनीहरूकोमा छ, ती विद्यार्थीहरूलाई सम्झेर तपाईँले के सुझाव दिन चाहनुहुन्छ ती विद्यार्थीहरूलाई?
1: विशेष गरी यो नेपाली भाषालाई चासो राखेर पढ्दैनन् र यसको दाई हामी शिक्षक शिक्षिका हुन् कि र अभिभावक हुन्, र त्यो जुन नानीहरूले यो जुन नेपाली भाषा प्रति जुन मोह टाढेर जानुमा यसको कसको जिम्मेवार छ, यो विषयले चाहिँ हामीले खुट्याउन एउटा यो एउटा समस्या नै उब्जिएको छ। र विशेष गरी यो नानीहरूले जुन अहिले हेर्दाखेरि हामी श्रेणीमा पढाउँदाखेरि 11-12 श्रेणीका विद्यार्थीहरूलाई नेपाली पढाउँदाखेरि उनीहरूले आफ्नो पाठ पनि राम्रो उच्चारण गरेर पढ्नु नसक्ने अवस्थामा छ, न कुनै पनि लेख्ने, यो म स्वयंले नै भोग्दै आएको यो एउटा उयो पनि हो, गुनासो पनि हो। र किनभने अभिभावकहरू पनि यसमा अभिभावकहरूले पनि नानीहरूलाई आफ्नो भाषा साहित्यमा अलिकति प्रोत्साहन गरे अनि शिक्षक शिक्षिकाहरूले पनि नानीहरूलाई उनीहरूको सृजना प्रतिभालाई हामीले अघि यसरी कार्यक्रमहरूतिर अंशग्रहण गराउनु पाए, त्यो नानीहरूमा पनि एउटा भाषा साहित्यप्रति मोह हुन्थ्यो कि भन्ने मेरो एउटा विचार।
0: हजुर हजुर, र सर, आजको सन्दर्भमा आजको शिक्षा पद्धतिमा हामी देख्छौँ कि हाम्रा विद्यार्थीहरूले अध्ययन गरिरहेका छन् ती पाठ्य पुस्तकलाई मात्र है, तर ती विद्यार्थीहरूमा कता कता कमी आएको जस्तो पनि भान भइरहेको छ। त्यो के हो भन्दाखेरि व्यवहारिक शिक्षा।
1: हजुर, व्यवहारिक
0: शिक्षाको कतिको कमी छ विद्यालयमा साथै विद्यार्थीहरूमा?
1: हजुर,
0: त्यस विषयमा प्रकाश पारिदिनुहोस्।
1: विशेष गरी म एउटा कुरा भन्न चाहन्छु, यो अति नै राम्रो प्रश्न तपाईँले गर्नुभयो, यो व्यवहारिक शिक्षा, र विशेष गरी अहिले हाम्रो नानीहरू जुन पढ्दैछन् उनीहरूमा किताबी ज्ञान को मात्रा निकै तल झरिसकेको छ अहिलेको यो जुन मल्टिमिडिया है, यो फेसबुकहरू छन्, जति पनि यो सोसियल मिडियाहरूमा छ, यो सोसियल मिडियामा नै नानीहरू अति नै बेसी उत्साही

0: भनेका छन् र आफ्नो किताबी ज्ञान र आफ्नो पढ्नुपर्ने जिम्मेवारलाई पर पन्छाएर हामी विद्यार्थीहरू अहिले यस्तो अवस्थामा देखिरहेछौँ। यो एउटा अति नै चिन्ताको विषय पनि हो हाम्रो यो शिक्षाको क्षेत्रमा।
1: हजुर हजुर,
0: हुनुलाई मात्र नपढेर हामी उत्कृष्ट कसरी पहिलो प्रथम दर्जामा उत्तीर्ण हुने भन्ने विषय लिएर लाई नै अघि राख्नु पर्यो मनमा भाइ बहिनीहरूले। विशेष गरी एउटा भनिन्छ नि, कुनै पनि दौडमा म फर्स्ट भएर कुदेँ भनेदेखि सेकेन्ड हुन्छु, र सेकेन्ड हुन्छु भनेर कुद्यो भने थर्ड हुन्छु हुन्छ। हौ त्यस्तै प्रकारले म पास मात्रै हुन्छु भनेर पढ्यो भने हामी फेल हुन्छौँ। यसै कारणले हामीले अझै राम्रो उत्कृष्ट रिजल्ट दिन्छु भन्ने जुन भावना मनमा राखेर परीक्षा दियो भनेदेखि सफल अवश्य हुनेछ। र कतिजनाको धारणा यस्तो हुन्छ कि म परीक्षा आउने एक हप्ता अगाडि म प्रिपरेसन गर्छु भन्ने, यो हाम्रो एउटा बिमार छ। र यसलाई चाहिँ हामीले त्यो कतिजना बोर्ड इक्जाममा एक दिनै पढेर गएको पनि हामीले देखिरहेछौँ र इक्जाम हलमा गएर उनलाई साह्रो परिरहेको। र यसको लागि हामी पूर्व तयारी चाहिँ अहिले यो जुन समय छ, यो समय भनेको एउटा बगेको पानी जस्तै हो, यसलाई फर्केर कहिले आउँदैन। र समयलाई सदुपयोग गरेर चाहिँ हामी पढ्न सक्यौँ र यो समयलाई सदुपयोग गर्यो भने तिमीहरू अवश्य नै आफ्नो शिक्षामा सफल भएर जान्छ भन्ने मलाई लागेको छ।
1: वाह, धेरै राम्रो सुझाव एवं सन्देश हाम्रा विद्यार्थी भाइ बहिनीहरूलाई सरले दिइहाल्यो। आजको शिक्षा ज्योति कार्यक्रममा हरेक विद्यार्थीहरू मेधावी विद्यार्थी बन्नुपर्छ भन्ने उहाँको सुझाव, यसलाई मनन गर्नुहोस् अनि मनमा खिलेर पनि राख्नुहोस् प्यारा विद्यार्थी भाइ बहिनीहरू, तर अध्ययन अभ्यास लगनशीलताको साथ गर्नुहोस् भन्दै सरले आफ्नो व्यस्त समयलाई पन्छाएर आज शिक्षा ज्योति कार्यक्रममा आएर हामीसित बात गरिदिनु भएकोमा हजुरलाई धेरै धेरै धन्यवाद छ सर।
0: धन्यवाद तपाईँलाई पनि, अनि आकाश पनि, खरसाङलाई पनि।
1: अन्तमा हामी यही भन्छौँ विद्यार्थी भाइ बहिनीहरू, तपाईँको आउने भविष्य प्रकाशमय बनुन् भन्ने मङ्गल कामना साँच्दै आजको शिक्षा ज्योति कार्यक्रमबाट प्रस्तुत लेखनाथ राईको साथमा यो अशोक शर्मा पनि ओझल हुँदछ। नमस्कार।

अहिले श्रोताहरूले सुन्दै हुनुहुन्छ फौजी श्रोताहरूको निम्ति फिल्मी गीतको कार्यक्रम जय जवान। यसै क्रममा सुन्नुहोस् अर्थ फिल्मबाट चित्रसिंहको स्वरलाई।

0: अब सुन्नुहोस् आकाशवाणीको समाचार।
1: यो आकाशवाणी हो, साँझ 6 बजेको प्रमुख समाचार सुषमा तामाङबाट सुन्नुहोस्। राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल र उहाँको चीन समकक्षी वाङ यी बीच आज बेजिङमा विशेष प्रतिनिधि स्तरीय वार्ता भएको छ। दुई नेताहरूले भारत चीन सीमा मुद्दा र दुई देशबीचको सम्बन्धमा सुधारको विषयमा छलफल गरे। मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारले बुथ स्तरीय अधिकारीहरू भारतको लोकतन्त्रको जग भएको बताउनु भएको छ। उत्तर प्रदेशको दुई दिने भ्रमणमा रहेका मुख्य निर्वाचन आयुक्तले आज लखनऊमा लगभग 500 बुथ स्तरीय अधिकारीहरूसँगको अन्तर्क्रियामा भाग लिनुभयो। भारतमा डिजिटल भुक्तानी प्रणालीले युनिफाइड पेमेन्ट इन्टरफेस युपीआईको 10 वर्ष पूरा गरेको छ। 2016 आजकै दिन युपीआई लन्च भएको थियो। युपीआई भुक्तानीको डिजिटल प्रणालीले अभूतपूर्व मात्रा र विश्वसनीयताको माध्यमबाट विश्वव्यापी मान्यता प्राप्त गरेको छ। यो प्रणाली अहिले 11 देशहरूमा सञ्चालनमा छ। वैज्ञानिक एवं औद्योगिक अनुसन्धान परिषद र राष्ट्रिय एरोस्पेस प्रयोगशालाहरूले आज नयाँ दिल्लीमा 3 वटा स्वदेशी माइक्रो र सानो ग्यास टर्बाइन इन्जिन पेश गरेका छन्। यिनीहरूमा NJ-5, NJ-50 र तथा NJ-10 सामेल छन्। नौसेनाले 31 अगस्तमा नेभल डकयार्ड मुम्बईमा निस्तारको दोस्रो डाइभिङ सपोर्ट पोत निपुणको जलावतरण गर्नेछ। निपुणको प्रवेशले गहिरो समुद्रमा डाइभिङ र पानीमुनि सहयोग प्रदान गर्ने नौसेनाको क्षमतामा उल्लेखनीय वृद्धि हुनेछ। दिल्लीकी मुख्यमन्त्री रेखा गुप्तले आज निर्माण उद्योग बचाउ मोर्चाका सदस्यहरू र निर्माण क्षेत्रका प्रतिनिधिहरूसँग भेट गर्नुभयो। रक्षाबन्धनको समयमा NCRTCले 27 र 28 अगस्तमा दिल्ली मेरठ नमो भारत करिडोरमा एक दिनमा 47 अतिरिक्त नमो भारत ट्रेन सञ्चालन गर्ने बताएको छ। चाडबाडको समयमा यात्रीहरूको बढ्दो संख्यालाई ध्यानमा राख्दै यी अतिरिक्त यात्राहरू सञ्चालन गरिनेछ। आकाशवाणीबाट सुन्दै हुनुहुन्थ्यो प्रमुख समाचार पूरा भयो।

0: अब प्रस्तुत छ प्रायोजित कार्यक्रम किसान वाणी।
1: यो कार्यक्रमको प्रायोजक रहेको छ कृषि तथा किसान कल्याण मन्त्रालय, भारत सरकार।

0: आकाशवाणी गान्तोक सुनेन भएका सम्पूर्ण श्रोतागणमा हार्दिक स्वागत, साथै न्यानो अभिवादन। श्रोता, भारत सरकारको कृषि एवं कृषि कल्याण मन्त्रालयद्वारा प्रायोजित किसान वाणी कार्यक्रम अन्तर्गत विभागीय अधिकारीहरूसँग कुराकानी गर्ने सिलसिलामा आज हाम्रो स्टुडियोमा उपस्थित हुनुहुन्छ कृषि विभाग अन्तर्गत कृषि सखीमा कार्यरत छिरिङ छुकी तामाङ, जसले अर्ग्यानिक फार्मिङ साथै इन्टिग्रेटेड फार्मिङको विषयमा साथै किसानहरूले के कस्ता सहायताहरू पाइरहेछन् त्यो विषयमा आज हामी उहाँसँग बातचित गर्नेछौँ। त सर्वप्रथम म्याडमलाई यस कार्यक्रममा स्वागत गर्न चाहन्छु।
1: थ्याङ्क यू।
0: विशेष त म्याडम मैले यहाँको परिचय दिइहालेँ श्रोतामाझ, र जस्तो अहिले अब हाम्रो राज्य जैविक भएको कारणले गर्दा अब जैविक खेतीलाई नै अगाडि प्रोत्साहन गरेर लगिरहनु भएको छ, विभागबाट पनि थुप्रो पहलहरू भइरहेको छ नि। जस्तो एक्चुअलमा यहाँको विचारमा चाहिँ अर्ग्यानिक फार्मिङ के हो र अर्ग्यानिक फार्मिङ चाहिँ कस्तो पाराले हुनुपर्छ जस्तो लाग्छ?
1: धन्यवाद तपाईँको क्वेसनको लागि। अर्ग्यानिक फार्मिङ चाहिँ के हो भन्नाले चाहिँ, अर्ग्यानिक फार्मिङ चाहिँ यस्तो प्र्याक्टिस हो एग्रिकल्चरमा जहाँ चाहिँ हामीले केमिकल फर्टिलाइजर त चलाउँदैनौँ, केमिकल अरू चिज पनि, अन्त एनिथिङ अब जुन चाहिँ नेचुरल अर्ग्यानिक होइन, हामी खालि केमिकल फर्टिलाइजर मात्रै भन्छौँ। तर नट ओन्ली केमिकल फर्टिलाइजर, हामीले जेनेटिकली मोडिफाइड अर्ग्यानिजम क्रप्सहरू पनि युज गर्नु हुँदैन अर्ग्यानिक फार्मिङमा चाहिँ। अर्ग्यानिक फार्मिङमा चाहिँ हामी खालि नेचुरल मतलब भेजिटेबल फ्रुट्स अन्त केही चिज जुन चाहिँ डिकम्पोज हुनुसक्छ माइक्रो अर्ग्यानिजमले, त्यस्तो खालके चिज मात्रै हामी युज गर्छौँ मतलब फिल्डमा, हामी केही पनि केमिकल चलाउँदैनौँ, त्यो चाहिँ अर्ग्यानिक फार्मिङ होला।
0: जस्तो यहाँको विचारमा नि यहाँले अब अर्ग्यानिक फार्मिङको जुन डेफिनेसन भनौँ न यसको मायने मजाले राखिदिनु भयो। जस्तो हाम्रो राज्यमा हेर्दाखेरि कतिको चाहिँ प्र्याक्टिस भइरहेको

0: छालाई अफ फार्मिङ अब सही रूपमा विभागकोबाट त पहल भइरहेको छ, साथै यता सरकारबाट पनि कति पहलहरू भइरहेको छ, यहाँको विचारमा चाहिँ कतिको फस्टाएर गइरहेको छ यो?
1: हाम्रो सिक्किममा चाहिँ अर्ग्यानिक फार्मिङ चाहिँ एकदम 100% लेभलमै चल्दैछ, किनकि हामीले कुनै जग्गा पनि कहीँ पनि हामीले फर्टिलाइजर चलाउने त नामै छैन। अगर तपाईँ बाहिर स्टेटमा गयो भने त एनपीके फर्टिलाइजरहरू लार्ज अमाउन्टमा युज हुँदैछ क्रप्सहरूमा, तर यहाँ चाहिँ एकदम भएको छैन। हाम्रो चाहिँ यहाँ फार्मर्सहरूले जुन चाहिँ पनि फिल्डमा केही लाउँछ भने यो सबै अर्ग्यानिक गाईको मल होला, अन्त वर्मी कम्पोस्ट भन्ने एउटा हामीले कम्पोस्ट फार्म मेन्योरहरू हुन्छ त्यो हामीले चलाउँदैछौँ। सो हामी भन्नु सक्छौँ कि सिक्किममा चाहिँ अब अर्ग्यानिक फार्मिङ चाहिँ एकदम 100% स्केलमै चल्दैछ, अन्त डिपार्टमेन्टले पनि त्यही पुस गर्नुहुँदैछ, अन्त आई गेस हाम्रो फार्मर्सहरू पनि यति साह्रो अवेर भइसकेको छ कि केमिकलको कति हार्म हुन्छ, अन्त प्लस केमिकल युज गर्नु भने महँगाइ पनि आफूलाई बेसी बर्डन गर्नु हो, त्यसले गर्दा हाम्रो फार्मर्सहरू पनि स्मार्ट हुनुहुन्छ, सिक्किम अर्ग्यानिक हो भन्दै उनीहरूले चलाउनु पनि चलाउँदैन।
0: जस्तो यहाँ त अब यो विभागमा कार्यरत हुनुहुन्छ है, जस्तो योभन्दा अगाडि यहाँ अरू स्टेटतिर पनि अब कति एक्सप्लोर भइसक्नु भएको छ होला, यहाँको एब एक्सपोजरहरू कति भयो, त्यसले गर्दाखेरि कम्पेरिजन हाम्रो राज्य र अरू राज्यमा हेर्दाखेरि चाहिँ यहाँले के चाहिँ कम्पेरिजन पाउनुभयो त्यो पनि राखिदिनुहोस् न।
1: हजुर, तपाईँले भन्नुभएको राइट हो कि मैले अब बाहिर पनि अलिक एक्सपोजर पाएँ, मैले मेरो कलेज सकेर चाहिँ म मुम्बईमा काम गरेँ, तर त्यहाँ चाहिँ अब इन्सुरेन्स लेभलमा थियो, तर फिल्ड लेभलमा हेऱ्यो भने गुजरातमा थिएँ म, हरियाणा साइडमा पनि काम गरेँ, त्यहाँ देख्दाखेरि चाहिँ अब हामीले कल्टिभेसन वाइज हेऱ्यो भने चाहिँ मैले के डिफ्रेन्स देख्यो भने चाहिँ हामी सिक्किममा चाहिँ हाम्रो टेरेस फार्मिङ हुन्छ, तलतिर टेरेस फार्मिङ हुँदैन, अब तलको फार्म्सहरू पनि ठुलो ठुलो हुन्छ, उनीहरूको फिल्डहरू ठुल्ठुलो हो। यहाँ चाहिँ हाम्रो के छ भने टेरेस फार्मिङ, अन्त सबैकोमा सानो सानो फिल्ड छ, मतलब स्मल एन्ड फ्रेगमेन्टेड भएको छ, अन्त त्यो त फर्स्ट डिफरेन्स होला। सेकेन्ड डिफरेन्स चाहिँ हाम्रो यहाँ प्रोडक्टिभिटी प्रोडक्सनहरू भेरी स्मल स्केलमा हुन्छ, हो तल चाहिँ लार्ज स्केलमा हुन्छ, अन्त त्यो सेकेन्ड डिफरेन्स। थर्ड डिफरेन्स इज अब सिन्स प्रोडक्टिभिटीमा डिफरेन्स देख्नुहुँदैछ भने चाहिँ त्यसको अर्को कनेक्सन के जान्छ भने यहाँ सिन्स स्मल प्रोडक्सन हुँदैछ सो वी युज अर्ग्यानिक मेन्योर, लाइक अर्ग्यानिकली हामी ग्रो गर्छ विदाउट युजिङ एनी फर्टिलाइजर, एन्ड इट इज कन्भिनियन्ट सबैलाई फार्मर्सहरूलाई पनि स्मल फिल्डमा अब मेन्योरहरू चलाउनु। तर फेरि तल चाहिँ अब लार्ज फिल्ड, उनीहरूले फर्टिलाइजर हाइली पेस्टिसाइड्सहरू पनि पुरै युज गर्छ बिकज उनीहरूले चाहिँ त्यहाँबाट पैसा कमाउँछ उनीहरूको जरिया हो, सो बिगर फिल्डलाई उनीहरूले त्यसरी युज गर्छ, मेकेनाइजेसनको पुरा उपयोग हुँदैछ, यहाँ त्यस्तो छैन, हाम्रो यहाँ सानो सानो टिलर मसिन्सहरू मात्रै हुन्छ, अझै पनि कति जग्गा गोरु नै अब गोरुहरू चलाउँछ हो, सो त्यस्तो चाहिँ डिफ्रेन्स मैले देखेँ। अन्त लास्ट डिफरेन्स चाहिँ के देख्यो भने तल त अब फार्मर्सहरूले प्रड्युस गर्छ अन्त उनीहरूलाई मार्केट पनि पाइहाल्दो रहेछ, प्रड्युस गरेको चिज मार्केट एपिएमसीहरू मन्डीहरू हुन्छ उनीहरूले त्यहाँ लगेर बेच्छ अन्त पैसा पाउँछ। हाम्रो चाहिँ यहाँ मन्डीहरू छैन, त्यो चाहिँ स्टेटमा अलिकति ल्याक छ, अन्त सबै आउँछ यता मार्केट अन्त सानो फ्रेगमेन्ट पाराले बेचेर लान्छ, सो दोज आर द डिफरेन्सेस मैले नोटिस गरेँ।
0: हजुर, यहाँ एकदमै प्रष्ट पारिदिनु, जस्तो अब हाम्रो सिक्किम हिल्ली राज्य भएको कारणले गर्दा अब जस्तो मसिनहरूलाई पनि अब उपयोग गर्न सकिँदैन है, जस्तो टेलर मेसिनहरू अब त्यो काल्लाहरू हुन्छ चढाउनु अब डिफिकल्ट भएको कारणले गर्दा गोरु नै पनि युज गरिन्छ, त्यसले गर्दा अब लार्ज स्केलमा हुनु सकेको छैन है, डिफिकल्ट जियोग्राफिकल रिजनले गर्दा पनि है। हामी फेरि यो अर्ग्यानिक फार्मिङमा चाहिँ फेरि बातचित गर्नेछौँ। म यहाँलाई अर्को के सोध्न चाहेँ भने जस्तो यो इन्टिग्रेटेड फार्मिङ सिस्टमको बारेमा पनि अहिले निकै चर्चामा आइरहेको छ होइन, यसको विषयमा नि अलिक प्रष्ट पारिदिनुहोस् न।
1: हुन्छ, फर्स्ट अफ अल इन्टिग्रेटेड फार्मिङ सिस्टम भनेको चाहिँ यो एउटा सिस्टम चाहिँ हामी अर्ग्यानिकमा पनि हुन्छ नन अर्ग्यानिकली पनि कतिले फलो गर्छ, तर इन्टिग्रेटेड फार्मिङ सिस्टम भनेको चाहिँ हामीहरू सब फार्म प्र्याक्टिसेस सँगै लिन्छौँ। फार्म भन्ने बित्तिकै मैले क्रप्स कल्टिभेसन पनि गर्दैछु, मैले पोल्ट्री पनि त्यही ल्यान्डमा रेज गर्दैछु, मैले त्यहाँ गाई पनि चलाउँदैछु, मैले एक्वाकल्चर पनि गर्दैछु। अब यो एउटा चेन भयो, यो चेनमा चाहिँ इन्टिग्रेटेड फार्मिङ सिस्टम चाहिँ के हो भने चाहिँ अब एउटा फार्मको मेन्योर, एउटा फार्मको वेस्ट प्रडक्ट चाहिँ अर्को फार्मलाई काम लाग्छ, त्यो चाहिँ वेस्ट भएर जाँदैन, त्यो तपाईँले भित्र रिसाइकल गर्दैछौँ, त्यसलाई चाहिँ हामी इन्टिग्रेटेड फार्मिङ सिस्टम भन्छौँ। सो हामी यस्तो गऱ्यो भने एउटा फार्मको मतलब वेस्ट अर्कोले युज गर्दैछ, अर्को चिज अर्कोमा जाँदैछ, साइकल हुँदैछ, अन्त यसले हाम्रो चाहिँ सस्टेनेबल एग्रिकल्चर साइडमा पनि लान्छ। केही चिज वेस्ट भएको छैन, सबै कुरा नेचुरली जाँदैछ पनि होइन, सो त्यसले इन्क्रिज गर्छ।
0: जस्तो जमिन पनि खाली रहेन है, थ्रु आउट द इयर नै तपाईँको
1: प्र्याक्टिस गइरहेको छ। अन्त अर्को कुरा मलाई याद आयो कि यसमा चाहिँ तपाईँको आजको दिनमा क्रप राम्रो गएन अरे तर तपाईँलाई लस भएन, तपाईँ किनकि यता एक्वाकल्चर पनि चलाउँदैछ, यता गाईकोबाट पनि पाउँदैछ होइन, अब त्यसरी पनि इकोनोमिकली त्यो पनि फाइदा छ हामीलाई।
0: जस्तो हाम्रो राज्यमा चाहिँ नि कतिको फार्मर्सहरूले यसलाई एडप्ट गर्नुहुँदैछ अथवा यो सक्सेस हुँदैछ?
1: अहिलेको हामीले जति फिल्ड भिजिटहरू हेरेको छु त्यसमा चाहिँ मेजोरिटी अफ फार्मर्सले चाहिँ यो एक्सेप्ट गर्नु थालेछ, अन्त उनीहरूले गर्नुहुँदैछ प्र्याक्टिसमा, किनकि अब सबैले बुझ्यो यसको बेनिफिट्सहरू होइन। ल सो अहिले मेजर अफ द फार्मरले चलाउँदैछ जसकोमा चाहिँ ल्यान्ड ठुलो छ, अन्त जसकोमा चाहिँ अलिकति काम गर्ने उनीहरू गर्नु सक्छ पनि, अन्त ल्यान्ड ठुलो भएको अन्त उनीहरूले आफ्नो सबै कुरा। तर हेऱ्यो भने हाम्रो पहिलादेखि बाजे बोजूले पनि अलिकति भयो नि यो प्र्याक्टिस चाहिँ लिएको थियो, जस हामीहरूले थ्योरीमा हालेको थिएन, अहिले थ्योरीमा आउँदैछ र हाइलाइटमा आउँदैछ, तर हाम्रो बाजे बोजूहरूले नि खासमा गर्नै भएको, बाख्रा चढाउनु थियो, गाई थियो, सुँगुर थियो है, अब खेतमा खेत थियो, सो पहिलादेखि चलेको प्र्याक्टिस, तर अहिले चाहिँ बेसी हाइलाइट आयो, एग्रिकल्चरले माथि लाँदैछ, मतलब एकदम हाइलाइटमा लाग्दैछ, सो झन् बेसी एक्सेप्ट हुँदैछ।
0: जस्तो अब यो पनि हुनसक्छ पहिला ट्रेडिसनल वेमा थियो होला, अहिले त्यसलाई नै अलिकति
1: टेक्नोलोजिकल
0: वेमा, जस्तो विभागद्वारा चाहिँ नि फार्मर्सलाई चाहिँ यो रिलेटेड इन्टिग्रेटेड फार्मिङ सिस्टम रिलेटेड अथवा यो गर्नु चाहे भने चाहिँ के सहायताहरू त्यस्तो हुँदैछ?
1: सहायता त अभियसली यो चाहिँ हो कि तपाईँहरूले टेक्निकल सपोर्ट त पाउनु हुँदैछ, कि ट्रेनिङ्सहरू पाउँछ होइन, अहिले एक्वाकल्चरमा पनि कति अरू विभागहरू पनि आएर हेल्प गर्नुहुन्छ, गाउँ गाउँमा गएर फार्मर्सहरूसँग भेट्नुहुन्छ कि कसरी गर्नु। पोल्ट्रीमा हेऱ्यो भने, पोल्ट्री इभन लाइफ स्टक हेऱ्यो भने एनिमल विभागबाट पनि आएर साइन्टिफिक म्यानेजमेन्ट मतलब दबाई पानी खाना टेम्परेचर ब्रिडिङहरूको त्यो सबै गाइडेन्स दिन्छै दिन्छ। अन्त यता क्रपिङ हर्टिकल्चर अर्को एग्रिकल्चर क्रप्सहरूमा यता एग्रिकल्चर विभाग आएर अब कसरी पेस्ट म्यानेजमेन्टहरू गर्नु, कतिको फर्टिलाइजरहरू गर्नु, सोइल कस्तो छ, कतिको पानी दिनु, त्यो सबै ट्रेनिङ्स प्लस सपोर्ट सिड्सहरू दिनुहुन्छ, त्यसरी चाहिँ अब विभागले चाहिँ हेल्प चाहिँ गर्दैछ।
0: जो अगाडि आउन सक्नुहुन्छ, जसले इन्ट्रेस्टेड हुनुहुन्छ उहाँले नै यसको फाइदा लिन सक्नुहुन्छ, एकदमै यहाँले महत्त्वपूर्ण कुरा राखिदिनु भयो म्याडम। जस्तो अब जुनै पनि फसल उब्जाउनुको लागि, जुनै पनि क्रप हुनुको लागि चाहिँ राम्रो हेल्दी क्रप हुनुको लागि चाहिँ माटो होइन, माटो पनि हेल्दी हुनु पर्यो। त्यसको लागि जस्तो यो अब सोइल हेल्थ कार्डहरू भनेर विभागद्वारा यो भइरहेको छ, यो विषयमा चाहिँ अलिकति जानकारी दिनुहोस् न।
1: तपाईँको यो सोइल हेल्थ कार्ड चाहिँ हाम्रो प्रधानमन्त्रीको स्किमदेखि नै स्टार्ट भएको, उहाँले इन्ट्रोड्युस गर्नुभएको, उहाँको भिजन हो यो चाहिँ, अन्त त्यहाँनिर इट्स टप डाउन, त्यहाँनिर हाम्रो स्टेट गभर्मेन्ट अन्त एक डिपार्टमेन्टहरूले चाहिँ स्प्रेड गर्दै गएको हो। सोइल हेल्थ कार्डमा चाहिँ बेसिकली हामीले के बुझ्छौँ भने, जस्ट लाइक तपाईँले भन्नुभयो, सोइल चाहिँ महत्त्वपूर्ण एउटा कल्टिभेसनलाई फ्लरिस गर्नु होइन न। अन्त सोइल हेल्थ कार्डमा चाहिँ तपाईँको सोइलको टेस्टिङ हुन्छ, जहाँ तपाईँको सोइल लिएर जान्छ ल्याबमा, सोइल ल्याब भन्ने एउटा डिपार्टमेन्टहरू हुन्छ, त्यहाँ चाहिँ तपाईँको टेस्टिङ हुन्छ, अन्त तपाईँको सोइलमा के कमी रहेछ भन्ने चाहिँ फर्स्टमा चेक हुन्छ, कि तपाईँको सोइलमा नाइट्रोजन कमी छ कि, फस्फरस कमी छ कि के, बिकज कन्टिन्युस कल्टिभेसन भयो भने समहाउ न्युट्रियन्ट्सहरू तपाईँले रिप्लेनिस त हुन्छै हुन्छ, हो त्यो त अब प्रोसेस हो, एउटा नेचुरल प्रोसेस। सो त्यसको एभ्री फार्मिङ गर्नुभन्दा अगाडि चाहिँ सोइल हेल्थ कार्डको अब अलिकति इट्स लाइक अ रिपोर्ट कार्ड तपाईँको, होइन, तपाईँकोमा के ल्याक हुन्छ, अब हुन्छ नि त्यो स्कुलमा त्यस्तै हो, यो सोइल हेल्थ कार्ड पनि एउटा रिपोर्ट हो, तपाईँको सोइल कस्तो छ भनेर, होइन, राम्रो हो कि तपाईँले चेक गराउनुहुन्छ, तपाईँले चेक गराउनु भयो भने बुझ्नुहुन्छ तपाईँको सोइलमा के कमी रहेछ, होइन, फर्दर त्यो चिजलाई अब जे रिपोर्ट आउँछ, अब कमी जुन चाहिँ छ त्यसमा तपाईँले वर्क अन गर्नुभयो, त्यहाँनिर चाहिँ फेरि फर्दर कल्टिभेसन लानुभयो भने चाहिँ तपाईँको कल्टिभेसन फ्लरिस अलिक बेसी राम्रो हुन्छ।
0: जस्तो अब यो फार्मर्सलाई पनि याद हुन्छ नि, मेरो सोइलमा चाहिँ यो कमी रहेछ, मेरो माटोमा यो कमी रहेछ, अनि त्यही पाराले अब ट्रिटमेन्टहरू यसलाई भयो भने चाहिँ यसले अब फसलहरू राम्रो दिन सक्छ. जस्तो यसको लागि चाहिँ विभागीय अधिकारीहरू गाउँ गाउँमा गएर गर्नुहुन्छ कि फिल्ड स्टाफहरू कस्तो के छ
1: यसको लागि चाहिँ फिल्ड स्टाफहरू हुन्छ जसले चाहिँ

0: collègue nous on dit madame soil on the tuile soil lab ma pathaunu huncha ta soil lab ko kaam garne le chai test garera and the report banaera chai further tala peri field functionaries lai dera waha le chai tyo farmers lai dinu huncha ta ni chai waha le explain garnu huncha ke kami cha ke chaina ta ni they work on it
1: Just to Ambro Raja Mayor Nuparevane say Kotiko Swellaru, Halli, Pine Savanunale.
0: Amro Raja Mata Vese Topili Hiribani, Toloko, Plains Ma, Aru State Hiri, Amro Swellaru, Healthy State Maiso, Kiniki, just like Hamili Agari Bonu, Ki Hami Ya fertilizer use Gordino. Fertilizer use Gordinani, Topoko soil healthy neighbor. हामीले यहाँ अर्ग्यानिक प्र्याक्टिस गर्छौँ जसले चाहिँ न्युट्रिएन्ट रिच बनाउँछ अर्ग्यानिक जब हामीले मेन्योरहरू युज गर्छौँ त्यहाँको माइक्रो अर्ग्यानिजमले चाहिँ हाम्रो सोइलको माइक्रो अर्ग्यानिजमलाई बेनिफिट गराउँछ त्यसले गर्दाखेरि चाहिँ इट इज अलवेज अन अ साइकल सो हामीले नराम्रो केही दिएको छैन सोइल स्ट्रक्चर मोइस्चर वाटर सबै मजाले मेन्टेन नै छ अहिलेसम्म अन्त सो आई वुड से कि हाम्रो स्टेटमा चाहिँ सोइलको हेल्थ कन्डिसन चाहिँ राम्रै नै छ
1: त्यस्तो
0: नराम्रो चाहिँ छैन
1: हजुर हजुर जस्तो अब विभिन्न स्किमहरूको कुरा पनि आउँछ है जस्तो विभागद्वारा विभिन्न स्किम केन्द्र सरकारद्वारा विभिन्न स्किमहरू पनि दिइरहेको छ जस्तो त्यसमा किसान क्रेडिट कार्ड भनेर एउटा स्किम छ होइन यो चाहिँ के हो वास्तवमा र यसलाई चाहिँ कतिको किसानहरूले लाभ लिइरहनु भएको छ
0: किसान क्रेडिट कार्ड चाहिँ तपाईँको एउटा कार्ड हुन्छ
1: हजुर हजुर
0: जो चाहिँ तपाईँले एज अ किसान चाहिँ तपाईँले युज गर्न सक्नुहुन्छ यसमा चाहिँ तपाईँले लोन पाउनुहुन्छ जुन चाहिँ तपाईँले आफ्नो खेती सिड्सहरू किन्दा फार्म मसिन्सहरू किन्नु छ भने कि एनी चिज जुन चाहिँ तपाईँ खेत गर्नु हुँदाखेरि चाहिन्छ नि त्यो सामानमा चाहिँ तपाईँले युज गर्नु सक्नुहुन्छ सो त्यस बेसिसमा चाहिँ गभर्मेन्टले तपाईँलाई एउटा सर्टन अमाउन्ट दिनुहुन्छ अन्त त्यो अमाउन्ट युज गर्नु सक्नुहुन्छ यो किसान क्रेडिट कार्डबाट
1: निकै अब हेऱ्यो भने कृषक वर्गलाई यसले फाइदा दिइरहेको छ
0: निकै नै तपाईँले very sincerely you could have no agriculture ko use ma lyo bhane che it is a good benefit sabai lai farmers le
1: jasto waha le chai jun kheti gariran bhayeko cha teslai euta thap sahayata ko lagi already waha ko existing kheti haru cha
0: tara
1: teslai aba seed kinnu paryo athawa machine haru kinnu paryo tesko lagi chai yale sahayata
0: dinchha
1: hai jasto esko lagi chai aba waha le bank through nai garnu parne huncha
0: hajur hajur
1: ब्याङ्कबाटै उहाँले पाउनुहुन्छ जस्तो यो बाहेक नि जस्तो अरू स्किमहरू चाहिँ के छ अहिले चल्दै गरेको
0: अहिले चल्दै गरेको त हाम्रोमा प्रधानमन्त्री फसल बिमा योजना भन्ने छ जुन चाहिँ एउटा क्रप इन्सुरेन्स हो अन्त हाम्रोमा पिएम किसान भन्ने पनि छ किसान स्किम जहाँ चाहिँ फार्मर्सहरूले चाहिँ पर इयर 6,000 पाउनुहुन्छ द्याट इज तपाईँले थ्री क्वार्टर्समा चाहिँ 2,000 चाहिँ तपाईँको किसानको ब्याङ्क अकाउन्टमा हालिदिनुहुन्छ अन्त अरू स्किमहरू पनि छ लाइक कृषि सिंचाई योजना भन्ने त्यो चाहिँ इरिगेसन रिलेटेड हो त्यो स्किम पनि छ
1: प्रधानमन्त्री फसल बिमा योजनामा चाहिँ कस्तो कस्तो फसलमा चाहिँ यसले मतलब कभर गर्छ भनौँ न
0: तपाईँको प्रधानमन्त्री फसल बिमा योजनाले चाहिँ तपाईँको दुईवटा क्रप्स सिजनको दुईवटा क्रप्सलाई कभर गर्छ जुन चाहिँ तपाईँको एउटा खरिफ क्रप हो जुन चाहिँ हामीले चाहिँ रेनी सिजनको टाइममा हामी कल्टिभेसन गर्छौँ त्यो क्रप्स अन्त रबी क्रप्स जुन चाहिँ विन्टर सिजन क्रप भन्छ हामी त्यो दुईवटा सिजनको चाहिँ क्रप्सहरूमा कभर दिन्छ
1: हजुर हजुर यसले पनि काहीँ न काहीँ अब पानी बेसी परेर अथवा जे पनि कारणले फसलहरू उहाँहरूको नाश भयो होइन उहाँहरूलाई अब केही न केही यसबाट नि सहायता हुन्छ
0: हजुर हजुर
1: प्रोत्साहन राशि जस्तो है जस्तो म्याडम यहाँले अब जति पनि यो जानकारीहरू दिनुभयो है अब अहिले हेऱ्यो भने अहिलेको समयलाई लिएर हेऱ्यो भने अब स्टार्टअप मार्केट च्यानलहरू को निकै हामीले सुन्नुमा आउँछ है त्यसमा चाहिँ अब अर्ग्यानिक फार्मिङलाई लिएर चाहिँ अब स्टार्टअप मार्केट च्यानल यहाँको विचारमा अथवा यहाँले बाहिरतिर पनि एक्सपोजर पाएको विचारमा चाहिँ कस्तो पाराले चाहिँ गर्न सकिन्छ यसको अलिकति जानकारी दिनुहोस् न
0: हाम्रो सिक्किमभित्र है
1: हजुर हजुर
0: हाम्रो सिक्किम राज्य जो अर्ग्यानिक हो भनेर जानिन्छ होल कन्ट्री प्लस होल वर्ल्डमा एउटा त अर्ग्यानिक प्रडक्टको हाई भ्याल्यु छ तपाईँले अहिले देख्नु नै भएको छ कि बाहिर बाहिर कति पल्युसन हुन्छ मतलब पिपल आर सो एट द सेम टाइम हाम्रो अहिलेको जेनेरेसन आर सो मच इन टु फिटनेस होइन उनीहरूले आफ्नो हेल्थलाई प्रायोरिटाइज गर्छ अन्त उनीहरूलाई पनि अर्ग्यानिकै मनपर्छ खासमा कन्ज्युम गर्नु सो त्यसले चाहिँ हामीलाई के भन्छ

0: भने अर्ग्यानिक प्रडक्सनको कति भ्याल्यु छ प्रडक्ट्सहरूको है. हाम्रो राज्यमा सिन्स प्रडक्सन हुन्छ त्यो चाहिँ हामीले एउटा मार्केट च्यानल बनाएर एज अ स्टार्टअप इफ यु वन्ट टु ओपन एउटा मार्केट च्यानल खोल्यो अन्त त्यो चिज चाहिँ हामीले अगर बाहिर बाहिर लानु सक्यो भने मेट्रोपोलिटन सिटिज स्पेसली जस्ट लाइक दिल्ली हाम्रो छेउमा हो लट्स अफ पिपल सबैजना हेल्थ कन्सियसै भएको त्यहाँतिर अन्त अरू स्टेटतिर पनि बिस्तारै बिस्तारै हामीले भने एक्सपोर्ट गर्नु सक्यो भने चाहिँ अब त्यो इकोनोमिकली भेरी मच प्रोफिटेबल हुन्छ स्टार्टअप चाहिँ द्याट वे. तर अब त्यसको लागि हाम्रोमा इन्फ्रास्ट्रक्चरमा चाहिँ जोड लाउनु पर्यो.
1: जस्तो मैले यहाँलाई के पनि सोध्नु चाहेँ भने जस्तो यहाँको अनुभवमा यहाँले जस्तो प्रकारले देख्नु भएको छ अरू जग्गामा होइन यो मार्केट च्यानल चाहिँ कस्तो पाराले चाहिँ भइरहेको छ
0: अहिले हाम्रो सिक्किममा हेऱ्यो भने चाहिँ मेरो रिसर्च यो चाहिँ मैले पर्सनलवाला दिँदैछु. हाम्रो मार्केटमा चाहिँ मिडल म्यानको पुरा हातै छ अहिले पनि है. यो चाहिँ अब पहिलादेखि चल्दै आएको अहिले पनि छ अब तर गभर्मेन्टले त ट्राई गर्नुहुन्छ जतिसक्दो मिडल म्यान निकाल्नु खालके बिकज अगर मिडल म्यान हट्नुभयो भने चाहिँ डाइरेक्ट बेनिफिट हाम्रो फार्मर्सलाई पाउन सक्छ भन्ने हुन्छ. तर अन्त अहिलेको लागि चाहिँ हाम्रो चाहिँ मिडल म्यानै हुन्छ उनीहरूले जस्ट लाइक फार्मर्सले मिडल म्यानलाई दिन्छ मिडल म्यानले फर्दर लाँदै रहेछ अन्त तर यो सबैमा चाहिँ सात चिज चाहिँ के हो भने चाहिँ हाम्रोमा फार्मर्सहरूले चाहिँ भनेको प्राइस पाउँदैन. खासमा चाहिँ गभर्मेन्ट अफ इन्डियाले एउटा वेबसाइट छ एग्रिनेट एन्ड देन ई नामहरू भन्ने एउटा वेबसाइट छ गभर्मेन्टको जहाँ चाहिँ अब लाइक प्रडक्ट्सहरूको भ्याल्यु दिएको हुन्छ. प्रडक्ट्सको भ्याल्यु त एउटा त सिजन वाइज फ्लक्चुएट हुन्छ त्यही कारण चाहिँ उनीहरूले त्यो डेटा प्राइस यो यति हुनुपर्छ भनेर खासमा दिएको हुन्छ. तर हाम्रो फार्मर्सहरूलाई मेबी नेटवर्क इस्यु हो कि बिकज इन अ भेरी रुरल एरिया कोही बेला नेटवर्कहरू पुग्दैन अन्त उहाँहरूले त्यस्तो चेक गर्नु हुँदैन होला उहाँले चाहिँ डाइरेक्ट मिडल म्यानलाई दिनुहुँदो रहेछ अन्त मिडल म्यानले चाहिँ इन रिटर्न उनीहरूको रासन पानी कभर गर्नुहुँदो रहेछ अन्त त्यहाँदेखि त्यसरी चाहिँ अब
1: हजुर जस्तो अब कहीँ न कहीँ ट्रेडिसनल भनौँ न जस्तो पहिल्यैदेखि चलेर आएको कि कुनै पनि फसलहरू भएपछि मिडल म्यान आउने डाइरेक्ट होइन त्यहाँबाट फार्मर्सकै फिल्डबाट डाइरेक्ट लाने अन्त जुन यहाँले भन्नुभएको जस्तो प्राइस चाहिँ अब उहाँले कम्ती पाएर मिडल म्यानले बेसी तर अब यो यदि मिडल म्यान छैन र अब डाइरेक्ट मार्केटमा चाहिँ फार्मर्सले दिनु सक्यो भने चाहिँ उहाँले गरेको दाम पनि पाउनुहुन्छ है.
0: हजुर हजुर त्यसको लागि चाहिँ टेक्नोलोजी इन्टरभेन्सन हुनुपर्छ जुन चाहिँ अब बिस्तारै हाम्रो देश अगाडि त जाँदैछ अब द्याट हेज टु बी अब इम्प्लिमेन्टेड इन आवर स्टेट लेभल भिलेज लेभल पनि पस्नुपर्छ मलाई लाग्छ.
1: हजुर हजुर एकदम सही हो. जस्तो मेरमले अघि भन्नुहुँदै थियो यो टेरेस फार्मिङको कुराहरू आउँदै थियो है.
0: मतलब टेरेस फार्मिङ तपाईँले हेर्नुभयो भने चाहिँ इट इज हामीले किन अडप्ट गर्यो भन्दाखेरि चाहिँ यो चाहिँ हाम्रो ल्यान्डस्केपै त्यस्तो छ नि हिल भयो अब प्लेन जग्गा त पाउँदैन सो अब हिल्सको स्टेप स्टेप स्टेप स्टेप फार्मिङलाई हामी टेरेस फार्मिङ भन्छौँ अन्त हाम्रो यतिकै एक्सेप्ट भएकै चिज हो बिकज अफ ल्यान्डस्केप अन्त पहिलादेखि नै चल्दै गरेकै हो धान रोपाइहरू त्यसरी हुन्छ विच इज इन अ वे बेनिफिसियल गुड पनि हो किनकि हामी जब इरिगेसन पानी तान्छौँ माथिदेखि फ्लोट हुँदै तल तल तल द्याट वे चाहिँ इक्वल डिस्ट्रिब्युसन अफ वाटर हुन्छ अन्त प्लान्ट्सहरूलाई भनेको टाइममा पानी मतलब सबै टक टक टक पुग्छ.
1: हजुर हजुर
0: त्यस्तो वेमा हो.
1: हजुर जस्तो म्याडमले होइन यो सबैको जानकारी दिइसक्नुभयो जस्तो अब प्राय प्राय हामीले यसमा कतिवटा कुराहरू अब कृषक वर्गलाई सहायता होस् भनेर यहाँ आज कुराकानी गऱ्यौँ है. जस्तो अब सबै कुरा गर्दाखेरि अन्त्यमा के हुन्छ भने चाहिँ एउटा सस्टेनेबल होइन त्यसले अब दीर्घम्यादी भनेर भनिन्छ जुन चाहिँ सस्टेनेबल भएर जान्छ नि अब सस्टेनेबल फार्मिङको लागि चाहिँ के उपायहरू अप्नाउनु पर्ने अथवा के गर्नुपर्ने जस्तो लाग्छ एकदम
0: सस्टेनेबल फार्मिङको लागि चाहिँ अब हामीले अहिले जसरी गर्दैछौँ जसरी खेतीहरू गर्दैछौँ द्याट इज द फर्स्ट स्टेप हामी सस्टेनेबलपट्टि जान्छौँ किनकि हामीले केही चिज त डेस्ट्रोय गरेको छैन अर्ग्यानिक भन्दैछ र अर्ग्यानिकली कति चिज हामी प्र्याक्टिसै फलो गर्दैछ त्यसले गर्दा चाहिँ हामीले केही कुरा नाश गरेको छैनौँ हामीले आफ्नो नेचरलाई उल्टा हामीले त्यसलाई सप्राउँदैछौँ अहिलेको प्र्याक्टिसले है. यही प्र्याक्टिस हामीले कन्टिन्यू गर्यो भने चाहिँ सस्टेनेबलपट्टि नै जान्छौँ हामी. अन्त अब फेरि एट द सेम टाइम तर सस्टेनेबल गर्नुको लागि प्रोडक्टिभिटी पनि हुनु पर्यो है प्रडक्टिभिटीमा पनि हामीले अर्ग्यानिक फार्मिङले जोड लाउँदैछौँ. किन अर्ग्यानिक फार्मिङले प्रड्युस पनि राम्रै नै निकाल्दैछ है. अन्त अरू सबै इन्टिग्रेटेड फार्मिङ भयो, सोइल हेल्थमा पनि हामीले फोकस दिँदैछौँ. अब त्यो सोइल हेल्थ पनि इन्टिग्रेटेड यो सबै चलाउनुको लागि हाम्रो गभर्मेन्टले क्रेडिट पनि दिँदैछ फार्मर्सहरूलाई है. क्रेडिटमा पनि त्यो क्रेडिटले सबै काम पनि सम्हालेर अगाडि अगाडि किसानलाई लाँदैछ. अन्त त्यो सबै प्रड्युसलाई हामीले एउटा मार्केट पनि दिँदैछौँ. सो यो सबै मिलेर चाहिँ हाम्रो अहिले जति प्र्याक्टिस हुँदैछ हाम्रो सिक्किममा जस्तो हुँदैछ त्यसले चाहिँ सस्टेनेबललाई चाहिँ थामी नै राखेको छ. एन्ड यतिकै गऱ्यो भने चाहिँ हामी सस्टेनेबलमा अगाडि पनि बढ्नु सक्छौँ. किनकि अहिले तपाईँले प्रोग्राम्सहरू नीति आयोगहरू हेर्नु भने उहाँहरूले पनि सस्टेनेबलप्रति जोड दिँदैछ. बिट एग्रिकल्चर टाउनसिप सबैमा सस्टेनेबिलिटीको अगाडि पुस हुँदैछ. अन्त त्यसरी सबै स्टेटलाई एउटा प्लेटफर्म दिँदैछ कि कसले यु नो सस्टेनेबल मेन्टेन हुँदैछ भनेर. अब इट्स लाइक अ स्मल कम्पिटिसन पनि हुन्छ र यसमा पनि हामीले जुन चाहिँ अहिलेको प्र्याक्टिस फलो गर्दैछौँ त्यही अगाडि बढाइबस्यो भने सिक्किम त्यो त्यसमा पनि अगाडि बढ्न सक्छ.
1: एकदमै महत्त्वपूर्ण कुरा राख्छु म, किनभने एटलास्ट हामीले हेऱ्यौँ भने होइन अन्त्यमा जति नै कुरा गऱ्यौँ लास्टमा सस्टेनेबल छैन, सस्टेनेबिलिटी छैन भने होइन मतलब जति पनि मेहनतहरू बेकार हुन जान्छ. यहाँले यो एकदमै महत्त्वपूर्ण यहाँ कुरा राखिदिनु भयो. जस्तो अब अर्ग्यानिक फार्मिङ गर्दाखेरि अब विशेष गरी त यो फर्टिलाइजर्सहरू त अब एकदमै बन्दैछ है, मतलब ब्यान्डै भइसकेको छ हाम्रो पहिल्यै मेन्युर. यसमा अर्ग्यानिक मेन्युरको लागि चाहिँ जस्तो विभागद्वारा पनि उहाँहरूलाई यो मेन्युर बनाउने जुन चाहिँ ट्रेनिङहरू हुँदैछ कि अथवा यसको लागि अन्य विभाग नै हुनुहुन्छ कि.
0: अब यो तपाईँ राम्रो पोइन्ट राख्नुभयो कि द्याट डिपार्टमेन्टले ट्रेनिङ राख्दैछ. वर्मी कम्पोस्ट भन्ने ट्रेनिङहरू हुन्छ जुन चाहिँ तल फिल्ड फङ्सनरिजहरूले चाहिँ फार्म स्कुलद्वारा सबैलाई ट्रेनिङ दिन्छ उहाँको फार्मर्सहरूलाई. वर्मी कम्पोस्ट जुन चाहिँ जसमा चाहिँ हामी के गर्छौँ भने चाहिँ जतिवटा मलहरू हुन्छ आफ्नो घरको सब्जीहरू त्यो सबै तपाईँले एउटा पिटमा डिकम्पोज गर्नुहुन्छ. त्यसमा गँधेलाहरू हाल्छ वर्मी कम्पोस्टिङ फर सर्टन डेज कभर गरेर जुन चाहिँ मतलब सनको डाइरेक्ट उयो एक्सपोजमा हुनु हुँदैन, सेडमा हुनुपर्छ. अन्त यो सबै मेन्योरलाई चाहिँ तपाईँ फर सर्टन डेज 50-60 अ मन्थहरू राख्यो भने चाहिँ एउटा मल भएर आउँछ जुन चाहिँ भेरी मच has an importance in farming.
1: हजुर हजुर, त्यसको जुन मल पनि अब कति जग्गा देखिन्छ त्यसलाई फेरि अर्को गाईको मलसँग पनि मिसाएर उहाँले लाउने गर्नुहुन्छ. सो द्याट कम्तीमै त्यसले काम गर्छ. अन्त कति अब गाउँ बस्तीमा हेर्दाखेरि यसको अलग्गै सेटहरू बनाएर पनि प्र्याक्टिस गरिएको देखिन्छ है. यसमा चाहिँ अब विभागद्वारा एकदमै सराहनीय कार्य भइरहेको छ र कतिजनाले यो भर्मी कम्पोस्टबाट पनि है मतलब आफूलाई के भन्नु आफ्नो खेतीपातीलाई अगाडि बढावा दिएर गइरहनु भएको छ. जस्तो यो बाहेक नि पेस्टिसाइडहरू जस्तो छ नि अब अर्ग्यानिक पेस्टिसाइड भनौँ न, योहरूको बारेमा नि यहाँहरूबाट के हुन्छ कि
0: ले त्यो पनि डिपार्टमेन्टद्वारा ट्रेनिङ चाहिँ दिन्छ.
1: हजुर हजुर,
0: जहाँ चाहिँ त्यति बेसी त डिटेल यहाँ छैन बिकज पेस्टको ब्याकग्राउन्ड छैन. हजुर हजुर, तर डिपार्टमेन्टले ट्रेनिङ दिनुहुन्छ कि कसरी चाहिँ पेस्टहरू हामी कन्ट्रोल गर्नु सक्छौँ भन्दा सिम्पल आई थिङ्क हाम्रो पहिला पहिलाको बाजेहरूले के गर्नुहुन्छ भने चाहिँ डल्ले खोर्सानीहरूतिर कमिलाहरू खरानी लाउनुहुन्थ्यो होइन. त्यसरी अब यस्तै नेचुरल प्र्याक्टिसेसहरू पनि गरेर चाहिँ डिपार्टमेन्टले पुस चाहिँ गर्नुहुन्छ कि जतिसक्दो हामी चाहिँ केमिकल नयुज गरेर आफ्नो नेचरले जे दिनुहुन्छ त्यो युज गर्ने भनेर.
1: त्यसो गरेपछि सोइललाई पनि अब असर भएन है.
0: हजुर हजुर,
1: त म्याडमसँग होइन यतिका महत्त्वपूर्ण कुराकानीहरू गरियो. यहाँ जति पनि श्रोताहरूले यो कार्यक्रमलाई सुनिरहनु भएको छ पक्का पनि अब उहाँहरूलाई पनि आजको यस जानकारीमूलक कार्यक्रमले केही न केही प्रोत्साहन हुनु गयो भन्ने हामी आशा गर्न चाहन्छौँ है. त म्याडम अब यहाँलाई सोध्नुपर्ने कुरा त अझै थियो होइन, तर अब हामी कार्यक्रमको पनि लगभग अन्त्य अन्त्यतिर आइपुगेका छौँ. त्यसैले अन्त्यमा जाँदा जाँदै जति पनि रेडियो सुनिरहनु भएको श्रोतावर्गहरू हुनुहुन्छ, विशेष गरी किसानवर्गहरू हुनुहुन्छ, उहाँलाई चाहिँ तपाईँ के भन्न चाहनुहुन्छ?
0: म यही भन्न चाहन्छु कि हामीले अब अहिले स्टेट जसरी अर्ग्यानिकली यत्रो नाम लिनु सक्यो होइन, हामी यही चिज चाहिँ हामी कन्टिन्यू गरौँ। अन्त कतिवटा स्किम्सहरू हुन्छ होइन तपाईँहरूले युज गर्नु सक्नुहुन्छ, त्यसको फाइदा लिनु सक्नुहुन्छ, बिकज हाम्रो अनरेबल पिएमहरू सबैले किसानको लागि धेरै नै काम गरेछ। तपाईँहरू छैन भने त देशै चल्दैन, किन तपाईँहरूले हामीलाई फुडहरू दिनुहुन्छ होइन। अन्त त्यही चिजलाई अनर गर्नु, तपाईँहरूलाई सहायता गर्नु, धेरै धेरै स्किमहरू हुन्छ। तपाईँहरू प्लिज अब हेल्प लिएर डिपार्टमेन्ट आएर त्यसको युज गर्नु सक्नुहुन्छ, र यसरी यही सस्टेनेबल खेतीहरू हामी अगाडि बढौँ मिलेर होइन, त्यही भन्न चाहन्छु।
1: हजुर हजुर, एकदमै महत्त्वपूर्ण जानकारी यहाँले श्रोतामाझ राखिदिनु भयो है। र म्याडमको यतिको व्यस्तता समय बाबुजत पनि हाम्रो निमन्त्रणलाई स्वीकार गरेर है आकाशवाणी गन्धक सभा आएर यतिका महत्त्वपूर्ण जानकारी दिनुभयो, यहाँलाई हामी धेरै धेरै धन्यवाद दिन चाहन्छौँ।
0: थ्याङ्क यू।
1: त श्रोता, यतिन्जेल यहाँले सुनिरहनु भएको थियो कृषि विभाग अन्तर्गत कृषि सखी पोस्टमा कार्यरत छिरिङ छुकी तामाङ म्याडमसँगको कुराकानीलाई। आजको कार्यक्रममा समेटेका कुराकानी यति नै। हाम्रो भेट फेरि अर्को कार्यक्रममा हुने नै छ। तबसम्मको लागि म कार्यक्रम सञ्चालक सुनिल सापकोटालाई पनि बिदा दिनुहोस्। हवस् त, नमस्कार, शुभरात्री।

सिक्किमका लोकसभा सांसद डाक्टर इन्द्रहाङ सुब्बाले आज गुवाहाटीमा पूर्वोत्तर सीमान्त रेलवेको क्षेत्रीय रेलवे प्रयोगकर्ता परामर्श समितिको बैठकमा भाग लिए जहाँ उनले सेवक रम्फू रेलवे लाइन निर्माण कार्यमा तीव्रता ल्याउन अधिकारीहरूलाई आग्रह गरे। श्री सुब्बाले प्रस्तावित मल्ली देन्ताम रेलवे लाइनको लागि अन्तिम स्थान सर्वेक्षण र विस्तृत परियोजना प्रतिवेदन चाँडै पूरा गर्न पनि अनुरोध गरे। डाक्टर सुब्बाले सिक्किमलाई भारतीय रेलवेसँग जोड्दा यसको दीर्घकालीन पूर्वाधार र देशसँगको सम्पर्क सहज हुने कुरामा जोड़ दिए। मुख्यमन्त्री प्रेमसिंह तामाङको तत्काल हस्तक्षेपपछि रोजगारीको सिलसिलामा दिल्ली एनसीआर पुगेकी पश्चिम सिक्किम रूम्बुककी 38 वर्षीय महिला सुरक्षित भेटिएकी छिन्। 15 जुलाईमा दिल्ली पुगेकी महिलासँग 25 जुलाईपछि सम्पर्क हुन नसकेपछि नोएडा सेक्टर 39 प्रहरीमा परिवारले उजुरी दर्ता गरेको थियो। विषय मुख्यमन्त्रीको संज्ञानमा आएपछि वहाँले नयाँ दिल्लीस्थित सिक्किम हाउसका रेजिडेन्ट कमिश्नर तथा टोलीलाई तत्काल पहल गर्न निर्देशन दिनुभयो। सिक्किम हाउस टोलीले उत्तर प्रदेश प्रहरीसँग समन्वय गरी खोजी गर्दा महिलालाई सुरक्षित फेला पारी सोमबार साँझ सिक्किम हाउस ल्याइएको हो। मुख्यमन्त्रीले उनको अवस्थाबारे जानकारी लिँदै सरकारबाट हर सम्भव सहयोग गर्ने आश्वासन दिनुभएको छ। सिक्किमको मुख्य निर्वाचन अधिकृतको कार्यालयले आज दिउँसो जारी गरेको बुलेटिन अनुसार सिक्किमले तोकिएको अवधिभित्र मतदाता नामावलीको विशेष गहन संशोधन एसआईआर सफलतापूर्वक पूरा गरेको छ। एसआईआर अभ्यासको क्रममा राज्यभर 1,24,508 सुनवाईहरू गरिएको थियो। मुद्दाहरूमध्ये 94,631 मतदाताहरू योग्य पाइएका थिए भने 16,482 जना अयोग्य पाइएका थिए। कागजात प्रमाणीकरणका लागि अन्य 60 मुद्दाहरू विचाराधीन छन्। गान्तोक जिल्लामा सबैभन्दा बढी 22,595 योग्य मतदाताहरू रेकर्ड गरिएका छन् भने त्यसपछि नाम्चीमा 19,742 योग्य मतदाताहरू छन्। हिजो टोकियोमा भारत जापान व्यापार संवादमा टिमी चिया बगानकी प्रबन्ध निर्देशक राधा प्रधान र सिस्को ब्याङ्कका उपाध्यक्ष सुदीप प्रधानले सिक्किमलाई राज्यको रूपमा प्रतिनिधित्व गरे। भारतीय उच्चस्तरीय प्रतिनिधिमण्डलमा केन्द्रीय वाणिज्य तथा उद्योग मन्त्री पीयूष गोयल र जापानका लागि भारतकी राजधानी

दूत नगमा मोहम्मद मलिक समावेश थिए। सिक्किमका प्रतिनिधिहरूले एमएसएमई, कृषि र पर्यटन आदि सहित व्यापक पूर्वोत्तर क्षेत्रमा रहेका अवसरहरूमाथि प्रकाश पारे। सिक्किमले आजको दिनमा वीर गोर्खा स्वतन्त्रता सेनानी तथा आजाद हिन्द फौजका प्रमुख सिपाहीहरूमध्ये एक मेजर दुर्गा मल्ललाई उनको पुण्यतिथिमा सम्झिरहेको छ। उनको जन्म उत्तराखण्डको डोईवाला भन्ने सानो गाउँमा भएको थियो र उनी 1931 ब्रिटिश भारतीय सेनाको गोर्खा राइफल्समा सामेल भएका थिए। नेताजी सुभाष चन्द्र बोस र स्वतन्त्र भारतको सपनाबाट प्रेरित मल्लले ब्रिटिश भारतीय सेना छोडेर 1942 आजाद हिन्द फौजमा सामेल भए। उनलाई कोहिमा क्षेत्रमा चलिरहेको अपरेशनको क्रममा ब्रिटिश सेनाले पक्राउ गरेको थियो। मल्लले मृत्युदण्डबाट बच्न मदत हुन सक्ने गरी ब्रिटिश सरकारसँग माफी माग्न अस्वीकार गरे। स्वतन्त्रता सेनानी मल्ललाई 1944 आजकै दिन 31 वर्षको उमेरमा तिहार जेलमा मृत्युदण्ड दिइएको थियो। सिक्किम सरकारले पटना उच्च अदालतकी सेवानिवृत्त मुख्य न्यायाधीश न्यायमूर्ति मीनाक्षी मदन राईलाई सिक्किम राज्य मानवाधिकार आयोगको अध्यक्ष पदमा नियुक्त गरेको छ। सिक्किम सरकारको गृह विभागले यो नियुक्तिलाई सूचित गरेको छ। सुश्री राई पदभार ग्रहण गरेको मितिबाट 3 वर्षको अवधि वा 70 वर्षको उमेर नपुगुन्जेलसम्म सो पदमा रहनेछिन्। पाकिम जिल्लाको समाज कल्याण विभागले सिक्किम सरकारको समाज कल्याण विभाग अन्तर्गत छात्रवृत्ति योजनाहरूको बारेमा जागरूकता कार्यक्रम आयोजना गर्यो, जुन राष्ट्रिय छात्रवृत्ति पोर्टल एनएसपी मार्फत उपलब्ध छ। कार्यक्रममा पाकिमकी जिल्लापाल परिविष्णोई उपस्थित थिइन्। उक्त कार्यक्रमको उद्देश्य समाज कल्याण विभागद्वारा लागू गरिएका विभिन्न छात्रवृत्ति योजनाहरूबारे सम्बन्धित विभागहरू र संस्थान नोडल अधिकारीहरूबीच जागरूकता सिर्जना गर्नु थियो। आकाशवाणी गान्तोकबाट प्रादेशिक समाचार पूरा भयो।

हामी आकाशवाणी खरसाङबाट बोलिरहेका छौँ। अब सुन्नुहोस् आजको रहल अनि भोलि प्रसारण गरिने कार्यक्रमहरूको रूपरेखा। अहिले 6:50 सुन्नुहुनेछ यस केन्द्रको प्रादेशिक समाचार। 7 बजी बलिदान दिवसको उपलक्ष्यमा सुन्नुहुनेछ एक रेडियो रिपोर्ट। 7:45 फुलानी कार्यक्रम। 8 बजी युवावाणी। 8:30 चर्चा चौतारी। यस अतिरिक्त आकाशवाणी दिल्ली केन्द्रका कार्यक्रमहरू रिले गरी सुनाउनेछौँ। 9:15 स्पोटलाइट, 9:30 मनी टक अनि 10 बजी आजका फनकार। भोलिको हाम्रो बिहानी अधिवेशन आरम्भ हुन्छ बिहान 6:20। 6:30 अर्चना, 7:05 शुभ प्रभात, 7:15 भजन, 7:35 सङ्गीत प्रभा, 8:30 सुन्नुहुनेछ कथा सफलताको, 8:45 सन्दर्भ साथै हिन्दी फिल्मी गीतहरू, 9:30 माधुरीका, 10:02 सुन्नुहुनेछ हेलो खर्साङ, 10:30 समय रहनेछ सरोकारको जसमा सुन्नुहुनेछ गोपाल युञ्जुनको जीवनीमाथि एक जानकारी, 11:05 स्वर माधुरी, 11:30 बङ्गला सङ्गीतको कार्यक्रम, 12:05 सुन्नुहुनेछ फर्मेसी फिल्मी गीतको कार्यक्रम तपाईँको अनुरोधमा, 12:30 मेलोडी टाइम, 1:02 तिब्बती कार्यक्रम, 2:30 सुन्न पाउनुहुनेछ नेपाली आधुनिक गीत, 3 बजी हिन्दी फिल्मी गीत, 3:20 विश्वमा हामी, 4 बजी आकाशवाणी खरसाङको पोडकास्ट कार्यक्रममा नेपाली चलचित्रका निर्देशक तुलसी घिमिरेसित एक अन्तर्वार्ता सुन्नुहुनेछ, 4:30 शिक्षा ज्योति जसमा सुन्नुहुनेछ अश्विन तामाङबाट मदर टेरेसामाथि एक जानकारी।

यसरी नै साँझ 5:05 फौजी श्रोताहरूको निम्ति फिल्मी गीतको कार्यक्रम जय जवान, 5:30 इभिनिङ मेलोडिज, 6:10 सुन्नुहुनेछ गाउँले सभा, जसमा सुन्न पाउनुहुनेछ दार्जिलिङ पहाडमा राम्रो दाम पाउने फलफुलको खेती, 7:00 लोकलहरी, 7:15 सुर सङ्गम, 7:45 फुटानी कार्यक्रम, 8:00 युवावाणी, 8:30 शास्त्रीय सङ्गीतको कार्यक्रम सप्तसुर। यस अतिरिक्त आकाशवाणी दिल्ली केन्द्रका कार्यक्रमहरू रिले गरी सुनाउनेछौँ। 9:15 स्पोटलाइट, 9:30 चर्चाका विषय हे अनि 10:00 आजका फनकार। अहिले सुन्दै हुनुहुन्थ्यो आजको रहल अनि भोलि प्रसारण गरिने कार्यक्रमहरूको रूपरेखा। अब सुन्नुहोस् मौसमको साधारण विज्ञप्ति। प्राप्त विज्ञप्ति अनुसार पश्चिम बङ्गालको निम्न हिमालय अञ्चल अनि सिक्किमका विभिन्न स्थानहरूमा आगामी 72 घण्टाभित्रसम्ममा भारी वर्षा हुने सम्भावना छ।

0: अब सुन्नुहोस् यस केन्द्रको प्रादेशिक समाचार।
1: नमस्कार, यो आकाशवाणी खरसाङ हो। अब प्रादेशिक समाचार रोशनी छेत्रीबाट सुन्नुहोस्। प्रथममा मुख्य समाचार। डिजिटल भुक्तान क्रान्ति अन्तर्गत युपिआईको 10 वर्ष पूरा। डिजिटल लेनदेनमा लगभग 13,000 गुणा वृद्धि भएको छ। सरकारले पश्चिम बंगाल सरकारलाई नागरिकता संशोधन अधिनियम अन्तर्गत सुनवाई गर्न र पात्र आवेदकहरूलाई नागरिकता प्रमाणपत्र जारी गर्न अधिकार दिएको छ। कलकत्ता उच्च अदालतले टीएमसी सांसद अभिषेक ब्यानर्जी विरूद्ध राज्य सरकारद्वारा दायर 3 एफआईआर तथा गिरफ्तारी मामिलामा 30 नोभेम्बरसम्म राहत दिएको छ। भारतका जाँच एजेन्सीहरूले देशमा पाकिस्तानी खुफिया एजेन्सी आईएसआईको एक खतरनाक जासुसी नेटवर्कको फण्डाफोर गरेका छन्। र नेपाली गोर्खा समुदायहरूले देशका विभिन्न स्थानहरूमा स्वतन्त्रता संग्रामी शहीद मेजर दुर्गा मल्लको बलिदान दिवस पालन गरी उहाँलाई श्रद्धाञ्जली अर्पित गरेका छन्। अब समाचार विस्तारमा। भारतमा डिजिटल भुक्तानी प्रणाली युनिफाइड पेमेन्ट्स इन्टरफेस युपिआईको 10 वर्ष पूरा भएको छ। 2016 आजकै दिन युपिआई सुरु गरिएको थियो। युपिआईले यसको अभूतपूर्व व्यापकता र विश्वसनीयताको माध्यमले विश्वव्यापी मान्यता प्राप्त गरेको छ। यो प्रणाली अहिले 11 देशहरूमा कार्यरत छ। यसमा फ्रान्स, सिङ्गापुर, युएई, श्रीलंका, भूटान र मरिसस जस्ता देशहरू सामेल छन्। युपिआई भारतको डिजिटल सार्वजनिक पूर्वाधारको सबैभन्दा सफल स्तम्भहरूमध्ये एक हो। युपिआई मार्फत हुने कारोबारको मात्रामा लगभग 13,000 गुणा वृद्धि भएको छ। वित्त मन्त्रालय अनुसार 2016-17 वार्षिक लेनदेनको मात्रा केवल 1,78,00,000 थियो, जुन 2025-26 बढेर 24,162 करोड रुपियाँ भन्दा बढी पुगेको छ। सोही अवधिमा लेनदेनको मूल्य पनि 7,000 करोड रुपियाँबाट बढेर लगभग 314,00,000 करोड रुपियाँ पुगेको छ। डिजिटल विभाजनको अन्तरलाई समाप्त गर्न, वित्तीय समावेशनलाई बढावा दिन र डिजिटल वित्तीय सेवाहरूमा पहुँच विस्तार गरेर युपिआईले देशभरिका व्यक्ति र समुदायहरूलाई सशक्त बनाएको छ। साथै व्यापक आर्थिक सहभागितालाई पनि बढावा दिएको छ। केन्द्र सरकारले पश्चिम बंगाल सरकारलाई नागरिकता संशोधन अधिनियम सीएए अन्तर्गत सुनवाई सञ्चालन गर्न र पात्र आवेदकहरूलाई नागरिकता प्रमाणपत्र जारी गर्न अधिकार दिएको छ। यस सम्बन्धमा केन्द्रीय गृह मन्त्रालयले एक राजपत्र अधिसूचना जारी गरेको छ। मुख्यमन्त्री शुभेन्दु अधिकारीले पत्रकारहरूलाई बताए अनुसार लगभग 2,03,000 आवेदकहरूमध्ये अहिलेसम्म 23,000 मानिसहरूलाई पात्र घोषित गरिएको छ र उनीहरूलाई नागरिकता प्रमाणपत्र जारी गरिएको छ। रहल आवेदनहरूमा शीघ्र कार्यवाही गरिनेछ र सम्बन्धित जिल्ला मेजिस्ट्रेटहरूको माध्यमले प्रमाणपत्र हस्तान्तरण गरिने मुख्यमन्त्रीले बताउनुभयो। मुख्यमन्त्रीले धार्मिक उत्पीडनका कारण बंगलादेशबाट भागेका मानिसहरूलाई सीएए अन्तर्गत नागरिकताको लागि आवेदन दिन आग्रह गर्नुभएको छ। पश्चिम बंगाल प्रदेश अध्यक्ष समीक भट्टाचार्यले कोलकाता र हाउडा महानगर निगम चुनावका लागि पार्टीका प्रभारी संयोजक र सहसंयोजक नियुक्त गर्नुभएको छ। कोलकाता महानगर निगम चुनावका लागि पार्टीको प्रभारी केन्द्रीय मन्त्री डाक्टर सुकान्त मुजुमदारलाई बनाइएको छ। सहप्रभारी प्रदेश उपाध्यक्ष अनिध्य बनर्जीलाई बनाइएको छ। यसरी नै संयोजक तापस रोय र सहसंयोजक रितेश तिवारीलाई बनाइएको छ। यसरी नै हाउडा महानगर निगम चुनावका लागि पार्टी प्रभारी राज्यसभा सांसद राहुल सिन्हा अनि संयोजक सञ्जय कुमार सिंहलाई बनाइएको छ। कलकत्ता उच्च अदालतले टीएमसी महासचिव तथा सांसद अभिषेक ब्यानर्जीलाई ठूलो राहत दिएको छ। अभिषेक ब्यानर्जी विरूद्ध राज्य सरकारद्वारा दायर 3 एफआईआर तथा गिरफ्तारी विरूद्ध अभिषेक ब्यानर्जीले कलकत्ता उच्च अदालत समक्ष गुहार लगाएका थिए। अदालतले आगामी सुनवाई 30 नोभेम्बरसम्म अभिषेक ब्यानर्जीको गिरफ्तारीको कार्यवाही विरूद्ध रोक लगाएको छ। यद्यपि जाँचमा पूर्ण सहयोग गर्ने निर्देश पनि अभिषेक ब्यानर्जीलाई दिएको छ। भारतका जाँच एजेन्सीहरूले देशमा पाकिस्तानी खुफिया एजेन्सी आईएसआईको एक खतरनाक जासुसी नेटवर्कको भण्डाफोर गरेको छ। राजस्थान, पंजाब, दिल्ली र पश्चिम बंगालसम्म आईएसआईको नेटवर्क फैलिएको पत्तो लागेको छ। दिल्ली पुलिसको पुलिस अपराध शाखा, पश्चिम बंगाल पुलिसको एसटीएफ र केन्द्रीय खुफिया जाँच एजेन्सीहरूले मिलेर यस जासुसी सञ्जालमा सामेल हुनेहरू विरूद्ध ठूलो संयुक्त अभियान शुरू गरेको छ। सुन्नुहोस् हाम्रो संवाददाताबाट एक विशेष रिपोर्ट।
2: सुरक्षा एजेन्सीहरू अनुसार भारतमा आम मानिसहरू को नाममा जारी मोबाइल सिम कार्ड बंगलादेश र नेपाल हुँदै पाकिस्तान पुर्याइएको र त्यसले वाट्सएप नम्बर एक्टिभेट गरी भारतको महत्वपूर्ण संवेदनशील र गोपनीय सैन्य र अन्य प्रतिष्ठानहरूको जानकारीहरू पाकिस्तान पुर्याउने काम गरिँदै थियो। यसको लागि पाकिस्तानी ह्यान्डलरहरूले भारतमा कन्ट्रोल रूमसित जुडेका अधिकारीहरू र कर्मचारीहरूसित सम्पर्क बनाएर गोपनीय जानकारी हासिल गर्ने प्रयास गरेको आशंका छ। खुफिया जाँचमा पश्चिम बंगालको कुचबिहार र उत्तर दिनाजपुरका बासिन्दाहरूको नाममा जारी सिम पाकिस्तानमा एक्टिभेट रहेको पत्तो लागेको छ। पश्चिम बंगाल पुलिस अनुसार यी सिम कार्डहरूमा वाट्सएप अकाउन्ट एक्टिभेट गरिएको थियो अनि त्यो वाट्सएपको लोकेशन पाकिस्तानको रावलपिण्डी, लाहौर र कराची स्थित पाकिस्तानको सैन्य प्रतिष्ठानमा रहेको भेटाइएको छ। जाँचमा बंगलादेश अनि नेपालका नागरिकहरूको संलग्नता रहेको पत्तो लागेको छ। यस मामिलामा दिल्लीबाट एक सफ्टवेयर इन्जिनियर पश्चिम बंगाल निवासी प्रदीप बसुलाई गिरफ्तार गरिएको पनि पुलिसले बताएको छ। केन्द्रीय गृहमन्त्री अमित शाहले हालै सिलगढ़ीमा भारत विरोधी गतिविधिहरूमाथि कठोर कार्यवाही र सीमा सुरक्षालाई बलियो बनाउन सुरक्षा एजेन्सीहरूसित महत्वपूर्ण बैठक गर्नुभएको थियो। प्रादेशिक समाचारको लागि म अलिशा खवास।
1: प्रादेशिक समाचार आकाशवाणी खरसाङबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नका लागि श्रोताहरूले सोशियल मिडिया ह्याण्डल एक्स एट एआईआर न्यूज खरसाङ अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। समाचार सन्ध्यामा तपाईहरूलाई पुनः स्वागत छ। नेपाली गोर्खा समुदायहरूले देशका विभिन्न स्थानहरूमा स्वतन्त्रता संग्रामी शहीद मेजर दुर्गा मल्लको बलिदान दिवस पालन गरी उहाँलाई श्रद्धाञ्जली अर्पित गरेको समाचार प्राप्त भएको छ।
3: यस अवसरमा नयाँ दिल्लीको संसद भवन परिसरमा आयोजित एक कार्यक्रममा दार्जिलिङबाट राज्यसभा सांसद र पूर्व विदेश सचिव श्री हर्षवर्धन श्रृङ्गलाले मेजर शहीद दुर्गा मल्लको प्रतिमामा पुष्पाञ्जलि गरी वीर शहीदलाई उहाँको 83 बलिदान दिवसमा श्रद्धाञ्जली अर्पित गर्नुभयो। वीर शहीद मेजर दुर्गा मल्लको सम्मानमा हरेक वर्ष 25 अगस्तका दिन बलिदान दिवस मनाइन्छ। उहाँ एक सम्मानित गोर्खा स्वतन्त्रता सेनानी तथा भारतको स्वतन्त्रता संग्रामका एक वीर योद्धा हुनुहुन्थ्यो। उहाँ नेताजी सुभाष चन्द्र बोसको नेतृत्वमा इन्डियन नेसनल आर्मी अर्थात् आजाद हिन्द फौज आइएनएमा एक अधिकारी हुनुहुन्थ्यो अनि मातृभूमिको मुक्तिका लागि आफ्नो प्राणको आहुति दिनुभएको थियो। अशोक चौरसिया, आकाशवाणी समाचार, खरसाङ।
1: स्मरण रहोस्, दुर्गा मल्ल नेताजीको आजाद हिन्द फौजमा जासुसी अभियानमा रहँदा अंग्रेज सेनाले मणिपुरको म्यारङमा उहाँलाई पक्राउ गरेको थियो तथा 25 अगस्त 1944 केवल 31 वर्षको उमेरमा दिल्लीको लाल किल्ला परिसरमा फाँसी दिएको थियो। सिलगढ़ी देवकोटा संघको 63 प्रतिष्ठा दिवस समारोह तथा बलिदान दिवस आज भव्यताका साथ आयोजना गरियो। समारोहमा प्रमुख अतिथिका रूपमा पद्मश्री डाक्टर एकलव्य शर्मा, मुख्य अतिथिहरूमा प्रोफेसर डाक्टर मोहन पी दाहाल अनि डाक्टर सिद्धिराज शर्मा लगायत विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो। समारोहमा सम्मान सम्वर्धना कार्यक्रम तथा सांस्कृतिक सांगीतिक प्रस्तुतिहरू रहेको थियो। लागू औषध विरूद्धको अभियान अन्तर्गत कालेबुङ पुलिसले लागू औषध सहित 4 जनालाई पक्राउ गरेको छ। पुलिस अनुसार टिस्टा चेकपोस्ट नजिकै एक वाहनलाई रोकेर जाँच गर्ने क्रममा लागू औषध बरामद गरिएको हो। घटनामा संलग्न चारैलाई पक्राउ गरी आज कालेबुङ अदालतमा पेश गरियो। पश्चिम बंगालमा दुई बंगलादेशी नागरिकहरूलाई सिलगढ़ीको विधाननगर स्थित एक हिरासत केन्द्रमा पठाइएको छ। पुलिसले उनीहरूलाई हिजो सिलगढ़ी नजिक भारत नेपाल सीमा नजिकैबाट पक्राउ गरेको थियो। आगामी ग्लोबल शेर्पा मिट 2026 तयारी तथा समन्वयका लागि अखिल भारतीय शेर्पा बौद्ध संघ एआईएसबीए र विश्व शेर्पा संघ जीएसए को संयुक्त टोलीले 22 र 23 अगस्तमा कालेबुङ जिल्लाका विभिन्न शेर्पा किदुकहरूसित भेटघाट तथा छलफल गरेको छ। अन्तमा सुन्नुहोस् मुख्य समाचार। डिजिटल भुक्तान क्रान्ति अन्तर्गत युपीआईको 10 वर्ष पूरा। डिजिटल लेनदेनमा लगभग 13,000 गुणा वृद्धि भएको छ। सरकारले पश्चिम बंगाल सरकारलाई नागरिकता संशोधन अधिनियम अन्तर्गत सुनवाई गर्न र पात्र आवेदकहरूलाई नागरिकता प्रमाणपत्र जारी गर्न अधिकार दिएको छ। भारतका जाँच एजेन्सीहरूले देशमा पाकिस्तानी खुफिया एजेन्सी आईएसआईको एक खतरनाक जासुसी नेटवर्कको भण्डाफोर गरेको छ र नेपाली गोर्खा समुदायहरूले देशका विभिन्न स्थानहरूमा स्वतन्त्रता संग्रामी शहीद मेजर दुर्गा मल्लको बलिदान दिवस पालन गरी उहाँलाई श्रद्धाञ्जली अर्पित गरेका छन्। समाचार पूरा भयो।
0: यो प्रसारण हो आकाशवाणी खरसाङको। अब प्रस्तुत छ बलिदान दिवसको उपलक्ष्यमा एक रेडियो रिपोर्ट।

0: नमस्कार, सुनिरहनु भएको छ आकाशवाणी खरसाङको एफएम 103.5 मेगाहर्ज अनि म उपस्थित छु उमेश कार्की। जीवन आफ्नो लागि मात्र होइन, जीवन देश र समाजको लागि पनि हुन सक्छ र आवश्यकता पर्दा मातृभूमिका लागि जीवनकै बलिदान दिन सकिन्छ। यही साहस, त्याग र देश प्रेमका प्रतीक हुन् शहीद मेजर दुर्गा मल्ल। आजको विशेष रेडियो रिपोर्टमा हामी लिएर आएका छौँ भारतीय स्वतन्त्रता सङ्ग्रामका वीर योद्धा तथा शहीद दुर्गा मल्लको पुण्यतिथि तथा बलिदान दिवसका अवसरमा गाडीधुरामा आयोजित विशेष कार्यक्रममाथि एक रिपोर्ट। वीर शहीद दुर्गा मल्लको स्मरण गर्दै आज 25 अगस्तको दिन गाडीधुरा नवद्वीप परिवारद्वारा 20 औं बलिदान दिवस श्रद्धाञ्जलि कार्यक्रम गाडीधुरा बजार सार्वजनिक भवनमा आयोजना गरिएको थियो। कार्यक्रमको अध्यक्षता नदी परिवारका अध्यक्ष श्री गोविन्द आचार्यले गरेका थिए भने प्रमुख अतिथिको रूपमा नाट्य शिरोमणि सीके श्रेष्ठ उपस्थित हुनुहुन्थ्यो अनि विशिष्ट अतिथिको रूपमा नेपाली चलचित्र जगतका बहुआयामिक व्यक्तित्व तुलसी घिमिरे, संगीतकार चन्दन लम्जेल, साहित्यिक हस्ती डाक्टर कमला तामाङ, साहित्य अकादमीका नेपाली भाषा परामर्श मण्डलका सदस्य आशा मुखिया लामा, सनु गोले उपस्थित हुनुहुन्थ्यो। अनुप रामुदामी अनि अनिल विश्वकर्मले सञ्चालन गरेको कार्यक्रमको शुभारम्भ गर्नभन्दा पहिले दुर्गा मल्लको शालिकमा प्रमुख अतिथि सीके श्रेष्ठ अनि विशिष्ट अतिथि तुलसी घिमिरेको बाहुलीबाट दीप प्रज्वलन सहित पुष्प अर्पण गरियो। साथै उपस्थित महानुभावहरूले पनि खदा अर्पण गरेर उहाँकोलाई श्रद्धाञ्जली अर्पण गरे अनि त्यसपछि 1 मिनटको मौन धारण गरियो। यसपछि कार्यक्रम सुरु हुन्छ गाडीधुरा बजारमा अवस्थित सार्वजनिक भवनमा अनि कार्यक्रमको शुभारम्भ गरियो सीके श्रेष्ठ प्रमुख अतिथि अनि तुलसी घिमिरेको बाहुलीबाट धूपदीप प्रज्वलन गरियो।
1: हामी

0: उत्पादन छायाका गीतकार साथै अभिनेता अति आदरणीय श्री तुलसी घिमिरेज्यूलाई हामी आयोजक पक्षबाट यसरी नै सायदै यस प्रेक्षकीयभित्र रहेका सम्पूर्ण जति पनि अतिथिहरू छन् साथसाथै नौ दिन परिवारका सम्पूर्ण सदस्यहरूलाई नै शिक्षा जस्तो अमूल्य अतुल्य ज्ञान शिक्षाको भण्डार उहाँले शिक्षित गराउनुहुने हाम्रो क्षेत्रको अति वरिष्ठ भूतपूर्व शिक्षक पङ्खाबारी उच्चतर माध्यमिक विद्यालयका श्री सनु गोले सरलाई पनि हामी न्यानो अभिवादन जनाउँछौँ। साथसाथै उहाँको र यसरी नै म अन्य अतिथिहरूमा दार्जिलिङ क्षेत्रका रत्न वरिष्ठ सङ्गीतकार हामी अति नै माया गर्ने गाडी धुरालाई अति नै माया गर्ने हाम्रा चन्दन लोङदेव सरलाई पनि हामी यहाँ स्वागत अभिवादन।
1: कार्यक्रममा धुपदीप प्रज्वलनपछि उपस्थित दर्शकहरूलाई स्वागत भाषण राखे सचिव रोशन विश्वकर्मले।
2: र स्वागत सम्भाषणमा आदरणीय कार्यक्रमका सभाध्यक्षज्यू, प्रमुख अतिथिज्यू, वशिष्ठ अतिथिगणहरू र माननीय ज्यूहरूप्रति जनप्रतिनिधिहरूज्यूहरू, विभिन्न सङ्घ संस्थाका प्रतिनिधिहरूमा साथसाथै संसारकर्मी मित्रहरू, बुद्धिजीवी तथा समाजसेवी महानुभावहरूमा, नवदी परिवारका सम्पूर्ण सदस्यहरू र यहाँ उपस्थित सम्पूर्ण श्रद्धालु महानुभावहरूमा नवदी परिवारको तर्फबाट हार्दिक नमस्कार तथा न्यानो स्वागत जनाउँछु। आज हामी एउटा अत्यन्तै गौरवपूर्ण र ऐतिहासिक र भावनात्मक दिनमा यहाँ एकत्रित भएका छौँ। भारतको स्वतन्त्रता आन्दोलनमा आफ्नो अमूल्य जीवन समर्पण गर्ने वीर गोर्खा समुद्र सहित मेजर दुर्गा मन्जुको 82 बलिदान दिवसको अवसरमा यहाँप्रति श्रद्धा सुमन अर्पण गर्न हामी यहाँ उपस्थित भएका छौँ। शहीद मेजर दुर्गामल्ल केवल एउटा नाम होइन, उहाँहरू साहस, वीरता, त्याग र राष्ट्रप्रेमको अमर प्रतीक हुनुहुन्छ। आत्मको स्वतन्त्रका लागि उहाँले हाँसी हाँसी आफ्नो जीवन बलिदान दिनुभयो। उहाँको त्यो महान त्याग र बलिदान आज पनि हामी सबैको लागि प्रेरणाको स्रोत बनेको छ। सम्झिएर तपाईँहरू समक्ष हामी एउटा बलिदान दिवसको दिनमा सबै उपस्थित भइरहे उहाँलाई हामीले श्रद्धाञ्जली दिने कार्यक्रम गऱ्यौँ। र यस कार्यक्रममा जति पनि महानुभावहरू यहाँनिर उपस्थित हुनुभएको छ सबैलाई एकमुष्टमा म स्वागत र धन्यवाद दिन्छु। र टाढा टाढाबाट आउनुभएको हाम्रो सङ्घ संस्था सबैको सही नाम म लिन सक्दिनँ होला। र तिन धाराबाट आउनुभएको हाम्रो मिरिकबाट आउनुभएको है र सिलगढी, तराई क्षेत्र, पश्चिम, दार्जिलिङ जहाँ जहाँबाट नि आउनुभएको सङ्घ संस्था हाम्रो दाजुभाइ, दिदीबहिनीहरू, काका, बडा, मामा, माइजू है, दाजुबहिनी, हाम्रो अग्रज, हाम्रो सर माननीय हाम्रा सोनगोलित सर, हाम्रो गुरु हुनुहुन्छ, हाम्रो क्षेत्रलाई उहाँले सबै हाम्रो दाजुभाइ दिदीबहिनीहरूलाई उहाँले शिक्षा दिएर उहाँले हामीलाई यतिको बनाउनु भएको छ। र आज उहाँलाई हामी एकदमै आन्तरिक हृदयबाट यहाँ आइदिनु भएकोमा एकदमै हामी गर्वबोध गर्छौँ र उहाँलाई स्वागत दिन्छौँ। त्यसरी हाम्रो सबै मित्र भाइहरू सबैलाई पनि एकदमै यहाँ स्वागत गर्छु। र आजको यस
1: रोशन विश्वकर्माको स्वागत भाषण पछि गाडीधुरा नदी परिवारका उपसभापति अनिल झकान्द्रीले मेजर दुर्गा मल्लको जीवनी प्रस्तुत गरे।
3: दुर्गा मल्लको जीवनी त म त्यति प्रष्ट रूपले के नै भनौँ, म पनि त्यस्तो कुनै विद्वान पनि होइन, तर आज जसको यो बलिदानको कदर गरेर हामी एकत्रित भएको छौँ, उहाँको जन्म देहरादुनमा 1 जुलाई 1913 भएको थिए। बाल्यकाल देहरादुनमा बिताए पश्चात उहाँले 17-18 वर्षको तलेलो उमेरमा उहाँले सेनामा भर्ना भएर विभिन्न प्रकारले विभिन्न युद्धहरूमा उभिएर युद्ध गर्नुभयो।

0: र त्यस पश्चात उहाँले सुभाष चन्द्र बोसको आइएनएसँग जोडिएर देश स्वतन्त्रताको निम्ति सङ्ग्राम गरेको कथा सर्वविदित सबैलाई थाहा भएकै कुरो हो र यसै क्रममा उहाँलाई अङ्ग्रेज शासनले पक्रिएर आजको दिन यो 25 अगस्त 1944 फाँसीमा झुन्डाएको दिनलाई हामी यसरी बलिदान दिवसको रूपमा मनाउँछौँ।
1: कार्यक्रमलाई अझै अगाडि बढाउँदै शुभेच्छा बराइलीले एउटा देशभक्ति गीत प्रस्तुत गरे जसको यो झलक।

अनुसार यो कार्यक्रममा नेपाली कविता वाचन प्रतियोगिताको फाइनल पनि आज राखिएको थियो। म कवि शब्दको द्वन्द्व दोस्रो प्रकरण, जसमा पाँचजना कवियत्रीहरूले आफ्नो कविता पठन गरे, जसको

कविता प्रतियोगितापछि पुनः कार्यक्रमलाई अगाडि बढाउँदै नृत्य प्रस्तुत गरे अवस्था डान्स एकाडेमीका विद्यार्थीहरूले, जुन धेरै आकर्षण थियो अनि जसको एक झलक हामी यहाँ राखिरहेका छौँ।

0: आनन्द विश्वकर्माले तुलसी घिमिरेद्वारा निर्मित चलचित्र लाउरेको गीत उनकै अघि प्रस्तुत गरे। कार्यक्रममा आज विशेष आकर्षण रहेको थियो, विशिष्ट अतिथिहरूको सम्मान पनि। आज नेपाली चलचित्र जगतका बहुआमिक व्यक्तित्व तुलसी घिमिरेलाई भीम लक्कान्द्री स्मृति सम्मान पुरस्कार 2026 सम्मान गरियो। यस सम्मान कार्यक्रममा प्रमुख अतिथि सीके श्रेष्ठको बाहुलीबाट तुलसी घिमिरेलाई सल ओढाएर सम्मान गरियो अनि एउटा मोमेन्टो पनि उहाँलाई प्रदान गरियो। साथै गाडीदुरा नदी परिवारद्वारा दार्जिलिङ हिमालयन रेलको इन्जिनको स्मारक प्रदान गरियो। साथै सदस्यहरूद्वारा उहाँलाई खदा लगाएर सम्मान सँगसँगै नगद पुरस्कार पनि प्रदान गरियो। अनि यस प्रदान पछि उहाँले आफ्नो सम्बोधन राखे यसरी।
1: नमस्कार, यो कार्यक्रम भव्य कार्यक्रमका सभापति महोदय, आदरणीय प्रमुख अतिथि सिके भाइ अनि सबै विशिष्ट अतिथिगण, सबैलाई यो साँच्चै एउटा महान दिवसको धेरै धेरै शुभकामना र गाडी घोडालाई नै उज्यालो पार्न आउनुभएका सम्पूर्ण महानुभावहरूलाई मेरो न्यानो अभिवादन। गाडी घोडा पहिलोचोटि हाम्रो आयौँ, हामी सिके दाईसँग बिहान त्यही कुराहरू हुँदैथ्यौँ। बाटो पनि रमाइलो, ठाउँ ठाउँमा रमाइलो दृश्यहरू हेर्दै दुर्गाबन्दजीको शालिमा आइपुग्दाखेरि एउटा अर्कै अनुभूति भयो र गाडी घोडा धेरै मलिलो ठाउँ रहेछ फिल गऱ्यौँ हामीले। अनि विशेष कार्यक्रम सबभन्दा पहिला त म तपाईँलाई धेरै धेरै धन्यवाद भन्न चाहन्छु, तपाईँहरूले यति भव्य कार्यक्रममा मलाई बोलाउनु भयो, सम्मान दिनुभयो, यसको लागि सधैँ ऋणी रहन्छु। र कार्यक्रमका केही झलकहरू साँच्चै नै मनलाई छुने थिए, केही कविताहरूमा आगो थियो, धेरै राम्रो। त्यहाँ सिके दाईसँग कुराकानी हुँदै जाँदाखेरि कतिपय नानीहरूको त्यो एक्सप्रेसन्सहरू साँच्चै राम्रो थियो र विशेष यो नानीहरूको जुन चाहिँ कार्यक्रम थियो त्यो प्रस्तुति उत्कृष्ट थियो। त्यो सानो सानो नानीहरूले गीत एउटा फिलिङसँग जुन काम गर्नुभयो त्यो साँच्चै सराहनीय छ। नानी अवस्थामा तिनको जुन चाहिँ प्रयास छ सेल्युटको नानीलाई, त्यो नानीको त हामी एकदमै फ्यान।
0: नेपाली सङ्गीत जगतका एक वरिष्ठ अनि चर्चित सङ्गीतकार चन्दन लम्जेले पनि आज एउटा देशभक्ति गीत प्रस्तुत गरे। आज यो अर्को पुरस्कार कमल छेत्री स्मृति सम्मान पुरस्कार 2026 पनि श्री सनु गोलेलाई प्रदान गरियो। यस अवसरमा प्रमुख अतिथि सिके श्रेष्ठको बाहुलीबाट अङ्ग वस्त्र अनि कमल छेत्रीका परिवारको पक्षबाट उहाँलाई खदा लगाएर सम्मान गरियो र त्यसै गरी स्मृति चिन्ह र नगद राशि पनि उहाँको परिवार पक्ष अनि प्रमुख अतिथि सिके श्रेष्ठको बाहुलीबाट प्रदान गरियो। त्यसपछि विशिष्ट अतिथि सनु गोलेद्वारा आफ्नो सम्बोधन राखे। भारतीय नेपाली सङ्गीतका एक चर्चित गायक कर्म मुक्तानले पनि एउटा देशभक्ति गीत प्रस्तुत गरे अनि यस कार्यक्रमको अघिल्लो चरणमा ती 5 विद्यार्थीहरूलाई पुरस्कार प्रदान गरेर सम्मान गरियो। भनेपछि महेश सेवाले देशभक्ति गीत पनि प्रस्तुत गरे। धन्यवाद कोषाध्यक्ष सुभाष छेत्रीले राखे। अन्तमा गाडीदुरा नदी परिवारका सचिव रोशन विश्वकर्माले आजको यो कार्यक्रमको औचित्यबारे जानकारी गराउँदै यसो भने।
2: म नदी परिवारको सेक्रेटरी है रोशन विश्वकर्मा र हामीले 2021 हाम्रा शहीद मेजर दुर्गा मल्लको शालिग यहाँनिर अनावरण गऱ्यौँ र 2022 हामीले यो उहाँको 25 अगस्तलाई चाहिँ बलिदान दिवसको रूपमा हामीले पनि यहाँ मनाइरहेको छौँ र अब यो 4 यो उयो हो है गरिरहेको छ र यो साल अझै भव्य र सभ्य प्रकारले मनाउने हाम्रो एउटा प्रयास छ र यहाँनिर हाम्रो अब दुर्गा मल्लले आज देश र जातिलाई जुन बलिदान दिनुभयो र हामीले यो बलिदान दिवसको दिनमा क्लबको तर्फबाट एउटा ब्लड डोनेसन क्याम्प हामीले राखेको छौँ र एउटा नानीहरूलाई साहित्यिक क्षेत्रमा अलिकति जागरुक गराउनको लागि एउटा कविता वाचन प्रतियोगिता पनि हाम्रो छ, म कवि र शब्दको द्वन्द भन्ने है र यो अस्ति हामीले आइतबारको दिन फर्स्ट उयो गऱ्यौँ र आज फाइनलिस्ट 5 आज यहाँनिर उयो हुन्छ त्यसमा फर्स्ट सेकेन्ड थर्ड हामी आज उयो गरौँ उहाँहरूलाई अवार्डहरू गर्छौँ र साथसाथै हाम्रो क्लबको तर्फबाट दुईवटा हामी पुरस्कार आज दिन गइरहेको छौँ। एउटा हाम्रो क्लबको वरिष्ठ दाई जो बित्नुभयो है स्वर्गीय भीम लकान्द्रीको नाममा हामीले एकदमै हाम्रो चर्चित सिनेचित्रको छायाङ्कन अभिनेता है डाइरेक्टर जो पनि उहाँ सबैले चिरपरिचित तुलसी घिमिरेज्यूलाई हामीले उहाँलाई सम्मान जनाउँदैछौँ आज भीम लकान्द्री स्मृति पुरस्कार दिएर र साथसाथै हाम्रो क्षेत्रका सर हुनुहुन्छ पङ्खहरी उच्चतर माध्यमिक विद्यालयको भूतपूर्व शिक्षक सोनुगोली सर जसले चाहिँ हाम्रो लङ्गबिउ पङ्खहरी दुधे गाडीधुर रोहिणी क्षेत्रको नानीहरू अब हामी समेत पढेको र उहाँलाई हामी अमल छेत्री स्मृति पुरस्कारले सम्मान गर्न गइरहेको छौँ र क्षेत्रमा उहाँको एउटा माने योगदान अतुल्य छ र हामीले त्यो पनि एउटा कोसिस गरिरहेको छौँ शिक्षाको क्षेत्रमा उहाँलाई दिने र यही कतिवटा प्रोग्राम लिएर चाहिँ आज हामी यहाँनिर नौदी परिवारको तत्वावधानमा यो कार्यक्रमहरू गरिरहेको छौँ। हामी अब एउटा गोर्खा नेपाली जातिको एउटा वीर वीरङ्गनाहरू है थुप्रै छन् तर अब हाम्रो समाजमा यो अनदेखा भइरहेको छ ओझलमा परेको छ। त्यस्तै आज दुर्गा मल्ललाई एउटा अब हाम्रो निम्ति एकदम वरिष्ठ अब उहाँ त अब के भन्नु अब हामी गोर्खा नेपालीलाई चिलाउने है उहाँ जस्तो व्यक्तिलाई हाम्रो मान्छेले सायदै अहिले पनि कति पर्सनलाई थाहा छैन होला र हामीले उहाँलाई चिनाउने एउटा हाम्रो प्रक्रिया पनि हो र उहाँ जस्तो एउटा गर्वमित व्यक्ति है उहाँलाई हामीले एकदमै सबैले नजरमा उहाँ आओस् सबैले चिनोस् हाम्रो एउटा समाज संस्कृति र आउने भावी पिँढीहरूले पनि उहाँलाई चिन्नुपर्छ भन्ने हाम्रो एउटा मेसेज हो।
0: यसरी आजको कार्यक्रम समापन गरियो। शहीद दुर्गमल्ल एक व्यक्तिको नाम होइन उहाँ साहस त्याग देशप्रेम र बलिदानका प्रतीक हुनुहुन्छ। भारतीय स्वतन्त्रता संग्रामका क्रममा आजाद हिन्द फौजमा आबद्ध भएर ब्रिटिस शासन विरुद्ध सङ्घर्ष गरेका दुर्गा मल्लले आफ्नो जीवन राष्ट्रको स्वतन्त्रताको लागि समर्पण गर्नुभयो। उहाँलाई 25 अगस्त 1944 दिल्लीको लाल किल्लामा मृत्युदण्ड दिएको थियो। आज उहाँको पुण्यतिथि तथा बलिदान दिवसमा आयोजित कार्यक्रमले उहाँको त्याग र योगदानलाई पुनः स्मरण गर्दै नयाँ पुस्तालाई उहाँको जीवनबाट प्रेरणा लिने आह्वान गरेको छ। वीर शहीद दुर्गा मल्लको पुण्यतिथि तथा बलिदान दिवसको अवसरमा गाडीधुरा नवदीप परिवारद्वारा आयोजित 20 औं बलिदान दिवस श्रद्धाञ्जली कार्यक्रमले एउटा महत्त्वपूर्ण सन्देश दिएको छ। श्रोता, बलिदान गर्नेहरू इतिहासमा बाँच्छन् र उनीहरूको आदर्श पुस्तौं पुस्तासम्म जीवन्त रहन्छ। शहीद दुर्गा मल्लप्रति हार्दिक श्रद्धाञ्जली, उहाँको त्याग र बलिदानप्रति उच्च सम्मान। आदरणीय श्रोता, यो रेडियो प्रतिवेदन तपाईँहरू समक्षमा हामीले ल्यायौँ। म उमेश कार्की डोरी लगायत मेरा सहयोगी सञ्जीव मोहरा अनि प्रस्तुतता दुई राजीव सुब्बा अनि मनन तामाङले। हवस् त श्रोता, अहिलेलाई भने म उमेश कार्की डोरीलाई बिदा दिनुहोस्। नमस्ते।

0: आकाशवाणी हो। समाचार अनुशीला शर्माबाट सुन्नुहोस्। सुरु गरौं आजका मुख्य समाचारहरूबाट। भारतले गर्यो स्वदेशी माइक्रो तथा साना ग्यास टर्बाइन इन्जिन सार्वजनिक। युनिफाइड पेमेन्ट इन्टरफेस युपिआईले पूरा गर्यो 10 वर्ष। भाजपाले बतायो सप्तधारालाई विकसित भारत निर्माणको रोडम्याप। भारतका विदेश मन्त्रीले गरे रुसी विदेश मन्त्रीसँग व्यापक वार्ता। अनि पश्चिम बङ्गालमा 2 बङ्गलादेशी नागरिक पक्राउ। समाचार विस्तारमा। वैज्ञानिक तथा औद्योगिक अनुसन्धान परिषद सिएसआईआर तथा राष्ट्रिय एरोस्पेस प्रयोगशाला एनएएलले आज नयाँ दिल्लीमा 3 विदेशी माइक्रो तथा साना ग्यास टर्बाइन इन्जिन सार्वजनिक गरेको छ। यी इन्जिनहरूमा NJ5, NJ50 र NJ100 रहेका छन्। यी क्रमशः 5, 50 अनि 100 किलोग्राम क्षमताका छन्। विज्ञान तथा प्राविधिक मन्त्रालयका अनुसार यी इन्जिनहरू स्वदेशी तथा प्रविधिको महत्त्वपूर्ण आवश्यकता पूरा गर्ने उद्देश्यले विकसित गरिएका छन्। यी इन्जिनको प्रयोग रणनीतिक मानवरहित हवाई वाहन, ड्रोन इन्टरसेप्टर तथा साना मिजाइल प्रणालीमा गर्न सकिनेछ। वैज्ञानिक तथा औद्योगिक अनुसन्धान परिषदकी महानिदेशक तथा वैज्ञानिक तथा औद्योगिक अनुसन्धान विभागकी सचिव डाक्टर एन कैले सेल्वीले अत्याधुनिक तथा महत्त्वपूर्ण उपकरणहरूको स्वदेशमै विकास हुनु आत्मनिर्भर भारतको लक्ष्यतर्फको महत्त्वपूर्ण उपलब्धि भएको बताएकी छन्। वैज्ञानिक तथा औद्योगिक अनुसन्धान परिषद तथा राष्ट्रिय एरोस्पेस प्रयोगशालाका निर्देशक डाक्टर अभय ए पासिकलले भारतीय उद्योग तथा तीव्र रूपमा विस्तार भइरहेको एरोस्पेस स्टार्टअप क्षेत्रले यी उन्नत इन्जिनहरूको धेरै मात्रामा उत्पादन गर्न सक्ने बताउनुभयो। उहाँले यसबाट देशको रक्षा क्षेत्रका आवश्यकताहरू पूरा गर्न मद्दत पुग्ने बताएकी छन्। भारतमा डिजिटल भुक्तानी प्रणाली युनिफाइड पेमेन्ट इन्टरफेस युपिआईले आज 10 वर्ष पूरा गरेको छ। 2016 आजकै दिन युपिआईको सुरुवात गरिएको थियो। अभूतपूर्व विस्तार र विश्वसनीयताका कारण युपिआईले आज विश्वव्यापी मान्यता हासिल गरेको छ। हाल यो प्रणाली 11 देशमा सञ्चालनमा रहेको छ। युपिआई भारतको डिजिटल सार्वजनिक पूर्वाधारका सबैभन्दा सफल स्तम्भ मध्ये एक बनेको छ। युपिआई मार्फत हुने कारोबारको संख्यामा करिब 13,000 गुणाले वृद्धि भएको छ। वित्त मन्त्रालयका अनुसार आर्थिक वर्ष 2016-17 युपिआई मार्फत वार्षिक कारोबारको संख्या केवल 1,78,00,000 रहेकोमा आर्थिक वर्ष 2025-26 बढेर 24,162 भन्दा बढी पुगेको छ।
1: UPI has emerged as the backbone of India's digital payments ecosystem and a critical driver of financial inclusion. In just a decade, UPI has transformed the scale of digital payments in the country, making transactions faster, simpler, and more accessible. The unprecedented scale and reliability achieved by UPI have also received global recognition. UPI is now operational across the 11 countries, including France, Singapore, UAE, Sri Lanka, Bhutan, and Mauritius. Today, 1 out of every 2 real-time digital payment transactions globally happens in India. As of 2025, UPI accounts for nearly 49% of the world's real-time payment transaction volume. With Dipendra, this is Anand Kumar for Akashwani News, Delhi.
0: भारतीय जनता पार्टी भाजपाले प्रधानमन्त्री नरेन्द्र मोदीद्वारा 15 अगस्तमा घोषणा गरिएको सप्तधारालाई विकसित भारत निर्माणको रोडम्यापको रूपमा प्रस्तुत गरेको छ। आज नयाँ दिल्लीमा आयोजित पत्रकार सम्मेलनमा भाजपा प्रवक्ता डाक्टर सम्बित पात्राले सप्तधारामा उत्पादन क्षमता, कृषि तथा खाद्य प्रशोधन, प्रविधि तथा नवप्रवर्तन, गतिशक्ति, रक्षा शक्ति, हरित तथा समुद्री अर्थतन्त्र र सफ्ट पावर समावेश रहेको बताए। युपिआईले 10 वर्ष पूरा गरेको उल्लेख गर्दै डाक्टर पात्रले युपिआई विश्वकै सबैभन्दा ठूलो रियल टाइम भुक्तानी प्रणाली भएको बताए। उनले कंग्रेसले कुनै समय युपिआईको मजाक उडाएको भए पनि आज यही प्रणाली देशको शक्तिको रूपमा स्थापित भएको दावी गरेका छन्। पेयजल तथा स्वच्छता विभागले आज बहुभाषी सुजल ग्राम संवादको 10 संस्करण भर्चुअल माध्यमबाट आयोजना गरेको छ। कार्यक्रममा ग्राम पञ्चायतका प्रतिनिधि तथा स्थानीय समुदायलाई ग्रामीण पेयजल प्रणालीको सञ्चालन र मर्मतसँग सम्बन्धित विषयमा प्रत्यक्ष संवाद गर्ने अवसर प्रदान गरिएको थियो। विभागका सचिव अशोक केके मिनाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा ग्रामीणको खानेपानी आपूर्तिसँग सम्बन्धित जमिनी अनुभव, चुनौती तथा समाधानबाट सिकाइको महत्त्वमा जोड दिएको थियो। उनले नियमित खानेपानी आपूर्ति, पानीको गुणस्तर, जनचेतना अभिवृद्धि, गुनासो समाधान, वित्तीय व्यवस्थापन तथा जल स्रोत संरक्षणमा ग्राम पञ्चायतहरूले गरिरहेका प्रयासलाई रेखाङ्कित गरेका छन्। सामुदायिक स्वामित्व र जनसहभागिताको महत्वमा जोड दिँदै श्री मिनाले ग्रामीण खानेपानी प्रणालीको सञ्चालन तथा मर्मतमा ग्राम पञ्चायतहरूले अझ बढी जिम्मेवारी लिनुपर्नेमा जोड दिएका छन्। समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। विदेश मन्त्री सुब्रमण्यम जयशंकरले हिजो राति मस्कोमा रुसी विदेश मन्त्री सर्गेई लोभरोभसँग व्यापक वार्ता गरेका छन्। डाक्टर जयशंकरका अनुसार भेटवार्तामा द्विपक्षीय सहयोग, क्षेत्रीय संकट, विश्वव्यापी चुनौती तथा बहुपक्षीय मुद्दाहरूबाटै छलफल भयो। दुवै नेताले युक्रेन, इरान र अफगानिस्तानको वर्तमान अवस्थाबारे पनि विचार विमर्श गरेका थिए। यसअघि डाक्टर जयशंकरले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेटवार्ता गरेका थिए। भेटमा व्यापार, ऊर्जा, मल तथा आणविक सहयोग लगायत प्रमुख क्षेत्रमा केन्द्रित रहेर आर्थिक सम्बन्धबारे छलफल भएको थियो। डाक्टर जयशंकरले रुसी उप प्रधानमन्त्री डेनिस मुन्तोरोभसँग भारत रुस अन्तर सरकारी आयोगको बैठकको सह अध्यक्षता पनि गरेका छन्। बैठकमा व्यापार, आर्थिक, वैज्ञानिक, प्राविधिक तथा सांस्कृतिक सहयोगसँग सम्बन्धित विषयमा छलफल भएको थियो। मुख्य निर्वाचन आयुक्त गणेश कुमारले बुथ स्तरीय अधिकारीहरू भारतको लोकतन्त्रका आधार स्तम्भ भएको बताएका छन्। उत्तर प्रदेशको दुई दिने भ्रमणमा रहेका मुख्य निर्वाचन आयुक्तले आज लखनऊमा करिब 500 जना बुथ स्तरीय अधिकारीसँग आयोजित संवाद कार्यक्रममा सहभागिता जनाए। निर्वाचन प्रक्रियालाई अझ प्रभावकारी, पारदर्शी, सहज र नागरिक केन्द्रित बनाउनु कार्यक्रमको मुख्य उद्देश्य रहेको थियो। श्री कुमारले मतदाता माझ बुथ स्तरीय अधिकारीको पहिचान, उनीहरूको निष्ठा र पारदर्शिताका कारण स्थापित हुने उनले बताउनुभयो। मुख्य निर्वाचन आयुक्तले आगामी उत्तर प्रदेश विधानसभा निर्वाचनका क्रममा मतदान प्रतिशत बढाउन तथा प्रत्येक योग्य मतदातासम्म पुग्न बुथ स्तरीय अधिकारीहरूलाई आग्रह गरे। उनले भारतमा संविधान, कानून तथा निर्वाचन आयोगका निर्देशन अनुसार पूर्ण पारदर्शी ढंगले निर्वाचन सम्पन्न हुने बताए। पश्चिम बंगालमा दुईजना बंगलादेशी नागरिकलाई सिलगढी नजिकै विधाननगर स्थित होल्डिङ सेन्टरमा पठाइएको छ। उनीहरूलाई पुलिसले हिजो सिलगढी नजिकै पानी ट्याङ्की स्थित भारत नेपाल सीमाबाट पक्राउ गरेको थियो। पछि सोधपुछका क्रममा उनीहरूले अवैध रूपमा भारत प्रवेश गरेको स्वीकार गरेका छन्। स्रोतका अनुसार उनीहरू बंगलादेश त्रिपुरा सीमाबाट भारत प्रवेश गरेका थिए। दुवैजना बंगलादेशको चिट्टो ग्रामका बासिन्दा हुन्। प्राप्त जानकारी अनुसार उनीहरूलाई अब बंगलादेश फेरि पठाइने छ। अन्त्यमा मुख्य समाचार फेरि एकपल्ट। भारतले गर्यो स्वदेशी माइक्रो तथा साना ग्यास टर्बाइन इन्जिन सार्वजनिक। युनिफाइड पेमेन्ट इन्टरफेस युपीआईले पूरा गर्यो 10 वर्ष। भाजपाले बतायो सप्तधारालाई विकसित भारत निर्माणको रोडम्याप। भारतका विदेश मन्त्रीले गरे रुसी विदेश मन्त्रीसँग व्यापक वार्ता। आकाशवाणीबाट सुन्दै हुनुहुन्थ्यो समाचार पूरा भयो।

0: अब सुन्नुहोस् आकाशवाणीको समाचार।
1: नमस्कार, यो आकाशवाणी हो। समाचार अलिशा खवासबाट सुन्नुहोस्। मुख्य समाचार। राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभलले आज बेजिङमा चीनका विदेश मन्त्री वाङ यीसँग विशेष प्रतिनिधि स्तरीय वार्ता गर्नुभएको छ। विदेश मन्त्री सुब्रमण्यम जयशंकरले हिज राति मस्कोमा रूसका विदेश मन्त्री सर्गेई लाभरोभसँग व्यापक वार्ता गर्नुभएको छ। न्यूजील्याण्डमा आयोजित दोस्रो रक्षा रणनीतिक संवादमा भारत र न्यूजील्याण्डले हिन्द प्रशान्त क्षेत्रलाई स्वतन्त्र, खुला र समावेशी बनाइराख्ने आफ्नो प्रतिबद्धतालाई पुनः पुष्टि गरेका छन्। मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारले बुथ स्तरीय अधिकारीहरू भारतको लोकतन्त्रको जग भएको बताउनु भएको छ र छत्तीसगढ़ र मध्यप्रदेशमा आज भारी वर्षाको लागि अरेन्ज अलर्ट जारी गरेको छ। राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभलले आज बेजिङमा चीनका विदेश मन्त्री वाई यीसँग शेष प्रतिनिधि स्तरीय वार्ता गर्नुभयो। दुई नेताले भारत चीन सीमा समस्या र दुई देश बीचको सम्बन्ध सुधारका बारेमा छलफल गर्नुभयो। 12 र 13 सेप्टेम्बरमा ब्रिक्स शिखर सम्मेलनका लागि चीनका राष्ट्रपति शी जिनपिङको नयाँ दिल्ली भ्रमण हुनुभन्दा अगाडि यी वार्ताहरू महत्वपूर्ण मानिन्छ। श्री डोभल अनि श्री वाङ यी दुवै सीमा संवाद संयन्त्रका विशेष प्रतिनिधि हुन्। जुन 2006 लगभग 3488 किलोमिटर लामो भारत चीन सीमामा विवादको व्यापक समाधान खोज्न स्थापना गरिएको थियो। दुई दिने भ्रमणमा हिजो बेजिङ आइपुगेका श्री डोभलले चीनका उपराष्ट्रपति हान जेङसँग पनि भेट गर्नुभयो। भारतीय दूतावासले दुई नेताहरूले सीमा क्षेत्रमा शान्ति र स्थिरतालाई बलियो पार्ने र आर्थिक, राजनीतिक र बहुपक्षीय क्षेत्रमा द्विपक्षीय सम्बन्धलाई अझ बढाउने उपायहरूबारे छलफल गरेको बताएको छ। चीनका उपराष्ट्रपति हान जेङले भन्नुभयो, चीन र भारतले द्विपक्षीय सम्बन्धलाई रणनीतिक र दीर्घकालीन दृष्टिकोणबाट हेर्नुपर्छ र दुई देशका नेताहरू बीच भएको महत्वपूर्ण सहमतिलाई कार्यान्वयन गर्न मिलेर काम गर्नुपर्छ। विदेश मन्त्री सुब्रमण्यम जयशंकरले हिज राति मस्कोमा रूसका विदेश मन्त्री सर्गेई लाभरोभसँग व्यापक वार्ता गर्नुभयो। डाक्टर जयशंकरले द्विपक्षीय सहयोग, क्षेत्रीय संकट, विश्वव्यापी चुनौती र बहुपक्षीय मुद्दाहरूमा छलफल भएको बताउनुभयो। दुई नेताहरूले युक्रेन, इरान र अफगानिस्तानको वर्तमान अवस्थाबारे पनि चर्चा गरे। यसअघि डाक्टर जयशंकरले रूसका राष्ट्रपति भ्लादिमिर पुतिनसँग भेट गर्नुभयो। दुवै पक्षले व्यापार, ऊर्जा, उर्वरक र परमाणु सहयोग जस्ता मुख्य क्षेत्रहरूमा केन्द्रित आर्थिक सम्बन्धको बारेमा छलफल गर्नुभयो। डाक्टर जयशंकरले रूसका उप प्रधानमन्त्री डेनिस मन्टरोभसँग भारत रूस अन्तर सरकारी आयोगको बैठकको सह अध्यक्षता पनि गर्नुभयो। आयोगले व्यापार, आर्थिक, वैज्ञानिक, प्राविधिक र सांस्कृतिक सहयोगसँग सम्बन्धित मुद्दाहरूमा छलफल गर्यो। न्यूजील्याण्डको वेलिङटनमा आयोजित दोस्रो रक्षा रणनीतिक संवादमा भारत र न्यूजील्याण्डले हिन्द प्रशान्त क्षेत्रलाई स्वतन्त्र, खुला र समावेशी बनाइराख्ने आफ्नो प्रतिबद्धतालाई पुनः पुष्टि गरेका छन्। यस उच्चस्तरीय बैठकमा दुई देशहरूले रक्षा सम्बन्धलाई बलियो पार्न नयाँ सम्झौताहरू र भविष्यका सैन्य योजनाहरूमा गहन छलफल गरे। भारत र न्यूजील्याण्डले दुई सेनाहरू बीच सहयोग बढाउन र रोडम्याप 2030 लक्ष्यको कार्यान्वयनलाई तीव्र पार्न सहमत भए। वेलिङटनमा आयोजित दोस्रो रक्षा रणनीतिक संवादमा दुवै पक्षले सेना, वायुसेना र नौसेना बीच संयुक्त प्रशिक्षण अभ्यास र बढेको स्टाफ कलेज साझेदारीको व्यापक समीक्षा गरे। भारतका रक्षा सचिव अमिताभ प्रसाद र न्यूजील्याण्डका रक्षा उपसचिव रिचर्ड स्मिथले संवादको सह अध्यक्षता गरेका थिए। भारतीय प्रतिनिधि मण्डलले न्यूजील्याण्डको रक्षा बलका उपप्रमुख र संयुक्त सेनाका कमाण्डर सहित धेरै शीर्ष नेतृत्वहरूसँग उच्च स्तरीय बैठकहरू गरे। यी बैठकहरूको मुख्य उद्देश्य संयुक्त सैन्य खरिद र आगामी रक्षा परियोजनाहरूको लागि सहज समन्वय सुनिश्चित गर्नु थियो। सर्वोच्च न्यायालयले आज अन्य पछौटे वर्ग ओबीसी क्रिमिलेयर मापदण्ड सम्बन्धित केन्द्रको याचिकाको सुनवाई गर्न विशेष पीठ गठन गर्ने विचार गर्न सहमति जनाएको छ। केन्द्र सरकारले सिभिल सेवा परीक्षा 2025 उम्मेद्वारहरूलाई 11 मार्चमा न्यायालयको निर्णय लागू हुने अथवा नहुने भन्ने बारेमा स्पष्टीकरणको माग गरेको छ। कार्मिक अनि प्रशिक्षण विभागले संघ लोक सेवा आयोगले सिफारिश गरेका 900 48 उम्मेदवारहरूको सेवा विनियोजन प्रक्रिया अगाडि बढाउन सर्वोच्च न्यायालयलाई अनुरोध गरेको छ। विभागले 11 मार्चको निर्णय अघि लागू हुने ओबीसी क्रिमिलेयर मापदण्डलाई सेवा विनियोजनको आधारको रूपमा प्रयोग गर्न चाहन्छ। केन्द्रको प्रतिनिधित्व गर्ने सोलिसिटर जनरल तुषार मेहताले पीठलाई जानकारी गराए, विभागले पहिले नै तय गरिएको मुद्दामा तत्काल निर्देशनहरू माग गर्दै निवेदन दायर गरेको छ। कृषि तथा किसान कल्याण मन्त्री शिवराज सिंह चौहानले कृषि डिग्री कार्यक्रमहरू मार्फत युवा विद्यार्थीहरूलाई तालिम दिनुको महत्वमा जोड़ दिनुभयो। आज नयाँ दिल्लीमा आईसीएआर संस्थाका उपकुलपति र निर्देशकको सम्मेलनको उद्घाटन गर्दै श्री चौहानले कृषि शिक्षामा कृत्रिम बुद्धिमत्ता एआई समावेश गर्नु समयको आवश्यकता भएको बताउनुभयो। कृषि शिक्षाको बारेमा उहाँले भन्नुभयो,
2: राज की परिस्थितियों के हिसाब से एग्री एजुकेशन कैसी होनी चाहिए, आज की चुनौतियां हैं, क्लाइमेट चेंज की हो, ग्लोबल वार्मिंग की हो, बदलती हुई टेक्नोलॉजी हो, नए नए रोगों का प्रकोप हो, मिट्टी का खराब स्वास्थ्य हो, उन सब का समाधान भी ढूंढना है। कृषि शिक्षा प्राप्त करके जो विद्यार्थी निकलते हैं उनका कैसे भविष्य बेहतर हो और वो कृषि को कैसे बेहतर करें, किसानों को उससे कैसे फायदा हो, इस पर विस्तार से चर्चा हो रही है।
1: समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नका लागि सोशल मिडिया ह्यान्डल एक्समा @AIRNewsKarsiang अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। अब रहल समाचार। मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारले बुथ स्तरीय अधिकारीहरू भारतको लोकतन्त्रको जग भएको बताउनु भएको छ। उत्तर प्रदेशको दुई दिने भ्रमणमा रहेका मुख्य निर्वाचन आयुक्तले आज लखनऊमा लगभग 500 बुथ स्तरीय अधिकारीहरूसँगको अन्तर्क्रियात्मक कार्यक्रममा भाग लिनुभयो। कार्यक्रमको प्राथमिक उद्देश्य निर्वाचन प्रक्रियालाई अझ प्रभावकारी, पारदर्शी, पहुँचयोग्य र नागरिक केन्द्रित बनाउनु थियो। श्री कुमारले बुथ स्तरीय अधिकारीहरूलाई मतदाताहरू माझ उनीहरूको इमानदारी र पारदर्शिताका लागि मान्यता दिने बताउनुभयो।
3: बूथ लेवल ऑफिसर्स भारत के लोकतंत्र की आधारशिला है। हर बूथ लेवल ऑफिसर अपनी पारदर्शिता और कर्मठता के लिए न केवल अपने बूथ के मतदाताओं के बीच में जाना जाता है, बल्कि पूरे भारत में और पूरे विश्व में जाना और माना भी जाता है।
1: राष्ट्रपति द्रौपदी मुर्मूले ईद ए मिलाद उन नबीको पूर्व सन्ध्यामा देशका मानिसहरूलाई शुभकामना दिनुभएको छ। राष्ट्रपतिले आफ्नो सन्देशमा ईद ए मिलाद उन नबी पैगम्बर मोहम्मदको उपदेशहरूको सम्झना गर्ने अवसर भएको बताउनु भएको छ। राष्ट्रपति मुर्मूले भन्नुभयो, पैगम्बरको शिक्षाले नागरिकहरूलाई पवित्र आचरण र कर्तव्य परायणताको मार्गमा हिँड्न प्रेरित गर्दछ। उहाँले भन्नुभयो, पैगम्बर मोहम्मदको महान आदर्शले देशवासीहरूलाई समावेशी र विकसित देश निर्माणमा सक्रिय योगदान गर्न प्रेरित गर्दछ। विज्ञान तथा प्रौद्योगिकी मन्त्री जितेन्द्र सिंहले परम्परागत ज्ञानलाई आधुनिक विज्ञान र चिकित्सासँग राम्रोसँग एकीकृत गर्नुपर्ने आवश्यकतामा जोड़ दिनुभएको छ। उहाँले भन्नुभयो, यसो गरे समाजमा परम्परागत ज्ञानको पहुँच र प्रभाव विस्तार गर्न सकिन्छ। नयाँ दिल्लीमा आयोजित एक कार्यक्रममा बोल्नुहुँदै उहाँले परम्परागत ज्ञानको व्यापक प्रसारको आवश्यकतामा जोड़ दिनुभयो। छत्तीसगढ़ र मध्यप्रदेशमा आज भारी वर्षाको लागि अरेन्ज अलर्ट जारी गरिएको छ। पूर्वोत्तर भारत, बिहार, तटीय कर्नाटक, झारखण्ड, केरलम, माहे र मध्य महाराष्ट्रमा पनि भारी वर्षा हुने अनुमान गरिएको छ। राष्ट्रिय राजधानी क्षेत्र दिल्लीमा आज परेको वर्षाका कारण जनजीवन प्रभावित भएको छ। आज दिल्लीको इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा 18 उडानहरू रद्द गरिएका छन् भने 146 उडानहरू विलम्बले चलिरहेको छ। यो समाचार युट्युबमा @AIRKarsiang मार्फत पनि सुन्न सक्नुहुनेछ। अन्तमा मुख्य समाचार। राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालले आज बेजिङमा चीनका विदेश मन्त्री वाङ यीसँग विशेष प्रतिनिधि स्तरीय वार्ता गर्नुभएको छ। विदेश मन्त्री सुब्रमण्यम जयशंकरले हिज राति मस्कोमा रूसका विदेश मन्त्री सार्गे लाभ्रोभसँग व्यापक वार्ता गर्नुभएको छ। न्यूजील्याण्डमा आयोजित दोस्रो रक्षा रणनीतिक संवादमा भारत र न्यूजील्याण्डले हिन्द प्रशान्त क्षेत्रलाई स्वतन्त्र, खुला र समावेशी बनाई राख्ने आफ्नो प्रतिबद्धतालाई पुनः पुष्टि गरेका छन्। मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारले बुथ स्तरीय अधिकारीहरू भारतको लोकतन्त्रको जग भएको बताउनुभयो र छत्तीसगढ़ र मध्यप्रदेशमा आज भारी वर्षाको लागि अरेन्ज अलर्ट जारी गरेको छ। यसका साथै अहिलेलाई आकाशवाणीबाट समाचार पूरा भयो।

0: नमस्कार आदरणीय श्रोता अनि मेरा प्रिय युवा साथीहरू, स्वागत छ हजुरहरूलाई आकाशवाणी खरसाङबाट प्रसारण हुने युवावाणी कार्यक्रममा। आजको हाम्रो कार्यक्रमको विषय रहेको छ डिजिटल डिटक्स, अर्थात् प्रविधिसँग सन्तुलित जीवन, र यस विषयबारे हामीलाई रोशनी छेत्रीज्यूले केही कुराकानीहरू भन्नुहुनेछन्।
1: नमस्कार सबैलाई, म रोशनी छेत्री। आज म प्रविधिसँग सन्तुलित जीवन विषयमा केही महत्त्वपूर्ण कुराकानी गर्नेछु। प्रविधिलाई सही रूपमा प्रयोग गर्दै कसरी आफ्नो जीवनलाई सन्तुलित बनाउन सकिन्छ, आज हामी यही विषयमा चर्चा गर्नेछौ। आजको आधुनिक युगलाई प्रविधिको युग भनेर चिनिन्छ। मानिसको जीवनको कुनै पनि क्षेत्र प्रविधिबाट अछुतो रहेको छैन। बिहान आँखा खुलेदेखि राति सुत्ने बेलासम्म हाम्रो दैनिक जीवन कुनै न कुनै रूपमा प्रविधिसँग जोडिएको हुन्छ। बिहान उठ्नका लागि मोबाइलको अलार्म प्रयोग गर्ने, मौसमको जानकारी मोबाइलबाट हेर्ने, समाचार पढ्ने, साथीभाइ तथा परिवारसँग कुराकानी गर्ने, अनलाइनबाट अध्ययन गर्ने, मनोरञ्जन गर्ने र राति सुत्न अघि फेरि मोबाइल हेर्ने हाम्रो सामान्य दिनचर्या बनिसकेको छ। केही दशक अघिसम्म कल्पना जस्तो लाग्ने धेरै कुरा आज हाम्रो हातमा रहेको एउटा सानो मोबाइल फोनबाट सम्भव भएको छ। संसारको एउटा कुनामा बसेको मानिससँग अर्को कुनामा बसेर केही सेकेन्डमै कुराकानी गर्न सकिन्छ। हजारौं किलोमिटर टाढा रहेको ठाउँको जानकारी तुरन्तै प्राप्त गर्न सकिन्छ र आफूले चाहेको ज्ञान तथा सूचना इन्टरनेट मार्फत घरमै बसेर प्राप्त गर्न सकिन्छ। यस अर्थमा प्रविधिले मानव जीवनलाई अभूतपूर्व रूपमा सहज, तीव्र र सुविधाजनक बनाएको छ। तर प्रविधिको विकास सँगै एउटा महत्त्वपूर्ण प्रश्न पनि उठेको छ कि हामी प्रविधिको प्रयोग गरिरहेका छौ वा बिस्तारै प्रविधिले हाम्रो जीवनलाई नियन्त्रण गर्न थालेको छ। यही प्रश्नले हामीलाई प्रविधिसँग सन्तुलित जीवनको अवधारणा तर्फ लैजान्छ। प्रविधिसँग सन्तुलित जीवन भन्नाले प्रविधिलाई पूर्ण रूपमा त्याग्नु वा त्यसबाट टाढा बस्नु होइन। यसको वास्तविक अर्थ प्रविधिले दिएको सुविधा र अवसरलाई उपयोग गर्दै आफ्नो शारीरिक स्वास्थ्य, मानसिक शान्ति, पारिवारिक सम्बन्ध, सामाजिक जीवन, अध्ययन, काम, सृजनशीलता र व्यक्तिगत समयलाई पनि उचित महत्व दिनु हो। प्रविधि हाम्रो जीवनको एउटा साधन हुनुपर्छ, हाम्रो जीवनको मालिक होइन। जब हामी प्रविधिलाई आफ्नो आवश्यकता पूरा गर्न प्रयोग गर्छौँ त्यो हाम्रो सहयोगी हुन्छ। तर हामी जब आवश्यकता नभए पनि निरन्तर मोबाइल, सामाजिक सञ्जाल, भिडियो वा अन्य डिजिटल माध्यममा निर्भर हुन थाल्छौँ तब त्यही प्रविधि हाम्रो समय र ध्यानको उपभोग गर्न थाल्छ। मानव सभ्यताको इतिहासलाई हेर्ने हो भने मानिसले आफ्नो जीवनलाई सजिलो बनाउन सधैँ नयाँ प्रविधिको विकास गर्दै आएको देखिन्छ। आगोको प्रयोगदेखि लिएर चक्रको आविष्कार, छापा खानाको विकास, विद्युत, टेलिफोन, रेडियो, टेलिभिजन, कम्प्युटर र अन्ततः इन्टरनेट तथा स्मार्टफोन सम्मको यात्रा मानव बुद्धि र सृजनशीलताको परिणाम हो। पहिले एउटा समाचार एउटा ठाउँबाट अर्को ठाउँमा पुग्न धेरै समय लाग्थ्यो। पत्र लेखेर पठाउनु पर्थ्यो र जवाब आउन दिनौ वा हप्ता लाग्थ्यो। आज एउटै क्षणमा संसारको अर्को कुनामा रहेका व्यक्तिलाई सन्देश पठाउन सकिन्छ। पहिले पुस्तकालयमा गएर मात्र धेरै पुस्तक तथा सामग्री खोज्नु पर्थ्यो भने आज इन्टरनेटमा केही शब्द लेखेर हजारौं स्रोतबाट जानकारी प्राप्त गर्न सकिन्छ। यसले

विभिन्न शैक्षिक सामग्री अध्ययन गर्न सक्छन् तर शिक्षामा प्रविधिको प्रयोग गर्दा पनि सन्तुलन आवश्यक छ इन्टरनेटमा शैक्षिक सामग्री खोज्न मोबाइल खोलेको विद्यार्थी केही समयपछि सामाजिक सञ्जालमा पुग्न सक्छ त्यसपछि छोटो भिडियो हेर्न थाल्न सक्छ र अन्ततः आफूले पढ्नुपर्ने कुरा नै बिर्सिन सक्छ यसरी एउटा उपयोगी साधन ध्यान भङ्ग गर्ने माध्यम बन्न सक्छ त्यसैले विद्यार्थीले प्रविधिको प्रयोग गर्दा आफ्नो उद्देश्य स्पष्ट राख्नुपर्छ मोबाइल खोल्दामा किन मोबाइल चलाउँदैछु भन्ने प्रश्न आफैलाई सोध्ने बानी उपयोगी हुन सक्छ पढ्नका लागि मोबाइल प्रयोग गरिएको हो भने पढाइ पूरा भएपछि मात्र मनोरञ्जन तर्फ जानु उचित हुन्छ प्रविधिले विद्यार्थीलाई अवसर दिन्छ तर त्यस अवसरको सदुपयोग गर्न आत्म अनुशासन आवश्यक हुन्छ आजको पुस्तामा सामाजिक सञ्जाल प्रविधिको सबैभन्दा प्रभावशाली पक्ष मध्ये एक बनेको छ सामाजिक सञ्जालले मानिसहरूलाई आफ्नो विचार भावना प्रतिभा र अनुभव संसारसँग साझा गर्ने अवसर दिएका छन् कुनै कलाकारले आफ्नो प्रतिभा देखाउन ठुलो मञ्च खोजिरहनु पर्दैन एउटा मोबाइल फोन र इन्टरनेटको माध्यमबाट उसले आफ्नो सिर्जना हजारौं मानिससम्म पुर्याउन सक्छ विद्यार्थीले आफ्नो लेख कविता चित्र वा अन्य सिर्जना प्रस्तुत गर्न सक्छ सामाजिक सञ्जालले नयाँ व्यवसाय र रोजगारी अवसर पनि सिर्जना गरेको छ धेरै मानिस डिजिटल सामग्री निर्माण अनलाइन व्यवसाय डिजिटल मार्केटिङ र अन्य क्षेत्रमा काम गरिरहेका छन् तर सामाजिक सञ्जालको अर्को पक्ष पनि छ मानिसहरू अरूको जीवनसँग आफ्नो जीवन तुलना गर्न थाल्छन् सामाजिक सञ्जालमा सामान्यता मानिसहरूले आफ्नो जीवनको राम्रो पक्ष प्रस्तुत गर्छन् कसैले आफ्नो यात्राको सुन्दर तस्विर राख्छ कसैले सफलताको क्षण देखाउँछ कसैले खुसी देखिने भिडियो साझा गर्छ तर त्यो व्यक्तिको वास्तविक जीवनमा भएको दुःख संघर्ष असफलता र समस्या हामीलाई देखिँदैन त्यसैले अरूको सामाजिक सञ्जालमा देखिएको जीवनसँग आफ्नो वास्तविक जीवन तुलना गर्नु उचित हुँदैन यस्तो तुलना गर्दा आफू पर्याप्त राम्रो नभएको आफू पछि परेको वा आफ्नो जीवन अरूको भन्दा कम मूल्यवान भएको अनुभूति हुन सक्छ त्यसैले सामाजिक सञ्जाललाई वास्तविक जीवनको पूर्ण प्रतिनिधि होइन वास्तविक जीवनको एउटा सानो अंशका रूपमा बुझ्नुपर्छ प्रविधिको अत्यधिक प्रयोगले हाम्रो समय व्यवस्थापनमा पनि ठूलो प्रभाव पार्न सक्छ मानिसले केही मिनट मात्र भनेर मोबाइल खोल्छ तर केही समयपछि हेर्दा एक घण्टा बितिसकेको हुन्छ एउटा भिडियो पछि अर्को भिडियो एउटा पोस्ट पछि अर्को पोस्ट हेर्दै समय बितिरहेको हुन्छ यस्तो बानी हाम्रो ध्यान केन्द्रित गर्ने क्षमता पनि प्रभावित गर्न सक्छ हामी लामो समय एउटै पुस्तक पढ्न वा एउटै काममा ध्यान दिन कठिन महसुस गर्न सक्छौ किनकि हाम्रो दिमाग निरन्तर नयाँ सूचना र मनोरञ्जनको अभ्यास भइसकेको हुन्छ त्यसैले डिजिटल संसारमा आफूलाई नियन्त्रण गर्न सिक्नु आजको समयमा एउटा महत्वपूर्ण जीवन सिप बनेको छ प्रविधिसँग सन्तुलित जीवनका लागि समय व्यवस्थापन अत्यन्त महत्वपूर्ण हुन्छ हामीले आफ्नो दिनको केही समय प्रविधिसँग सम्बन्धित कामका लागि छुट्याउनु पर्छ उदाहरणका लागि पढाइ वा कामको समस्या अनावश्यक नोटिफिकेसन बन्द गर्न सकिन्छ खाना खाने समयमा मोबाइल नचलाउने बानी बसाल्न सकिन्छ परिवारसँग कुराकानी गर्दा फोनलाई केही समयका लागि छेउमा राख्न सकिन्छ सुत्नु अघि मोबाइलमा धेरै समय बिताउनुको सट्टा पुस्तक पढ्न सङ्गीत सुन्न वा शान्त भएर आराम गर्न सकिन्छ यस्ता साना बानीहरूले हाम्रो जीवनमा ठुलो परिवर्तन ल्याउन सक्छ प्रविधि र पारिवारिक सम्बन्ध बीच पनि गहिरो सम्बन्ध छ एकातिर प्रविधिले टाढा रहेका परिवारका सदस्यलाई नजिक ल्याएको छ विदेशमा वा अर्को सहरमा बस्ने मानिसले भिडियो कल मार्फत आफ्नो परिवारसँग दैनिक कुराकानी गर्न सक्छ कुनै विशेष अवसरमा परिवारका सदस्य एक अर्कालाई तुरन्तै शुभकामना दिन सक्छन् आपतकालीन अवस्थामा पनि मोबाइल तथा इन्टरनेटले मानिसलाई छिटो सम्पर्क गर्न सहयोग पुर्याउँछ यस अर्थमा प्रविधि पारिवारिक सम्बन्ध कायम राख्ने महत्वपूर्ण माध्यम बनेको छ तर अर्कोतर्फ एउटै घरमा बस्ने परिवारका सदस्यहरू पनि मोबाइलको छुट्टा छुट्टै स्क्रिनमा व्यस्त हुने अवस्था बढ्दै गएको छ

कहिलेकाहीँ हामी परिवारसँग बसेर पनि परिवारसँग हुँदैनौँ। हाम्रो शरीर त्यहाँ हुन्छ तर हाम्रो ध्यान मोबाइलको संसारमा हुन्छ। बच्चा आमा बुबासँग कुरा गर्न चाहिरहेको हुन सक्छ तर आमा बुबा मोबाइलमा व्यस्त हुन सक्छन्। साथी भेट्न आएको हुन्छ तर दुवैजना आफ्नो फोनमा व्यस्त हुन्छन्। यस्तो अवस्थामा लामो समयसम्म रह्यो भने प्रत्येक संवाद र भावनात्मक सम्बन्ध कमजोर हुन सक्छ। त्यसैले प्रविधिले टाढाका मानिसलाई नजिक ल्याउन पर्छ तर नजिकका मानिसलाई टाढा बनाउनु हुँदैन।

मानिस सामाजिक प्राणी हो। हामीलाई केवल डिजिटल सम्बन्ध पर्याप्त हुँदैन, प्रत्यक्ष मानवीय सम्बन्ध पनि आवश्यक हुन्छ। साथी भाइसँग भेटेर कुरा गर्नु, परिवारसँग बसेर खाना खानु, प्रकृतिमा हिँड्नु, खेलकुदमा सहभागी हुनु, सामुदायिक गतिविधिमा संलग्न हुनु र अरूको कुरा ध्यान दिएर सुन्नु पनि जीवनका महत्वपूर्ण पक्ष हुन्। मोबाइलमा संयोग साथी हुन र वास्तविक जीवनमा कसैसँग कुरा गर्न नसक्नु बीच ठुलो अन्तर छ। त्यसैले प्रविधिले हाम्रो सामाजिक जीवनलाई सहयोग गर्नुपर्छ, त्यसको स्थान लिनु हुँदैन। मानसिक स्वास्थ्यका दृष्टिले पनि सन्तुलित प्रविधि प्रयोग आवश्यक छ। आज मानिस निरन्तर नोटिफिकेसन, मेसेज, इमेल, समाचार र सामाजिक सञ्जालको सूचनाबाट घेरिएको हुन्छ। एक पछि अर्को सूचना प्राप्त भइरहँदा हाम्रो दिमागले पर्याप्त विश्राम पाउन सक्दैन। कहिलेकाहीँ हामी मोबाइल नजिक नभए पनि मोबाइल आएको नोटिफिकेसन जस्तो महसुस गर्छौ। यस्तो निरन्तर डिजिटल व्यस्तताले मानसिक थकान बढाउन सक्छ। त्यसैले दिनमा केही समय पूर्ण रूपमा डिजिटल ब्रेक लिनु उपयोगी हुन्छ। मोबाइल बन्द गरेर शान्त बस्नु, किताब पढ्नु, प्रकृतिलाई हेर्नु, गीत सुन्नु, चित्र बनाउनु, लेख्नु वा आफूलाई मन पर्ने कुनै सृजनात्मक काम गर्नु मानसिक विश्रामका राम्रा माध्यम हुन्। प्रविधि र शारीरिक स्वास्थ्य बीच पनि सन्तुलन आवश्यक छ। धेरै समय मोबाइल वा कम्प्युटरको अगाडि बसेर बिताउँदा शारीरिक गतिविधि घट्न सक्छ। लामो समयसम्म स्क्रिन हेर्दा आँखामा थकान महसुस हुन सक्छ र लामो समय एउटै अवस्थामा बस्दा शरीरमा असहजता आउन सक्छ। त्यसैले डिजिटल जीवनसँगै शारीरिक गतिविधिलाई पनि प्राथमिकता दिनुपर्छ। हिँड्नु, व्यायाम गर्नु, खेल खेल्नु, घर बाहिर समय बिताउनु र पर्याप्त आराम गर्नु आवश्यक छ। हामीले आफ्नो शरीरलाई पनि समय दिनुपर्छ, किनकि स्वास्थ्य शरीर बिना प्रविधिले दिएको कुनै पनि सुविधा पूर्ण रूपमा उपयोग गर्न सकिँदैन। विशेष गरी रातको समयमा प्रविधिको प्रयोगमा ध्यान दिनुपर्छ। धेरै मानिस सुत्नु अघि मोबाइल चलाउने बानीमा हुन्छन्। एउटा भिडियो हेर्ने क्रममा धेरै समय बित्न सक्छ र सुत्ने समय पछि सर्न सक्छ। यो बानी सुरुमा कठिन लाग्न सक्छ, तर बिस्तारै हाम्रो शरीर र मन त्यसको अभ्यास हुन्छ। प्रविधिको सन्तुलित प्रयोग केवल समयको व्यवस्थापन मात्र होइन, सूचनाको सही प्रयोग पनि हो। आज इन्टरनेटमा सत्य र असत्य दुवै प्रकारका सूचना उपलब्ध छन्। कुनै समाचार सामाजिक सञ्जालमा धेरै मानिसले साझा गरेको छ भन्दैमा त्यो सत्य हुन्छ भन्ने छैन। गलत सूचना, अफवाह र भ्रामक सामग्रीले समाजमा भ्रम सिर्जना गर्न सक्छ। त्यसैले कुनै महत्वपूर्ण जानकारीमा विश्वास गर्नु अघि त्यसको स्रोत जाँच गर्नुपर्छ। डिजिटल युगमा पढ्न जान्नु मात्र पर्याप्त छैन, सही र गलत सूचना छुट्याउन जान्नु पनि आवश्यक छ। यही डिजिटल साक्षरता हो। व्यक्तिगत गोपनीयता पनि प्रविधिसँग सम्बन्धित महत्वपूर्ण विषय हो। हामीले सामाजिक सञ्जालमा आफ्नो व्यक्तिगत जानकारी, फोटो, स्थान वा अन्य संवेदनशील विवरण साझा गर्दा सावधानी अपनाउनु पर्छ। अपरिचित व्यक्तिले पठाएको लिङ्क खोल्नु, अनजान व्यक्तिलाई पासवर्ड वा व्यक्तिगत जानकारी दिनु वा प्रत्येक अनलाइन अफरलाई विश्वास गर्नु जोखिमपूर्ण हुन सक्छ। त्यसैले प्रविधिको प्रयोग गर्दा स्वतन्त्र सँगै जिम्मेवारी पनि आवश्यक हुन्छ। डिजिटल संसारमा हामीले आफ्नो सुरक्षा आफै प्रति सचेत भएर कायम गर्नुपर्छ। आज कृत्रिम बुद्धिमत्ता अर्थात् आर्टिफिसियल इन्टेलिजेन्सले पनि हाम्रो जीवनमा नयाँ सम्भावनाहरू ल्याएको छ। एआईको प्रयोग शिक्षा, स्वास्थ्य, अनुसन्धान, व्यवसाय, संचार र अन्य धेरै क्षेत्रमा भइरहेको छ। विद्यार्थीले कुनै विषय बुझ्न सहयोग लिन सक्छ, अनुसन्धानका लागि विचार प्राप्त गर्न सक्छ र नयाँ सिप सिक्न सक्छ। तर एआईको प्रयोग गर्दा मानव सोच र सृजनशीलतालाई विस्थापित गर्न दिनु हुँदैन। यदि हामी हरेक कुरा सोच्न, लेख्न वा निर्णय गर्न प्रविधिमै निर्भर हुन थाल्यो भने हाम्रो आफ्नै क्षमता कमजोर हुन सक्छ। त्यसैले एआईलाई सहयोगीका रूपमा प्रयोग गर्नु राम्रो हो, तर आफ्नो विवेक र सृजनशीलता सधैँ सक्रिय राख्नु आवश्यक छ। प्रविधिले रोजगारीको संसारमा पनि ठूलो परिवर्तन ल्याएको छ। पहिले काम गर्न निश्चित कार्यालय वा स्थानमा उपस्थित हुनु पर्थ्यो, अहिले धेरै प्रकारका काम
घरबाट गर्न सकिन्छ। डिजिटल मार्केटिङ, ग्राफिक डिजाइनिङ, कन्टेन्ट क्रिएसन, प्रोग्रामिङ, अनलाइन टिचिङ, फ्रिलान्सिङ जस्ता नयाँ अवसरहरू विकसित भएका छन्। यसले विशेष गरी युवाहरूलाई आफ्नो सिप विश्व बजारमा प्रस्तुत गर्ने अवसर दिएको छ। तर यसका लागि डिजिटल सिप सँगै अनुशासन, समय व्यवस्थापन र निरन्तर सिक्ने क्षमता आवश्यक हुन्छ। प्रविधिले अवसरको ढोका खोल्न सक्छ, तर त्यो ढोकाबाट अघि बढ्ने काम मानिस आफैले गर्नुपर्छ। नेपाली समाजमा पनि प्रविधिको प्रभाव तीव्र रूपमा बढिरहेको छ। मोबाइल ब्याङ्किङ, डिजिटल भुक्तानी, अनलाइन सपिङ, सोसल मिडिया, अनलाइन एजुकेसन र डिजिटल गभर्मेन्ट सर्भिसेस जस्ता सुविधाहरूले मानिसको दैनिक जीवनलाई सहज बनाएका छन्। गाउँदेखि सहरसम्म मोबाइल र इन्टरनेटको पहुँच बढिरहेको छ। यसले सूचना तथा अवसरमा पहुँच विस्तार गरेको छ। विदेशमा रहेका परिवारका सदस्यसँग नियमित सम्पर्क राख्न पनि प्रविधिले ठूला भूमिका खेलेको छ। हामीले प्रविधिलाई अस्वीकार गरेर आधुनिक समाजमा अगाडि बढ्न सक्दैनौ। त्यसै गरी प्रविधिमा पूर्ण रूपमा निर्भर भएर पनि स्वास्थ्य र सन्तुलित जीवन बिताउन सकिँदैन। सही बाटो भनेको यी दुई बीच सन्तुलन कायम गर्नु हो। हामीले मोबाइल प्रयोग गर्नुपर्छ, तर मोबाइलले हाम्रो समय निर्धारण गर्नु हुँदैन। हामीले सामाजिक सञ्जाल प्रयोग गर्नुपर्छ, तर आफ्नो आत्ममूल्य सामाजिक सञ्जालको लाइक र कमेन्टबाट निर्धारण गर्नु हुँदैन। हामीले इन्टरनेटबाट ज्ञान लिनुपर्छ, तर आफ्नै सोच्ने क्षमता पनि विकास गर्नुपर्छ। हामीले एआईको सहयोग लिन सक्छौ, तर मानव सृजनशीलता र विवेकलाई हराउन दिन हुँदैन। प्रविधिसँग सन्तुलित जीवनका लागि सबैभन्दा महत्वपूर्ण कुरा आत्म अनुशासन हो। बाहिरी नियमले केही समयसम्म मात्र हामीलाई नियन्त्रण गर्न सक्छ। वास्तविक परिवर्तन तब आउँछ जब हामी आफैले आफ्नो सिमाना निर्धारण गर्न सक्छौ। कति समय मोबाइल चलाउने, कति समय पढ्ने, कति समय परिवारसँग बिताउने, कति समय आराम गर्ने र कति समय आफ्नो रुचिको काम गर्ने भन्ने निर्णय हामी आफैले गर्नुपर्छ। प्रत्येक व्यक्तिका लागि सही सन्तुलन फरक हुन सक्छ। विद्यार्थीको आवश्यकता र कार्यालयमा काम गर्ने व्यक्तिको आवश्यकता एउटै हुँदैन। त्यसैले सन्तुलित जीवनको अर्थ सबैले एउटै नियम पालन गर्नु होइन, आफ्नो आवश्यकता र जिम्मेवारी अनुसार स्वास्थ्य सीमा बनाउनु हो। प्रविधिसँग सन्तुलित जीवनको अर्को महत्वपूर्ण पक्ष भनेको प्रकृतिसँगको सम्बन्ध हो। हामी डिजिटल स्क्रिनमा जति धेरै समय बिताउँछौ, त्यति नै वास्तविक संसारबाट टाढा हुन सक्छौ। त्यसैले कहिले काहीँ मोबाइल छोडेर आकाश हेर्नु, रुखहरू हेर्नु, हिँड्नु, पहाड वा नदीको दृश्य हेर्नु, खुला हावामा बस्नु जस्ता सामान्य गतिविधिले पनि हाम्रो मनलाई कुनै नोटिफिकेसन दिँदैन, तर त्यसले हामीलाई एउटा फरक किसिमको शान्ति दिन्छ। युवा पुस्ताको भूमिका यस विषयमा अझै महत्वपूर्ण छ। युवाहरू प्रविधिको सबैभन्दा सक्रिय प्रयोगकर्ता भएकाले उनीहरूले प्रविधिको प्रयोग कसरी गर्ने भन्ने कुराले भविष्यको समाजलाई पनि प्रभावित गर्छ। मोबाइलमा अनावश्यक समय बिताउनुको सट्टा त्यसलाई आफ्नो प्रतिभा विकास गर्ने माध्यम बनाउन सकिन्छ। भाषा सिक्न सकिन्छ, अनलाइन कोर्स गर्न सकिन्छ, आफ्नो लेख वा कविता प्रकाशित गर्न सकिन्छ, नयाँ सिप सिक्न सकिन्छ।

0: सकिन्छ, आफ्नो व्यवसाय सुरु गर्न सकिन्छ वा संसारका विभिन्न ठाउँका मानिसबाट नयाँ कुरा सिक्न सकिन्छ। अन्तत प्रविधि आफैमा राम्रो वा नराम्रो होइन, यसको प्रभाव हामीले त्यसलाई कसरी प्रयोग गर्छौँ भन्ने कुरामा निर्भर हुन्छ। एउटा मोबाइलले विद्यार्थीलाई ज्ञानको विशाल संसारसँग जोड्न सक्छ, तर त्यही मोबाइलले उसको धेरै घण्टा अनावश्यक मनोरञ्जनमा पनि खर्च गराउन सक्छ। इन्टरनेटले संसारको ज्ञान हाम्रो हातमा ल्याउन सक्छ, तर त्यही इन्टरनेटले गलत सूचना पनि फैलाउन सक्छ। सामाजिक सञ्जालले टाढाको साथीलाई नजिक ल्याउन सक्छ, तर अत्यधिक प्रयोगले नजिकका मानिससँग दूरी पनि सिर्जना गर्न सक्छ। त्यसैले प्रविधिको वास्तविक मूल्य त्यसको प्रयोग गर्ने मानिसको विवेकमा निर्भर हुन्छ। अन्त्यमा भन्नु पर्दा, प्रविधि मानव सभ्यताको महत्वपूर्ण उपलब्धि हो। यसले हाम्रो जीवनलाई छिट्टो, सरल र सुविधाजनक बनाएको छ। शिक्षा, स्वास्थ्य, संचार, रोजगारी, व्यवसाय र मनोरञ्जनका क्षेत्रमा यसले नयाँ सम्भावनाहरू सिर्जना गरेको छ। तर हरेक शक्तिशाली साधनसँग जिम्मेवारी पनि जोडिएको हुन्छ। त्यसैले प्रविधिको प्रयोग गर्दा आत्मअनुशासन, डिजिटल सचेतना, समय व्यवस्थापन, व्यक्तिगत सुरक्षा र मानवीय सम्बन्धलाई प्राथमिकता दिनुपर्छ। प्रविधि प्रयोग गरौँ, तर प्रविधिमा हराएर होइन, डिजिटल संसारसँग जोडियौँ, तर वास्तविक संसारलाई नबिर्सौँ। समय बचाउन प्रविधि प्रयोग गरौँ, समय गुमाउन होइन, र आधुनिक बन्ने क्रममा आफ्नो मानवता सम्बन्ध, स्वास्थ्य र भावनालाई कहिल्यै नहराउँ। यही नै प्रविधिसँग सन्तुलित जीवनको वास्तविक अर्थ हो। धन्यवाद।
1: आजको युवावाणी कार्यक्रममा हजुरहरूले रोशनी ज्यूबाट डिजिटल डिटक्स अर्थात् प्रविधिसँग सन्तुलित जीवन बारेमा केही कुराकानीहरू सुन्नुभयो। हवस् त, आजको हाम्रो कार्यक्रमको समय अवधि पनि पूरा भएकोले आजलाई कार्यक्रम प्रस्तोता योजना मोहरा लगायत म दीक्षालाई पनि बिदा दिनुहोस्। आफ्नो र आफ्नो परिवारको ख्याल राख्नुहोस् र खुसी रहनुहोस्। हवस् त, नमस्ते।

0: आजको चर्चा चौतारी कार्यक्रममा प्रस्तुत गरिरहेका छौं नशा मुक्त युवा भारत विकसित भारत 2047 को संकल्प। यस चर्चामा भाग लिन हामीसित हाम्रो स्टुडियोमा उपस्थित हुनुहुन्छ श्रीमती दीपा राणा अनि सुश्री चित्र आले। उहाँ दुवैजना सामाजिक अभियन्ता हुनुहुन्छ। उहाँहरूले समाज निर्माण तथा जनचेतनाको क्षेत्रमा सदैव तत्परताका साथ काम गरिरहनु भएको छ। दीपाज्यू तथा चित्राज्यू तपाईँ दुवैलाई हाम्रो स्टुडियोमा स्वागत छ अनि नमस्कार। श्रोतागण, विगत 2 अगस्तदेखि देशभरि विकसित भारत संकल्प 2047 का लागि नशा मुक्त युवा अभियान सुरु गरिएको छ। यसको उद्घाटन प्रधानमन्त्री नरेन्द्र मोदीले गर्नुभयो र यसबारे उहाँ भन्नुहुन्छ।
1: नमस्कार, आज हम सभी देशवासी एक महान और महत्वपूर्ण संकल्प के लिए एकजुट हुए हैं। इस संकल्प को लेकर इस कार्यक्रम से जुड़े सभी पूज्य संतजन, अलग अलग राज्यों का प्रतिनिधित्व कर रहे सभी राज्यपाल, सभी मुख्यमंत्री, अन्य सभी जनप्रतिनिधिगण, 28,000 से अधिक स्थानों से जुड़े 1 करोड़ से अधिक मेरे युवा साथी से अभिनंदन करता हूँ। आज हम सभी जिस अभियान के साक्षी बन रहे हैं, वो अभियान व्यक्ति के लिए है, परिवार के लिए है, समाज के लिए भी है, और सबसे बड़ी बात है ये राष्ट्र के लिए है। साथियों, विकसित भारत संकल्प अभियान के लिए नशा मुक्त युवा इस मूवमेंट का नाम ही इसके संकल्प को स्पष्ट करता है, क्योंकि आज जब देश ने विकसित भारत का लक्ष्य तय किया है तो इसके लिए आवश्यक है देश का युवा तन से स्वस्थ हो, मन से स्वस्थ हो, आत्मविश्वास से भरपूर हो और ड्रग्स जैसी घातक आदत से हमेशा हमेशा दूर ही रहे, दूर हो।
0: चित्राजी, प्रधानमन्त्री नरेन्द्र मोदीले यस अभियानको लक्ष्य र उद्देश्य बारे स्पष्ट प्रकाश पार्नुभयो। यस उद्घाटन समारोहमा करिब 1 करोड युवाहरूले भाग लिए। देशका करिब 28,000 भन्दा बढी स्थानमा यसको भर्चुअल आयोजना गरियो भने नशा मुक्त भारत अभियानको लक्ष्य कहाँसम्म पुग्छ?
2: नशामुक्त युवा अभियानको मुख्य उद्देश्य सर, युवाहरूलाई लागुपदार्थ तथा अन्य हानिकारक नशाबाट टाढा राखी स्वस्थ, जिम्मेवारी र आत्मविश्वासी नागरिक बनाउनु हो। विकसित भारत निर्माणका लागि शारीरिक रूपमा स्वस्थ, मानसिक रूपमा सबल र सकारात्मक सोच भएका युवाहरू अति आवश्यक हुन्छन् सर।
0: हजुर दीपाज्यू।
3: हजुर।
0: भारत विश्वकै सबैभन्दा ठूलो युवा शक्ति भएको देश हो। यसले युवाहरू योग्य, कौशलयुक्त, कुशल र संस्कारित भए देश शक्तिशाली र विकसित हुने दिशामा अघि बढ्छ र यसै दिशामा प्रधानमन्त्री नरेन्द्र मोदीको यो ठूलो कदम हो। नशा समाजको एउटा ठूलो र घातक कुसंस्कार हो, यसबारे प्रधानमन्त्री नरेन्द्र मोदीले स्पष्ट भनिसक्नु भएको छ। यसले राष्ट्रलाई नराम्रो प्रकारले प्रभावित पनि गर्दछ, यसबारे तपाईँ के भन्नुहुन्छ?
3: हजुर सर, तपाईँले भन्नुभएको जस्तै युवा राष्ट्रको शक्ति हुन्। युवाको सोच, ऊर्जा र कर्मले नै राष्ट्रको भविष्य निर्धारण गर्छ। तर जब यही युवा लागुपदार्थको कुलतमा फस्छन् तब केवल एउटा व्यक्तिको भविष्य मात्र होइन, परिवार, समाज र अन्ततः राष्ट्रको विकास नै प्रभावित हुन्छन्।
0: हजुर।
3: त्यसैले नशामुक्त युवा विकसित भारत केवल एउटा नारा होइन, सन् 2047 विकसित भारत निर्माण गर्ने राष्ट्रिय संकल्प पनि हो।
0: हजुर।
3: आज भारतका लगभग 65% भन्दा अधिक नागरिक 35 वर्षभन्दा कम उमेरका छन्।
0: हजुर।
3: यही युवा शक्ति भारतको सबैभन्दा ठूलो शक्ति हो। तर

0: शक्ति नशाको चपेटमा पर्यो भने विकसित भारतको सपना अधुरो रहन सक्छ। विकसित राष्ट्र त्यति बेला मात्र बन्छ जब त्यस राष्ट्रको नागरिक स्वस्थ, शिक्षित, अनुशासित, जिम्मेवार र चरित्रवान हुन्छ।
1: दिपाजीले तपाईँ यो भन्नुहुँदैछ कि देश विकसित तब हुन्छ जब देशको युवा शक्ति विकसित हुन्छ।
0: हजुर।
1: र युवा शक्ति विकसित त्यति बेला हुन्छ जब युवा शक्तिमा संस्कार छ, कौशल छ, गुण छ, अनि राष्ट्रप्रति समर्पण छ र कुनै पनि गलत नशा या कुव्यसनको ऊ शिकार छैन। होइन चित्राज्यू?
2: हजुर सर।
0: तर सर, सबैभन्दा दुःखद पक्ष के हो भने धेरै युवाहरूले आफू नशाको लतमा परेको कुरा सुरुमा स्वीकार गर्न नै सक्दैनन्। उनीहरूलाई लाग्छ म यो लतबाट जब चाहियो तब छोड्न सक्छु, तर वास्तविकता फरक हुन्छ। लागू पदार्थले बिस्तारै मानिसको इच्छा शक्ति कमजोर बनाउँदै लैजान्छ, सोच्ने क्षमता घटाउँछ, निर्णय गर्ने शक्ति कम गराउँछ, पछि आफ्नै लतको कैदी बन्न पुग्छ र अपराधी गतिविधिमा पनि लिप्त हुन्छ। सुरुमा धेरैले रमाइलो वा साथीहरूको दबाउमा लागू पदार्थ प्रयोग गर्छन्, तर पछि त्यही बानी लत बन्छ र जीवन नै बर्बाद हुन पनि सक्छ। यदि हाम्रो युवा पुस्ता स्वस्थ, अनुशासित, शिक्षित र नशामुक्त रह्यो भने विकसित भारतको सपना अवश्य साकार हुन सक्छ।
1: अनि यसको निम्ति 107 अभियान राखिएको छ, होइन चित्राज्यू? प्रत्येक आइतबार युवाहरूलाई यसबारे जागृत गर्न र नशा मुक्त बनाउने विशेष पहल पनि गरिएको छ, होइन? यसबारे प्रधानमन्त्री नरेन्द्र मोदीजीले भन्नुहुन्छ,
3: यही इस अभियान का उद्देश्य है। इसलिए हम सबको ये संकल्प लेना है हमारे युवा नशे और ड्रग्स के खतरों को समझे, हर तरह से जागरूक रहे और उससे दूर रहे। और इस संकल्प में आप राष्ट्रीय नशा मुक्त युवा अभियान की बड़ी भूमिका है। आपकी ऊर्जा, अलग अलग बैकग्राउंड के 1 करोड़ से अधिक युवा पैदा हुए संकट भी बताएं और बाहर निकलने के सामूहिक प्रयत्न का रास्ता भी दिखाया। नाट्य मंच छोटा था, लेकिन जैसा उन्होंने कहा आओ हम नाटक देखें, ये नाटक नहीं था, ये हम लोगों के लिए एक बहुत बड़ा संदेश था, हमें जगा रहा था, हमें जूझने के लिए प्रेरित कर रहा था। जब कोई युवा अगर ड्रग्स के एडिक्शन में फंस जाए तो केवल एक युवा नहीं हारता, एक सपना हार जाता है, एक परिवार हार जाता है, पूरा का पूरा परिवार टूट जाता है, समाज से भी नफरत का शिकार बन जाता है। नशा केवल शरीर को नुकसान नहीं पहुंचाता, नशा एक मां की मुस्कान छीन लेता है, नशा एक पिता के सपनों को चूर चूर कर देता है, एक बहन की राखी की उम्मीद को कमजोर कर देता है, एक छोटे भाई का आदर्श छीन लेता है। घर के बुजुर्ग हर दिन इस दर्द को जीते हैं कि उनका अपना बच्चा धीरे धीरे खुद को खो रहा है। और जब परिवार में, समाज में ऐसा होता है और कहीं ना कहीं राष्ट्र की शक्ति भी कमजोर पड़ जाती है, और इसलिए दुश्मन देश भी षड्यंत्र करके हमारे देश के युवाओं को इस नशे की लत में खींचने के लिए कोई कोशिश बाकी नहीं रखते हैं। ड्रग्स सप्लाई कर करके कमाई करना और हमारे जैसे देश को तबाह करना, यह भी उनकी आतंकी साजिश का हिस्सा होता है। हर एक युवा को नशे के चुंगल में फंसने से बचाना है।
1: चित्राज्यू, प्रधानमन्त्रीले स्पष्ट भन्नुभयो दुश्मन देशहरूले हाम्रो देशको युवाहरूको भविष्य बर्बाद गर्न, ड्रग्स तस्करीद्वारा आतंकवादी वित्त पोषण र युवा शक्तिलाई छिन्न गरी देशलाई कमजोर गर्ने प्रयास पनि गरिरहेका छन् र नशा गर्नाले स्वयंको भविष्य, घर, परिवार, देश र समाजमाथि यसको नराम्रो असर पर्छ। स्वयं प्रधानमन्त्री मोदीजीले भन्नुभयो र यसकै निम्ति यो नशा मुक्त युवा अभियान सुरु गरिएको हो र यसबारे तपाईँ के भन्नुहुन्छ?
2: जीवनमा कहिलेकाहीँ तनाव आउँछ सर, असफलता पनि आउँछ, तर साथीहरूको दबाउ पनि अवश्य नै आउन सक्छ। तर ती समस्याको समाधान नसापान कहिले हुन सक्दैन। नसाले समस्याबाट मुक्त गर्दैन, तर नयाँ समस्याहरू थप्दै लैजान्छ। त्यसैले आजको आवश्यकता भनेको युवालाई सही दिशा, सही शिक्षा र सही संगत र सही प्रेरणा दिनु हो। सधैँ नसाले युवाको स्वास्थ्य, शिक्षा, रोजगारी, परिवार र भविष्यमा पनि गम्भीर नकारात्मक प्रभाव पार्छ। यसले देशको सामाजिक तथा आर्थिक विकासलाई पनि कमजोर बनाएर लैजान्छ। साथै सरले जस्तै भन्नुभयो, घर र परिवारमाथि पनि नराम्रो असर पार्छ, होइन सर? जस्तै नसाको लतले घर परिवारमा धेरै गम्भीर समस्याहरू ल्याएको हामीले देखिरहेका छौँ, जसमा आउँछ आर्थिक विनाश। नसामा धेरै पैसा खर्च हुन्छ, ऋण बढ्छ, घरको आवश्यक खर्च जस्तै खानपिन, औषधि, नानीहरूको पढाइमा पनि असर पर्न जान्छ।
1: घरमा कुलतमा परेको नानीले चोर्ने, घरको बहुमूल्य सामान बेच्ने, अनि आफ्नो घरमा मात्रै होइन छर छिमेकमा पनि सरसामान चोर्ने, सरकारी सम्पत्ति चोर्ने, यो सब एउटा नराम्रो बानी बेहोरा सिक्छ।
2: हजुर सर, त्यसरी नै सर घरेलु हिंसा र झगडा पनि बढ्न सक्छ सर। जस्तै नसाले मानिसको व्यवहार नै बदलिन्छ भन्छ नि सर, रिस उठ्छ, झगडाहरू बढ्छ रिस उठेपछि। धेरै जस्तो घरेलु हिंसाका घटनाहरू नसाले गर्दा नै हुन्छन्। सम्बन्धहरू पनि झगडा भएपछि टुट्न जान्छ सर। जस्तै पति पत्नीको सम्बन्ध, आमा बाबा छोरा छोरीको बिचको सम्बन्ध बिग्रिन्छ सर, विश्वास हराउँछ घरमा सर, र धेरै जसो परिवार विघटन हुन पनि सक्छ।
1: हजुर हजुर।
2: साथै घर परिवारमा यसरी झगडाहरू भइरह्यो भने सर मानसिक तनाव पनि आउँछ है सर।
1: हजुर।
2: परिवारका सदस्यहरूमा डिप्रेसन भनिन्छ नि सर, अहिलेको डिप्रेसन, तनाव, चिन्ताहरू बढ्न जान्छ। खास गरी श्रीमती र नानीहरूमा, जस्तै घरको पुरुषले, घरको ठुलो मान्छेले नै नसापान गरिरहेको भने सर श्रीमती र नानीहरूमा एकदम ठुलो प्रभाव असर पर्न गएको हामी देख्छौँ। नानीहरूमाथि असर पर्छ। बाबा आमा नसालु भए नानीहरूको पढाइ, मानसिक विकास र भविष्यमाथि पनि गम्भीर असर पर्न जान्छ सर।
1: हजुर हजुर। चित्राज्यू,
2: हजुर सर,
1: तपाईँले नशा पानको दुष्प्रभाव र प्रधानमन्त्री नरेन्द्र मोदीको देशको युवाहरूप्रतिको चिन्तनलाई व्याख्या गर्नुभयो। चित्राज्यू, युवाहरूलाई नशा मुक्त राख्न के कति प्रभावी उपायहरू गर्न आवश्यक छन्?
2: हजुर सर, उपायहरूमा प्रथममा आउँछ युवाकै भूमिका सर। युवाहरूले नसा विरुद्ध जनचेतना फैलाउने, स्वस्थ जीवनशैली अपनाउने र आफ्ना साथीहरूलाई गलत सङ्गतबाट बचाउने काम गर्न सक्छन् सर। र अर्को आउँछ परिवारको जिम्मेवारी पनि। परिवारमा बालबालिका र युवासँग खुल्ला संवाद गर्नुपर्छ। कसैलाई नसाको समस्या भए लुकाउनु हुँदैन। चिकित्सकीय उपचारहरू हुन्छन् सर, परामर्श पनि हुन्छन् र पुनर्स्थापनाको केन्द्र पनि सहयोगमा लिनुपर्छ सर।
1: हजुर हजुर।
2: साथै विद्यालय र समाजको पनि योगदान आउँछ सर।
1: हजुर।
2: विद्यालय, कलेजहरू, युवा क्लबहरू हुन्छ सर, स्थानीय संस्था र समुदायले पनि नियमित रूपमा नसा विरोधी कार्यक्रमहरू, खेलकुद, योग, ध्यान तथा सांस्कृतिक गतिविधि सञ्चालनहरू गर्नुपर्छ सर। अभियान अन्तर्गत प्रत्येक आइतबार कला, संस्कृति, खेलकुद र ध्यान सम्बन्धी गतिविधि सञ्चालन गर्ने योजना पनि उल्लेख गरिन्छ सर।
1: अनि युवाहरूको शक्तिलाई त्यतापट्टि डाइभर्ट गर्नु पर्यो। अर्को चित्राज्यू,
2: हजुर सर,
1: मलाई लाग्छ कि नानीहरूलाई सानैदेखि संस्कार,
2: संस्कार
1: जस्तै पूजा पाठ, पुरानो प्राचीन कालमा के भनिन्थ्यो भन्दाखेरि प्रात काल उठिकर रघुनाथ, नशा मुक्त युवा भारत निर्माण र विकसित भारत संकल्प 2047 अभियान बारे चर्चा गर्न आफ्नो बहुमूल्य समय दिएर हाम्रो स्टुडियोमा आइदिनु भयो। यसको निम्ति दिपा राणाज्यू र चित्रा आलेज्यूलाई धेरै धेरै धन्यवाद। नमस्कार।
4: धन्यवाद सर।
2: धन्यवाद सर। नमस्कार।
1: श्रोतागण, यो कार्यक्रम तपाईँहरूले हाम्रो युट्युब च्यानल @AIR कर्सियङ,
5: यूपीआई का एक दशक पूरा, दुनिया के सबसे बड़े रियल टाइम पेमेंट सिस्टम के साथ डिजिटल भुगतान में भारत विश्व में सबसे आगे। प्रधानमंत्री नरेंद्र मोदी ने यूपीआई प्लेटफॉर्म की उल्लेखनीय पहुंच और व्यापकता को हर भारतीय के लिए गर्व का विषय बताया। रक्षा मंत्री राजनाथ सिंह ने घरेलू

हामी आकाशवाणी खरसाङबाट बोलिरहेका छौँ। समय रातिको 10:30 भयो। यसको साथै आजको सम्पूर्ण कार्यक्रमहरू यतिमै समाप्त हुन्छ। भोलि बिहान 6:20 विविध कार्यक्रमहरू लिएर तपाईँहरूको सेवामा उपस्थित हुनेछौँ। तबसम्मलाई बिता दिनुहोस्। शुभरात्रि। जय हिन्द।